भएको छ भनेर हामी विश्वास गर्दछौ र कार्यक्रमप्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 66 89 41 88 97 66 89 41 88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97 49 88 6 96 9, 97 49 88 6 96 9।
1: लामा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
2: हो र? होइन होला त्यस्तो त।
3: सोइता, तिनीहरूको के खासकुस कुरा हुँदैछ? के भो भन त।
4: केही होइन मिस,
3: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ। कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
4: हुन्छ।
5: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: सुन्न न बजे कोता
8: सामान नभेटेर बेपत्ता।
7: होइन, सामान चाहिँ के चारो ल्याएको?
8: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
7: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रेस इलेक्ट्रो वर्ल्ड छँदैछ नि।
8: कहाँ छ यो?
7: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
9: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
10: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
9: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 98510-74236, 98510-74236
10: र फोन नम्बर 01-513-010 छ। 01-513-010 छ।
9: ग्रेट इलेक्ट्रो वर्ल्ड कलंकी खड्का गाउँ एलआरआई स्कूलको नजिकै।
8: घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ठ्याक्कै पारेर।
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
11: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन।

0: मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
0: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
0: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
6: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
7: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुप नगर। आज कति दिन रे?
8: 3 दिन भयो।
7: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
8: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
7: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
8: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
9: हो, तिमीले ठिक भन्यो बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
7: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र। अहिले
4: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस,
11: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
12: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
10: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
11: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ,
12: फोन नम्बर 40225444
10: र 40225742 40225742।
13: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
14: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले लेखिहाल्छ नि।
13: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
14: तिमीलाई थाहा थिएन?
13: थाहा थिएन।
14: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
13: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
14: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
15: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
17: पहिलो थेस्लोनिकी 5:11 एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुले नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। कलाती 6:2 एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार अनामनगर काठमाडौं।
18: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
19: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
18: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उप प्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
19: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
18: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
19: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
18: कहाँ जाने दिदी, उप प्रमुखलाई भेट्न? नमस्कार उप प्रमुखज्यू।
19: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
18: खासमा कुरा के हो भने उप प्रमुखज्यू, हाम्रो गाउँ पारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
19: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
20: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुखज्यू।
19: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
20: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
18: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो, अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
3: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
21: के तपाई वा तपाईले थाहा पाउनु भएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ, मोबाइल नम्बर रहेको छ 9841354402, 9841354402 र 9810334600 9810334604 फोन नम्बर 01 43 92 5 11 01 43 92

0: मिस्टेक गरेको
1: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
0: धेरै समय मोबाइल चलाइसी क्या
1: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
0: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
1: ए, त्यसो भए जोगिन के गर्ने त?
0: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
1: बुझेँ।
0: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। योहन्ना 3:16।
0: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
5: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
6: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
7: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
4: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
9: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
10: दोस्रो मौका दिनुहुने परमेश्वर। जयमसी आज बुधबार सेप्टेम्बर 23 तारिक असोज 7 गते। आजको बाइबल खण्ड यहोशूको पुस्तक 8 अध्यायको 1 पदबाट लिएको छ र यहाँ यसरी लेखेको छ, उठ ए माथि लडाई गर। यहोशूले अपमानजनक भोगेपछि परमेश्वरले तिनलाई विजयको दोस्रो मौका दिनुभयो। उठ ए माथि लडाई गर, हेर, एको राजालाई, त्यसको प्रजालाई, त्यसको शहर र त्यसको देशलाई मैले तेरो हातमा सुम्पेको छु। एका राजा अझै पनि पहिलो विजयको कारण अहंकारका साथ दोस्रो विजयको लागि निस्किए। उनले शहरलाई असुरक्षित छोडेर यहोशूसँग युद्ध गर्न तिनीतर्फ लागे। यहोशूका उत्तम योद्धाहरूको टोलीले आक्रमण गरेर त्यो शहरमा आगो लगाइदिए। त्यसपछि यहोशू पछि फर्किएर एको सेनालाई बीचैमा पक्रे। यहोशूले पूर्ण रूपमा विजय पाए। यो आक्रमणलाई पहिलो आक्रमणसँग तुलना गर्नुहोस्। पहिलो आक्रमणमा यहोशूले गुप्तचरहरूसँग परामर्श लिए, दोस्रोमा उनले परमेश्वरको कुरा सुने, पहिलोमा उनी घरेमा बसे।

0: दोस्रोमा उनले सेनाको नेतृत्व गरे। यहाँ मुख्य कुरा के हो? परमेश्वरले यहोशूलाई एउटा नयाँ योजना दिनुभयो, फेरि कोशिश गर तर मेरो तरिकाले। अनि जब उनले परमेश्वरको रणनीति पछ्याए विजय प्राप्त भयो। सधैँ यस्तो हुन्छ, सायद यहोशू जस्तै तपाईँले पनि अपमानजनक हार भोग्नु भएको छ। यदि त्यसो हो भने तपाईँले जान्नुपर्ने दुईवटा कुरा यहाँ छन्। पहिलो, परमेश्वरलाई नत्याग्नुहोस्, किनकि उहाँले तपाईँलाई त्याग्नुहुने छैन। दुष्टले आफ्नो बाटो र अधर्मीले आफ्नो विचार त्यागोस् र परमप्रभुतिर फर्कोस् र उहाँले त्यसमाथि कृपा गर्नुहुनेछ। हाम्रा परमेश्वरतर्फ त्यो फर्कोस् र उहाँले त्यसलाई सित्तैमा क्षमा गर्नुहुनेछ। यो कुरा तपाईँले यसायाको पुस्तक 55 अध्यायको 7 पदमा हेर्न सक्नुहुन्छ। दोस्रो, परमेश्वरले तपाईँलाई अर्को मौका दिनुहुनेछ। योना परमेश्वरको बोलावटबाट भागे तर परमेश्वरले उनलाई छाडिसक्नु भएको थिएन। अब परमप्रभुको वचन दोस्रो पल्ट योना कहाँ आयो? त्यस ठूलो शहर निनवेमा जा। यो कुरा तपाईँले योनाको पुस्तक 3 अध्यायको 1 र 2 पदमा हेर्न सक्नुहुन्छ। उनी गए अनि परमेश्वरले यहोशू र योनाको लागि जे गर्नुभयो, यदि तपाईँ उहाँतिर फर्कनुभयो भने उहाँले तपाईँको लागि पनि त्यसो गर्नुहुनेछ। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
1: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
2: मोबाइल नम्बर 98082048 70।
1: इमेल ठेगाना mos.radioministry@gmail.com।
2: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
1: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
3: गाउन भाडामा,
4: गाउन भाडामा,
3: हे गाउन भाडामा।
5: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो, सुलभ, छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
6: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
7: अधिक जानकारीको लागि मोबाइल 98147682, 98147682
8: र 98185240, 98185240।

0: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम बसिरहनु भएका सम्पूर्ण श्रोतालाई। कार्यक्रम धन्यवाद बिहानीमा के तपाई यतिखेर आफैलाई तयार गर्दै हुनुहुन्छ? पत्रुसले रातभरि माछा मारेर केही फेला नपरेपछि येशूले भन्नुभयो, गहिरोतिर लगेर माछा पक्रनलाई आफ्नो चालहरू हान। माछा पक्रन नसकिरहेको कुरो येशूलाई व्याख्या गरेपछि पत्रुसले भने, तापनि तपाईँको वचन अनुसार म चाल हान्नेछु। यहाँ एउटा महत्वपूर्ण विवरण ध्यान दिनुहोस्, येशूले आफ्ना जालहरू हान्न भन्नुहुँदा पत्रुसले जवाब दिए म जाल हान्नेछु। स्पष्ट रूपमा येशूको मनमा पत्रुस भन्दा अझै धेरै माछा समात्ने विचार थियो। वास्तवमा त्यो रात तिनीहरूले यति धेरै माछा समाथे कि तिनीहरूको जाल नै चुडियो। तपाईँले सानो कुराको बारेमा सोच्नुहुँदा त्यही अनुसार तयारी हुनुहुन्छ। परमेश्वर जसले हामी भित्र काम गर्ने उहाँको शक्ति अनुसार हामीले मागेको वा सोचेको भन्दा ज्यादै प्रशस्त मात्रामा गर्नुहुन्छ भने धर्मशास्त्रले उहाँको बारेमा वर्णन गर्दछ। एफिसी 3:20 परमेश्वरको सन्तानको रूपमा तपाईँ भित्र त्यस्तो शक्ति छ जसबाट तपाईँले पहिले नै हासिल गरेको कुरालाई पार गर्न सक्नुहुन्छ। यसले तपाईँलाई तपाईँले कल्पना गरेको भन्दा अझ धेरै गर्न सक्षम बनाउँछ। तब समस्या के हो? समस्या यो हो, तपाईँसँग सही मात्रामा शक्ति हुन सक्छ तर तयारीको अभाव छ। सफलतासँग आउने दबावलाई सम्हाल्न तपाईँ तयार हुनुहुन्छ, अन्यथा सफलताले तपाईँको विनाश बन्न सक्छ। परमेश्वर भन्नुहुन्छ कि उहाँ स्वर्गमा झ्यालहरू खोल्न यति धेरै आशिष खनाउन तयार हुनुहुन्छ कि तपाईँसँग तिनलाई सम्हाल्ने पर्याप्त ठाउँ नै हुने छैन। मलाकी 3:10 के तपाईँ आफूलाई अझै ठूलो आशिषको लागि तयार गर्दै हुनुहुन्छ वा केवल वर्तमान अवस्थामा नै सन्तुष्ट हुनुहुन्छ? तपाईँ काममा सफलता चाहनुहुन्छ भने तपाईँको भनाइ छ, त्यसो भए के तपाईँ आफ्नो सिपहरू तिखार्दै हुनुहुन्छ? आफ्ना कामको नैतिकतालाई तीव्र बनाउँदै हुनुहुन्छ? काम गर्ने नयाँ तरिकाहरू विकास गर्दै हुनुहुन्छ? के तपाईँ सिक्न योग्य र अरूसँग मिलेर काम गर्न खुल्ला हुनुहुन्छ? अर्को शब्दमा भन्नुपर्दा तपाईँ आफैलाई तयार गर्दै हुनुहुन्छ। आदरणीय श्रोता, कार्यक्रम धन्यवाद बिहानीमा 3 बजेसम्म तपाईँले कार्यक्रम सुनेर साथ दिनुभयो, धेरै धेरै धन्यवाद। परमेश्वरले प्रशस्त मात्रामा तपाईँलाई सुस्वास्थ्य, सुरक्षा र दीर्घायु दिनुभएको होस्। आजको दिन तपाईँको आशिषमय रहोस्। धन्यवाद। जय मसीह। नमस्कार।
1: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
2: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
1: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
3: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
4: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
5: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
1: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
6: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
7: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गुड न्युज एफएम 105.1
1: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
2: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्। व्यक्ति वा
3: संस्थालाई किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
3: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
3: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
4: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे। अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
1: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
0: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माइ फेथ।
2: अब तपाईँ सुन्न सक्नुहुनेछ आत्मिक रेडियो कार्यक्रम स्पार्क माइ फेथ, जागृत विश्वास।
3: देमिसी तथा नमस्कार, म जमुना तामाङ। कार्यक्रम स्टार्ट माई फिटमा यहाँहरूलाई स्वागत छ। आजको वचनको शीर्षक रहेको छ, आफ्नो सेवकायको दौड़ान यीशुले सामना गर्नुभएका चुनौतीहरू मेरो विश्वासमा चमक ल्याउनुहोस्, भाग पाँच। आज हामी येशु ख्रिस्टको पार्थिव सेवकायको समयमा उहाँको स्थानमा हुनु कस्तो थियो भनेर पत्ता लगाउनेछौ। हामी उहाँले सामना गर्नु परेका धेरै चुनौतीहरू र उहाँले ती चुनौतीहरूको कसरी सामना गर्नुभयो भन्ने कुराको आन्तरिक झलक हेर्नेछौ। आज हामी के सिक्न जाँदैछौ भने, तपाई र म परमेश्वरको सामु धार्मिक रूपमा हिँडिरहेका छौ भन्दैमा यसको अर्थ यो होइन कि हामीले कठिन परिस्थितिहरूको सामना गर्ने छैनौ। येशु ख्रिस्टको सेवकायको जाँच गर्दा हामी यो देख्नेछौ, उहाँ आफ्ना पिता परमेश्वरको आज्ञाकारितामा विश्वास योग्यता पूर्वक हेर्नुभयो। तैपनि दिन प्रतिदिन उहाँको सेवकाय कठिनाईहरूले भरिएको थियो। यूहन्नाको पुस्तक 15:18 यसरी लेखिएको छ, यदि संसारले तिमीहरूलाई घृणा गर्दछ भने तिमीहरू जान कि तिमीहरूलाई घृणा गर्न अघि त्यसले मलाई घृणा गरेको छ। यस अध्यायमा हामी देख्नेछौ, संसारबाट घृणा पाउनु त्यस्तो कुरा थिएन जुन येशूले व्यवस्था गर्न सक्नुहुन्थ्यो। चाहे उहाँले जतिसुकै मानिसहरूलाई प्रेम गर्नुभयो वा शारीरिक, मानसिक र आत्मिक रूपमा निको पार्नुभयो, उहाँ निरन्तर अरूप्रति दयालु र मायालु हुनुहुन्थ्यो। यद्यपि उहाँलाई घृणा गर्ने र उहाँको सेवकालाई तुच्छ ठान्ने धेरै मानिसहरू थिए। लुकाको पुस्तक 6:26 यसरी लेखिएको छ, धिक्कार तिमीलाई जब सबै मानिसहरूले तिमीहरूको प्रशंसा गर्नेछन्। मानिसहरूलाई सुखी पार्न हामीले कहिले पनि हाम्रो निष्ठा र परमेश्वरको वचनको सत्यतामा सम्झौता गर्नु हुँदैन। हामीले येशु ख्रिस्टलाई पछ्याउन आफ्नो जीवन समर्पित गर्नुपर्छ, चाहे यसको लागि हामीले अरूबाट घृणा नै किन सहन नपरोस्। इसयाको पुस्तक 53:3 यसरी लेखिएको छ, ऊ मानिसहरूबाट घृणित थियो र इन्कार गरियो, अफसोसमा परेको मानिस र कष्टसित परिचित ऊ त्यो जस्तो थियो जसलाई देखेर मानिसहरू आफ्नो मुख फर्काउँछन्। ऊ घृणित थियो र हामीले उसलाई केही मोलको गर्नेनौ। सबैजना येशु ख्रिस्टबाट निको हुन र छुटकारा पाउन चाहन्थे, तर उहाँलाई गिरफ्तार गरिएपछि, मानिसहरूको भीड़बाट अस्वीकार गरिएपछि र घृणा गरिएपछि कसले उहाँलाई पछ्याउने थियो? धेरै जसोले उहाँबाट आफ्नो अनुहार फर्काए। हिब्रूको पुस्तक 4:15 यसरी लेखिएको छ, किनकि हाम्रा प्रधान पुजारी हाम्रो दुर्बलतामा हामीसँग सहानुभूति देखाउन नसक्ने हुनुहुन्न, तर हामी जस्तै उहाँ सबै कुरामा परिचित हुनुभयो र पनि पापरहित हुनुहुन्थ्यो। प्रिय श्रोता, यीशुले मानिसहरू र तिनीहरूका कमजोरीहरूप्रति ठूलो दया महसुस गर्नुभयो, अनि हामी यस पदमा देख्नेछौ कि येशूलाई हरेक तरिकाले परीक्षामा पारिएको थियो। जसरी कुनै पनि मानिसलाई परीक्षामा पार्न सकिन्छ, उहाँ पैसा, प्रतिष्ठा र शक्तिको क्षेत्रमा परीक्षामा पर्नु भएको थियो, तर उहाँ निराश हुन पनि प्रलोभित हुनुहुन्थ्यो। आफ्नो जीवनकालभरि उहाँ जति धेरै मानिसहरूसँग नजिक हुनुहुन्थ्यो, परिवारका सदस्यहरू, साथीभाइहरू र प्रियजनहरू, तिनीहरूले उहाँ परमेश्वरबाट आउनुभएको साँचो मसीह हुनुहुन्छ भनेर विश्वास गरेनन्। धेरैले उहाँको खिल्ली उडाए, कतिपयले उहाँलाई मार्ने प्रयास गरे। यीशुले आफ्नो वरिपरि निरन्तर अविश्वासको कारणले गर्दा ठूलो एक्लोपन र निराशा महसुस गर्नुभएको हुनुपर्छ। उहाँलाई सबैभन्दा बढी आवश्यक परेको समयमा उहाँका नजिकका परिवारका सदस्यहरू र चेलाहरूले उहाँलाई त्याग्ने थिए। उहाँले एकपटक ज्ञान प्रदान गर्नुभएको भीडले पछि उहाँको मृत्युको लागि एक स्वरमा नारा लगाए, सत्य सुन्न र विश्वास गर्न चाहनेहरू धेरै कम मात्र छन् जस्तो देखिन्छ भने किन सत्यको पक्षमा उभिने र सिकाउने। जब अरूले तपाईलाई चिन्ने कुरा अस्वीकार गरेर वा तपाईलाई धोका दिएर प्रतिक्रिया दिन्छन्, तब किन उनीहरूलाई प्रेम र करूणा देखाउने? यीशुले सामना गर्नुभएको एउटा प्रलोभन भनेको उहाँलाई बारम्बार निराशामा पार्नेहरूलाई क्षमा गर्नु थियो। लुकाको पुस्तक 12 अध्यायको 51-53 पदमा यसरी लेखिएको छ, के तिमीहरू सम्झन्छौ कि म पृथ्वीमा शान्ति ल्याउन आएको होइन, म तिमीहरूलाई भन्दछु बरू म विभाजन ल्याउन आए, किनभने अब उसो एक परिवारमा 5 जना एकअर्कामा विभाजित हुनेछन्, 3 जना विरूद्धमा 2 र 2 जना विरूद्धमा 3। तिनीहरू विभाजन हुनेछन्, बाबुको विरूद्धमा छोरा र छोराको विरूद्धमा बुवा, आमा छोरीको विरूद्धमा र छोरी आमाको विरोधमा, सासू आफ्नो बुहारीको विरूद्धमा र बुहारी त्यसकी सासूको विरूद्धमा। भविष्यमा कुनै समय परमेश्वरले एउटा नयाँ स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुनेछ, जहाँ यीशु ख्रीष्टले राजाको रूपमा शासन गर्नुहुनेछ र त्यो राज्यमा शान्ति हुनेछ। तर पृथ्वीमा यीशुको पहिलो सेवाको समयमा त्यस्तो शान्ति थिएन। किन त्यस्तो हो? यीशु ख्रीष्टको सेवाको समयमा कोलाहल के कारणले भयो? आज तपाईं र म परमेश्वरको वचनको सत्यता सिकाउँदा अराजकता निम्त्याउने कुरा त्यही हो। ज्योतिले अन्धकारलाई उजागर गर्छ। जब सत्य सिकाइन्छ, धर्ममा ढाकिएको अन्धकारको शक्तिले यसको विरूद्ध लड्नेछ। परमेश्वरको वचनको प्रकाशले दुष्टतालाई उजागर गर्छ र त्यो दुष्टताको स्रोतलाई क्रोधमा विस्फोटन हुन प्रेरित गर्छ। धार्मिक मानिसहरूले परमेश्वरको वचनको प्रकाशले आफ्ना झूठा शिक्षा र अभ्यासहरूलाई उजागर गर्नेहरूप्रति हिंसा र क्रोधको साथ प्रतिक्रिया दिन रोज्छन्। तिनीहरू त्यो प्रकाश निभाउन चाहन्छन्। यूहन्नाको पुस्तक 7 अध्यायको 7 पदमा यसरी लेखिएको छ, संसारले तिमीहरूलाई घृणा गर्न सक्दैन, तर मलाई त घृणा गर्दछ, किनकि संसारको विषयमा त्यसका कामहरू दुष्ट छन् भनी म गवाही दिन्छु। यस पदमा हामी संसारले यीशुलाई घृणा गर्नुको कारण देख्छौ, किनभने उहाँले तिनीहरूका दुष्ट कामहरूको पर्दाफाश गर्नुभयो। परमेश्वरको वचनले संसारको अन्धकारलाई उजागर गर्ने प्रकाश दिन्छ। यूहन्नाको पुस्तक 8 अध्यायको 37 पदमा यसरी लेखिएको छ, म जान्दछु तिमीहरू अब्राहमका सन्तान हौ, तर तिमीहरू मलाई मार्न खोज्दछौ किनभने मेरो वचनले तिमीहरूमा स्थान पाउँदैन। प्रिय श्रोता, यो कुरा बुझ्नु महत्वपूर्ण छ कि बाइबल अध्ययन गर्ने, सार्वजनिक रूपमा सिकाउने मानिसहरू पनि छन्। तिनीहरूले चर्चभित्र धार्मिक अनुष्ठानहरू गर्छन्, तैपनि परमेश्वरको वचनको सत्यताको तिनीहरूको जीवन वा हृदयमा कुनै स्थान हुँदैन। यूहन्नाको पुस्तक 15 अध्यायको 5-6 पदमा यसरी लेखिएको छ, डाकको बोट म हुँ, तिमीहरू चाहिँ हाँगाहरू हौ, यदि कोही ममा रह्यो भने र म त्यसमा रह्यो भने त्यसले धेरै फल फलाउँछ, किनकि मबाट अलग रहेर तिमीहरू केही गर्न सक्दैनौ। कोही मानिस ममा रहेन भने त्यो हाँगा झै बाहिर मिल्काइन्छ र त्यो सुकिहाल्छ। यस्ता हाँगाहरू मानिसहरूले बटुल्छन् र आगोमा फालिदिन्छन् र ती जलिहाल्छन्। धर्मशास्त्रमा विशेषज्ञ हुनु र मञ्चमा उभिएर प्रचार गर्नुले कुनै व्यक्तिलाई परमेश्वरको सामु पवित्र र धर्मी बनाउँदैन। आवश्यक पर्ने एउटा कुरा भनेको येशु ख्रीष्टसँग मिल्दोजुल्दो र मेल खाने हुनु हो। उहाँसँग नजोडिएको तपाईँको सेवा परमेश्वरको नजरमा बेकार छ। दुकाको पुस्तक 4 अध्यायमा एउटा कथा छ, जहाँ येशु आफ्नो गृह नगर नासरत फर्कनुभयो। उहाँ विश्राम दिनमा सभाघरमा धर्मशास्त्र पढ्न उभिनुभयो। यो उहाँले पहिले धेरै पटक गर्नुभएको काम हो। यी मानिसहरूले यीशुलाई राम्ररी चिन्थे। तिनीहरूले उहाँलाई बाल्यकालमा हुर्किएको देखेका थिए। लुकाको पुस्तक 4 अध्यायको 17-19 पदमा यसरी लेखिएको छ, उहाँलाई यसैया अगमवक्ताको पुस्तक दिइयो, उहाँले त्यो पुस्तक खोल्नुभयो र यो कुरो लेखिएको खण्ड निकाल्नुभयो, परमप्रभुका आत्मा ममाथि छ, किनभने गरीबहरूलाई सुसमाचार सुनाउनका निम्ति उहाँले मलाई अभिषेक गर्नुभएको छ, कैदीहरूलाई छुटकाराको घोषणा गर्न र अन्धाहरूलाई दृष्टि दिन, थिचोमिचोमा परेकाहरूलाई स्वतन्त्र गराउनका निम्ति, परमप्रभुका प्रसन्नताको वर्ष घोषणा गर्नका निम्ति उहाँले मलाई पठाउनु भएको छ। उहाँले पुस्तक बन्द गर्नुभयो र एकजना सेवकलाई दिएर उहाँ बस्नुभयो। सभाघरमा भएकाहरू सबैको नजर उहाँमाथि पर्यो। तब उहाँले तिनीहरूलाई भन्नुभयो, आज धर्मशास्त्रको यो वचन तिमीहरूले सुन्दा सुन्दै पूरा भएको छ। यस क्षणमा तिनीहरूले यीशु ख्रीष्टको वरिपरि उत्सव मनाउनु पर्थ्यो, तर तिनीहरूले यीशु ख्रीष्टलाई साँचो मसीहको रूपमा अस्वीकार गर्ने छनौट गरे। लुकाको पुस्तक 4 अध्यायको 28 29 पदमा यसरी लेखिएको छ, यी कुरा सुनेर सभाघरमा भएका सबैजना रिसले चुर भए। तिनीहरू उठे र उहाँलाई शहरबाट बाहिर निकालिकन जुन पहाड़मा तिनीहरूको शहर बनाइएको थियो त्यसैको टाकुरामा लगेर उहाँलाई तलतिर खसालिदिन खोजे। तिनीहरूले यीशुलाई आफ्नो गृह नगरमा राम्रो स्वागत गरेनन् र तिनीहरूको अविश्वासको कारण उहाँ धेरै शक्तिशाली कामहरू गर्न सक्षम हुनु भएन। यूहन्नाको पुस्तक 7 अध्यायको 5 पदमा यसरी लेखिएको छ, किनकि उहाँका भाइहरूले पनि उहाँमाथि विश्वास गर्दैन थिए। यीशुका भाइहरू याकुब, योसेफ, सिमोन र यहुदा थिए। उहाँको पार्थिव सेवकाईको समयमा उहाँ मसीह हुनुहुन्छ भनेर तिनीहरू मध्ये कसैले पनि विश्वास गरेनन्। यो यीशुको लागि निश्चित रूपमा पीड़ाको स्रोत हुने थियो। हामी सबैले हाम्रा परिवारका सदस्यहरू र रगतका नातेदारहरूले माया र समर्थनको कदर गर्छौं। लुकाको पुस्तक 14 अध्यायको 25-27 पदमा यसरी लेखिएको छ, मानिसहरूको ठूलो भीड़ उहाँको साथ जाँदै थियो र उहाँले फर्केर तिनीहरूलाई भन्नुभयो, यदि कोही म कहाँ आउँछ र आफ्ना बुवा आमा पत्नी छोराछोरीहरू र दाजुभाइ दिदीबहिनीहरूलाई र आफ्नै प्राणलाई समेत तुच्छ थान्दैन भने त्यो मेरो चेला हुन सक्दैन। जुन व्यक्ति आफ्नो क्रुस बोकेर मेरो पछि लाग्दैन त्यो मेरो चेला हुन सक्दैन। प्रिय श्रोता, तपाईँहरू मध्ये धेरैजना भाग्यशाली र धन्य हुन सक्नुहुन्छ, किनकि तपाईँका आमा बुवा दाजुभाइ दिदी बहिनीहरूले तपाईँ जस्तै परमेश्वरको वचनमा विश्वास गर्छन्। बाँकी तपाईँहरूका लागि तपाईँका आमा बुवा, तपाईँको जीवनसाथी वा तपाईँका दाजुभाइ दिदी बहिनीहरूले के माग गरिरहेका छन् भन्ने सुन्नुको सट्टा यीशु ख्रीष्टको सेवा गर्ने आफ्नो प्रतिबद्धतामा अडान लिन तपाईँको तर्फबाट कठिन निर्णय लिनु आवश्यक हुनेछ। यीशु ख्रीष्ट हामी जस्तै सबै तरिकाले प्रलोभनमा पर्नुभयो। उहाँले पनि आफ्नो जीवनमा ती कठिन छनौटहरू निरन्तर गर्नुभयो। यीशुलाई अर्को ठूलो धक्का तब लाग्यो जब उहाँले आफ्नो काका बत्तीसमा दिने यूहन्नाको टाउको काटेको खबर सुने। यूहन्नाको पुस्तक 14 अध्यायको 12-13 पद, त्यसपछि यूहन्नाका चेलाहरू आएर उनको मृत शरीर लगेर गाडे अनि तिनीहरूले गएर येशूलाई खबर दिए। जब येशूले यो सुन्नुभयो उहाँ डाँडामा चढे त्यहाँबाट अलग्गै एउटा एकान्त ठाउँमा जानुभयो। प्रिय श्रोता, येशूले आफ्नो प्यारो काकाको मृत्युको शोक मनाउन समय निकाल्नुभयो। त्यसको केही समयपछि उहाँले आफ्नो सेवकाई जारी राख्नुभयो। हामीले प्रलोभनसँग कसरी व्यवहार गर्नुपर्छ भन्ने बारेमा यीशुले धेरै फरक तरिकाले उदाहरण बसाल्नुभयो। हामीले माया गर्ने व्यक्तिको मृत्यु हुँदा हामीले महसुस गर्ने पीड़ा असहनीय हुन सक्छ, तर हामीले उनीहरूको मृत्युलाई हाम्रो सेवकाई बन्द गर्ने बिन्दुमा हावी हुन दिनुहुँदैन। हामीलाई यो थाहा पाउँदा सान्त्वना मिल्छ कि एक दिन यीशु ख्रीष्ट आफ्नो मण्डलीलाई जब येशु आफ्नो मण्डली भेला गर्न फर्कनुहुन्छ मरेका र येशुमा विश्वास गर्नेहरू फेरि बौरी उठ्नेछन्। लुकाको पुस्तक 6 अध्यायको 12-13 पदमा यसरी लेखिएको छ, ती दिनमा उहाँ पहाड़तिर प्रार्थना गर्न जानुभयो र परमेश्वरसँग प्रार्थना गर्दै पूरै रात बिताउनुभयो। बिहान भएपछि उहाँले आफ्ना चेलाहरूलाई आफू कहाँ बोलाएर तिनीहरू मध्ये 12 जनालाई छान्नुभयो र उहाँले तिनीहरूलाई प्रेरित भन्ने नाउँ दिनुभयो। तिनीहरूलाई छान्नु अघि येशूले रातभर प्रार्थना गर्नुभयो, पछि यीशुले आफ्ना प्रेरितहरूलाई आफू चाँडै पक्राउ पर्ने र त्यसपछि दुःख भोगेर मर्ने कुरा बताउनुभयो। लुकाको पुस्तक 18 अध्यायको 34 पदमा यसरी लेखिएको छ, तर चेलाहरूले यो कुराहरू एउटै पनि बुझेनन्। तिनीहरूका निम्ति यो कुरा गुप्तमा राखियो अनि भनिएको यो कुरा तिनीहरूको समझले भ्याएन। एकछिनको लागि आफूलाई यीशु ख्रीष्टको ठाउँमा राख्नुहोस्। उहाँका कुनै पनि प्रेरितहरूले उहाँलाई जेलमा हाल्नु, यातना दिनु र त्यसपछि क्रुसमा टाँगिनु आवश्यक छ भनेर विश्वास वा बुझ्ने कोशिश गरेनन्। त्यसपछि हामीले पढ्यौं जहाँ येशूका एक चेलाले पैसाको लागि उहाँलाई धोका दिन रोजे। पछि जब येशू आफ्नो चेलाहरूसँग आफ्नो अन्तिम खाना खाँदै हुनुहुन्थ्यो, उहाँले भोजनमा सबैलाई यो विश्वासघातको घोषणा गर्नुभयो। लुकाको पुस्तक 22 अध्यायको 21 पदमा यसरी लेखिएको छ, तर हेर, मलाई पक्राउनेको हात मैसँग टेबलमा छ, तपाईँको घनिष्ठ चेलाहरू मध्ये एकले तपाईँलाई धोका दिनेछ भन्ने थाहा पाएपछि तपाईँलाई कस्तो लाग्छ? येशूले आफ्नो पिता परमेश्वरबाट प्रकाश पाएर यो पनि पत्ता लगाउनुहुनेछ कि पत्रुसले उहाँलाई चिन्ने कुरा अस्वीकार गर्नेछन्। लुकाको पुस्तक 22 अध्यायको 34 पदमा यसरी लेखिएको छ, अनि उहाँले भन्नुभयो, पत्रुस, म तिमीलाई भन्दछु, तिमीले मलाई चिन्दिन भनेर तीन पल्ट अस्वीकार नगरुन्जेल आज भाले बाँच्ने छैन। येशूले यी सबै निराशाहरू कसरी सामना गर्न सक्नुभयो? उहाँका चार भाइहरूले उहाँमा विश्वास गरेनन् वा उहाँको सेवकायमा समर्थन गरेनन्। उहाँका चेलाहरू मध्ये एकले उहाँलाई धोका दियो, अर्कोले उहाँलाई चिन्ने कुरा अस्वीकार गरे अनि उहाँको मुद्दामा मानिसहरूको ठूलो भीड़ले उहाँलाई क्रुसमा टाँग्न माग गर्यो। यूहन्नाको पुस्तक 5 अध्यायको 30 पदमा यसरी लेखिएको छ, म आफै केही गर्न सक्दिन, जस्तो म सुन्छु त्यस्तै न्याय म गर्छु र मेरो न्याय ठिक ठहरछ, किनकि म आफ्नो इच्छा खोज्दिन तर मलाई पठाउनु हुनेको इच्छा खोज्दछु। प्रिय श्रोता, येशूले महसुस गर्नुभयो कि उहाँ आफैले केही पनि गर्न सक्नुहुन्न। धेरै मानिसहरूबाट आउने निराशाहरूसँग लड्न उहाँले आफ्नो क्षमताको सत्ता आफ्नो पिता परमेश्वरको शक्तिमा भर पर्नु पर्थ्यो। प्रिय श्रोता, येशूले आफ्नो इच्छा नभए आफ्नो पिता परमेश्वरको इच्छालाई पछ्याउने छनौट गर्नुभयो। उहाँले मानिसहरूलाई भन्दा परमेश्वरलाई खुशी पार्नमा ध्यान केन्द्रित गर्नुभयो। त्यसैले जब मानिसहरूले उहाँलाई निराश पारे, प्रहार धेरै नरम भयो, किनभने येशूलाई थाहा थियो कि अन्तमा उहाँको जीवनको लागि परमेश्वरको इच्छा अझै पनि पूरा हुनेछ। उहाँले वर्तमान परिस्थितिको सट्टा भविष्यलाई हेर्नुभयो। येशू विश्वस्त हुनुहुन्थ्यो कि परमेश्वरप्रतिको उहाँको विश्वासयोग्य आज्ञाकारिताले उहाँमा विश्वास गर्ने सबैको लागि अनन्त जीवनको परिणाम दिनेछ। क्रुसमा उहाँको बलिदान र तीन दिनपछि मृत्युबाट पुनरुत्थानले मानिसहरूको पापको पूर्ण भुक्तानी प्रदान गर्नेछ। तपाईँको बारेमा के हो? के तपाईँले येशूलाई आफ्नो हृदयमा ग्रहण गर्नुभएको छ? यदि होइन भने अब उहाँको नाउँ पुकार्ने दिन हो। तपाईँ पापी हुनुहुन्छ भनेर चिन्नुहोस्, उहाँको क्षमा खोज्नुहोस् र आफ्नो जीवनमा येशू ख्रीष्टलाई प्रभु बनाउन छनौट गर्नुहोस् र तपाईँ पनि बाँच्नुहुनेछ। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
4: श्रोता मित्र, भर्खरै तपाईँले सुन्नुभयो आध्यात्मिक रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
5: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
4: हौस् त श्रोता, आजका लागि कार्यक्रमबाट हामी सबै बिदा हुन्छौं। तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
6: रेडियो ज्याजो स्पार्क माई फेथ जिगो विश्वास के चमक हया बिउ। जयमसी जोजलपाजी अमृता महर्जन कार्यक्रम स्पार्क माई फेथ केही शीर्षक सित न लसकु छ। थौया बचनिया शीर्षक दु यशु थगु सेवकाई इले फेमागु चुनौती त जिगु विश्वासे चमकया बिउ भाग पाँच थौ जी यशु ख्रिस्टिया पृथ्वी सेवाया इले वेगु थासे चुनेगु गठे चुना धका लुइके वेकल फेमागु योक्कु चुनौती त वो उकिया त गठियाना पारियाना दिल धैगु दुने दुने स्वेनु यन मेपी थौजी सेके तेनेगु ख छुदासा जी वी परमेश्वरिया न्याउने धर्मी जुया न्यासी उन्या चोङ्गुनी जकचिस थाकुगु परिस्थिति अनुभव याय मखु धैगु मखु जिस यसु ख्रिस्टिया सेवका या त जाँच्याबले जिस खनेकी वेक थ अब परमेश्वरी आज्ञा मानेयाना विश्वास पूर्वक न्यासी हुन यसा वेक या सेवाकाई थाकु पहलिसे जाया सुन युहुन्ना झिन्यागु अध्यायु झिन्च्यागु पत्के धातक दु संसारे छिम्द हेलायाई छिम्द स्वया नाप्लाक जित हेलायाकु ख धका सिकी थुबो अध्ययन जिस खनिकी संसार पाखे घृणा जुइगु धैगु थ यागु ख मखु कि यशु व्यवस्था याय फैगु वैकल घुलिन मनुदे त मथिना याना दिल वो शारीरिक मानसिक वो आत्मिक रूप लंका दिल वैकल न्याब्ले मेपिन त दयालु वो मथिना याना दिल एसा वया त घृणा याइपी वो वयागु सेवा या त तिरस्कार याइपी यो कुहेदु लुका खुगुयु नि खुगु पत्के धाया तगुदु मनुदेश भी धका जुपी छिपे गुली अभागी छादासा इपी तापा बाजे पिन्छ न मखुपी अगमवक्ता ते त थथे हे भिपी धैगु जु ख मनु ते त ले ताके त चिस गुब्ले न झिगु निष्ठा व परमेश्वरिया वचनिया सत्यताया दोदे मजु जिस जिगु जीवन यशुया ल्युल्यु हुने त समर्पित यामा थुकिया नीति जिस छा मेपिनी गुघ्रिना सह या मालीमा यसैया पी सङ्गु यो सङ्गु पत्के धातगुदो वया त मनु त्यस हे हेलायना मयकल वो दुखे लाम मनुख वो दुख बालक सु वो खना मनु त्यस थगु खुवा फहिकिगु वया त हेलाया त जिस वया त छु मताएका सकसिन यसु ख्रिस्त लाकेगु वो मुक्त यायगु इच्छा या त तर वेक या त गिरफ्तार याय ढुङ्गा भिड अस्वीकार या ढुङ्गा वो घृणा या ढुङ्गा वेक या ल्युल्यु हुने भी सुजक जुल अले अपसिन वयग पाखे खा लिफ स्वेकल हिब्रु पेङ्गुयु झिङ्यागु पत्के धात गुडो झि दक्ले त धम पूजाहारी झि बमलाई बले छुयाए मुखु बरु झि त थे वेका त न फुक्क ख सैता न जाँचिया त एसा वेकल पाप याना मदी यो पिनियन मेपी मनु त व इमु कमजोरी या त यसो तस्क करुणा महसुस या त अले झिस थुगु पद फैकि यसु या त फुक्क कथ जाँचे लागु ख गुगु सुन न मनु या त जाँचे ल्याए फु जेवा प्रतिष्ठा व शक्ति क्षेत्रे वया त लोभ ला त तर निराशा प्रलोभन न बोल वया जीवन काले वो यक्कु मनु त छेज या दाजु किचा पासुपी वैकलिसे सत्यपी ख वैक या त परमेश्वर पाखे थ थम मसिह ख धका इम्स विश्वासमया यक्कुसिन वैक या त हिस्या कल गुलिसिन वैक या त स्यात सोल वया जख निरन्तर अविश्वास्या कारण यशु तस्क या कचा व निराश महसुस यागु जुइमा वो दक्ने सती पी छेज पी व चेला तेस वया त दक्ने अप मागु इले टोताउन छक व सेना बिउगु भिड लिपा छप्प जुया वयागु मृत्यु या नीति हाल सत्य ख निने त व विश्वास या त इच्छुक म नु त ठुली म जक्क खनेदो अथे खसा सत्य या नीति दया छोपी व सेनी पिन्छ थथम स्युगु खया त आविष्कार याना व विश्वासघात याना छ्या प्रतिक्रिया बेगु यशु फेमागु छगु जाँच दैगु वेक या त बारम्बार निराश या पिन्त क्षमा यायगु ख लुका झिन्गु अध्यायु ने छगु ने सङ्गु पत्के धया त गुदु छिम्स स्वेबले जी संसारे शान्ति बित वो म धका चुन जुई म हो जी छिम त दया बरु जी ल्वाके त दया छोपी व सेनी पिन्छ थम सु खया त आविष्कार याना व विश्वास घात याना छ्या प्रतिक्रिया बेगु यशु फेमागु छगु

0: जय मसीह साथै नमस्कार सम्पूर्ण श्रोताहरूमा साथै मेरा प्यारा प्यारा भाइ बहिनीहरू कार्यक्रम यीपी लेसिङ लिएर उपस्थित भइसकेकी छु म यहाँहरूकै प्यारी दिदी सारा लामा यहाँहरूकै आफ्नै बाल कार्यक्रम आउने गर्दछ हरेक बुधबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म र पुनः प्रसारण बेलुकी 8:30 देखि 9 बजेसम्म आउने गर्दछ मात्र गुड न्यूज एफएम 105.1 MHz र पोखरामा बस्नुहुने भाइ बहिनीहरूले पनि यस कार्यक्रमलाई गुड न्यूज एफएम 105.6 MHz यही समयमा सुन्न सक्नुहुनेछ र आज भने कार्यक्रममा मैले एउटा पाहुनालाई निम्ताएकी छु र उहाँ चाहिँ टिचर एजुकेटर पनि हुनुहुन्छ र साथसाथै उहाँ बाल संगति शिक्षिका पनि हुनुहुन्छ र विगतमा उहाँले मण्डलीमा चाहिँ क्वेयरमा पनि सहायता पुर्याउनु भएको थियो र उहाँ हुनुहुन्छ सोनु नेपाली महर्जनज्यू र उहाँ चाहिँ कोइनोनिया पाटन मण्डलीबाट हुनुहुन्छ म उहाँलाई ढिला नगरिकन स्वागत गर्न चाहन्छु जयमसी
1: जयमसी साराजी
0: कस्तो हुनुहुन्छ
1: एकदम आरामै छु
0: यहाँलाई स्वागत छ है कार्यक्रममा
1: हुन्छ धेरै धन्यवाद
0: यहाँलाई मैले धेरै समयदेखि चाहिँ यो कार्यक्रमको लागि रिक्वेस्ट गरिरहेको थिएँ है एकदम व्यस्त हुनुहुन्छ थोरै आफ्नो परिचय भनिदिनुहोस् न अहिले केमा इन्गेज हुनुहुन्छ होइन के गर्दै हुनुहुन्छ
1: हुन्छ फेरि पनि जयमसी मेरो नाम सोनु नेपाली महर्जन भनि नै हाल्नुभयो अघि साराजीले सो अहिले केमा व्यस्त छु भन्दाखेरि चाहिँ म टिचर एजुकेटर नै हो सो अहिले चाहिँ म इसिसी भन्ने एउटा अर्गनाइजेसनमा चाहिँ आबद्ध छु सो त्यहाँ पनि रहेर म नानीहरूको बारेमा नै कुराकानी गरिरहेको हुन्छु अनि चर्चको बारेमा भन्नुहुन्छ भने चाहिँ चर्चमा पनि म नानीहरूसँग नै अहिले काम गरिरहेको छु सो 7 इयर्सको नानीसँग चाहिँ काम गर्दैछु
0: अनि यहाँले भन्नुभयो इसिसीमा आबद्ध हुनुहुन्छ एजुकेटरको रूपमा यहाँको भूमिका चाहिँ त्यहाँ के छ
1: मेरो भूमिका त्यहाँ चाहिँ अब धेरै नै छ धेरैवटा कामहरू हामीले गर्नुपर्ने हुन्छ तर विशेष गरी भन्नुपर्दाखेरि चाहिँ मैले चाहिँ ट्रेनिङहरू दिने काम गर्छु अनि त्यहाँ चाहिँ टिचरहरू आउनुहुन्छ विभिन्न स्कुलहरूबाट अनि हाम्रो धेरै कोर्सेसहरू पनि हुन्छ सो सर्ट कोर्स लङ कोर्स है 1 इयरको कोर्सेसहरू पनि हुन्छ सो त्यसमा नै आबद्ध छु सो त्यहाँ नै ट्रेनिङ दिने काम छ अनि त्यो सँगसँगै चाहिँ म कतिवटा स्कुलमा चाहिँ एज कन्सल्टेन्ट पनि आबद्ध छु
0: कतिको इन्जोय गरिरहनु भएको छ आफ्नो प्रोफेसनलाई
1: सो यो भन्नुपर्दाखेरि चाहिँ म एकदमै इन्जोय गरिरहेको छु किनकि मेरो होल अहिलेसम्मको एक्सपिरियन्स भनेको नै नानीहरूसँग नै हो किनकि मैले 10 इयर्ससम्म पनि नानीहरूसँग स्कुलमा काम गर्ने मौका पाएको थिएँ सो त्यो कुराहरू चाहिँ अहिले केही पनि खेर गएको छैन अनि जुन चाहिँ मैले आफ्नो काममा पनि त्यो अप्लाई गर्न पाएको भएर चाहिँ सो आई एम रियली थ्याङ्कफुल टु गड आई इन्जोय माई वर्क
0: भनेपछि पहिला यहाँ टिचरको रूपमा काम गर्नुभयो अहिले ट्रेनरको रूपमा काम गर्दै हुनुहुन्छ है र यहाँ बालबालिकाकै बीचमा काम गर्ने भएकोले अब यो प्रश्न सोध्दै गर्दा फेरि अलि हाँस उठ्दो पनि हुन्छ है यहाँलाई बालबालिका चाहिँ कतिको मनपर्छ
1: ओके सो बालबालिकाको बारेमा भन्नुपर्दाखेरि मैले जब फर्स्टमा स्टार्ट गरेँ त्यति बेलामा चाहिँ मैले कहिले पनि सोचेको थिइनँ कि म हुन्छ नि टिचिङ सेक्टरमा नानीहरूसँग काम गर्छु भने किनकि मलाई त्यति बेला चाहिँ मन पर्दैन थियो क्या नानीहरू अनि ओफो टिचिङ चाहिँ गर्न नपरे हुन्थ्यो भन्ने जस्तो चाहिँ लाग्थ्यो तर जब मैले काम गर्दै गर्दै जाँदाखेरि चाहिँ मैले उनीहरूलाई बुझ्न थालेँ उनीहरूले पनि मलाई बुझ्यो क्या अनि त्यो बुझ्दै गर्दाखेरि चाहिँ मलाई आफैले भित्रबाट मोटिभेसन पनि आयो कि ओके मैले चाहिँ के गर्न सक्दो रहेछु नानीहरूसँग उनीहरूले मलाई बुझ्यो भने त मैले उनीहरूलाई सिकाउन सक्दो रहेछु भन्ने एक प्रकारको आयो सो त्यसरी नै एकअर्कालाई बुझ्दै गर्दाखेरि नै मलाई उनीहरूको माया पनि लाग्न थाल्यो अनि मन पनि पर्न थाल्यो सो अहिले म उनीहरूलाई धेरै माया गर्छु मेरो नानीहरू मसँग एकदम क्लोज छन्
0: र बालबालिका मनपर्छ भन्नुभयो र मलाई थोरै यहाँको आफ्नै बाल्यकालको बारेमा जान्न मन लाग्यो के जान्न चाहिँ मन लाग्यो सोनु नेपाली महर्जन चाहिँ सानोमा कस्तो हुनुहुन्थ्यो
1: म भन्नुपर्दाखेरि चाहिँ म चाहिँ त्यस्तो त्यो चञ्चले टाइपको चाहिँ थिइनँ म एकदमै ज्ञानी काम नेचरको नै थिएँ भनेर भन्नुहुन्छ मेरो मम्मीहरूले भन्दाखेरि चाहिँ जस मेरो दाइको र मेरो फरक हेर्नु पर्दाखेरि चाहिँ मेरो दाइ चाहिँ अलिकति चञ्चले टाइपको हुनुहुन्थ्यो भने म चाहिँ त्यस्तो थिइनँ भनेर चाहिँ भन्नुहुन्थ्यो. सो मेरो बाल्यकाल चाहिँ एकदमै राम्रो नै बित्यो जस्तो लाग्छ, किनकि मेरो धेरैजना सिब्लिङ्सहरू हुनुहुन्थ्यो. सो मैले रोल प्लेहरू गर्ने मौकाहरू त्यति बेलामा पाएको थिएँ, अनि मेरो धेरै सर्कलमा साथीहरू पनि धेरैजना हुनुहुन्थ्यो त्यति बेलामा. सो एकदमै राम्रो भयो जस्तो लाग्छ मेरो बाल्यकाल.
0: यहाँको अब बाल संगति चाहिँ कसरी बित्यो, हुन्छ नि, बाल संगतिमा कसरी हुर्कनु भयो अथवा भनौँ कसरी प्रभुलाई पाउनु भयो, त्यो थोरै भन्न मिल्छ?
1: मिलिहाल्छ नि. सो बाल्यकालमा मैले सन्डे स्कुलमा चाहिँ जोइन गर्दै गर्दाखेरि मलाई चाहिँ त्यहाँको गीतहरू एकदमै मनपर्ने गीतहरू, अनि त्यो सँगसँगै एक्सन सङहरू गर्दाखेरि, अनि नयाँ नयाँ कुराहरू हाम्रो टिचरहरूले सिकाउनुहुन्थ्यो, जुनमा चाहिँ मलाई रेबेका मिस भन्ने चाहिँ एकदमै याद आउँछ. सो उहाँले चाहिँ यति राम्रोसँग सिकाउनुहुन्थ्यो कि मलाई पनि उहाँ जस्तै हुन मन लाग्ने, त्यस्तो खालको चाहिँ मैले एउटा इन्सपिरेसन चाहिँ लिइरहेको थिएँ. तर म रेगुलरली नै सन्डे स्कुल चाहिँ मम्मीसँग नै गइरहेको थिएँ. मम्मीले पसलमा यो खानिदिन्छु त्यो खानिदिन्छु भनेर फकाएर चर्च लानुहुन्थ्यो, अनि त्यसरी नै गइराखेको थिएँ. तर त्यति बेलासम्म नि प्रभुलाई चाहिँ पाएको थिएन जस्तो लाग्छ मलाई, किनकि जब मैले याद गर्दाखेरि वेन आई वाज लाइक 22 इयर्स, त्यति बेलामा चाहिँ मैले प्रभुलाई पाएको हो है. सो बाल्यकालमा चाहिँ आई वाज इन्जोइङ, होइन, मेरो सन्डे स्कुल मैले इन्जोय चाहिँ गरिरहेको थिएँ भने, अनि के खान पाउँछु, रमाइलो छ, नयाँ कुरा सिक्न पाउँछ भनेर जान्थेँ भने, त्यति बेला चाहिँ प्रभु खासै पाएको मैले अनुभव गरेन. तर म जब 22 इयर्सको थिएँ त्यति बेलामा चाहिँ एउटा बाइबल स्टडी गर्दै गर्दाखेरि चाहिँ प्रभु भनेको चाहिँ को हुनुहुँदो रहेछ मेरो लागि भन्ने कुरा चाहिँ मैले त्यति बेलामा थाहा पाएको हो. सो त्यही नै हो.
0: ओके, एकदम इन्ट्रेस्टिङ रहेछ. यहाँले भन्नुभयो बाल संगतिमा हामीलाई एक्सन सङ सिकाउनुहुन्छ हुन्थ्यो भनेर, कुनै याद छ यस्तो रमाइलो आफूलाई मनपर्ने एक्सन सङ?
1: एक्सन सङहरू त धेरै नै छ. सो मनपर्ने भन्दाखेरि चाहिँ एउटा चाहिँ त्यो चाहिँ कहिले पनि पुरानो हुँदैन जस्तो लाग्छ, त्यो दादने गोली यादको भन्ने वाला चाहिँ, त्यो चाहिँ कहिले पनि पुरानो हुँदैन जस्तो लाग्छ, रमाइलो पनि छ. सो त्यही नै छ एउटा चाहिँ.
0: ओके, अनि अर्को चाहिँ तपाईँ विवाहित पनि हुनुहुन्छ सायद, हाम्रो इन्फर्मल टक हुँदै गर्दाखेरि घरमा को को हुनुहुन्छ परिवारमा थोरै भनिदिनुहोस् न?
1: मेरो परिवारमा चाहिँ अहिले मेरो हस्बेन्ड, म, अनि मेरो सासू ससुरा हुनुहुन्छ, अनि मेरो देवर देवरानी पनि हुनुहुन्छ, तर उहाँहरू चाहिँ आउट अफ कन्ट्री बाहिर हुनुहुन्छ, अनि हामी चारजना चाहिँ छौँ अहिले घरमा.
0: अनि अब यहाँ बाल संगतिमा पनि आबद्ध हुनुभएको कारणले गर्दाखेरि यो बाल संगतिको सेवकाई चाहिँ कस्तो सेवकाई रहेको छ त?
1: अब यो बाल संगतिको सेवकाई भन्ने बित्तिकै हेर्दाखेरि चाहिँ अब अरूले हेर्दाखेरि चाहिँ नानीहरू खेलाउने हो, बस्ने हो, एकछिन संगतिमा डिस्टर्ब गर्छ यिनीहरूले भन्ने त्यस्तो टाइपको हुन्छ, होइन. तर मलाई चाहिँ कस्तो लाग्छ भन्दा यो चाहिँ एउटा जबको रूपमा चाहिँ हामी लिन सक्छौँ, किनकि सन्डे स्कुलको नानीहरू नै पछि गएर चाहिँ चर्च सम्हाल्ने व्यक्तिहरू बन्न जान्छन् नि त. सो त्यो भएको कारणले हामीले चाहिँ यो जगमा नै हामीले काम गरिरहेछौँ, जहाँनिर चाहिँ उनीहरूले सिक्नुपर्ने उमेरमा नै कति कुराहरू चाहिँ प्रभुको बारेमा सिक्यो भने चाहिँ उनीहरू ठुलो हुँदै गएपछि त्यो कुराहरू प्र्याक्टिस गर्दै गइरहेको हुन्छ.
0: जस्तै कि
1: उनीहरूले हामीले भन्छौँ नि बाइबलमा एउटा ठुलो आज्ञा पनि छ, महान आज्ञा, कि आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर. त्यो कुरा चाहिँ हामीले भनिरहन्छौँ, तर त्यो कुरा चाहिँ हाउ, होइन, हाउ वी ह्याभ टु प्र्याक्टिस भन्ने कुरा चाहिँ सन्डे स्कुलमा चाहिँ सिक्न एकदमै धेरै जरुरी छ. अब कसरी चाहिँ सिक्ने भन्दाखेरि चाहिँ उनीहरूले आफ्नो साथीलाई एकअर्कालाई प्रेम गर्नु पर्यो, अब उनीहरूलाई हेल्प चाहिएको छ भने हेल्प गर्नु पर्यो, हो त्यो कुराहरू चाहिँ उनीहरूले सन्डे स्कुलमा नै एकअर्काबाट सिक्नुपर्ने हुन्छ. अनि जब ऊ बढ्दै जान्छ, बढ्दै गइसकेपछि चाहिँ उनीहरू मेबी लिडरसिप पोजिसनमा पनि पुग्न सक्छ, त्यति बेलामा पनि उनीहरूले कसरी हेल्प गर्ने अनि कसरी आफ्नो छिमेकीलाई प्रेम गर्ने भन्ने कुरा चाहिँ उनीहरूले त्यहाँ चाहिँ देखाउन सक्छन्, अनि त्यो प्र्याक्टिस गर्ने उमेर चाहिँ सन्डे स्कुलमा हो. सो यो चाहिँ यस्तो खालको सेवकाई हो भनेर चाहिँ मैले चाहिँ लिएको छु.
0: अब यसमा टिचरको, बाल संगति टिचर र पेरेन्ट्सको चाहिँ कतिको भूमिका हुन्छ त?
1: टिचर र प्यारेन्ट्सको बारेमा भन्नुपर्दाखेरि त मोस्ट अफ द टाइम त प्यारेन्ट्ससँग नै हुन्छ. अब सन्डे स्कुल त जम्मा एक दिन हुन्छ, होइन, स्याटरडे हुन्छ, त्यसमा पनि 2 घन्टा हुन्छ, दुई घण्टामा पनि एक घण्टा चाहिँ अब हाम्रो पाटन चर्चको हेर्ने हो भने चाहिँ होल फेलोसिप हुन्छ एक घण्टा. सबै नानीहरू एकै ठाउँमा बसेर सङ्गति गर्नुहुन्छ, एक्सन सङहरू गर्नुहुन्छ, स्टोरी टेलिङ हुन्छ, अनि त्यसपछि चाहिँ बल्ल एक घण्टाको समय छुट्टिन्छ. भनेपछि एक घण्टाको समय मात्र टिचरसँग हुन्छ है. तर टिचरले त्यो एक घण्टामा पनि धेरै कुराहरू गर्न सक्नुहुन्छ क्या. जस्तै रिलेसन बिल्डअप गर्ने कुराहरू, नानीसँग समयहरू बिताउने कुराकानीहरू गर्ने. फर्स्टमा चाहिँ यो गर्नु चाहिँ एकदमै जरुरी छ बिब्लिकल कुरामा जानुभन्दा पनि अगाडि है. किनकि हामीले बाइबलको कुराहरू चाहिँ धेरै गर्छौँ, तर हाउ कसरी चाहिँ प्र्याक्टिस गर्ने भन्ने कुरामा अनि रिलेसन बिल्डअप गर्ने कुरामा चाहिँ अलिकति कम भएको जस्तो मेरो क्लासमा चाहिँ मलाई चाहिँ त्यस्तो महसुस भएर चाहिँ सो मैले त्यो कुराहरू चाहिँ प्र्याक्टिस गर्दैछु.
0: तपाईँले चाहिँ कसरी बालबालिकासँग रिलेसनसिप बिल्डअप गर्दै हुनुहुन्छ, कसरी कस्तो खालको क्रियाकलापद्वारा चाहिँ बिब्लिकल नलेजहरू दिँदै हुनुहुन्छ, थोरै भन्नुहोस् न.
1: सो फर्स्टमा चाहिँ अब मैले र मेरो जो पार्टनर हुन्छ उहाँले चाहिँ कसरी हामीले प्लानिङ गर्छौँ भन्दाखेरि चाहिँ फर्स्टमा उनीहरू आउने बित्तिकै चाहिँ उनीहरूलाई के कुराहरू सेयर गर्न मन छ भने चाहिँ उनीहरूलाई सेयर गर्न दिने. त्यो बाइबलकै कुरा हुनुपर्छ भन्ने छैन. उनीहरूको मनमा कति धेरै कुराहरू हुन्छ, जस्तै स्कुलमा के भयो, उनीहरूले स्कुलमा के गर्यो, तिमीलाई चाहिँ के कुरा एकदमै मन परेको थियो हप्ताभरि गएको हप्ताभरि, अथवा तिमीलाई के कुराले चाहिँ एकदम चित्त दुख्यो, त्यो कुरा चाहिँ हामी सेयरिङ गर्न लाउँछौँ. जसले गर्दाखेरि चाहिँ उनीहरूको मनमा भएको कुराहरू उनीहरूले खुलेर हामीसँग भन्न सक्यो, अनि नेक्स्ट टाइमदेखि चाहिँ उनीहरूलाई अड लाग्दैन क्या, डर लाग्दैन. सो त्यसरी चाहिँ मैले चाहिँ रिलेसन बिल्डअप गर्ने काम गर्दैछु. अनि मैले यो प्र्याक्टिस गर्दै गर्दाखेरि हुन त जम्मा एक वर्ष भयो मैले यो कुरा 6 इयर्समा हुँदाखेरि प्र्याक्टिस गरेको थिएँ. अहिले म 7 इयर्सको नानीहरूलाई हेर्दैछु, अनि त्यही नानीहरू अहिले 7 इयर्समा आउँदाखेरि चाहिँ उनीहरू एकदम ओपन छ क्या मसँग. अनि मैले जब उनीहरूलाई लिसनिङमा प्र्याक्टिस गर्न थालेँ, जब मैले उनीहरूलाई सुन्न थालेँ, उनीहरूले पनि मलाई सुन्न थालेँ क्या. अनि त्यो चाहिँ मैले उनीहरूमा देखेको चेन्जेस हो. सो यो चाहिँ एकदमै हुनुपर्छ, एकअर्कालाई सुन्ने काम चाहिँ हुनुपर्छ. टिचरले एकरो बोलिराख्ने मात्रै होइन, सिकाउने काम मात्रै होइन, तर ऊबाट पनि सुन्ने आफूले पनि सिकाउने काम चाहिँ हुनुपर्छ भन्ने चाहिँ लाग्छ.
0: अब अहिले नेपालको शिक्षालाई हेर्दै गर्दाखेरि पनि एक्टिभिटी बेसमा जानुपर्छ भन्दै गर्दाखेरि यहाँ आफै पनि ट्रेनर हुनुभएको कारणले गर्दा यो कुरा अरूलाई सिकाउनुहुन्छ नि त. त्यही भएर यहाँले चाहिँ त्यो कुरालाई चर्चको बाल सङ्गतिमा चाहिँ कसरी त्यो टिचिङमा प्रयोगमा ल्याइरहनु भएको छ एक्टिभिटी बेसमा, कुनै उदाहरण?
1: त्यो चाहिँ अब मैले म बिङ ट्रेनर होइन त्यसरी आएको भन्नुभन्दा पनि अगाडिदेखि नै प्र्याक्टिसमै थियो. कोइनिया पाटो चर्चमा चाहिँ यस्तो छ, एउटा टपिक भयो भने चाहिँ 2 हप्तासम्म त्यो टपिक जान्छ. सो एक हप्तामा चाहिँ उहाँहरूले स्टोरी टेलिङ अथवा कुनै बाइबलको कुरा सिकाउनुहुन्छ भने नेक्स्ट विक चाहिँ एउटा एक्टिभिटी गर्ने विक भनेर चाहिँ राख्नुभएको छ. अनि मैले यसलाई चाहिँ अलिकति मोडिफाई गरेको छु मेरो क्लासमा चाहिँ. सो मैले चाहिँ कसरी गर्छु भन्दा बिब्लिकल कुरा थोरै उसलाई स्टोरीहरूबाट भन्नुपर्ने छ भने चाहिँ स्टोरी भन्छु, अनि त्योसँग नै रिलेटेड एक्टिभिटीहरू गराउँछु, जुन चाहिँ स्मल ग्रुप एक्टिभिटी, जुनमा चाहिँ उनीहरूलाई सानो सानो समूहमा राखेर एउटै मात्रै एक्टिभिटी होइन तर डिफ्रेन्ट डिफ्रेन्ट एक्टिभिटीहरू चाहिँ गराउँछु. अनि जसले गर्दाखेरि चाहिँ उसले त्यो एउटा स्टोरीलाई नै डिफ्रेन्ट ठाउँबाट चाहिँ कस्तो देख्दो रहेछ. जस्तै एउटा एक्टिभिटीमा मैले उसलाई कलरिङ गर्न दिएँ भने चाहिँ ओके, कलरिङ गर्दै गर्दाखेरि उसले त्यो एक्टिभिटीलाई कस्तो देख्दो रहेछ भन्ने कुरा उसले बुझिरहेको हुन्छ भने अर्को स्मल ग्रुपमा चाहिँ मैले उनीहरूलाई गेम गराइरहेको हुन्छु, अनि त्यो गेमबाट पनि उनीहरूले त्यो कुरालाई बुझ्ने मौका पाइरहेको हुन्छ. अनि फेरि अर्को विक पनि त्यसरी नै जान्छ. सो डिफ्रेन्ट एक्टिभिटी चाहिँ हुन्छ. सो मैले आफूले सिकेको कुरा चाहिँ यसरी अप्लाई गरिरहेको छु अहिले.
0: अब यहाँले भन्नुभयो नि यति धेरै एक्टिभिटीहरू प्लान गर्दै गर्दाखेरि त अब चाहिने सामग्रीका कुराहरू पनि त हुन्छ नि त. त्यो सामग्रीका कुराहरू चाहिँ हुन्छ नि, बच्चालाई हामीले बाल सङ्गति भन्ने बित्तिकै एउटा कक्षा खाली हुनु पर्छ कि अथवा त्यहाँ पनि धेरै प्रकारका बालबालिकालाई चाहिने खेलका सामग्रीहरू हुनु आवश्यक छ, कस्तो हुनुपर्छ?
1: यो चाहिँ अब हामी टिचरकोमा नै भर पर्छ. सो तपाईँले कसरी प्लान गर्दै हुनुहुन्छ, मेन त तपाईँले हेर्नु पर्यो तपाईँको चर्चमा नानीहरूको लागि चाहिँ के सामग्रीहरू अलरेडी नै छ. त्यो कुराहरूलाई नै तपाईँले अझै सानो समूहमा राख्नुभयो भने चाहिँ धेरै सामग्री चाहिएन, किनकि सानो समूहलाई अलिकति सामान भए पनि पुग्यो. तर तपाईँले एकैचोटि गराउँदाखेरि चाहिँ धेरै सामान चाहिन सक्छ नि त होइन. त्यो भएको कारणले टिचरले आफैले प्लान गर्नु पर्यो तपाईँकोमा के अभाइलेबल छ. छैन भने चाहिँ एकदमै लो कस्टमा हामीले कसरी काम गर्न सक्छौँ होइन. अब कतिवटा फ्याँक्न राखेको सामग्रीहरूलाई पनि हामीले क्रिएटिभ भएर प्रयोग गर्न सक्छौँ
0: खेलको कार्यमा युज गर्न
1: मिल्यो मिल्यो है. सो टिचर चाहिँ अलिकति क्रिएटिभ पनि हुनुपर्ने हुन्छ, अनि प्लानिङ गर्दाखेरि पनि अलिक केयरफुल हुनु पर्यो, वाइज हुनु पर्यो कि कुन सामग्री चाहिँ मैले यो एक्टिभिटी गर्दै गर्दाखेरि चाहिँ मेरो लेसनमा चाहिँ हेल्प हुन्छ भन्ने कुरा चाहिँ टिचरले चाहिँ सोच्नु पर्यो.
0: कतिपय अब चर्चहरूमा चाहिँ अब बालबालिकाको निम्ति पनि अब प्ले मटेरियल्सहरू हुन्छ नि, त्यसमा पनि लगानी गर्नुपर्छ है, त्यसमा पनि थोरै स्पेन्ड गर्नुपर्छ उहाँहरूको नानीहरूको खेलौनाको लागि भन्ने कुराहरू धेरैजनालाई त्यो आइडिया नहुन सक्छ कि होइन, अथवा अलिकति आर्थिक रूपमा इच्छा भएर पनि अलिकति आर्थिक कुराहरू जुटाउन गाह्रो भएर पनि हुनसक्छ. तपाईँलाई के लाग्छ बालबालिकाको निम्ति त्यो बजेट छुट्याउनु खेलौनाहरूको निम्ति त्यो सही हो कि गलत हो?
1: एकदमै राम्रो प्रश्न है. सो यो कुरा चाहिँ थाहा हुँदैन क्या, अब हुन त सन्डे स्कुल नानीहरूको लागि भनेर राख्नु चाहिँ हुन्छ, तर नानीले कसरी सिक्छ भन्ने चाहिँ थाहा हुँदैन क्या, अब मेबी ठुलो लिडरहरूलाई पनि थाहा हुँदैन. त्यो भएको कारणले गर्दाखेरि म चाहिँ के भन्न चाहन्छु भन्दा चाहिँ सानो नानीहरूले सिक्ने भनेको नै उनीहरूको पाँचवटा इन्द्रियबाट हो, जुन चाहिँ फाइभ सेन्स अर्ग्यान्स भनेर भनिन्छ नि होइन, उनीहरूले छोएर सुनेर चलाएर अनि गरेर नै सिक्ने हुन्छ क्या. उनीहरू काइनेस्थेटिक लर्नर हुन्छ, त्यो भएको कारण
0: भनेको चाहिँ
1: काइनेस्थेटिक भनेको चाहिँ उनीहरूले छोएर गरेर नै हेर्नुपर्ने,
0: गरेर
1: खेलेर चाहिँ सिक्ने उमेर हो क्या यो भनेको चाहिँ है. मैले अघिदेखि फाउन्डेसन भनिरहेको थिएँ नि होइन, सो यो उमेरको नानीहरूले चाहिँ छोएर गरेर नै गर्नुपर्ने हुन्छ. त्यो भएर हामीले एउटा ठोस वस्तु चाहिँ उनीहरूको हातमा दियो भने चाहिँ उनीहरूले अझ राम्रोसँग सिक्न सक्छ है. तर धेरै थ्योरीहरू दिने, धेरै प्रश्नहरू सोध्ने गर्यो भने चाहिँ उनीहरूलाई एकदम इरिटेसन हुन्छ क्या, अनि त्यो सन्डे स्कुल बोरिङ पनि हुन जान्छ. तर जब तपाईँले सामग्री प्रयोग गरेर गर्नुहुन्छ भने चाहिँ त्यो क्लास चाहिँ एकदम इन्ट्रेस्टिङ हुन्छ, अनि नानीहरू पनि रेगुलर आउन थाल्छ. तर तपाईँ त्यो प्रयोग गर्नु नै भएको छैन, खालि थ्योरीबाट बोल्ने, म अर्को हप्ता तिमीहरूलाई क्वेसन सोध्छु है भनेर हुन्छ नि, यस्तो
0: पदहरू कण्ठ पाना लगाउने होइन,
1: त्यसले चाहिँ स्ट्रेस हुनसक्छ नानीलाई, प्रेसर हुनसक्छ.
0: अनि यो चाहिँ अब हामी पनि त्यही वेबाटै हुर्केको हो नि त, अब टिचर भएपछि चाहिँ छडी लगाउनु पर्छ हुन्छ नि, बच्चालाई अलिकति स्ट्रिक्टमा राख्नुपर्छ होइन, माया गर्यो भने त हुन्छ नि टिचरलाई टेर्दैन भन्ने कुराहरूमा तपाईँलाई चाहिँ के लाग्छ होइन, स्ट्रिक्ट टिचर हुनुपर्छ कि होइन, अथवा अलिकति मायाले सिकाउनु पर्ने तरिका के लाग्छ?
1: अब हामी पनि त्यसरी नै हुर्केको हो, किनकि हामीलाई पनि स्ट्रिक्टली नै सिकाउनुहुन्थ्यो, गाली गर्नुहुन्थ्यो, पदकण्ठहरू भएन भने मार्क्सहरू काट्ने कुराहरू पनि हुन्थ्यो, अनि कहिलेकाहीँ पिटाइ पनि खाइन्थ्यो होला. तर सन्डे स्कुलमा चाहिँ त्यति साह्रो हुँदैन होला, स्कुलहरूमा चाहिँ त्यस्तो हुन्छ होला है. सो छडी लाउने कुराहरू गर्दै गर्दाखेरि चाहिँ आई थिङ्क बिङ टिचर चाहिँ अलिकति आफ्नो बााउन्ड्री चाहिँ सेट गर्नुपर्ने नै हुन्छ, नत्र भए चाहिँ उनीहरूले तपाईँलाई सुन्दैन होइन. अलिकति बााउन्ड्री सेट चाहिँ गर्नु पर्यो, तर नानीलाई डर चाहिँ हुनु भएन क्या. उनीहरूले पनिसमेन्ट पायो भने पनि किन पनिसमेन्ट पाए त भन्ने कुरा चाहिँ टिचरले अलिकति क्लियरली नै भन्नुपर्छ होला.
0: ओहो आज त सोनु मिसको क्लास हो भनेर त्यो डर हुनु भएन होइन. र यो हुँदा हुँदै चाहिँ कहिलेकाहीँ बाल बालिकाहरूलाई बाल संगति आउनको लागि के कुराले रोकावट गर्छ जस्तो लाग्छ?
1: अब बाल संगतिमा आउनलाई रोकावट चाहिँ अहिले मैले रिसेन्टली देखेको चाहिँ कस्तो छ भन्दाखेरि, हामी प्यारेन्ट्सहरू नै धेरै बिजी हुन्छौँ क्या, प्यारेन्ट्सहरू नै धेरै बिजी हुन्छौँ, अनि सन्डे स्कुललाई खासै प्रायोरिटी नदिएको पनि हो कि जस्तो पनि लाग्छ. अरू कुराहरूले प्यारेन्ट्सले गर्दाखेरि नै आउन नपाएको पनि हुनसक्छ, एउटा कारण चाहिँ प्यारेन्ट्सको आफ्नै काम हुन्छ त्यो कारणले आउन नपाएको पनि हुन्छ, त्यस्तो कारणहरू पनि छ. अनि अर्को चाहिँ त्यही इन्ट्रेस्टिङ नभएको कारणले जहिले पनि एउटै तरिकाले हामीले लाँदाखेरि चाहिँ त्यो क्लास इन्ट्रेस्टिङ हुँदैन, अनि नानीहरू झन् छिट्टै बोर्ड हुन्छ किनकि उनीहरूको टाइम स्प्यान एकदम धेरै कम हुन्छ, उनीहरूको सुन्न सक्ने अटेन्सन गर्न सक्ने क्षमता धेरै हुँदैन. त्यो भइसकेपछि टिचरले जब राम्रो प्लानिङ गर्नु हुँदैन भने त्यसले पनि रोकावट ल्याउन सक्छ, नानीलाई आउन मन नलाग्ने.
0: भनेपछि प्लानिङको पनि धेरै महत्व रहेको छ है. तपाईँको कक्षामा चाहिँ कतिजना नानीहरू हुनुहुन्छ अहिले, उमेर सातको लागि हेर्दै हुनुहुन्छ भन्नुभयो है?
1: हजुर, मेरो चाहिँ टोटलमा 12 हुनुहुन्छ नानीहरू 7 उमेरकोमा चाहिँ. तर उहाँहरू पनि कतिजना रेगुलर आउने, प्रायः चाहिँ रेगुलर आउनुहुन्छ, तर कहिलेकाहीँ चाहिँ मिस हुन्छ उहाँहरू.
0: कतिपय मण्डलीहरूमा चाहिँ सबै उमेरका नानीहरूलाई चाहिँ एकै ठाउँ राखेर बाइबलीय शिक्षाहरू दिने कुराहरू रहेको छ. यहाँको चर्चमा चाहिँ कुन कुन उमेर समूहलाई क्याटेगोराइज गरेर अब बालसङ्गति बस्ने उमेर चाहिँ कतिदेखि कतिसम्म छ यहाँको चर्चमा?
1: मेरो चर्चमा भन्नुपर्दाखेरि चाहिँ 5 इयर्स बिलोको एउटा ग्रुप नै हुन्छ जुनमा चाहिँ हामीले छुट्टै छुट्टै नै राख्छौँ जस्तै 5 को त सँगै नै भइहाल्यो 5 भन्दा बिलोको चाहिँ तर 6, 7, 8, 9, 10 गरेर चाहिँ हाम्रो 18 इयर्ससम्मको चाहिँ नानीहरू छुट्टै छुट्टै नै बस्नुहुन्छ अनि तर अब हाम्रो चाहिँ क्लासेसहरू पनि धेरै नै छ नि त सन्डे स्कुलको लागि भनेर छुट्टै नै छ त्यो भएको कारणले हामीले चाहिँ त्यसरी नै राखेका छौँ
0: भनेपछि 18 उमेर समूहको छ है अनि मैले तपाईँलाई एउटा प्रश्न गर्न मन लाग्यो है अब यति धेरै व्यस्त हुनुहुन्छ कहिलेकाहीँ आफूलाई पनि रिफ्रेसमेन्ट चाहिन्छ नि त
1: अनि
0: छुट्टीको समयमा अथवा फुर्सदको समयमा चाहिँ तपाईँलाई के गर्न मनपर्छ रुचिको विषयहरू चाहिँ के होला त
1: अब अहिले चाहिँ मेरो अलिकति चेन्ज भएको छ पहिला चाहिँ मेरो ट्राभलिङ एकदम धेरै थियो होइन ट्राभलिङ चाहिँ मलाई एकदम गर्न मनपर्थ्यो तर अहिले चाहिँ मेरो काम नै ट्राभलिङ भएको कारणले अहिले चाहिँ मलाई घरमा नै बस्न मनपर्छ अनि घरमा सरसफाइहरू गर्ने अनि त्यसपछि खाली समयमा चाहिँ यत्तिकै पल्टेर बस्ने अनि गीतहरू सुन्ने कहिलेकाहीँ मुभीहरू हेर्ने जस घरमा नै बस्न मनपर्छ अहिले चाहिँ मलाई
0: अहिले चाहिँ अलिकति
1: चेन्ज भएको छ
0: चेन्ज हुनुभयो प्रोफेसनले गर्दाखेरि र अघि यहाँले भन्नुभयो नि एकदम यो चाहिँ सिरियस कुरा नै हो अब उमेर 5 देखि 18 सम्मको नानीहरू हुँदै गर्दाखेरि अहिले चाहिँ तपाईँले टिनेजको नानीहरू सँगसँगै हुन्छ नि विभिन्न नानीहरूमा चाहिँ कस्तो खालको समस्याहरू देखिरहनु भएको छ के जस्तै उनीहरू अलिकति इमोसनली पनि अलिकति डाउन भइरहेको होइन अब इन्स्ट्रक्सनहरू दिइरहँदाखेरि पनि नानीहरूले चाहिँ नबुझ्ने हुन्छ नि अलिकति मन नदेखाउने कुराहरू हुन्छ यसमा चाहिँ कसरी तपाईँले डिल गरिरहनु भएको छ
1: यो चाहिँ अब अहिलेको नानीहरूको चाहिँ एकदमै ठुलो प्रब्लम नै भन्छु म चाहिँ अनि प्राय नानीहरू चाहिँ अहिले एकदम टेक्नोलोजी फ्रेन्डली छ नि त सो प्राय नानीहरूको आफ्नै मोबाइल हुन्छ आफ्नै ट्याबहरू हुन्छ अनि उनीहरू प्राय त्यसमा नै समय बिताउने भएको कारणले गर्दाखेरि चाहिँ उनीहरूको त्यो टाइम स्प्यान मैले अघि भने नि उनीहरूको अटेन्सन स्प्यान हुन्छ सो त्यो चाहिँ एकदमै घट्दो छ क्या अहिले अनि त्यो भएको कारणले गर्दाखेरि चाहिँ हामीले जब उनीहरूलाई इन्स्ट्रक्सन दिइरहन्छौँ उनीहरूलाई चाहिँ छिटो दियो हुन्थ्यो छिटो भने हुन्थ्यो भन्ने हुन्छ क्या किनकि उनीहरूले मोबाइलमा जे पनि एकदम छिटो पाउँछ नि त सर्ट रिल्सहरू हेर्छ उनीहरूले गेमहरू खेल्दाखेरि ठ्याक्क उनीहरूले भनेको टाइममा नै हुन्छ नि त त्यही भएर उनीहरूले ह्युमन बिङसँग पनि त्यस्तै नै एक्सपेक्ट गर्छ क्या जस्तै आफ्ना मम्मी बाबाबाट पनि त्यही एक्सपेक्ट गरिरहेको हुन्छ टिचरबाट पनि त्यही एक्सपेक्ट गरिरहेको हुन्छ अनि सो उनीहरूलाई धेरै त्यो सुन्न मन पर्दैन क्या धेरै बसिराख्न चाहिँ मन पर्दैन अनि सो अहिले चाहिँ त्यही नै जस्तो लाग्छ मलाई प्रब्लम चाहिँ त्यो भएको कारणले छिट्टो रिसाउने उनीहरूले भनेको टाइममा दिएन भने सामानहरू फाल्ने हो त्यो कुराहरू चाहिँ मैले देखिरहेको छु
0: अहिले चाहिँ मैले धेरै पेरेन्ट्सहरूबाट पनि सुनिरहेको हुन्छु कि मेरो नानीले त मोबाइल नदेखाएसम्म भातै खाँदैन होइन अथवा जतिखेर नि मोबाइल मात्रै चलाउँछ कसरी उसलाई चाहिँ यो बानीबाट छुटाउने होला भन्ने कुराहरू छ कि यसमा चाहिँ तपाईँको केही आइडियाजहरू
1: अब मैले ठ्याक्कै यही नै गर्नु भनेर भन्न सक्दिनँ तर मैले चाहिँ के प्र्याक्टिस गरिरहेको छु भन्दाखेरि मेरो पनि दाइको छोरी छ जो चाहिँ 5 वर्षको भयो अनि उसलाई पनि त्यस्तै मोबाइल भएन भने उसले खाना खाँदैन अनि जति बेला नि मोबाइल भएन भने टिभी भए पनि चाहिन्छ उसलाई है अनि त्यसको लागि चाहिँ अहिले चाहिँ मैले रुल्स बनाएको छु सो रुल्स चाहिँ के फलो हुन्छ भन्दाखेरि उसले अब चाहिँ तिम्रो यति मिनट मात्रै बाँकी छ है टिभी हेर्ने नत्र भए त ऊ रिसाइहाल्छ अहिले नै टिभी बन्द गर्यो भने त त्यही भएर उसँग नै बसेर हामी दुवैजना मिलेर चाहिँ रुल्स बनायौँ ओके ल तिमीले त धेरै टिभी हेर्न थालेछ आजकल अब यसलाई कम गर्नुपर्छ सो लेट्स मेक रुल्स होइन हामी दुईजना मिलेर बनाऊ भनेर चाहिँ हामी बनाउँदाखेरि चाहिँ उसको चाहिँ टाइमर सेट हुन्छ सो त्यो टाइमरसम्म उसले हेर्छ अनि त्यसपछि आफै बन्द गर्छ है सो यस्तो कुराहरू पनि हामीले गर्न सक्छौँ अनि अर्को भनेको चाहिँ फ्यामिलीहरू बसेर सँगै बसेर कतिवटा कुराकानीहरू गर्ने किनकि प्यारेन्ट्सहरू पनि यति बिजी हुनुहुन्छ कि नानीको कुरा सुन्नलाई समय नै छैन क्या अनि खालि खाना खाँदियो खाना खाँदिएपछि होमवर्क गर्न लगायो अनि त्यतिकै मात्रै हुन्छ तर नानीलाई कति धेरै कुराहरू सेयर गर्न मन लागिरहेको हुन्छ त्यो कुराहरू सुनेर उसलाई कुनै कुरामा डर लागिरहेको छ भने सँगै बसेर प्रार्थना गर्ने हो कि हो त्यो कुराहरू चाहिँ घरमा पनि प्र्याक्टिस गर्नुपर्छ जस्तो लाग्छ जसले गर्दा चाहिँ नानीले पनि तपाईँलाई सुन्न सक्छ कि यस्तो नगर है धेरै मोबाइल नचलाऊ है भन्दाखेरि चाहिँ उसले सुन्न सक्छ किनकि उसको पनि मनमा कति धेरै कुराहरू होला अनि त्यो हामीले पनि समय नदिएको कारणले त्यस्तो भएको पनि हुन सक्छ.
0: भनेपछि पेरेन्ट्स र नानीहरू बीच चाहिँ एउटा क्वालिटी टाइमको समय हुन पर्यो होइन. र अहिले चाहिँ अब हामीले यसो हेर्छौँ भने चाहिँ प्राय हुन्छ नि मानिसहरूले चाहिँ नानीहरूलाई हुन्छ नि कस्तो चकचके बच्चा, कस्तो बदमास बच्चा होइन, अब मण्डलीहरूमा पनि देखिरहेको हुन्छ नि त, अब बच्चाहरू अलिकति उफ्रिने हुन्छ नि, चल्ने भयो भने ओहो यो बच्चा त यस्तो बदमास छ भन्ने त्यो वेबाट हामीले उहाँहरूलाई त्यो नाम दिइरहेका हुन्छौँ. त्यो नाम दिनु चाहिँ सही हो कि होइन, अथवा बच्चाहरू चकचके नै हुने हो कि के हो?
1: अब अहिलेको नानीहरूलाई हेऱ्यो भने चाहिँ नानीलाई हेरेर चाहिँ हामीले नाम राख्ने गरेछौँ होइन. कोही चाहिँ एकदम बाँदर जस्तो चकचके भन्ने कुराहरू चाहिँ हामी गर्छौँ. अनि अब जस्तै बाइबलमा चाहिँ एउटा भनाइ पनि छ क्या, हाम्रो बोलीमा चाहिँ शक्ति हुन्छ भन्ने कुरा है. अनि झन् हामी अब नानीहरूलाई पढाउने टिचर भइसकेपछि चाहिँ त्यस्तो वर्डहरू चाहिँ हामीले बोल्नु हुँदैन, किनकि जति हामी त्यो वर्डहरू बोल्दै जान्छौँ त्यो नानीले चाहिँ साँच्चीकै त्यही नै महसुस गर्छ क्या, ऊ चाहिँ चकचके नै हो, ए म चाहिँ बाँदरै हो, मलाई चाहिँ जहिले पनि टिचरले यही नै भन्नुहुन्छ म चाहिँ बाँदरै हो भनेर उसले विश्वास गर्न थाल्छ क्या है. सो चकचके भन्ने बित्तिकै उसले हेर्न पनि थाल्छ है. सो इट मिन्स कि उसले त्यो कुरालाई बिलिभ गरिसकेको छ है. त्यही भएर सकेसम्म चाहिँ हामीले नाम दिने काम चाहिँ यो चाहिँ एकदमै राम्रो होइन है. नाम दिने काम चाहिँ एकदमै राम्रो होइन. हामीलाई पनि सानो बेलामा कति धेरै नामहरू दिएर बोलाउनुहुन्थ्यो, तर अहिले मात्रै थाहा भयो कि त्यो चाहिँ गलत हो रहेछ, जस्तो भने त्यस्तै नै हुने रहेछ भन्ने कुरा चाहिँ.
0: तर अब हामी ठुलो मान्छे भन्दा नानीहरू चाहिँ एकदम उफ्रेको उफ्रै हुन्छ नि, एकछिन बस्न नसक्ने, त्यो चाहिँ किन हुन्छ?
1: त्यो चाहिँ अब उमेरको हिसाबले नै हो, किनकि उनीहरूसँग एकदमै धेरै एनर्जी हुन्छ, एकदमै धेरै ऊर्जा चाहिँ उनीहरूमा आइरहेको हुन्छ, अनि त्यो चाहिँ रिलिज हुनु नै पर्छ क्या. अनि त्यो रिलिज हुने खालको एक्टिभिटी चाहिँ तपाईँले प्लान गर्नै पर्छ है, जसले गर्दा उफ्रिएर दौडेर चाहिँ उसले त्यो जब रिलिज गर्छ भने चाहिँ बल्ल ऊ काम भएर तपाईँको क्लासमा बस्न सक्छ है. यदि ऊ चलिरहेको छ भने चाहिँ उसँग धेरै एनर्जी छ भन्ने कुरा चाहिँ तपाईँले बुझ्नु पर्यो. अनि क्लासमा पनि त्यस्तै खालको एक्टिभिटीहरू गराउनु पर्यो, अनि धेरै गाह्रो पनि गराउनु पर्दैन, खालि तपाईँले ट्रान्जिसन एक्टिभिटी, सर्ट एक्टिभिटीहरू, उठ बस होइन, उता छोएर आऊ, रातो कलर छोएर देखाऊ, हो यस्तो खालको एक्टिभिटी मात्रै एकछिन तपाईँले दुई मिनट गराउनु भयो भने पनि त्यो नानीहरू चाहिँ काम भएर बस्न सक्छ क्या क्लासमा.
0: आज भोलि अब त्यो त बाल संगतिमा हुँदाखेरि अब बाँकीको 24 घण्टा त अब बाआमासँगै बिताउने हो नानीले होइन. त्यो हुँदै गर्दा कहिलेकाहीँ चाहिँ पेरेन्ट्सहरू नै एकदम हार मानिरहेको म देख्छु के, ओहो मेरो बच्चा कति चकचके, कसरी तह लाउने होला भन्ने खालका कुराहरू होइन. अब उनीहरूको त्यो एक्टिभनेसलाई एकदमै हुन्छ नि अलिकति काम डाउन गर्नको लागि घरमा चाहिँ पेरेन्ट्सले के गराउन सक्नुहुन्छ त?
1: अब हामीले साइन्टिफिकल्ली हेर्ने हो भने त नानी जति उनीहरू चल्यो त्यति नै उसको ग्रोथ हुने हो है. ऊ मेन्टल्ली पनि त्यतिकै ग्रोथ भइरहेको हुन्छ, अनि त्यो सँगसँगै फिजिकल्ली पनि ग्रोथ भइरहेको हुन्छ. अनि नानीले सिक्ने पनि त्यसरी नै हो, जब उसले काम बिगार्छ त्यति बेला मात्रै उसलाई थाहा हुन्छ कि उसको काम बिग्रियो भनेर.
0: हाम्रो हामी जब सानो हुन्थ्यौँ त्यो बेलामा चाहिँ हात बाँधेर चुपो लाएर बस्यो भने चाहिँ ओहो कस्तो ज्ञानी बच्चा भन्ने खालको कुरा हुन्थ्यो नि त होइन.
1: तर जब हामीले धेरै उसलाई एक्टिभिटीहरू गर्न दिन्छौँ, उसलाई चल्ने मौका दिन्छौँ, एक्सप्लोर गर्ने मौका दिन्छौँ, त्यसरी नै उसको लर्निङ भइरहेको हुन्छ, उसले त्यसरी नै सिकिरहेको हुन्छ. तर जब हामीले त्यसलाई बाँधेर राख्छौँ भने चाहिँ उसलाई अलिकति एक्सप्लोर गर्नलाई, त्यो क्वेसनहरू सोच्नलाई पनि उसलाई गाह्रो हुन्छ. कसरी क्वेसनहरू सोद्धाखेरि पनि उसलाई प्रश्न गर्न पनि गाह्रो हुन्छ, किनकि उसले सोच्नै सक्दैन ला के भन्ने होला होइन भन्ने कुराहरू पनि हुनसक्छ.
0: यहाँहरूलाई आजको कार्यक्रम कस्तो लाग्यो? अवश्य नै आजको कुराकानीबाट यहाँहरूले पनि आशिष पाउनु नै भयो होला. आज मसँग कार्यक्रममा हुनुहुन्थ्यो एकदमै विशेष अतिथि, उहाँ हुनुहुन्थ्यो सोनु नेपाली महर्जन, र उहाँ चाहिँ क्वैनोनिया पाटन मण्डलीबाट बाल संगति शिक्षिका पनि हुनुहुन्थ्यो, र उहाँ ईसीईसीमा कार्यरत एक टिचर एजुकेटर पनि हुनुहुन्थ्यो, र साथसाथै उहाँ बालबालिकाको क्षेत्रमा काम गर्ने एक व्यक्ति हुनुहुन्थ्यो, प्रभुको छोरी हुनुहुन्थ्यो. र यति भन्दै अब आजको कार्यक्रमबाट मैले विदा माग्ने समय पनि भइसकेको छ, र सम्पूर्ण भाइ बहिनीहरू र सम्पूर्ण श्रोताहरूलाई खुशी रहनुहोस्, स्वस्थ रहनुहोस् भन्दै विदा माग्छु. हस्त, जय मसीह, नमस्कार, साथै न्यानो माया.

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशु ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौं। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

हाम्रा प्रभु येशू ख्रिस्टलाई म धन्यवाद भन्न चाहन्छु, किनभने उहाँले यो मौका मलाई दिनुभएको छ र यो समय तपाईँको स्थानीय रेडियो मार्फत उहाँको जीवित वचन तपाईँको अगाडि ल्याउने मौका पाएको छु। आजको पाठ मैले छानेको छु पवित्र शास्त्र बाइबल उपदेशकको पुस्तक 7:1-7 म यो पदहरू तपाई श्रोता मित्रहरूको निम्ति पढ्नेछु। असल नाउँ अति सुगन्धित अत्तर भन्दा अझ असल हो र मृत्युको दिन जन्मको दिन भन्दा अझ उत्तम हो। भोजको घरमा जानु भन्दा शोकको घरमा जानु असल हो। जीवित मानिसले हृदयमा यो कुरा जानिराख्नु पर्छ कि मृत्यु सबै मानिसको अन्तिम दशा हो। हाँसो भन्दा अफसोस अझ असल हो, किनकि शोकित अनुहार हृदयका लागि ठिक छ। बुद्धिमानको मन शोकको घरमा हुन्छ, तर मूर्खहरूको मन चयनको घरमा हुन्छ। बुद्धिमान मानिसको हप्काईलाई ध्यान दिनु मूर्खहरूको संगीत सुन्नु भन्दा अझ असल हो। भाँडा मुनि पड्कने काँडाको आगो जस्तै मूर्खहरूको हाँसो हुन्छ, यो पनि व्यर्थ हो। करकापले बुद्धिमान मानिसलाई पनि भ्रष्ट पार्दछ। पवित्र बाइबल शास्त्रबाट उपदेशकको पुस्तकको सानो खण्ड मैले पढेर तपाईँलाई सुनाए। यो पुस्तक परमेश्वरको प्रेरणाद्वारा राजा सोलोमनले लेखेका हुन्। उनी इजरायलका राजा थिए। राजा सोलोमन अहिलेसम्म संसारमा जिउने मानिसहरू मध्ये सबैभन्दा ज्ञानी र बुद्धिमान व्यक्तिको रूपमा चिनिन्छन्। उनको बारेमा बाइबलले वर्णन गरेको छ। उनको जीवनको एउटा घटना तपाईँलाई सुनाउन चाहन्छु। राजा सोलोमन परमप्रभु परमेश्वरलाई बलिदान चढाउन गिबोन भनिने डाँडामा गए। उनी परमेश्वरलाई प्रेम गर्ने र उहाँको आज्ञा पालन गर्ने व्यक्ति थिए। गिबोनमा परमप्रभु परमेश्वर राति सपनामा देखा परेर उनलाई भन्नुभयो, तिमी मसित जे माग्छौ त्यो दिनेछु। सोलोमनले जवाब दिए, तपाईँले आफ्नो दास मेरा पिता दाउदलाई ठूलो दया देखाउनु भयो, किनभने उहाँ तपाईँ प्रति विश्वास योग्य हुनुहुन्थ्यो र धार्मिक र हृदयमा ठिक हुनुहुन्थ्यो। तपाईँले उहाँ प्रति यो ठूलो दया कायम नै गरिरहनु भएको छ र अब उहाँ पछि सिंहासनमा बस्नलाई तपाईँले उहाँलाई आज यो दिन एउटा छोरा दिनुभएको छ। अब हे परम प्रभु परमेश्वर, तपाईँले आफ्नो दासलाई मेरा पिता दाउदको सट्टामा राजा तुल्याउनु भएको छ, तर म त सानै बालक मात्र छु र मेरो कर्तव्य म जान्दिन। म तपाईँको दास यहाँ तपाईँले चुन्नु भएको तपाईँका प्रजाको बीचमा छु, जो असंख्य र अनगिन्ती छ। यसकारण तपाईँको प्रजालाई ठिकसित शासन गर्नलाई बुझ्ने मन आफ्नो दासलाई दिनुहोस् र त्यसले असल खराबको भेद छुट्याउन सकोस्, किनकि तपाईँको यस ठूलो प्रजालाई कसले शासन गर्न सक्छ र। सोलोमनले यो कुरा मागेकोमा परमप्रभु प्रसन्न हुनुभयो। यसकारण परमेश्वरले तिनलाई भन्नुभयो, तैले यो कुरा मागेकोले र तैले आफ्नो निम्ति लामो आयु अथवा धन सम्पत्ति वा तेरा शत्रुहरूको प्राण नमागेको तर ठिकसित न्यायको निधो गर्नलाई बुद्धि मागेको कारणले तैले मागेको म पूरा गर्नेछु। म तलाई बुद्धिमान र निधो गर्न सक्ने मन दिनेछु कि तेरो अघि त जस्तो कहिल्यै कोही भएको छैन, न तेरो पछि कहिल्यै कोही हुनेछ। यसबाहेक तैले नमागेका ती कुराहरू अर्थात् धन सम्पत्ति र मान पनि म तलाई दिनेछु। पहिलो राजा 3:3-13 हामीले यो कुरालाई पढ्न सक्छौ। राजा सोलोमनको जीवनको धेरैवटा घटनाहरू मध्ये एउटा घटना मैले तपाईँलाई बताए श्रोता मित्र। राजा नियुक्त हुँदा उनी जवान थिए। ठूलो साम्राज्यमा शासन गर्ने योग्यता उनमा थिएन। उनी परमेश्वरमा भरोसा राख्ने व्यक्ति थिए। परमेश्वरले उनलाई मौका दिनुभयो। उनले चाहेका कुनै पनि थोक परमेश्वरसँग उनले माग्न सक्थे। धन सम्पत्ति, वैभव, शत्रुमाथि विजय, जनतालाई अनुशासनमा राख्ने शक्ति, उनले जे पनि माग्न सक्थे। तर उनले के मागे? उनले बुझ्ने मन वा बुद्धि मागे? कस्तो अचम्म! उनले सबै कुरालाई भन्दा बढी बुद्धिलाई र समझदार मनलाई महत्व दिए। परमेश्वरले त्यसको साथमा उनलाई धन सम्पत्ति र मान पनि दिनुभयो भने बाइबलमा लेखिएको छ। तपाईँ सोलोमनको स्थानमा हुनुभएको भए के माग्नु हुने थियो? हामी के माग्ने थियौं होला? संसारका धेरैजना मानिसहरू धन सम्पत्ति, मान पद, जेठा सम्पत्ति यस्तै कुरालाई धेरै महत्व दिन्छन्।
बुद्धिलाई महत्व दिने मानिसहरू त धेरै कम छन् संसारमा। अझ परमेश्वरले दिनुहुने बुद्धि र ज्ञानको खोजी गर्ने मानिसहरू त दिउँसै पुल्टो बालेर खोज्दा पनि भेटाउन गाह्रो हुन्छ। साँचो बुद्धि र ज्ञानको अभाव भएकै कारण धन सम्पत्ति हुने मानिसहरू पनि आफ्नो जीवन नाश पार्ने खेलमा मग्न हुन्छन्। अज्ञानताले मानिसलाई नाश पार्छ भनेर बाइबलले स्पष्ट रूपमा बताएको छ। सोलोमनले बुद्धि रोजे, बुद्धिले नै उनलाई अरू भन्दा श्रेष्ठ बनायो। हामी स्कुलमा पढ्छौ, कलेजमा पढ्छौ वा पढेर उच्च शिक्षा हासिल गरिरहेका छौ, तर म तपाईँलाई यो कुरा बताउन चाहन्छु कि किताबहरू परिस्थितिहरूद्वारा पाइएको ज्ञानलाई सही प्रकारले प्रयोग गर्ने बुद्धि हामीसँग हुनु पर्दछ। ज्ञानलाई प्रयोग गर्ने क्षमता नै बुद्धि हो। यो बुद्धि परमेश्वरले दिनुहुन्छ। धन सम्पत्ति र योग्यतालाई सही रूपमा प्रयोग गर्न बुद्धि चाहिन्छ। हाम्रो जीवनका विभिन्न परिस्थितिहरूमा सही र उचित निर्णय लिँदै अघि बढ्नका निम्ति हामीलाई बुद्धि चाहिन्छ। सही निर्णय लिन नसक्दा जीवनमा थुप्रै दुर्घटनाहरू भएका उदाहरणहरू हाम्रै अघि प्रशस्त छन्। आदरणीय श्रोता मित्र, बुद्धिमान मानिसहरूका निर्णयले कार्यहरूले सफलता र उन्नतिहरू ल्याउँदछ, जीवनलाई नाश हुनदेखि बचाउँदछ यही बुद्धिले। हाम्रो आजको समाजलाई बुद्धिमान मानिसहरूको कति धेरै आवश्यकता छ। हो श्रोता मित्र, साँच्ची नै बुद्धि बिना हामीले केही पनि गर्न सक्दैनौ। त्यसकारण संसारको सबैभन्दा ठूलो कुरो हामीले बुद्धिलाई रोज्नु पर्छ। बाइबलले एउटा सुन्दर प्रतिज्ञा हामीलाई दिएको छ, जहाँ यसो भनिएको छ, यदि तिमीहरू मध्ये कसैलाई बुद्धिको अभाव छ भने उदार चित्तले नझर्किकन दिनुहुने परमेश्वरलाई त्यसले मागोस् र त्यसलाई त्यो दिइनेछ। याकुब एक अध्यायको पाँच पदमा हामीले पढ्न सक्छौ, बुद्धि धन भन्दा पनि मूल्यवान कुरा हो। निर्बुद्धि मानिस अरूहरूको कुरामा भरोसा राखेर जिउँछ, अरूहरूले जे भन्छ त्यही पत्याएर जिउँछ, तर बुद्धिमान मानिसले सुनेको पढेको कुरामाथि विचार अर्थात मन्थन गर्दछ अनि आफ्नो निष्कर्ष निकालेर अघि बढ्दछ। आज तपाईँको अवस्था कस्तो छ? बुद्धिको कमी भएको अनुभव गर्नुभएको छ भने परमेश्वरसित माग्नुहोस्, उहाँले त्यो तपाईँलाई दिनुहुनेछ। धन सम्पत्ति घट्दै जान्छ तर बुद्धि बढ्दै जान्छ। परमेश्वरले दिनुहुने बुद्धि प्राप्त गरी तपाईँ जिउन सिक्नुहोस्, ताकि तपाईँको जीवन सफल रहनेछ। सत्य परमेश्वरलाई चिन्नुहोस्, उहाँको भक्ति गरी जिउनुहोस्। परमेश्वरले तपाईँलाई कृपा गरून्। श्रोता मित्र, साँच्ची नै यदि तपाईँ बुद्धिको आवश्यक भएको अनुभव गरिरहनु भएको छ भने आज नै त्यही परमेश्वर जसले तपाईँलाई बुद्धि दिन सक्नुहुन्छ उहाँ कहाँ जानुहोस् र उहाँसँग माग्नुहोस् र उहाँको प्रतिज्ञा तपाईँको जीवनमा रहनेछ। हामी कार्यक्रमको अन्त्यतिर छौ। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रीष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हवस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

0: गायक अबराम राई, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम आत्मिक यात्रा।
2: नमस्ते नमस्ते, दुवै हात जोडेर तपाईँलाई म यस कार्यक्रममा हार्दिक स्वागत गर्दछु। साथै पवित्र त्रियुग परमेश्वर पिता पुत्र पवित्र आत्माको नाउँमा मेरो अभिवादन तपाईँलाई। परमेश्वरको वचन रोमीको पत्री 12 अध्यायको 18 पदले भन्दछ, हुन सक्छ भने सकेसम्म सबैसँग शान्तिमा बस। हुन सक्छ भने सकेसम्म सबैसँग शान्तिमा बस। के यो सम्भव छ? याद गर्नुहोस्, शान्ति र सद्भाव आफैबाट सुरु हुन्छ। सन्त पावलको पनि केही व्यक्तिहरूसित समस्या थियो। बर्नबास, पत्रुस, तमोटो, एलेक्जेन्डर इत्यादि व्यक्तिहरूसित उनको समस्या पनि थियो। तर सन्त पावल आफै पनि मानिसहरूसित मिलेर जिउने व्यक्तित्व थिए। रोमीको 16 अध्यायमा उल्लेखित उनको व्यक्तिगत अभिवादनले यो कुरा स्पष्ट पार्छ कि उनको जीवन अरू मानिसहरूसित जोडिएको थियो। जिउँदा मानिसहरूको माझमा रहँदा समस्याहरू यदा कदा अवश्य नै देखिन्छन् र हामी त्यो अवस्थाबाट भएर जानै पर्छ, होइन त? यदि हामी चियान गाडीमा बस्छौं भने सायद मानिसहरू माझ हुने सम्बन्धका अप्ठ्यारा परिस्थितिहरू आउँदैनन् होला, होइन त? आउनुहोस्, मसितै बस्नुहोस् र यी अप्ठ्यारा मानिसहरूलाई चिनौ र सबैसित मिलाप र शान्तिमा यो कुरा स्पष्ट पार्छ कि उनको जीवन अरू मानिसहरूसित जोडिएको थियो। जिउँदा मानिसहरूको माझमा रहँदा समस्याहरू यदा कदा अवश्य नै देखिन्छन् र हामी

आदरणीय श्रोता मित्र, तपाईँ प्रति म कृतज्ञ छु। हालै हामीले बाइबलका पुस्तकहरूको अडियो संस्करण हामीले बनाएका छौं र युट्युबमा हामीले यी अडियो बाइबलहरू समावेश गरेका छौं। यी बाइबलहरू तपाईँले कुनै पनि बेला सुन्न सक्नुहुनेछ र तपाईँको जीवनलाई आशिषित बनाउन सक्नुहुनेछ। तपाईँ काम गर्दै गर्दा वा तपाईँ सुत्ने बेलामा, उठ्ने बेलामा, एकान्तको बेलामा परमेश्वरको वचन सुनेर तपाईँ आशिषित बन्न सक्नुहुनेछ। आज नै तपाईँले युट्युबमा यी बाइबलका पुस्तकहरूको अध्ययन तपाईँले सुरु गर्न सक्नुहुनेछ। यी निरन्तर प्रकाशनमा आउँदै जानेछन्। धन्यवाद। परमेश्वरले तपाईँलाई आशिष दिउन्। आउनु सधैँ आज पनि एउटा मधुर अर्थपूर्ण गीत भजन सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार गर।

अप्ठ्यारा मानिसहरू कस्ता हुन्छन्, यी को हुन् भन्ने विषयमा तपाईँलाई म बताउन गइरहेको छु। सुन्नुहोस् है, यी कस्ता हुन्छन्? एकदमै थोरै बोल्छन्, यिनलाई कुरा गरेर कहिले तपाईँले जित्न सक्नुहुन्न, तपाईँ भन्दा धेरै जान्दछन्। यिनका मुखमा नमस्कार हुन्छ तर बगलीमा छुरा बोकिरहेका हुन्छन्, मौका पारेर हान्छन् पनि। यी चतुर र हरेक कुरामा कुटनीतिक चाल चलिरहेका हुन्छन्। यी मानिस तपाईँले जति गरे पनि धन्यवादी हुँदैनन्। मुखमा एउटा कुरा तर हृदयभित्र अर्कै प्रपञ्च रचिरहेका हुन्छन्। घरिघरि आफ्नो फाइदाको लागि झुट बोल्छन् र अरूको बारेमा थरी थरीका मनगढन्ते कथाहरू रच्दछन् र प्रचार गर्दछन्। आफ्नो निजी जीवन गोप्य राख्छन् तर अरूको धेरै नै गुप्तचरी गर्छन्। यिनको अनुहारमा विरलै मुस्कान हुन्छ किनभने हृदयमा द्वन्द्व बोकेका हुन्छन् स्वार्थको। हरेक कुरामा शंका मात्रै गर्ने व्यक्तित्व। यो सूचीको अन्त हुँदैन तर तपाईँले यिनै कुराको आधारमा तपाईँको वरिपरि अप्ठ्यारा मानिसहरू थाहा गर्न सक्नुहुन्छ। अप्ठ्यारा मानिसहरूले अरूको जीवनमा पीड़ा ल्याउन उनीहरू तत्पर तयार रहन्छन्। यो तिनको धर्म हो। अरूलाई पीड़ा अप्ठ्यारोमा पारेर आफू आनन्द लिन्छन्। यिनको महँगो मुस्कान अनुहारमा त्यसबेला देखिन्छ जब यिनले अरूलाई दुःखमा पार्छन्। प्रभु येशूले पनि अप्ठ्यारा व्यक्तिहरूको सामना गर्न पर्यो। अवश्य नै उनका आफ्नै चेलाहरू पनि यस्तै झुण्डका थिए। लुकाको सुसमाचार 24 अध्यायको

25 पदमा येशूले तिनीहरूलाई भन्नुभयो, ए अबुझ मानिस हो, तिमीहरूका हृदय यति सुस्त भएको छ कि अगम वक्ताहरूले भनेका कुराहरू विश्वास गर्दैनौ। यो थियो हाम्रो प्रभुले बोल्नुभएको कुरा। हामी थोमालाई देख्छौ। थोमा एक अति संकालु चेला थिए हाम्रा प्रभुका। प्रत्येक कुराको प्रमाण उनलाई चाहिन्थ्यो। युहन्नाको सुसमाचार 20 अध्यायको 25 पदमा हामी देख्छौ, अरू चेलाहरूले तिनलाई भने, हामीले प्रभुलाई देख्यौ, तर तिनले उनीहरूलाई भने, जबसम्म म उहाँको हातमा किल्लाहरूका डोब देख्दिन र किल्लाहरूको डोबमा मेरो औंला हाल्दिन, उहाँको कोखमा मेरो हात हाल्दिन, तबसम्म म विश्वास गर्ने छैन। यो थियो प्रभु येशूका आफ्नै चेला थोमाको कथा। हेर्नुहोस् त, त्यसपछि हामी 26 पददेखि यता हेर्दछौ, 8 दिनपछि उहाँका चेलाहरू फेरि घरभित्रै थिए, थोमा पनि तिनीहरूसँगै थिए, ढोकाहरू बन्द थिए। तब येशूभित्र प्रवेश गर्नुभयो र माझ उभिएर भन्नुभयो, तिमीहरूलाई शान्ति। तब उहाँले थोमालाई भन्नुभयो, तिम्रो औंला यहाँ राख र मेरा हातहरू हेर, तिम्रो हात बढाएर मेरो कोखामा हाल, शंका नगर तर विश्वासी हौ। थोमाले उहाँलाई भने, मेरा प्रभु र मेरा परमेश्वर। येशूले तिनलाई भन्नुभयो, तिमीले मलाई देखेको कारणले ममाथि विश्वास गरेका हौ, धन्य हुन् तिनीहरू जसले मलाई देखेका छैनन् र पनि विश्वास गर्छन्। प्रभुले शंकामा विश्वास थपिदिनुहुन्छ। जब शंका हुन्छ, हामी सबैको जीवनमा अशान्ति हुन्छ, होइन त? तर हेर्नुहोस् न, थोमाको शंकाले भरिएको जीवनमा हाम्रा प्रभुले विश्वास र प्रेम दिनुभयो, उमाथि कृपा र दया दिनुभयो। मानिसहरू तपाईँ र मसित किन अप्ठ्यारो महसुस गर्छन्? सोच्नुहोस् त, शंका र अविश्वासको कारण, शंका र अविश्वासको कारण हामीसित मानिसहरूको सम्बन्धमा अप्ठ्यारो पर्छ। कति अप्ठ्यारा मानिसहरू एक्लो जीवन जिइरहेका हुन्छन्, किनभने शंका र अविश्वासको भुमरीले तिनलाई छोपेको हुन्छ। हेर्नुहोस् न, येशूले यहाँ शान्ति र विश्वास ल्याउनुहुन्छ थोमाको जीवनमा। थोमा पश्चातापी बन्छ, विश्वासी बन्छ र 2 महिनाको जोखिमपूर्ण समुद्री यात्रा गर्दै गर्दै गर्दै 52 ख्रिष्टाब्दमा दक्षिण भारतमा येशूको सुसमाचार बोकेर आइपुग्छ। यही अप्ठ्यारो थोमा यसै भूमिमा ख्रिष्टको सन्देशको निम्ति आफ्नै जीवनलाई अर्पण गर्छन्। पश्चातापी जीवन यस्तो हुन्छ। प्रभुको प्रेम पाएको मानिस कस्तो अचम्मरी उहाँप्रति समर्पित हुन्छ, होइन त? परिवर्तन सम्भव छ। यदि थोमामा सम्भव थियो भने तपाईँ र ममा पनि सम्भव छ। प्रभु येशूले आफ्नो प्रेम, अनुग्रह र कृपाद्वारा हरेक अप्ठ्यारा व्यक्तिको जीवन परिवर्तन आज पनि गर्नुहुन्छ। अर्का व्यक्ति थिए याकुब र योहन्ना, अप्ठ्यारा मान्छे। यी येशू प्रभुका चेला पो, अझै अचम्मको कुरा। येशूले यिनीहरूको रिस हेरेर गर्जनका छोराहरू भनेका थिए, मर्कुस 3 अध्यायको 17 पदमा। हामी लुकाको सुसमाचार 9 अध्यायको 53-55 खण्ड हेरिरहेका छौं। तर युरुसलेमतिर जाने उहाँको दृढ विचार थाहा पाएर तिनीहरूले उहाँलाई स्वागत गरेनन्। तर यो देखेर उहाँका चेलाहरू याकुब र योहन्नाले भने, प्रभुज्यू, के तपाईँ चाहनुहुन्छ कि स्वर्गबाट आगो बर्साएर यिनीहरूलाई भस्म हुन् भनी हामी आज्ञा गरौं? तर फर्केर उहाँले तिनीहरूलाई अप्काउनु भयो अनि उहाँहरू अर्कै गाउँतिर जानुभयो। हेर्नुहोस् न, यिनीहरूको चर्चिकला यहाँ हामी देख्दछौ। याकुब र योहन्नालाई उनीहरू त स्वर्गबाट आगो झारेर पुरै गाउँलाई नै उहाँहरूले चाहिँ सखाप पार्नलाई पो सोचिरहेका थिए। यस्ता प्रभुका दासहरू हुन्छन् भने त धेरै गाह्रो हुन्छ होला, उनीहरू त धेरै ठाउँमा आगो लगाइदिन्छन् होला, होइन त? याकुब र योहन्ना महत्वाकांक्षी थिए। यिनीहरू चाहिँ पद र ओहदा पनि यिनीहरूलाई बेसरी चाहिएको थियो। र यहाँ हामी येशूबाट उनीहरूले पद र ओहदा खोजिरहेको कुरा चाहिँ देख्दछौ। 10 अध्यायको 35-37 जब्दियाका 2 छोराहरू याकुब र योहन्ना उहाँका आएर भने, गुरुज्यू, हामी तपाईँसँग जे माग्छौ तपाईँले हाम्रा निम्ति गरिदिनुहोस् भन्ने हामी इच्छा छ। उहाँले तिनीहरूलाई सोध्नुभयो, तिमीहरूका निम्ति म के गरिदिऊ भन्ने तिमीहरूको इच्छा छ? तिनीहरूले उहाँलाई भने, तपाईँको महिमामा हामी मध्ये एकजनालाई तपाईँको दाहिनेपट्टि र अर्कोलाई तपाईँको देब्रेपट्टि बस्न पाउने
मजुरी हामीलाई दिनुहोस्। तर यीशुले तिनीहरूलाई भन्नु, तिमीहरू के माग्दैछौ? सो तिमीहरू जान्दैनौ कि जुन कसरा म पिउँछु त्यो तिमीहरू पिउन सक्छौ, अथवा जुन बप्तिसमा मैले लिएको छु त्यो बप्तिसमा तिमीहरू लिन सक्छौ? तिनीहरूले उहाँलाई भने, हामी सक्छौ। तर सोच्नुहोस् न, तपाईँले हेर्नुहोस् न, यिनीहरूको गति हेर्नुहोस्, परिस्थिति हेर्नुहोस्, पद ओहदा परमेश्वरको राज्यमा यी चेलाहरू देब्रे र दाइने उनीहरूलाई ठाउँ चाहिएको छ। परमेश्वरको राज्यमा उहाँको सेवामा पद र ओहदा हो, धेरैले यसमा अधिकार पाउँछन्, धेरैले यसमा धेरै कुरा पाउँछन्। त्यसै कारण होला यो घमण्ड र अहङ्कारको एउटा उपनामले चिनिन्छ पद र ओहदा। पदको 9-20 पद अनुसार प्रेमिलो बन्ने, धैर्य धारण गर्ने, बनाउनुहुन्छ, सहायता गर्नुहुन्छ, माया गर्नुहुन्छ, प्रयोग गर्नुहुन्छ। कसरी अप्ठ्यारा मानिसहरूसित व्यवहार गर्ने, Romans 12:9-20 पद अनुसार प्रेमिलो बन्ने, धैर्य धारण गर्ने, खेदो गर्नेलाई आशीर्वाद दिने, नम्रहरूसित संगत गर्ने, मिलेर बस्ने, बदला नलिने, खराबीलाई भलाइद्वारा जित्ने। यसले यिनै सूत्रहरूलाई प्रयोग गर्नुभयो, प्रेम देखाउनुभयो, सिकाउनुभयो। तपाईँ र मेरो वरिपरिका अप्ठ्यारा मानिसहरूलाई ख्रिस्टको प्रेम र शिक्षाले हामी उनीहरूको जीवनमा आशिष बन्न सक्छौ। समयले बिस्तारै विदाय दिइसक्यो। अशान्तिले भरिएको संसार हाम्रो समाजमा आउनुहोस्, शान्ति र सद्भावमा एकअर्कालाई आदर र सम्मान गर्दै ख्रिस्टमा एक उद्देश्यपूर्ण जीवन जिउन सकौं। आमेन।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: परमेश्वरलाई तपाईँको जीवनको लेखक बन्न दिनुहोस्। जय मसीह तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 54 यहाँहरूलाई स्वागत छ। परमेश्वर यस संसारको सृष्टिकर्ता हुनुहुन्छ र उहाँले यसको लागि निरन्तर आफ्नो कथा लेखिरहनु भएको छ र तपाईँ र म उहाँले लेखिरहनु भएको पुस्तकको केन्द्रमा छौं। उत्पत्तिको पुस्तक 1:25। परमेश्वरले पृथ्वीका जात जातिका वन पशुहरू, जात जातिका फाल्तु पशुहरू र जमीनमा घस्रने जात जातका जन्तुहरू बनाउनुभयो अनि उहाँले हेर्नुभयो त्यो असल थियो। सूर्य, निलो आकाश, हरियो घाँस, फूलहरू, रूखहरू, उड्ने र सुन्दर गीत गाउने चराहरू, यी सबै परमेश्वरको कथाको पृष्ठभूमि हुन्। तर हामी केन्द्र आकर्षण हौ। उत्पत्तिको पुस्तक 1:26-27 पद। अनि परमेश्वरले भन्नुभयो, मानिसलाई आफ्नै स्वरूपमा हाम्रै प्रतिरूपमा बनाऊ, तिनीहरूले समुद्रका माछाहरू, आकाशका पन्छीहरू, फाल्तु पशुहरू र जमीनमा हलचल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरून्। यसै कारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो। नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो। पृथ्वीमा मानिस जतिको अद्भुत र बहुमूल्य अरू कुनै जीवित प्राणी छैन। परमेश्वरले मानिसलाई ठूलो तर्क क्षमता सहित सृष्टि गर्नुभयो। हामी हाम्रो भविष्यको योजना बनाउन सक्छौ। हामीसँग गहिरो भावनाहरू व्यक्त गर्ने क्षमता छ र सबैभन्दा महत्वपूर्ण कुरा, हामी परमेश्वरबाटको प्रेमलाई धेरै गहिरो तरिकाले अनुभव गर्न सक्षम छौ र हामी उहाँको प्रेम अरूसँग बाँड्न सक्छौ। पहिलो योहन्नाको पुस्तक 4:16 पद। यसरी हामी प्रति भएको परमेश्वरको प्रेम हामी जान्दछौ र विश्वास गर्छौ। परमेश्वर प्रेम हुनुहुन्छ र जो प्रेममा रहन्छ त्यो परमेश्वरमा रहन्छ र परमेश्वर उसमा रहनुहुन्छ। प्रिय श्रोता, प्रेम नै परमेश्वरको सबैभन्दा ठूलो कुरा हो। यो परमेश्वरले मानिसलाई दिनुभएको सबैभन्दा ठूलो उपहार हो अनि उहाँको प्रेमको अनुभव गर्नु नै तपाईँ र मैले भविष्यमा हेर्नुपर्ने सबैभन्दा ठूलो उपहार हो। पहिलो कुरन्तीको पुस्तक 13:3 पद। यदि मैले सारा सम्पत्ति बाँडिदिए र मेरो शरीर जलाउनलाई दिइहाले तर मसित प्रेम छैन भने मलाई केही लाभ हुँदैन। यस संसारमा हामीले गर्ने सबै काम, हामीले भन्ने सबै कुरा, हामीले निर्माण गर्ने सबै कुरा, यदि हामीले यी कुराहरू प्रेमले गरेनौ भने यसले हामीलाई फाइदा गर्दैन। परमेश्वरको प्रेमलाई जान्नु र अनुभव गर्नुले नै हाम्रो जीवनलाई साँच्चै अर्थपूर्ण बनाउँछ। पहिलो कुरन्तीको पुस्तक 13:11-12 पद। जब म बालक थिए तब बालक जस्तै बोल्थे, बालकले जस्तो विचार गर्थे, बालकले जस्तै तर्क गर्थे, तर जब म जवान भए तब बालकको चाल छोडिदिए। अनि हामी ऐनामा जस्तै धमिलोसँग देख्छौ तर त्यस बेला चाहिँ छलङ्ग देख्नेछौ। अहिले म थोरै मात्र बुझ्दछु, त्यस बेला चाहिँ पूरै बुझ्नेछु, जसरी म पनि पूर्ण रूपले चिनिएको छु। प्रिय श्रोता, हामी मध्ये जसले यीशु ख्रीष्टद्वारा मुक्ति पाएका छौ, अब हामीले परमेश्वरको प्रेमको सानो झलक अनुभव गरिरहेका छौ। तर भविष्यमा एक दिन यीशु ख्रीष्ट फर्कनुहुनेछ र उहाँले यहाँ पृथ्वीमा आफ्नो राज्य स्थापना गर्नुहुनेछ। त्यस समयमा हामीले परमेश्वरको प्रेमलाई धेरै हदसम्म अनुभव गर्नेछौ। पहिलो कुरन्थीको पुस्तक 13:13 पद। अब विश्वास, आशा, प्रेम यी तीन रहन्छन् तर यिनमा सर्वोत्तम चाहिँ प्रेम नै हो। प्रिय श्रोता, जीवनमा परमेश्वरको प्रेमभन्दा ठूलो वास्तविकता अरू केही छैन। तपाईँप्रति परमेश्वरको प्रेमलाई अनुभव गर्नुहोस् र यसलाई अरूसँग साझा गर्नुहोस्। परमेश्वरलाई तपाईँको कथाको लेखक बन्न दिनुहोस्। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
5: आछि नेना दिगु दु निछ्या आत्मिकी ज्याजो स्पार्क माइ फेथ जुगु विश्वास के चमक हया बिउ। त दंगु सफलताया नीति अप दया थे त दंगु तयारी यामा जोयमसी जोजलपाजी अमृता महर्जन कार्यक्रम स्पार्क माइ फेथ यु जीवन या छेन श्रृंखला भाग 23 के छि सकसित न लसकुस सकसित जीवन ने सफल जुइगु इच्छाजु सकसित पुवंकुगु व सन्तुष्ट दुगु जीवन हनेगु इच्छाजु जी सकसिया मंगसे दु गुगु जिस वास्तविक ताइके हिले मास्ते व अले अछे खसा वास्तविक थगु मंगस पुवंकीगु व पुवंके मफुगु दथुई छुपा यको अवस्था सफलताया नीति थत तयार याइगु इच्छा हे मु विभेदक ख जीवन या आज पुवंकीगु व पु ममंकेगु तयारी छुटे याई सफलता प्राप्त या त मागु योजना अनुशासन मेहनत आत्मविश्वास या त तोते फैमुखो परमेश्वर छित छु याए मागु ख व क्या त तयारी मदेख मगा अले गुब्ले छि जीवने चुनौती व अवसर सामना याई थो छगु तयारी ख गुकी प्राय उगु खत छिगु नीति सकारात्मक व नकारात्मक जुई धका निर्णय याई ना जाम प्रशिक्षक भीष्म लोबर्टी छक दयादी गुख ना जाम प्रशिक्षक भीम्स लोबर्टी छक दयादी गुख भाग्य दैगु तयारी अवसर लिसे नाप लाई गुख थो थगु पुस या त लगातार निगु अमेरिकी फुटबल च्याम्पियनसिप खेल त्याके त प्रशिक्षण बिल वेकल थगु सफलताया श्रेय थ खेलाडी पिन्स प्रतिस्पर्धा या नीति थ त तयार यागु नीति यागु अनुशासन व मेहनत या त तया दिगु दु जीवने सुसफल जुई व सु असफल जुई धैगु परिस्थिति निर्धारण याइ धका योगको मनोदेश विश्वास याइ तर सत्य थोहे ख कि छ सफल जुइगु व मजुइगु धैगु छि हे निर्धारण याई संसारे यक्कु हे गरीब वो थाकुगु परिस्थिति हुर्के जुपे मनुदेश जीवने त ढङ्गु सफलता प्राप्त यागु बाखदु इमगु संकल्प तयारी व जोसँग इम त सफलताया शिखरे ठेङ्किगु दु लुका चिन्पेङ्गु अध्यायु निचागु सुइगु पत्के धातगु दु सुनान तरहरा देखिटेन धासा नाप्लाक गुली खर्च जुई अले ढिबा गाला कि मगा नि सोई जग दे ढुङ्गा सिरे कि मफुत कि वया त फुक्कसिन थथे धका गिजे याई थो मनु न देखे तला देखल ए न सिरे कि भा मखन छिगु भविष्य आज सुख धका विचार याए त मागु यी व कुत लगानी याएगो तस्क महत्वपूर्ण जुई छिगु भविष्य उपलब्धि हासिल याए त छिगु नीति छु महत्वपूर्ण ख उगु यसया लिस सिके ढुङ्गा थ त महत्वपूर्ण लक्ष्य प्राप्त याए त गुहाली जुइगु निश्चित योजना देखेमा व उकिया त पालन याए त झिगु जीवने तथ्य सफल जुइगु खसा झी प्रत्येक क थो हे याएमा योको मनोदेश धाई जी धाथे हे बालाम गिटार थाइम जुइगु इच्छा दु व मंस ख तर व मंस या त साकार याए त मागु त्याग याए त गुली बनु त तयार दु छि छिगु मेहनत कमे यागु ढेबा मुङ्के त तयार दुला अले छि गिटार न्याय त दया दुला छि त गिटार सेने त प्रिया त झेबाबी त दया दुला गिटार छागु अभ्यास याय त छि थगु व्यक्तिगत ई यक्कु हि ई बी त इच्छुक जुया दिएला वो मंसया त वास्तविकताया रूपे क्या त थोहे माली हितोपदेश नि पेगु अध्यायु नि नेगु पत्के धातगुदु नापा थगु बुझ्या नि सिदेकी अले थगु नसा तोसाया व्यवस्थाया अले जक्क छेदने गुज्याया यो पि नियनमिपि छि सकसिया त पुङ्के त ज्याया मया तले मंस सत्य जुइमुखु दक्ले महत्वपूर्ण ज्या धैगु छिके छुछु मंस दु गुखिया त छि जीवने हनेगु इच्छा दु धका निर्णय यामा अले उबु मंस या त सत्य या त मागुकु त यामा छि ताथे हे छिगु मंस पुङ्केगु पुमोङ्केगु धैगु संकल्प कोछि तयारिया विकल्प मधु मेहनत छि त सफलता पाखे यङ्की यो पिनियन मिपि थौया वचन येना दिगुले छि त परमेश्वर सुभाविमा जयमसी
3: नियनमिपि छिम्स नकतिन हे जक बाइबलीय प्रभावशाली शिक्षकको आत्मिकी लपु केना दिम सोमन भिक्टर ट्रयादिगु हसना जिगु हे नेपाल भाषाया रेडियो ज्याजो स्पार्क माई फेथ जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर 2 98 65 33 39 98 65 33 39 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुबा परमेश्वर छित सवाबीमा जयमसी।

0: नमस्कार स्वयंसेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
1: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: खै जन्मदर्ता दिनुहोस् त।
1: जन्मदर्ता गरेको छैन नि म्याडम।
0: लौ, जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: जय मसी, म सृजना बोहरा। तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू।
3: कृतज्ञताको भण्डार। नमस्ते तथा जय मसी, म जोनी एरिक्सन टाडा धन्यवाद वा कृतज्ञताको मनोवृत्तिका साथमा आएकी छु। अनि ममा त्यो मनोवृत्ति हुनुपर्छ र तपाईँमा पनि हुनुपर्छ। हाम्रो इसाई जीवनको हरेक कुरा, यसको हरेक अभिव्यक्ति परमेश्वरप्रतिको कृतज्ञताको मूल स्रोतबाट हुनुपर्छ। बाइबलले यस कुरालाई निकै ठूलो महत्व दिएको छ। उदाहरणका लागि पहिलो थिसलोनिकी 5:18 भन्छ, हरेक परिस्थितिमा धन्यवाद दियो किनभने ख्रिस्ट येशूमा तिमीहरूका निम्ति परमेश्वरको इच्छा यही हो। तपाईँलाई नियम थाहै छ, हरेक परिस्थितिमा धन्यवाद दिनुहोस्, कठिन परिस्थितिहरूमा पनि। अनि मानौ हामीलाई अर्को सम्झनाको खाँचो छ। एफिसी 5:20 भन्छ कि हामी हाम्रा प्रभु येशु ख्रिष्टको नाममा सधैँ ध्यान दिएर सुन्नुहोस्, सधैँ सबै कुराका निम्ति परमेश्वर पितालाई धन्यवाद दिइरहनुपर्छ। अब भन्नुहोस् त, के सबै कुराको निम्ति? साँच्चै हो, साँच्चै। अनि यसको कारण यो हो, परमेश्वरको सच्चा सन्तानलाई कुनै पनि कुराले तबसम्म छुन सक्दैन जबसम्म त्यो पहिले हाम्रा स्वर्गीय पिताका मायालु हातहरूबाट छानिएर आउँदैन। हो, उहाँका हातहरूबाट छानिएर हामी कहाँ आइपुग्ने कुरा पीड़ादायी हुन सक्छ, अर्थात यो अत्यन्तै पीड़ादायी हुन सक्छ। तर बाइबलले अझै पनि हामीलाई हरेक परिस्थितिमा धन्यवाद दिनुपर्छ भनेर जोड दिन्छ। मेरो तवाना नाम गरेकी एक पक्षघात भएकी साथी छिन् जो अहिले निमोनियासँग संघर्ष गरिरहेकी छिन्। उनलाई भेन्टिलेटर अर्थात सास फेर्ने मेसिनबाट अलग गर्न निकै कठिन भइरहेको छ। 6 हप्ताभन्दा बढ़ी भइसक्यो, मलाई लाग्छ अहिले 8 हप्ता भइसक्यो। तपाईँले अन्दाजा लगाउनु भए जस्तै तवाना निकै संघर्ष गरिरहेकी छिन्। म भएको भए पनि त्यसै गर्थे होला। त्यसैले यो सम्पूर्ण समयभरि मैले उनलाई प्रोत्साहनका शब्दहरू मेसेज गरिरहेकी छु, मेरो प्रार्थनाको आश्वासन दिइरहेकी छु। तर अस्ति राति म युट्युबमा गए र उनलाई कृतज्ञताको बारेमा एउटा सुन्दर गीतको लिंक पठाए। उनले जवाफमा मलाई भनिन् कि उनले त्यो गीत बारम्बार सुनिरहेकी छिन् र हरेक परिस्थितिमा परमेश्वरलाई धन्यवाद दिने विषयका शब्दहरूले उनको ध्यान साँच्चै नै स्थिर राखेका छन्, उनलाई साँच्चै नै कृतज्ञ बनाएका छन्। जब हामी कठिन समयबाट गुज्रिरहेका हुन्छौं तब इसाईहरूको पहिचान कृतज्ञताद्वारा हुनुपर्छ। जब ख्रिस्टले आफ्नो क्रुसको सामना गर्दै हुनुहुन्थ्यो उहाँले यही मोडल वा उदाहरण देखाउनु भएको थियो। पहिलो पत्रुस 2:21 भन्छ कि ख्रिस्टले कष्ट भोग्नुभयो र हाम्रा निम्ति एउटा उदाहरण छाडिदिनुभयो ताकि हामी उहाँका पाइलाहरूमा हिँड्न सकौं। त्यसैले जेसुकै विपत्ति वा महासंकट आए तापनि सबैभन्दा कठिन परिस्थितिहरूमा पनि हृदय र मनको शान्ति पाउने साँचो बाटो र खुल्ला ढोका भनेको सधैँ कृतज्ञता नै हो। तपाईँलाई धन्यवाद दिन मन नलाग्न सक्छ, तर परमेश्वरमाथि भरोसा गर्नुको अर्थ धन्यवादका भावनाहरू आउनु नै पर्छ भन्ने होइन। तपाईँले एकदमै अनौठो र हृदयलाई छेद विच्छेद पार्ने निराशाको सामना गर्नु परिरहेको हुन सक्छ, तर बाइबलले हामीलाई कृतज्ञ हृदय राखिरहन भन्छ। जब हामी यस्ता परिस्थितिहरूमा उहाँको हात महसुस गर्न सक्दैनौ तब पनि हामी उहाँको हृदयमाथि भरोसा गर्न सक्छौ। यसैले आज यदि तपाईँको विश्वास डगमगाइरहेको छ र तपाईँ आत्मिक रूपमा कमजोर महसुस गर्दै हुनुहुन्छ भने त्यो हृदयको पीड़ा र दुःख भन्दा पारी जानुहोस् र स्वेच्छाले दिइने धन्यवादद्वारा परमेश्वरलाई अंगाल्नुहोस्। याद राख्नुहोस्, तपाईँका भावनाहरू यसमा समावेश नहुन सक्छन्, तपाईँका अनुभूतिहरू टाढा हुन सक्छन्, तर पनि तपाईँ स्वेच्छाले धन्यवाद अर्पण गर्न सक्नुहुन्छ अनि त्यसलाई धन्यवादको बलि भनिन्छ। पछिल्ला केही हप्ताहरूमा तवनाले ठ्याक्कै यही गरेकी छिन् र हालैका दिनहरूमा परमेश्वरले उनलाई त्यो भावना दिनुभएको छ जसको लागि उनी त्रिषित थिइन्। उहाँले उनलाई कृतज्ञताको अनुभूतिद्वारा आशिषित गर्नुभएको छ। सायद मेरो विचारमा उनको स्वैच्छिक धन्यवादको बलिको लागि दिएको एउटा इनाम वा अनुग्रहको रूपमा। त्यसैले आज यदि तपाई संघर्ष गर्दै हुनुहुन्छ भने धन्यवाद दिँदै अगाडि र माथितिर बढ्नुहोस्, धन्यवाद दिनुहोस्। परमेश्वरका गुणहरूका लागि धन्यवाद दिनुहोस्। उहाँलाई तपाईँको मुक्तिका लागि धन्यवाद दिनुहोस्। तपाईँको जीवनमा उहाँको सार्वभौम सुरक्षाका लागि, उहाँको अनुग्रहका लागि जसले तपाईँलाई थाम्छ। ती कुराहरू खोज्नुहोस् जसका लागि तपाईँ धन्यवाद दिन सक्नुहुन्छ, किनकि एफिसीको पुस्तकले सधैँ सबै कुराका निम्ति परमेश्वर पिताप्रति कृतज्ञ हुन भन्छ र तपाईँ त्यो केवल प्रभु येशूको नाममा मात्र गर्न सक्नुहुन्छ, किनकि जुनसुकै र हरेक परिस्थितिमा धन्यवाद दिने साँचो कारण उहाँ नै हुनुहुन्छ। आमेन।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840 70। आशाको सन्देश नेपाल, नखु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

0: मरेको के हो?
1: हेर त रगतै रगत भयो, छ्यामो त त्यस्तो हेर्न नि सक्दिन।
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
0: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
2: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नमस्ते डाक्टर साहब.
1: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो.
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब.
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मानसिक समस्याबाट बच्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: टाइम चेक। यति बेला बिहानको 10 बज्यो।

0: गुड न्यूज एफएम 105.1 अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
0: मध्यपान र धूम्रपान सेवन नगरौ,
1: स्वस्थ रहौं, सुखमय जीवन बिताउ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
4: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
5: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
6: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड,
7: गल्कुपाका 29 ठमेल, काठमाडौँ।
8: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
5: फोन नम्बर 40225444
7: र 40225742 40225742।
0: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
9: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
9: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
9: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
9: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
10: पहिलो थेस्लोनिकी 5:11, एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। कलाती 6:2, एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार, अनामनगर, काठमाडौँ।
11: सुन्न न बजे कोता
12: सामान नभेटेर बेपत्ता।
11: होइन सामान चाहिँ के चारो ल्याएको?
12: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
11: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै ग्रेस इलेक्ट्रो वाल छँदैछ नि।
12: कहाँ छ यो?
11: कलङ्की खर्का गाउँ एलआरआ स्कुलको नजिकै।
13: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
12: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
13: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510-74236, 9510-74236
12: र फोन नम्बर 01-513-010 छ। 01-513-010 छ।
13: ग्रेट इलेक्ट्रो वर्ल्ड, कलंकी खड्का गाउँ, एलआरआई स्कूलको नजिकै।
14: घरियासी सामान एउटै छाता मुनि पाइन्छ ठ्याक्कै पारेर।
15: ए दाई, ए दाई, पक्नुस् त पक्नुस्, के गर्नु भएको?
16: देख्नु भएन, औषधि हालेको।
15: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
16: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
15: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
16: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
15: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
16: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
15: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
16: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
17: नेपाल सरकार विज्ञापन बोर्ड।
18: अब प्रस्तुत छ कार्यक्रम हिडन ट्यालेन्ट।
19: जयवशी साथै हार्दिक स्वागत गर्न चाहन्छौ गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम हिडन ट्यालेन्टमा। आदरणीय श्रोता, कार्यक्रम हिडन ट्यालेन्ट लिएर प्राविधिक मित्र सन्ध्याजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता बुधबार 10 बजेदेखि 11 बजेसम्म हामी तपाईँलाई साथ दिँदै आइरहेको छौं र कार्यक्रम मार्फत तपाईसँग भएका प्रतिभाहरू, जो लुकेर रहेका प्रतिभाहरू छन्, ती प्रतिभाहरू चाहिँ हामी प्रस्तुत गर्छौ। भजन गीतहरू गाउन सक्नुहुनेछ, कविता, मुक्त, गजलहरू तपाईँ लेख्नुहुन्छ, भजन गीतहरू नै पनि लेख्नुहुन्छ भने पनि गाएर वाचन गरेर सुनाउन सक्नुहुनेछ र तपाईँले छोटो मिठो आशिष पनि बाँड्न सक्नुहुनेछ। कुनै विषयमा तपाईँले टिप्स, जानकारीहरू पनि राख्न सक्नुहुनेछ र यी मैले भनेका भन्दा बाहेका प्रतिभाहरू पनि तपाईँले प्रस्तुत गरेर साथ दिन सक्नुहुनेछ। जो हामी जे पनि गर्छौ प्रभुको महिमाको लागि गर्छौं, यस कारणले गर्दाखेरि हामी मिलेर प्रभुको महिमा गर्नेछौ, आफ्नो प्रतिभाहरू प्रस्तुत गर्नेछौ र फोन गर्नुहुने मध्येबाट एकजना श्रोताले कार्यक्रमको अन्तिममा रिचार्ज कार्ड पनि प्राप्त गर्नुहुनेछ। हामी लकी ड्र गर्छौं र जसको नाम पढ्न सफल हुन्छ उहाँलाई रिचार्ज कार्ड पनि प्रदान गर्छौं र हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ चन्द्रमाया मगरज्यूले। र ढिला नगरिकन फोन गर्नुहोला, हाम्रो फोन नम्बर रहेको छ 01-47-70-754 र अनलाइन मार्फत सुन्दै हुनुहुन्छ र हामीलाई वाट्सएप कल गर्न चाहनुहुन्छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 98-23-44-46 र फोन गरेर साथ दिन सक्नुहुनेछ र तपाईँसँग भएका प्रतिभाहरू प्रस्तुत गर्नको लागि हामी एकदमै उत्साहित छौं र फोन गर्दै गर्नुहोला। यो समयमा एउटा गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छौ, हामी गीतपछि उपस्थित हुने नै छौं।

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम हिडन ट्यालेन्टमा हुनुहुन्छ श्रोता, तपाईँसँग भएका प्रतिभाहरू हामी प्रस्तुत गर्दछौ र हामी प्रभुको महिमा पनि गर्दछौ, जे पनि गर्छौ हामी प्रभुको महिमाको लागि गर्दछौ। र फोन लाइनमा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो,
1: हेलो,
0: जय मसी। हेलो हेलो, र फोन लाइनमा कोही हुनुहुन्थ्यो, उहाँसँग कुराकानी गर्न अलिकति हामी असमर्थ भयौं। केही छैन, तपाईँले हामीलाई फेरि पनि फोन गरेर साथ दिन सक्नुहुनेछ र व्हाट्सएप कलमा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो,
2: जय मसी।
0: जय मसी, जयसवालजी बोल्दै हुनुहुन्छ? जयसवालजी आरामै हुनुहुन्छ तपाईँ?
2: आरामै छु बहिनी, तपाईँ कस्तो हुनुहुन्छ?
0: एकदमै आरामै छौ हामी पनि, धेरै समयपछि कुराकानी हुँदैछ त हजुरसँग।
2: कहिले कता हुन्छु कहिले कता हुन्छु, लकले बसिँदैन तपाईँको कार्यक्रमको बेलामा।
0: हजुर हजुर, ए ल, खुसी लाग्यो कुराकानी भयो जयसवालजी। र सबै ठिक हुनुहुन्छ, सबै आरामै हुनुहुन्छ?
2: ठिकै छु, अहिलेसम्म बाँचेकै छु प्रभुको अनुग्रहले।
0: प्रभुलाई धन्यवाद भएको। आज कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ तपाईँ?
2: त्यही प्रभुको अनुग्रहले कुरा गर्छु म आज।
0: हजुर हुन्छ हुन्छ, हजुर सुरु गर्न सक्नुहुनेछ।
2: अनुग्रह की समय है ये, अनुग्रह की समय है ये, प्रभु यीशु पर विश्वास करो, अनुग्रह की समय है ये, प्रभु यीशु पर विश्वास करो, अनुग्रह की समय है ये। सारा संसार तुमने हाथ लगाया, आत्मा को भुलाकर कुछ नहीं पाया, मित्रों तुमको नहीं है लाभ ये जीवन जो तुमने पाया, प्रेम रूपी ख्रीष्ट को आवाज सुनो, अपने दिल के दरवाजे को खोल दो, क्योंकि अनुग्रह की समय है ये, अनुग्रह की समय है ये, प्रभु यीशु पर विश्वास करो, अनुग्रह की समय है ये। कर्म धर्म की संस्कारों से पवित्र तुम नहीं बनोगे, कर्म धर्म की संस्कारों से पवित्र तुम नहीं बनोगे, भक्ति की भेष धारण करके स्वर्ग तक तुम नहीं जाओगे। इसलिए मित्रों, अपने पापों के प्रभु पर स्वीकार करो और महान प्रभु के चरणों में अपने जीवन का इजहार करो, क्योंकि अनुग्रह की समय है ये, अनुग्रह की समय है ये, प्रभु यीशु पर विश्वास करो, अनुग्रह की समय है ये। सच्चाई और मुक्ति की एक ही है रास्ते, प्रभु यीशु ख्रीस्त है, जान लो। अपने पाप मार्ग को छोड़कर पश्चातापी बनकर प्रभु यीशु को मान लो, धुल जाएंगे तुम्हारे सारे पाप आज यीशु के लहू से, धुल जाएंगे तुम्हारे सारे पाप आज यीशु के लहू से, स्वर्गीय आशीष और अनंत जीवन पाओगे उनके सामर्थों से, पाओगे उनके सामर्थों से, क्योंकि अनुग्रह की समय है ये, अनुग्रह की समय है ये, प्रभु यीशु पर विश्वास करो, अनुग्रह की समय है ये। केवल ख्रीस्त में है अनंत जीवन, स्वर्गीय आशीष का भरपूरी, केवल ख्रीस्त में है अनंत जीवन, स्वर्गीय आशीष का भरपूरी, मृत्यु को यहाँ प्रभुत्व नहीं, केवल यीशु में विजय यहाँ, दंड की आज्ञा रद्द हो गए केवल यीशु के लहू से, दंड की आज्ञा रद्द हो गए केवल यीशु के लहू से, नरक के दरवाजे सदा बंद हो गए केवल यीशु के सामर्थ्यों से, केवल यीशु के सामर्थ्यों से, क्योंकि अनुग्रह की समय है ये, अनुग्रह की समय है ये, प्रभु यीशु पर विश्वास करो, अनुग्रह की समय है ये, प्रभु यीशु पर विश्वास करो, अनुग्रह की समय है ये। जय मसीह बहिनी।
0: हजुर हजुर, एकदमै अर्थपूर्ण कुरा, धेरै धेरै धन्यवाद जयसवालजी। र अहिलेलाई चाहिँ छुटौँ हामी, जय मसी। हजुर, जयसवालजी हुनुहुन्थ्यो र अनुग्रह की समय है ये भनेर उहाँले एकदमै अर्थपूर्ण कुराहरू बताएर जानुभएको छ। र कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो हेलो हेलो हेलो
3: हेलो,
0: हजुर जयमसी, हजुर
3: जयमसीमा,
0: चन्द्रमायाजी कस्तो हुनुहुन्छ तपाईँ?
3: जयमसी हजुर,
0: आरामै हुनुहुन्छ चन्द्रमायाजी? हेलो, र चन्द्रमाया मगरजी हुनुहुन्थ्यो र उहाँसँग कुराकानी अलिकति गर्न असमर्थ भयो, फेरि पनि फोन गरेर साथ दिनुहोला। र व्हाट्सएप कलमा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु म। हेलो हेलो,
1: हेलो
0: जय मसी एकदमै भइसक्यो हजुर. तपाईँको खानपिन भयो सावित्रीजी.
1: अब कार्यक्रम सुनिसकेपछि फोन लगाइसकेपछि तपाईँको महिमा गरिसकेपछि
0: अवश्य एकदमै. र आज कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ?
1: म अलिकति वचन पनि बोल्छु, बोल्नु मन लागिरहेछ प्रभुको महिमाको निम्ति है. एउटा पुरस्कार हुने सोय वचन अनुसार जस्तै मलाई फिल भयो आज बिहान पनि यही वचन
0: हुन्छ सावित्रीजी.
1: यस्तो लेखिएको छ यसैया 51 चार पद अनि ठाउँ ठाउँमा म पढ्नेछु. वचनले चाहिँ यसरी भनेको हामी पाउँछौ, पढ्न पाउँछौ. यसरी लेखिएको छ चारमा, यसैया 51 चारमा, हे मेरो प्रजा हो मेरो कुरा सुन भन्नुभएको छ हामीलाई. उहाँले हामीलाई नै भन्नुभएको जस्तो मलाई नै भन्नुभएको मलाई फिल भएको छ. हे मेरो जाति हो मेरो कुरामा कान थाप, मबाट व्यवस्था निस्कनेछ र मेरो न्याय जाति जातिहरूका निम्ति ज्योति हुनेछ भनेर भन्नुभएको छ. अनि त्यसै गरी सातमा पढ्नेछु फेरि त्यसमा, अनि जे असल छ त्यो जान्नेहरू तिमीहरू जसको हृदयमा मेरो व्यवस्था छ, मेरो कुरा सुन, मानिसहरूको निन्दादेखि नडराओ न त तिनीहरूको गिल्लादेखि भयभीत हो भन्नुभएको छ. अनि त्यसै गरी म 52 सातमा पढ्दैछु. त्यहाँ चाहिँ हामीले सुसमाचार सुनाउने कुराहरू उहाँले भन्नुभएको छ. सुसमाचार प्रचार गर्नेहरूका पाउ डाँडाहरू हुँदो कति सुन्दर छन्, जसले शान्तिको घोषणा गर्दछन्, जसले सुसमाचार ल्याउँछन्, जसले उद्धारको घोषणा गर्दछन्, जसले सियोनलाई भन्दछन् तेरो परमेश्वरले राज्य गर्नुहुन्छ भनेर लेखिएको छ. प्रभुलाई धन्यवाद भएको होस्। अनि फेरि 51:16 यसरी लेखिएको छ, मैले मेरो वचन तेरो मुखमा हालिदिएको छु र मेरो हातको छायाले तलाई ढाक्नेछु. मैले आकाशलाई त्यसको ठाउँमा राखेको छु र पृथ्वीको जग बसालेको छु र सियोनलाई त मेरो प्रजा होस् भनेको छु. आमेन. त्यसैले अनि हामी चाहिँ आराधना गर्दाखेरिमा गाउने

0: प्रभुलाई महिमा भएको होस्, हामी यसरी नै आराधना गर्नेछौँ है, प्रशंसा महिमा गर्नेछौँ। मैले बिहान पनि यसरी नै गरेको थियो, प्रभुलाई धन्यवाद।
1: हजुर, प्रभुले धेरै आशिष दिनुभएको सावित्रीजी, एकदमै खुसी लाग्यो। र अहिलेलाई हामी धेरै धेरै धन्यवाद। जय मसी। हजुर, सावित्री खड्काजी हुनुहुन्थ्यो र उहाँले आफ्नो भजन गीतहरू र वचनहरूबाट उत्साहतिर जानुभएको छ। कोही हुनुहुन्छ श्रोता फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो, कोही हुनुहुन्थ्यो फोन लाइनबाट बाहिरिसक्नु भएको छ र तपाईँले पनि हामीलाई यसरी नै फोन गरेर साथ दिन सक्नुहुनेछ। 01-47-70-754 01-47-70-754 हाम्रो टेलिफोन नम्बर रहेको छ भने 98-023-44-646 हाम्रो वाट्सएप नम्बर रहेको छ। कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गर्छु म। हेलो, हजुर, जय मसी। हजुर, कोही हुनुहुन्थ्यो तर उहाँसँग हामी कुराकानी गर्न सकेनौ। केही छैन, तपाईँले हामीलाई फेरि पनि फोन गरेर साथ दिन सक्नुहुनेछ। र कहिलेकाहीँ अलिकति हामीले नेटवर्कहरू याद गरिरहेको हुँदैनौ, सायद नेटवर्कले साथ नदिएको हुनसक्छ। अलिकति नेटवर्क भएको ठाउँतिरबाट होइन, यसो अलिकति यताउता सरेर हामीले पनि फोन गर्न सक्छौ। त्यो कुराहरूलाई मध्यनजर गरेर तपाईँले फोन गर्न सक्नुहुनेछ। कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो, कोही श्रोता हुनुहुन्छ, उहाँसँग अलिकति हामी कुराकानी गर्न सकिरहेको छैनौ। सायद उहाँको अलिकति नेटवर्कमा समस्या हो कि जस्तो लाग्यो। यी कुराहरूलाई कृपया ध्यान दिएर कार्यक्रममा फोन गर्ने प्रयास गर्नुहोला है भनेर म अनुरोध पनि गर्न चाहन्छु। र तपाईँसँग भएका प्रतिभाहरू प्रस्तुत गर्न सक्नुहुनेछ हामीसँग। तपाईँले वाट्सएप मार्फत पनि कुराकानी गर्न सक्नुहुनेछ भने यता फोन लाइनबाट पनि कुराकानी गर्न सक्नुहुनेछ। हाम्रो दुइटै लाइन एकदमै खुला छ। तपाईँले फोन गरेर तपाईँसँग भएका प्रतिभाहरू चाहिँ तपाईँले प्रस्तुत गर्न सक्नुहुनेछ। र कोही श्रोता फोन लाइनमा हुनुहुन्छ, उहाँलाई हामी अनेरमा लिने नै छौ। तपाईँ पनि फोन गर्नको लागि एकदम तयार भएर बस्नुहोला। कोही हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो, हेलो, हेलो, हेलो, कोही हुनुहुन्थ्यो तर कुराकानी गर्दा हामी अलिकति असमर्थ भएको छौं। र अवश्य पनि तपाईँले हामीलाई फेरि पनि फोन गर्न सक्नुहुनेछ। हामी तपाईँसँग भएका प्रतिभाहरूलाई कार्यक्रम मार्फत प्रस्तुत गरिरहेको छौं र तपाईँले भजन गीतहरू गाउन सक्नुहुनेछ, कविता मुक्त गजलहरू वाचन गरेर गाएर सुनाउन सक्नुहुनेछ। कुनै पनि विषयहरूमा तपाईँले टिप्सहरू जानकारीहरू राख्न सक्नुहुनेछ र सँगसँगै तपाईँले तपाईँसँग भएका कुनै पनि प्रतिभाहरू प्रस्तुत गर्न सक्नुहुनेछ। कोही श्रोता हुनुहुन्छ, उहाँसँग कुराकानी गरौं। हेलो,
2: हेलो, जय मसी।
1: जय मसी चन्द्रमायाजी, जय मसी। बल्ल बल्ल कुराकानी हुन सम्भव भयो, कस्तो हुनुहुन्छ तपाईँ?
2: ठिक छु म्याम, मेरो मात्रै होइन म्याम, अरूको पनि त्यस्तै भइरहेको छ। आज फोनमा के भइरहेछ?
1: ए हजुर, अलिकति नेटवर्कहरूमा समस्या भइरहेको होला।
2: मैले मात्रै गरेको होइन म्याम, अघिदेखि त्यस्तै भइरहेको छ, म सुनिरहेको छु। अनि बोल्नु सकेन, फेरि सन्ध्या म्यामसँग बोल्दा हुन्छ फेरि।
1: हजुर हजुर, त्यही त, त्यही भएर अलिकति नेटवर्कलाई चाहिँ आज हामीले विचार गरेरै गर्नुपर्ने हुने रहेछ। र जे होस्, कुराकानी भयो, खुसी लाग्यो। चन्द्रमायाजी कस्तो हुनुहुन्छ, के गर्दै हुनुहुन्छ?
2: काम गरेछु यहाँ, अनि आज चाहिँ एउटा भजन गाउनु पर्यो भनेर।
1: हजुर हुन्छ चन्द्रमायाजी, एकदमै सुरु गर्न सक्नुहुनेछ।
2: हुन्छ म्याम, परमेश्वरको महिमाको निम्ति स्वर त छैन क्यारे,
1: मिठो गाउनुहुन्छ हामीलाई थाहा छ। हुन्छ।

0: हुन्छ म्या
1: तयार छु प्रभु, निकै नै मिठो भजन गीत गाउनुभयो, धेरै धेरै धन्यवाद छ तपाईँलाई चन्द्रमायाजी, रहिलाई चाहिँ छुटौँ हामी। हाम्रो चन्द्रमाया मगरजी हुनुहुन्थ्यो र व्हाट्सएप कलमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हेलो
2: हेलो
1: जयमसी, हाम्रो लक्ष्मी महर्जनजी कस्तो हुनुहुन्छ तपाईँ? हजुर, हामी पनि एकदमै आरामै छौँ। र आज कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ कार्यक्रम मार्फत?
2: आज पनि नेवारी नै गीत गाउँछौँ।
1: हुन्छ हुन्छ, एकदमै एकदमै गाउन सक्नुहुनेछ यो समयमा।
2: यो भजन 165 गाउँकै सेजुन भन्ने
1: नेवारीमा हुन्छ। हजुर हुन्छ, सुरु गर्न सक्नुहुनेछ।

0: धन्यवाद।
1: हजुर, एकदमै मिठो भजन गीत गाउनु भयो, धेरै धेरै धन्यवाद लक्ष्मीजी, र प्रभुले धेरै आशिष दिनुभएको सबैलाई। छुटौ हामी, जयमसी। हजुर, हाम्रो लक्ष्मी महर्जनजी हुनुहुन्थ्यो, गाउँ ख्रिस्टियो जुन सबै मिली प्रभुको स्तुति, यो मिठो भजन गीत उहाँले नेवारी भाषामा गाएर जानु भएको छ, र तपाईँले पनि यसरी नै आफ्नो आफ्नो आफ्नो भाषाहरूबाट पनि भजन गीतहरू गाएर सुनाउन सक्नुहुनेछ। र कोही श्रोता हुनुहुन्छ व्हाट्सएप कलमा, उहाँलाई स्वागत गरौं। हेलो,
2: हेलो, जयमसी
1: हजुर, भर्खरै हाम्रो लक्ष्मीजीले मिठो भजन गीत गाउनुभयो नेवारी भाषामा। अमिताजी, तपाईँ पनि तयार हुनुहुन्छ?
3: आमेन। आज म कविता भन्न चाहन्छु। नारी दिवसको उपलक्ष्यमा अस्ति हामी संगति जान हतार भएको कारणले भाग लिन पाएनौ।
1: हजुर हजुर, ए ल,
3: आज भए पनि म यो नारीको विषयमा चाहिँ कविता वाचन गर्नेछु। हामी नारीहरू कहिले पनि हामी कमजोर हुनु हुँदैन भन्ने विषयमा, हामी नारी चाहिँ नारी बिना घरै अधुरो नै हुन्छ, तर पनि हामीलाई चाहिँ पुरुष प्रधान देश भएको कारणले नारीलाई घर परिवारदेखि लिएर हरेक ठाउँमा पिलिरहेको हुन्छ। हामी नारी चाहिँ कमजोरी हुनु हुँदैन भन्ने बारेमा म कविता वाचन गर्नेछु।
1: एकदमै महत्वपूर्ण कुरा अमिताजी, सुरु गर्न सक्नुहुनेछ।
3: हामीले गर्न नसक्ने काम केही पनि छैन, भन्न नसक्ने पनि केही पनि छैन, ठुल्ठुला पदहरूमा पनि पुगिरहेका छौँ, तर नारीलाई चाहिँ पेलि नै रहेको हुन्छ। अनि पुरुष प्रधान देशमा चाहिँ नारीलाई पेल्ने कारणले सकिएर पनि अघि बढ्न सकिरहेका छन्, तर अब हामी नारीहरू अघि बढ्दै जानुपर्छ भनेर
1: एकदमै सुरु गर्न सक्नुहुनेछ।
3: कति सुन्दर नारी हामी, परमेश्वरको सृष्टि हामी, कति सुन्दर नारी हामी, परमेश्वरको सृष्टि हामी, कोमल हृदयको स्वरूप हामी, अनुग्रह पाएका नारी हामी, सहनशीलताको प्रतिरूप हौ हामी, मायाको सागर नै हो हामी, संसार त अपुरो छ नारी बिना हामी, संसार त अपुरो छ नारी बिना हामी, सृजनाका आविष्कार हौ हामी, कसले भन्छ नारी कमजोर हुन्छे, साहस छ उसमा हेर सगरमाथा सुन्छे, कसले भन्छ नारी कमजोर हुन्छे, साहस छ उसमा हेर सगरमाथा सुन्छे, अति विशाल छाती हुन्छ नारी हाम्रो, खिस्का डुलैहरू हौ हामी सबै नारी, खिस्का डुलैहरू हौ हामी सबै नारी, पीडालाई मुटुभित्र लुकाई हाँसिदिने नारी, पीडालाई मुटुभित्र लुकाई हाँसिदिने नारी, गुनासो छैन बोक्नु दुःख कष्टको भारी, सबैलाई खुसी पारी जीवन बिताइदिने हामी नारी, प्रभुको प्रिय सृष्टि हामी सारा नारी, प्रभुको प्रिय सृष्टि हामी सारा नारी, नारी बिना घर उज्यालो हुन्न यहाँ, यति दयाको मुटु पाइन्छ र कहाँ, धन्य छौ हामी सबै नारी, धन्य छौ हामी सबै नारी, प्रभुको सम्मान पाएकी यति राम्री नारी, प्रभुको सम्मान पाएकी यति राम्री नारी, नारी हुनमा गर्व गरौं आज हामी, बोक्न सकेका छौ सारा जिम्मेवारी, मण्डलीको खाँबो हौ हामी नारी, मण्डलीको खाँबो हौ हामी नारी, जितिदिन्छौ प्रेमले आज बनी साह्रै प्यारी, जितिदिन्छौ प्रेमले आज बनी साह्रै प्यारी, एस्तर जस्तै बन्न सकौं निडर हामी नारी, रुद जस्तै हुन सकौं दयालु बारी हामी नारी, मेहनती र सुन्दरी बनी गरौं काम हामी नारी, खिसको पाइला पछ्याउने बनौ अब हामी सबै नारी, खिसको पाइला पछ्याउने बनौ अब हामी सबै नारी। आमेन
1: आमेन आमेन। एकदमै अर्थपूर्ण अमिताजी, एकदमै अर्थपूर्ण नारीको विषयमा तपाईँले कविता लेख्नु भएको रहेछ। प्रभुले यस्तो धेरै आशिष दिनुभएको तपाईँलाई, यसरी नै नारीहरूलाई अझै उत्साह दिँदै प्रभुको महिमा गर्दै अगाडि बढ्नु होला अमिताजी, र खुसी लाग्यो है।
3: आमेन आमेन।
1: हुन्छ, अहिलेलाई चाहिँ छुटौ हामी अमिताजी।
3: हुन्छ धन्यवाद जय मसी जोजलपा
1: जोजलपा हाम्रो अमिता महर्जनजी हुनुहुन्थ्यो र कस्तो अर्थपूर्ण उहाँले नारीको विषयमा कविता वाचन गरेर जानुभएको छ तपाईँले पनि यसरी नै कार्यक्रममा आफ्नो प्रतिभा प्रस्तुत गर्न सक्नुहुनेछ र कोही श्रोता फोन लाइनमा हुनुहुन्छ उहाँलाई स्वागत गरौं हेलो जय मसी हरिबोलजी कस्तो हुनुहुन्छ तपाईँ
0: ठिकै छु म्याम
1: हजुर आज कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ
0: यो एउटा आजको भोजन किताबबाट सावार गरेको एउटा मुठीहरू खोलौं भन्ने वाचन गर्न चाहन्छु
1: एकदमै एकदमै सुरु गर्नुहोस्
0: हस् एउटा मगन्ते पैसा माग्न सड़कको किनारमा बस्छ गरीब भएकोले खानाको लागि थोरै भए पनि पैसा जुटाउन ऊ बाध्य छ ऊ मात्र होइन विश्वमा करिब आधा भन्दा बढी जनसंख्या गरीबीको रेखामुनि छन् उनीहरूले दैनिक $2 पनि कमाउन सक्दैनन् संसारमा गरीबी विकराल समस्या बनेको छ उनीहरूको कल्याणको निम्ति हामी केही पनि गर्न नसक्ने वा निर्दय हुन बाध्य हुन्छौ तर गरीबहरूको पीड़ामा परमेश्वरले कहिले पनि आँखा चिम्लनुहुन्न जीवनयापन बारे निर्देशन दिनुहुँदा उहाँले खाँचामा परेकाहरूलाई वास्ता गर्ने आज्ञा दिनुभयो व्यवस्था 15:11 उहाँले आफ्ना जनहरूलाई भन्नुभयो तिमीले त्यस गरीब भाइप्रति निष्ठुर भएर आफ्नो मुठी नबाँध्नु बरु आफ्नो मुठी खोलेर त्यसको खाँचो अनुसार जे जति चाहिन्छ सापट दिनु बाली कटनी गर्दा शिला बाला छोड्नको लागि पनि परमेश्वरले आज्ञा गर्नुभयो कारण गरीबहरूले बटुल्ने मौका पाउन् लेवी 19:9-10 वचन र कर्मद्वारा यसुले पनि गरीबहरूप्रति दया प्रकट गर्नुभयो एउटा क्रिस्चियन भएको नाताले हामीले गरीबहरूका पीड़ालाई व्यवस्था गर्न मिल्दैन परमेश्वरको वचनलाई छर्ने क्रममा व्यक्तिगत वा मण्डलीका तर्फबाट हामीले गरीबी विरूद्ध लड्नु परेको छ गरीबहरूप्रति परमेश्वरले करूणा देखाउनुहुन्छ त्यसो भए हामीले किन नदेखाउने गरीबी र खाँचामा परेकाहरू जताततै छन् तिनीहरू परमेश्वरको प्रेम र वास्ता देखाउने माध्यमहरू हुन् प्रेमलाई बाँडफुट गर्ने ती माध्यमहरूलाई पहिल्याउँछौं भने उहाँले वास्तालाई तिनीहरूले झन राम्रोसँग जान्नेछन् खाँचोमा परेकाहरूलाई दिन सकुन् भनेर परमेश्वरले हामीलाई चाहिने थोकहरू दिनुहुन्छ आफ्ना भाइ बन्धु र आफ्नो देशमा भएका गरीब र दरिद्र हुनेहरूलाई उदार चित्तले दिनु आमेन
1: आमेन आमेन एकदमै आशिषमय विषयमा तपाईँले हामीलाई यो महत्वपूर्ण कुराहरू सुनाउनु भयो पाठ गरेर धेरै धेरै धन्यवाद प्रभुले धेरै आशिष दिनुभएको हरिबोलजी र यसलाई चाहिँ छोटो हामी जय मसी हजुर हरिबोल बुढा थोकीजी हुनुहुन्थ्यो र उहाँले कुनै पुस्तकबाट दिनुपर्ने विषयमा दिने विषयमा कस्तो मिठो कुरा उहाँले प्रस्तुत गर्नुभएको छ र वाट्सएप कलमा कोही श्रोता आइसक्नु भएको छ उहाँलाई स्वागत गरौं हेलो
4: हेलो जय मसी
1: जय मसी नैनाजी सन्चै हुनुहुन्छ
4: म सन्चै छु हजुरलाई कस्तो छ
1: हजुर हामी पनि एकदमै आरामै छौ र नैनाजी आज कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ
4: म भजन गाउँछु ल
1: एकदमै एकदमै सुरु गर्न सक्नुहुनेछ

0: कुरा आउँछ।
1: एकदमै अर्थपूर्ण मिठो भजन गीतकार साथ दिनुभयो नैनाजी, र यसलाई चाहिँ छुटौँ हामी। जय मसी।
0: धन्यवाद। जय मसी।
1: हजुर, हाम्रो नैना थापाजी हुनुहुन्थ्यो र कार्यक्रम मार्फत उहाँले आफ्नो प्रतिभा भजन गीतहरू गाएर प्रस्तुत गरेर जानुभएको छ र तपाईँले पनि फोन गर्न सक्नुहुनेछ। कोही श्रोता हुनुहुन्छ व्हाट्सएप कलमा, उहाँलाई स्वागत गरौं। हेलो।
2: जय मसी। प्रणाम सिस्टर।
1: जय मसी शान्ताजी, कस्तो हुनुहुन्छ तपाईँ? हजुर, हामी पनि एकदमै आरामै छौँ। र आज तपाईँ कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ?
2: हजुर, म एउटा भजनै गाउँछु है, यो 824 नम्बरको भजन।
1: एकदमै सुरु गर्न सक्नुहुनेछ।
2: हुन्छ, धन्यवाद। समय पनि थोरै छ है।

0: ছিল, হুঞ্চি এটি নাই ছিল।
1: সবেই দিদি জানে বা সান্তাজি আইলা সেটো আমি যাইমাসি र शान्ता सुनवारजी हुनुहुन्थ्यो, हामीलाई फोन गरेर साथ दिनुभएको थियो र कार्यक्रम मार्फत उहाँले भजन गीत गाएर साथ दिनुभएको छ र तपाईँले भने यसरी नै आफ्ना प्रतिभाहरू प्रस्तुत गरेर साथ दिन सक्नुहुनेछ। यो समयमा एउटा गीतको साथ हामी तपाईँलाई दिन चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं।

0: निकै नै मिठो गीत तपाईँको लागि राख्यौं र फोन लाइनमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, जय मसी।
0: जय मसी हजुर, सानो जी बोल्दै हुनुहुन्छ?
1: हजुर हजुर
0: हजुर, आरामै हुनुहुन्छ? हजुर, हामी एकदम ठिक छौँ, तपाईँ कस्तो हुनुहुन्छ?
1: हजुर, यता पनि ठिकठाक छ, अब यस्तै छ, प्रभुको अनुग्रहले राम्रै छ भन्नुपर्छ।
0: आमेन आमेन। र सानुजी, आज कुन कुरा प्रस्तुत गर्न चाहनुहुन्छ?
1: म एउटा भजनै गाउँछु धेरै, यो यीशुको नाम छ सारा संसारमा भन्ने। अब संसारमा यसु बाहेक अरू कुनै छैन, परमेश्वर हाम्रो यसु नै हुनुहुन्छ।
0: आमेन। एकदमै हुन्छ, सुरु गर्न सक्नुहुनेछ।
1: हुन्छ।

0: बात गर्न चाहनुहुन्छ?
1: म एउटा भजनी गाउँछु दिदी, यो यीशुको नाम छ सारा संसारमा भन्ने। अब संसारमा यीशु बाहेक अरू कुनै छैन, परमेश्वर

0: येशूको नाम छ सारा संसारमा सबैलाई गर्न उद्धार।
1: एकदमै मिठो भजन गीत गाउनुभयो सानुजी, धेरै धेरै धन्यवाद तपाईँलाई। अहिले छुटौ हामी, जय मसी। हजुर, सानो नगरकोटीजी हुनुहुन्थ्यो र श्रोता अवश्य भने हामी तपाईँको फोन कल लिन असमर्थ छौँ। एउटा गीतको साथ दिन चाहन्छौँ। गीतपछि म लकी ड्र सहित एकजना विजेताको नाम लिएर उपस्थित हुने नै छु।

0: र आज रिचार्ज कार्ड प्राप्त गर्न सफल नाम रहेको छ अमिता महर्जन।
1: Congratulations.
0: र अमिताजी तपाईँलाई एकदमै बधाई छ। कार्यक्रम सकिए पश्चात पुनः तपाईँले फोन गर्नुभयो र प्राविधिक मित्रलाई आफ्नो फोन नम्बर टिपाइदिनु हुनको लागि अनुरोध गर्न चाहन्छु। र कार्यक्रममा रिचार्ज कार्ड स्पोन्सर गर्नुहुने हाम्रो चन्द्रमाया मगरज्यूलाई हृदयदेखि नै धेरै धेरै धन्यवाद भन्न चाहन्छौ। र अब चाहिँ हामी कार्यक्रमको एकदमै अन्तिमतिर आइसकेको छौं, विदा माग्नुपर्ने बेला भइसकेको छ। र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम हेरेन ट्यालेन्टबाट यो समयमा पुनः विदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद। जय मसी, नमस्कार।

निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र श्रोता मैले लकी ड्र गरिसकेको छु। एकजना श्रोताको नाम पढ्न सफल भएको छ जसले आज रिचार्ज कार्ड प्राप्त गर्न गइरहनु भएको छ र उहाँको नाउँ घोषणा गर्नुभन्दा अगाडि नै म धन्यवाद दिन चाहन्छु आज फोन गरेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई जसले आफ्नो प्रतिभा प्रस्तुत गर्नुभएको छ र तपाईँले प्रभुको महिमा गर्नुभएको छ।

0: गुड न्यूज एफएम 105.1।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: ओस्वाल्ड च्याम्बर्स, सुसमाचार प्रचारक साथै शिक्षक, भन्नुहुन्छ हामीले हाम्रा आँखा परमेश्वरमा लगाएर प्रार्थना गर्नुपर्छ, कठिनाईहरूमा लगाएर होइन।
4: हेलो
5: हेलो,
4: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
5: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
6: हजुर।
5: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
6: लो दिन त। हेलो, भन्नुहोस् त।
4: हेलो हजुर।
6: हजुर,
4: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
6: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
5: ए नानी, के भने रहेछ, के भयो?
6: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
5: ल ल ल, म किन दिन्थे।
2: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
1: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
2: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
1: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: प्रभुले सिकाउनु भएको प्रार्थना। हे हाम्रा पिता जो स्वर्गमा बस्नुहुन्छ, तपाईँको नाम पवित्र होस्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा जस्तो छ त्यस्तै यस पृथ्वीमा पूरा होस्। हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्। हाम्रो अपराध क्षमा गर्नुहोस् जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौ। हामीलाई परीक्षामा पर्न नदिनुहोस् तर दुष्टबाट छुटाउनुहोस्, किनभने राज्य, पराक्रम र महिमा सदा सर्वदा तपाईँकै हुन्।

0: लामा।
1: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
0: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त।
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
6: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: गुड न्युज एफएम 105.1।
9: अब प्रस्तुत हुँदैछ कार्यक्रम
10: हिजो आज।
11: साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएमसँग बसिरहनुभएका सम्पूर्ण श्रोतालाई। कार्यक्रम हिजो आजमा, आदरणीय श्रोता, कार्यक्रम हिजो आजमा चर्चा परिचर्चामा रहेका विषयवस्तु तपाईहरूको निम्ति म कार्यक्रममा पस्कने गर्छु र आज पनि एकदमै महत्वपूर्ण कुरा कानी म लिएर उपस्थित भइसकेको छु र आजको कार्यक्रम हाम्रो निम्ति एकदमै फलदायक पनि हुनेछ र यसको निम्ति त हजुरले हामीलाई कार्यक्रम सुनेर साथ दिनुपर्ने हुन्छ। अहिलेलाई भने कार्यक्रमको शुरूआत भने गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट।

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु र हिजो आज चर्चा परिचर्चामा रहेको विषयवस्तु नै तपाईँको निम्ति म राख्न चाहन्छु। आज चाहिँ भने म तपाईँको निम्ति समय व्यवस्थापन कसरी गर्ने वा समयको उचित प्रयोग कसरी गर्ने भन्ने बारेमा म तपाईँलाई बताउन चाहन्छु। किनभने आज धेरै हामीले देखेका छौँ मानिसहरू त्यत्तिकै होइन गफ गरेर समय बिताइरहेका हुन्छन्, कतिजना क्यारमबोर्ड खेलेर समय बिताइरहेका हुन्छन्, कतिजना विभिन्न भेला भएर त्यत्तिकै समय बर्बाद गरिरहेको अवस्थाहरू छ। समय यति बहुमूल्य छ कि समयले हामी समयलाई पर्खिन सक्छौ तर समयले हामीलाई कहिले पनि पर्खन सक्दैन। यो कुरा तपाईँ र मैले बुझ्नु अति नै आवश्यक छ। त्यो भएर हिजो आज निकै नै मान्छेहरू फुर्सदिलो भएको देखिन्छ। एउटा कुनै आन्दोलन होस् न मान्छे त्यहाँ भीड भइहाल्छ, होइन कुनै एउटा केही होस् न मान्छे भीड भइहाल्छ। भन्नु खोजेको कुरा के हो भने मानिस किन यति धेरै फुर्सदिलो भए, होइन समयलाई किन सदुपयोग गरेन भन्ने नै कुरा आज रहनेछ। तब हिजो आज हामी देख्न सक्छौ होइन समय मान्छे समयलाई समयमै चिन्न सकेन भने फुर्सदमा एकदमै पछताउनुपर्छ होइन। त्यो भएर समयलाई चिन्न सकियो भने मानिसहरू होइन एउटा हाँसी खुसी रहन सक्छन्, तर समयलाई चिन्न सकेन भने चाहिँ हामी दुखी हुन सक्छौँ। परिश्रम गर्ने कुरा एकदमै महत्वपूर्ण कुरा छ। परिश्रम बिना त बाइबलले के भन्छ भने खाना पनि नखाओस्, होइन परिश्रम नगर्ने मानिसले खाना पनि नखाओस्। तर तपाईँ र म चाहिँ परिश्रम गर्ने छोराछोरी बन्नु आवश्यक छ। के काम कुन कुन समयमा गर्ने हो दैनिक मासिक र वार्षिक तालिका बनाउनुहोस्। तपाईँ र मैले एउटा महिनाको अथवा वर्षभरि यो वर्षभरि चाहिँ म यो गर्नेछु यो काम गर्नेछु भनेर अथवा महिनाको हुन्छ या वर्षको हुन्छ प्लान बनाउनुहोस् होइन। नत्र तपाईँले गर्न सक्नु भएन भने नि त्यो वर्ष त्यत्तिकै गइरहेको अवस्थाहरू पनि हामी देखिरहेका छौँ। योजना बनाउनु पर्ने कुराहरू चाहिँ एकदमै महत्वपूर्ण कुरा छ। यो वर्षमा अब जस्तो हामी कतिचोटि होइन के गर्ने भनेर योजना बनाइरहेका हुन्छौँ होइन, तपाईँले पनि वार्षिक योजनाहरू बनाउन अति नै आवश्यक छ। वार्षिक मासिक के हुन्छ होइन महिनाको अथवा यो वर्षमा चाहिँ हामी यो कार्यक्रम गर्नेछौँ भनेर मण्डलीले पनि अथवा तपाईँको व्यक्तिगत जीवनले पनि त्यो कार्य गर्नु चाहिँ अति नै आवश्यक छ जस्तो लाग्छ मलाई। र अर्को महत्वपूर्ण कुरा, अति महत्वपूर्ण वा जरूरी कामलाई पहिलो प्राथमिकतामा राख्नुहोस् होइन। हुनसक्छ तपाईँको केही महत्वपूर्ण कुराहरू होलान्, पहिलो प्राथमिकता दिनुहोस् त्यो महत्वपूर्ण कुरालाई, होइन भने त्यसलाई पछाडि राख्नुहोस् होइन। कसै जस्तो एक्जाम्पलको लागि तपाईँ जसरी पनि आज औषधि किन्नु छ तपाईँको लागि अथवा परिवारको कुनै पनि सदस्यको लागि अथवा मम्मीको लागि, अनि अर्को काम के छ भने साथीलाई भेट्नु पर्नेछ होइन, अर्को काम के छ सपिङ गर्नु छ। अब यी तीनवटा कुरामा आजै तपाईँले गर्नु छ भने कुन कुरा महत्वपूर्ण कुरा हो? सबैभन्दा महत्वपूर्ण कुरा त आमाको लागि औषधि किन्ने हो नि त होइन। त्यसरी गर्नुहोस्, सपिङ त भोलि पनि गर्न सकेला होइन, साथीलाई त भोलि पनि भेट्न सकेला, तर आमाको औषधि छुट्छ नि त। त्यो भएर के चाहिँ महत्वपूर्ण कुरा छ भन्ने कुरालाई चाहिँ हामीले मध्यनजर राख्नुपर्छ। त्यसरी काम गर्यौँ भने सबै कुरा सहज र सरल बन्दै जान्छ, होइन भने हामी अप्ठ्यारोमा पर्न सक्छौ। पहिला भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

समयलाई अनावश्यक काममा खेर नफाल्नुहोस् र एउटै काममा धेरै समय नबिताउनुहोस्। कुन काम कुन समयमा सिद्धाउनु पर्ने हो थाहा गर्नुहोस् र त्यही समयमा सिद्धाउनुहोस्। काम गर्दा ढिला सुस्ती वा अल्छी नगर्नुहोस्। आजको काम आजै सक्नुहोस्। अब यी निकै नै महत्वपूर्ण कुरा छ। आजको काम आजै सक्नुहोस्। कतिको काम कस्तो हुन्छ भने बानी आ भोलि भोलि भोलि भन्दा सातवटा काम खप्टिसकेको हुन्छ। आजको काम आजै सक्यो भने त सक्यो नि त, भोलि अर्को काम गर्न सकिन्छ नि। त्यो चाहिँ कसले गर्छ? अल्छेहरूले गर्छ। र काम गर्दा ढिला सुस्ती वा अल्छी नगर्नुहोस्। एकदमै परिश्रम गर्नुहोस्, मेहनत गर्नुहोस्, होइन जोसिलो गर्नुहोस्। र कतिको स्वभाव कस्तो हुन्छ भने मालिक अथवा हुँदा एकदमै पसिना निकालेर काम गर्ने, अनि मालिक गइसकेपछि होइन लुकेर काम गर्ने अथवा काम नगर्ने, ठग्ने, त्यस्तो काम हामीले कहिले पनि गर्नुहुँदैन। एउटा हामी प्रभुको जनले चाहिँ मेरो साउजीले नदेखे पनि परमेश्वरले देख्नुहुन्छ, आखिरी अनन्तको इनाम दिने त परमेश्वर हुने त होइन र त्यो कुराको पनि हामीले मध्यनजर राख्नुपर्छ। र कुन काम कुन समयमा सिद्धाउने हो थाहा गर्नुहोस् र त्यही समयमा सिद्धाउनुहोस्। कुन काम कुन समयमा गर्ने हो भन्ने कुरा पनि एकदमै महत्वपूर्ण कुरा हुन्छ। कुनै एउटा काम गर्दा खेर गइरहेको समयलाई अर्को काममा प्रयोग गर्ने सिपको विकास गर्नुहोस्। कुनै एउटा काम गर्दा खेर गइरहेको समयलाई अर्को काममा प्रयोग गर्न सिपको विकास गर्नुहोस्। यो एकदमै राम्रो लाग्छ मलाई। कतिचोटि कुनै पनि मान्छेलाई तपाईँ कुरिराख्नु भएको छ घरमै, ऊ म ठ्याक्क 8 बजी आउँछु भन्यो, तर ऊ 9 बजी पनि आएको छैन क्या, त्यहाँ 1 घन्टा रह्यो नि त उसलाई 8 बजी भनेको थियो, अब के गर्ने? त्यो खाली समयलाई तपाईँले केही न केही सदुपयोग गर्नुहोस् क्या। ल तपाईँ कुरिराख्नु भएको छ घर वरिपरि हुनुहुन्छ अनि ल आधी घन्टा घरमा भएको गमला सफा गर्नुहोस्, घरमा भएको फुल गर्नुहोस्, होइन सरसफाई गर्नुहोस्, केही न केही त गर्नुपर्छ नि त। त्यो पनि एकदमै सही हो है। यसरी समयलाई चाहिँ सदुपयोग गर्यो भने हामी धेरै धेरै भन्दा धेरै काम गर्न सक्छौँ। तपाईँले गर्न नसक्ने काम गर्छु नभन्नुहोस्। कहिलेकाहीँ हामी यस्तो आँटिला हुन्छौँ नि, ए म त गरिदिन्छु भन्छौँ, तर जब समय आउँछ नि गर्न सकिँदैन क्या। त्यो भएर जहिले पनि आफूले के भनाइ छ नि हाम्रो हजुरबा हजुरआमाले भन्ने, ल हे नाति घाँटी हेरेर हाड निर्नु है भन्छन् नि होइन। त्यो भएर आफूले सक्छु भन्ने कुरामा मात्रै आँट गर्नु, नसक्ने कुरामा कहिले पनि आँट नगर्नुहोस्। किनभने धेरै मानिसहरूले नि नसक्ने कुरामा हात हालेर उनीहरू धेरै नमर्नु नबाँच्नु अवस्थामा भएको अवस्था छ अहिले। किनभने जस्तो ब्याङ्ककै कुरा गरौँ न, ब्याङ्कबाट उनीहरूले पैसा लिएका हुन्छन्, उनीहरूले योजना बनाएको हुन्छन् यो पैसा लगेर यो गर्छु भनेर, तर भने जस्तो नहुन सक्छ। अब करोडौं पैसा उनीहरूले ब्याङ्कबाट लिएका छन्, उनीहरूले केही जग्गा खरिद गरे, प्लटिङ गरे, तर एक प्रकारको कोरोना भाइरस आइदियो, त्यसपछि किनबेच त बन्द भयो, मान्छे नै नरहने अवस्थामा के किन्ने के बेच्ने हुन्छ, अनि त्यसपछि उहाँहरू चाहिँ एकदमै डिप्रेसनमा गएर समस्यामा परेर होइन उहाँ भर्खर उठ्न थाल्नुभएको अवस्था छ क्या। अब के गर्ने त होइन, यति धेरै समस्या, यति धेरै समस्याले समस्या, तर आफ्नो भनिन्छ नि औकात हेरेर मात्रै अगाडि बढ्नु भनेर जे गर्न सकिन्छ त्यो मात्रै गर्ने हो क्या। जस्तो तपाईँ र मलाई थाहा छ नि, एउटा गाडीमा 50 जना मात्रै अट्छ भने त्यहाँ 100 जना हाल्यो भने कुनै पनि ठाउँमा गएर त्यो गाडी के हुन्छ? दुर्घटना हुन्छ हुन्छ हुन्छ। त्यो भएर तपाईँ र म जे सक्छौ त्यो मात्रै गर्न आवश्यक छ। नचाहिने भन्दा बढीको हिम्मत नगर्नुहोस् होइन। क्षमता तपाईँको घाटी कत्रो छ त्यही अनुसारले मात्रै घाँटीमा हाड अथवा मासु हड्डी निल्नुहोस्, नत्र त्यो गरेर अड्किन्छ होइन। कयौं घटनाहरू छन् हाम्रो साथीहरूको होइन घाँटीमा हड्डी अड्केर होइन नमर्नु नबाँच्नु अवस्थामा भएको घटनाहरू छन्। त्यस्ता भन्न खोजेको कुरा आमा बुवाले भनेको कुरा एकदम सही हुन्छ है। ल है छोरा घाँटी हेरेर हाड निल्नु है भन्नुहुन्छ हो नि। त्यो भएर तपाईँलाई मैले चाहिने कुराको मात्रै हाड गर्नुहोस्, नचाहिने कुराको हिम्मत नगर्नुहोस्। तपाईँ हुनसक्छ तपाईँ मलेसिया जान सक्नुहुन्छ, तपाईँ कहाँ जान सक्नुहुन्छ, दुबई जान सक्नुहोला, त्यहाँ त 1-2 लाखको कुरा त हो नि, तर तपाईँसँग आय स्रोत छैन, कसैले पैसा दिँदैन भने अमेरिका त जान सकिँदैन नि त हामी त होइन। जहाँनिर हामीले 20-25 लाख रुपियाँ के गर्नुपर्छ? जो गर्नुपर्छ 20 लाख रुपियाँ ल तपाईँले ऋण गरेर गर्नुभयो, तर पछि तिर्न सक्ने अवस्था होला कि नहोला? कतिजना त एयरपोर्टबाटै फर्केको अवस्था हुन्छन् होइन। अब पैसा लगानी गरिसकेको हुन्छ, के गर्ने?
होइन, त्यो भएर जहिले पनि जे गर्दा पनि होइन एकदमै सुरक्षित तरिकाले गर्ने, भोलि यस्तो भयो भने पनि म चाहिँ सेफ हुन सक्छु भन्ने तरिकाले गर्नुपर्छ क्या। त्यो कुरा चाहिँ एकदमै महत्त्वपूर्ण लाग्छ मलाई अहिलेलाई भने। फेरि पनि अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

मैले हिजो आज समय व्यवस्थापन नगरेको देख्दा दुःख लाग्छ। त्यही समय व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा नै बताइरहेको छु र उत्तम भन्दा पनि अति उत्तम कामलाई बढी महत्व दिनुहोस्। कुन चाहिँ महत्वपूर्ण कुरा छ त कामहरू होइन, त्यो कामलाई महत्व दिनुहोस्। कामलाई त्यसको महत्व अनुसार समय दिनुहोस् होइन। काम त धेरै होला तर सबैभन्दा महत्वपूर्ण कुरा चाहिँ के छ भन्ने कुरालाई चाहिँ हामीले प्राथमिकता दिनुपर्छ र क्यालेण्डरको प्रयोग सधैँ गर्नुहोस् र तपाईँले गर्नुपर्ने सबै कामहरूलाई सम्झनुहोस्। तपाईँ बिर्सिनुहुन्छ भने नि क्यालेण्डरको प्रयोग गर्नुहोस्। तपाईँलाई सम्झनकै लागि पनि क्यालेण्डर बनेको जस्तो लाग्छ मलाई। काम छोडेर अनावश्यक कुराकानीमा नबोल्नुहोस् होइन। काम छोडेर काम गरिरहेको काम होइन, तपाईँ काम गरिराख्नु भएको छ एउटा ए जाम भन्ने बित्तिकै त्यसरी नहिँड्नुहोस्, किनभने तपाईँको काम त बाँकी रहन्छ नि, साथीको काम थिएन त होइन। तपाईँको काम सिद्धाउनुहोस् अनि साथीलाई भन्न सक्नुपर्छ कि तपाईँले म यो काम गर्दैछु है, अथवा एक घण्टापछि अथवा भोलि है भन्न सक्नुपर्छ। ए ल जाम त जाम भनेर काम बर्बाद नगर्नुहोस्। मान्छेलाई नि समय एकचोटि आउँछ, त्यो समयलाई हामीले सम्हाल्न सकिनौ भने, समयलाई बुझ्न सकिनौ भने हामीले उन्नति प्रगति कहिले गर्न सक्दैनौ होइन। यो कुरा पनि एकदमै महत्वपूर्ण लाग्छ मलाई चाहिँ। र कसैले तपाईँको काममा बाधा हुने प्रकारले तपाईँको समय लिँदैछन् भने होसियार रहनुहोस्, त्यसलाई नियन्त्रण गर्नुहोस्। कहिले कहीँ मान्छेहरू कस्तो हुन्छ भने एकदम मान्छे व्यस्त हुन्छन् क्या, ऊ काम गरिरहेको हुन्छ, पढिरहेको हुन्छ, अफिसमा काम गरिरहेको हुन्छ, दिनभरि बस्दिने त्यो कहिले पनि गर्नु हुँदैन। हामीले तपाईँ के को कामको लागि उहाँलाई भेट्न जानुभएको त्यो काम गर्नुहोस्, तुरन्तै फर्किहाल्नुहोस् होइन। किनभने उसको त अरू काम पनि हुन्छ नि त, तपाईँले त्यसरी बाधा कहिले पनि हामीले गर्नु हुँदैन। व्यस्त मानिसहरूलाई, व्यस्त मान्छेहरूको समय तपाईँले धेरै लिनु मिल्दैन होइन। तपाईँ आफै बुझकी हुनुपर्छ। कोही मान्छे व्यस्त छ भने, केही काम गरिरहेको छ भने तपाईँ काम के हो सक्नुहोस् हिँड्नुहोस्, ए हजुर कस्तो हुनुहुन्छ लामो कुरा गरेर उसको समय बर्बाद नगरिदिनुहोस् होइन। जस्तो कतिचोटि कुनै पनि काम मान्छेले मनदेखि गर्नुपर्ने हुन्छ। जस्तो हाम्रो प्राविधिक मित्रहरूको काम कस्तो हुन्छ भने, रेडियोमा काम गर्ने, टेलिभिजनमा काम गर्ने मान्छेहरूको कस्तो हुन्छ भने, उनीहरूले धेरै कुरा त्यहाँ हेरिराख्नु परेको हुन्छ। त्यो कुनै पनि कलाकारले बोलेका कुराहरू सेन्सर गरेर राख्नु पर्ने हुन्छ, लाइट मिलाउनु पर्ने हुन्छ होइन, त्यहाँ एङ्गल मिलाउनु पर्ने हुन्छ होइन, धेरै कुराहरू हेर्नुपर्ने हुन्छ क्या। त्यो भएर कोही मान्छे फुत्त आइदिन्छ, उसले कहाँबाट काम गरिरहेको हुन्छ नि उसले बिर्सिन सक्छ। त्यो भएर कसैले एकदमै ध्यान दिएर काम गरिरहेको छ भने तपाईँले डिस्टर्ब नगर्नुहोस्, उसको काम सकेपछि उसँग समय लिनुहोस्। त्यो कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा लाग्छ मलाई। र कसैको काममा बाधा नगरौँ हामीले होइन, यो कुरा पनि एकदमै महत्वपूर्ण कुरा छ। र तपाईँ र म चाहिँ अब के गर्नुपर्छ भने, बुझ्ने मान्छे बन्नुपर्छ क्या, अबुझ मान्छे बन्नु हुँदैन। जस्तो कतिचोटि हामी काठमाडौँमै कतिजनाले भन्नुहुन्छ क्या, काठमाडौँ जस्तो ठाउँमा पाहुना आइरह्यो भने एकदम गाह्रो हुन्छ क्या सम्हाल्नलाई मान्छेहरूलाई। कतिले भन्नुहुन्छ, मैले पनि कतिचोटि भोगेको छु, कुनै पनि मान्छे एक हप्ताको लागि आएको छ भने हामीले के गर्छौँ, दिमागमा खेला यो एक हप्ता बस्छ अनि अर्को पाली त गइहाल्छ, त्यही अनुसारले सबै कुरा म्यानेज गरेको हुन्छ नि त। तर ऊ एक महिना बस्थ्यो भने अब के हुन्छ, बस्ने मान्छेलाई त केही हुँदैन तर आन्तरिक रूपमा उसलाई यति गाह्रो भइसकेको हुन्छ होइन। घर व्यापार चलाउनु, पैसाको व्यवस्थापन गर्नु, पाहुना त आउँछन् नि त, तर एउटा एकजना मान्छे थपिन्छ नि त, उसको लागि सबै कुरा थपिन्छ क्या। अनि उसलाई पनि समय दिनुपर्ने हुन्छ, फेरि उसलाई समय दिएन भने के भन्छन् मान्छेहरू, काठमाडौँ एकदम व्यस्त समय हो, उसलाई समय दिएन भने ऊ वास्तै गरेन, छित्री गरेन होइन, यस्ताकोमा त के जानु प्रकारको हुन्छ क्या मान्छे। तर तपाईँ र हामीले पनि बुझ्नुपर्छ कि हामी काठमाडौँमा छौँ, काठमाडौँ प्रदेश छौँ, किनभने यहाँ केही नगरिकन खान सकिँदैन, गाउँमा जस्तो सहरमा हुँदैन। किनभने गाउँमा अब यता गयो उता गयो होइन, आज यतै खामला उतै खामला भन्ने सहरमा त त्यो हुँदैन नि त होइन। काम गर्नुपर्छ, खानुपर्छ, ल्याउनुपर्छ, किनकि यहाँ त होइन जे कुरा पनि अब गाउँ ठाउँमा पो यता फर्क्यो बारी उता फर्क्यो बारी होइन, ल न है एक मुठा साग दिनु भन्यो भने दिन्छन्। अब यहाँ त प्रत्येक पाइला पाइला पैसाको हिसाब गर्नुपर्ने हुन्छ होइन। त्यो भएर सहर भनेको यस्तो ठाउँ हो,
ल न पिसाब हेर्न अचानक पिसाब हेर्न जानु पर्यो भने पनि मान्छेले टोयलेट गएको पनि पैसा लिने ठाउँ हो क्या, त्यो भएर तपाईँ र म चाहिँ अलिकति व्यस्त मानिसहरूलाई मानिसहरूको समय हामीले खोज्नु हुँदैन, यो कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा लाग्छ मलाई। अहिलेलाई पनि यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्छु।

आज मैले कार्यक्रममा समयको व्यवस्थापन भन्ने बारेमा नै बताएर समयको व्यवस्थापनको बारेमा बाइबलले के भन्छ अथवा समयको बारेमा बाइबलले के भन्छ। एफिसी 5:16-17 यसरी लेखेको छ, समयको सदुपयोग गर, हरेक कुरा वा कामको निम्ति समय छ। उपदेशक 3:1, समयको ठिक सदुपयोग गर, बाहिरहरूकोसँग बुद्धिमान साथ व्यवहार गर। कलसी 4:5, समयको ख्याल राख र उचित प्रयोग गर, समय छ भनेर नपर्ख। हामीलाई हाम्रो समय वा आयु गर्न सिकाउनुहोस् र हामी बुद्धिको हृदय प्राप्त गर्न सकौं। भजन संग्रह 90:12, तिम्रो हातमा जे काम छ त्यो आफ्नो पूरा शक्तिले समयमै गर, किनभने च्यानमा गइसकेपछि त्यहाँ न त कोही केही गर्ने, न योजना गर्ने, न ज्ञान, न बुद्धि केही नै हुँदैन। उपदेशक 9:10, कोही पनि यस संसारमा सधैँ रहँदैन, सबै मानिस एकपटक मर्नै पर्छ। हिब्रू 9:27, कुन समयमा मानिसमाथि के आइपर्छ र कुन बेलामा उसको काल आउँछ कुनै मानिसले जान्दैन, त्यो भएर समय बहुमूल्य छ। समयमै सबै कामहरू हामीले गर्नुपर्छ। रेतिन्जेलसम्म तपाईँलाई मैले समयको महत्वको बारेमा बताए र तपाईँले पनि यतिखेर महसुस गर्दै हुनुहुन्छ होला, हेर समय कति बहुमूल्य रहेछ। ती कुराहरू एकदमै महत्वपूर्ण कुरा छ। बिर्सने बानी भए नोट गर्ने बानी बसाल्नुहोस्, किनभने कतिचोटि यो गर्छु त्यो गर्छु भन्ने हुन्छ तर भुसुकै बिर्सिने बानी पनि हुन्छ। त्यसको लागि के गर्ने, एउटा डायरी नोट बनाउने, होइन, त्यसले पनि समयलाई चाहिँ सम्झन सिकाउँछ। कति तपाईँ आफू व्यस्त भएर अरूको समय बर्बाद गर्दै हुनुहुन्छ कि होसियार रहनुहोस्, अरूको समयलाई पनि ध्यान दिनुहोस्। तपाईँको समय ठिक ठाउँमा ठिक प्रकारले सदुपयोग हुँदैछ कि या त खेर गइरहेको छ, होसियार रहनुहोस्। समय हेर्नुहोस्, समय बहुमूल्य छ, समयलाई चिन्नुहोस्। ए भन्न चाहन्छु अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

आदरणीय श्रोता, कार्यक्रम हिजो आजमा समयको महत्व र बाइबलले के भन्छ समयको बारेमा भन्ने दुईटा महत्वपूर्ण कुरा मैले राखेँ। मलाई लाग्छ आज तपाईँ निकै नै होइन समयलाई बुझ्ने हुनुभएको छ। म पनि समयलाई बुझ्ने कोसिस गरिरहेको छु र समयलाई बुझ्नुपर्छ र

कहिले पर्खिँदैन। तपाईँलाई थाहा छ अब 82 साल हामी 83 साल होइन फर्केर आइज 82 भन्दा आउँदैन, त्यो गइरहेको हुन्छ मिनेट मिनेट सेकेन्ड सेकेन्ड गर्दै समय गइरहेको हुन्छ। आज रोकिन भन्दा न समय रोकिँदैन होइन, हामी महिनै पछि क्यालेन्डरको पन्नाहरू पल्टाउँछौँ, समय त्यसरी नै गइरहेको हुन्छ। त्यो भएर तपाईँ र म समय छँदै जस्तो जन्म र मृत्यु छन् त निश्चित छ, जन्म पनि हाम्रो निश्चित हो अनि मृत्यु पनि निश्चित हो, त्यो बीचमा त्यो बीचको समय चाहिँ एकदमै महत्त्वपूर्ण कुरा छ। हामी जन्म अगाडि पनि केही गर्न सक्दैनौँ, मृत्यु पछि पनि केही गर्न सक्दैनौँ। यो बीचको समय तपाईँलाई दिनुहोस् र देशको लागि दिनुहोस्, किनकि हामी एक दिन मर्नै पर्छ। मरेर गए तापनि कयौं पुस्ताले सम्झिराख्ने केही महत्वपूर्ण काम त गरेर जाउन होइन र, तर त्यो चाहिँ समयलाई चिन्ने मान्छेले मात्रै गर्न सक्छ। कयौं मानिसहरू त्यस्ता छन् जो इतिहासको पान्ना पान्नामा अझैसम्म पनि छन्, हामी पल्टाइरहेका छौं, पढिरहेका छौं उनीहरूलाई। हेर्नुहोस् त, त्यसरी के हामी जीवित नरहने त, रहनुपर्छ, कोसिस गरौं। अहिलेलाई भने प्राविधिक मित्र सुजनजीलाई धन्यवाद दिँदै कार्यक्रमबाट म प्रस्तुता कुमार अब्राम पनि अहिलेलाई बिदा हुन्छु। धन्यवाद, जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम सामाजिक सञ्जालबाट।
2: कार्यक्रम सामाजिक सञ्जाल बाटोको प्रतीक्षामा बसिराख्नु भएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तोता जनार्दन गिरी तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चढाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्र प्रसाद। प्रिय श्रोता, यो कार्यक्रम हरेक हप्ता बुधबार दिनको 12 बजेदेखि 1 बजेसम्म मात्र गुड न्यूज एफएम 105.1 मेगा हर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगा हर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी विभिन्न सामाजिक सञ्जालहरूमा पोस्ट भएका आशिषमय स्टाटसहरूलाई तपाईँको बीचमा प्रस्तुत गर्ने गर्दछौ। श्रोता, यो कार्यक्रमको मुख्य उद्देश्य भनेको हामीले सामाजिक सञ्जाललाई कसरी परमेश्वरको राज्यको निम्ति प्रयोग गर्न सक्छौ भनेर राख्नु, देखाउनु अथवा एउटा नमूना पेश गर्नु रहेको छ। र यो कार्यक्रम तपाईँको आफ्नो कार्यक्रम हो र यस कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहोला र साथै यो कार्यक्रम तपाईँलाई कस्तो लाग्दैछ र अथवा यो कार्यक्रममा अरू बढी थप परिमार्जन र परिष्कृत कसरी गर्नु सकिन्छ भन्ने विषयमा तपाईँको उचित सल्लाह, सुझाव र प्रतिक्रिया पनि हामी चाहन्छौ। र जसको लागि ठेगाना अहिले हामी कार्यक्रमको अन्तमा दिने नै छौ र अहिलेलाई भनी हामी कार्यक्रमको आरम्भमा एउटा मिठो गीतको साथ दिन गइरहेका छौ र गीतपछि हामी पुनः आउनेछौ। अहिलेलाई भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर भक्ति गीत पछि पुनः स्वागत छ कार्यक्रममा। र यतिखेर फेरि पनि एउटा अर्को आशिषमय स्टाटस मेरो हातमा परेको छ, जसलाई प्रेषित गर्नुभएको छ पास्टर डाक्टर अनिल थेगुवा मिनिस्ट्री प्रेयर ग्रुपबाट तिमोथी नेमाङ ज्यूले। उहाँ लेख्नुहुन्छ, यसुले भन्नुभयो, हे पिता, म मेरो आत्मा तपाईँको हातमा सुम्पन्छु। लुका 23:44-49 क्रुसमा यीशुको मृत्यु भनेर उहाँले लेख्नु भएको छ। र प्राय दिउँसो 12 बजेको थियो र 3 बजेसम्म सारा देशलाई अन्धकारले ढाक्यो। सूर्यको तेजै कम भयो र मन्दिरको पर्दा माझमा च्यातेर 2 भाग भयो। उच्च स्वरले कराएर यीशुले भन्नुभयो, हे पिता, म मेरो आत्मा तपाईँको हातमा सुम्पन्छु। यति भनेर उहाँले आफ्नो प्राण त्याग्नु भयो। यो सब घटना देखेर कप्तानले यसो भन्दै परमेश्वरको महिमा गरे। निश्चय नै यिनी धार्मिक मानिस थिए। यो दृश्य हेर्न जम्मा भएका सबै मानिसहरूले यो देखेर आफ्नो आफ्नो छाती पिर्दै घर फर्किए। तर उहाँका चिनाजानीहरू र गालिलबाट उहाँको पछि पछि आउने स्त्रीहरू टाढा उभिएर यी घटनाहरू हेरिरहेका थिए। यो खण्डबाट आउने मुख्य शिक्षाहरू के हुन् त? यो खण्डले यीशु ख्रीष्टको क्रुसको मृत्युको समयका घटनाहरूलाई व्याख्या गर्दछ। यसबाट हामी निम्न शिक्षाहरू सिक्न सक्छौ। 1, परमेश्वरको न्याय र प्रकृतिको प्रतिक्रिया। हामी देख्छौ, दिउँसो 12 बजेदेखि 3 बजेसम्म सारा देश अन्धकारले ढाक्यो र सूर्यको तेज कम भयो। 44:45 यो सामान्य प्राकृतिक घटना थिएन, यो देशको यीशुको मृत्युसँग जोडिएको अलौकिक चिन्ह थियो। यसले पापको गम्भीरता, परमेश्वरको न्याय र सृष्टिले पनि यीशुको मृत्युप्रति प्रतिक्रिया देखाएको थियो। र पुरानो नियममा पनि ठूला घटनाहरूमा अन्धकारको उल्लेख गरिएको छ, उदाहरणको लागि Amos 8:9। यसले यीशुको मृत्यु विश्वव्यापी महत्व छ भन्ने कुरा देखाउँदछ। 2, मन्दिरको पर्दा च्यातिनु। पुरानो करारको अन्त्य र नयाँ करारको बाटो खुल्नु हो। मन्दिरको पर्दा माझमा 2 भाग भएर च्यातियो। Luke 23:45 यो पर्दाले पवित्र स्थान र परम पवित्र स्थानलाई छुट्याएको थियो। यो च्यातुनिले यीशुको मृत्युद्वारा परमेश्वरसँग सिधा बाटो खुलेको संकेत गर्छ। अब हामी यीशुद्वारा परमेश्वरको उपस्थितिमा जान सक्छौ। Hebrews 10:19-20 यीशुको रगतद्वारा हामी पवित्र स्थानमा प्रवेश गर्ने साहस गर्छौ। उहाँले हाम्रो लागि एउटा नयाँ र जीवित बाटो खोल्नुभयो, जुन पर्दा अर्थात उहाँको शरीरबाट हो। यो पुरानो करारको बलिदान प्रणालीको अन्त्य र यीशुको एकै पटकको पर्याप्त बलिदानको प्रतीक हो। आदरणीय श्रोता, 3, यीशुको पूर्ण विश्वास र आत्मसमर्पण। हे पिता, म मेरो आत्मा तपाईँको हातमा सुम्पन्छु। Luke 23:46 यीशुले भजन संग्रह 31:5 शब्दलाई प्रयोग गर्नुभयो। अन्तिम क्षणसम्म उहाँले पितामाथि पूर्ण भरोसा राख्नुभयो। यसले हामीलाई यो सिकाउँछ कि कष्ट र मृत्युको समयमा पनि परमेश्वरमा आत्मसमर्पण गर्नु नै साँचो विश्वास हो। यीशुले आफ्नो प्राण अर्पण गरी स्वयं त्याग्नुभयो। Yohana 10:28 जसले उहाँको मृत्यु उहाँकै नियन्त्रणमा र स्वैच्छिक थियो भन्ने प्रश्न देखाउँछ। 4, यीशुको निर्दोषता र धार्मिकताको स्वीकृति। कप्तान, जसलाई रोमी सैनिक अधिकारी भनिन्छ, उनले भने, निश्चय नै यिनी त धार्मिक मानिस थिए। यो घटना देखेर एक गैर यहुदी सैनिकले पनि यीशुलाई धार्मिक भनेर स्वीकार गर्यो। Matthew 27:54 अझ स्पष्ट रूपमा भनेको छ, साँच्चै यिनी परमेश्वरको पुत्र हुनुहुन्थ्यो। यसो भनिएको छ र यसले देखाउँछ कि यीशुको मृत्युको साक्षीहरूले उहाँको निर्दोषतालाई सबैले बुझेको हामी पाउँदछौ। 5, मानिसहरूको प्रतिक्रिया, पश्चाताप र दूरी। 48:49 कोही मानिसहरू छाती पिर्दै घर फर्किए। यो पश्चाताप र शोकको संकेत थियो। त्यसबेला यीशुका अनुयायीहरू, चिनाजानी र गालिलका स्त्रीहरू टाढा उभिएर हेरिरहेका थिए, जसले भजन संग्रह 38:11, 88:8-18 भविष्यवाणी पूरा भयो। यी सबै घटनाहरूले परमेश्वरको महान योजना पूरा भएको छ, जसले गर्दा विश्वासलाई अझ नजिकमा बनाइराख्न प्रेरणा दिन्छ। श्रोता, भजन संग्रह 31:5 भन्छ, यीशुले प्रयोग गर्नुभएको पद, तपाईँको हातमा म मेरो आत्मा सुम्पन्छु, यसले पुरानो नियमको पूरा हुनुपर्ने देखाउँछ भने Hebrews 9:11-20 मन्दिरको पर्दा च्यातिनुको अर्थ यीशु आफै हाम्रो महापुजारी र बलिदान हुनुभयो भन्न खोजेको।
त्यसै गरी मती 27:45-54 र मर्कुस 25:23-39 चाहिँ समान घटनाहरू, विशेष गरी कप्तानको स्वीकारोक्ति हो। यहुन्ना 19:30 भन्नुभएको छ, समाप्त भयो भनेर येशूले काम पूरा भएको घोषणा गर्नुभयो। दोस्रो कोरिन्थी 5:21 भन्छ, येशू निर्दोष भएर पनि हाम्रा निम्ति पाप बनाइनु भयो ताकि हामी उहाँमा परमेश्वरको धार्मिकता बनौ। सम्पूर्ण शिक्षाको सारांश छ, येशूको मृत्यु केवल दुःखको घटना होइन, यो परमेश्वरको उद्धार केन्द्रित योजना हो। अन्धकार हुनु, पर्दा च्यातिनु, येशूको आत्मसमर्पण र साक्षीहरूको प्रतिक्रिया सबै मिलेर येशूको मृत्युको पापको लागि पर्याप्त प्रयासित गरिएको, परमेश्वरसँगको बाटो खोलेको र उहाँ साँच्चै धार्मिक हुनुहुन्थ्यो भन्ने पुष्टि गरेको छ। हामी यसबाट विश्वास, आत्मसमर्पण र येशूको क्रुस प्रति गहिरो आधारलाई सिक्न सक्छौ। प्रिय, येशूको क्रुसको दर्दनाक मृत्युमा छक्क पर्नु होइन, तर सबै मेरो छुटकाराको निम्ति बलिदान भएको थियो भनी आफैलाई समर्पण गरौं, परमेश्वरको महिमा होस् भनेर उहाँले लेख्नु भएको छ। परमेश्वर तपाईँलाई आशिष दिनुभएको छ। र भने कार्यक्रममा अर्को एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ र गीतपछि म पुनः आउनेछु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा। यतिखेर मेरो हातमा कविता मुखिया ज्यूको पोस्ट रहेको छ। उहाँ लेख्नुहुन्छ, तिनीहरू प्रेरितहरूको शिक्षा संगति र रोटी भाँच्न प्रार्थनामा भक्तिसाथ लागिरहन्थे। प्रेरित 2:42 भनेर उहाँले हाल्नुभएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनु भएको होस्। आदरणीय श्रोता, त्यसै गरी मेरो हातमा अर्को एउटा आशिषमय स्टाटस परेको छ जसलाई प्रेषित गर्नुभएको छ ख्रिष्टको वचनमा जीवन छ नामको फेसबुक पेजबाट साइमन चौधरी ज्यूको। उहाँ लेख्नुहुन्छ, पपुवा न्युगिनी इन्डोनेसियाका दुर्गम पहाड़ी क्षेत्रमा बसोबास गर्ने याली समुदायसम्म पुग्नु पुस्तौंदेखि ठूलो जोखिमको काम थियो। एकान्त र बाहिरी संसारबाट अलग रहेका समुदायमा पुग्ने प्रयास गर्ने केही मिशनरीहरूले घातक विरोध समेत सामना गर्नु परेको थियो। तर दशकौं पछि यो कथामा निकै फरक पनि आयो। अन्तत ख्रिस्टियन मिशनरीहरूले याली समुदायसँग सम्बन्ध स्थापना गर्न सफल भए र मण्डलीहरू स्थापना भए र सुसमाचारले त्यहाँ जरा गाड्न थाल्यो। अहिले दुर्गम याली समुदायमा 2500 बाइबल पुर्याइएको छ र जसमध्ये करिब 1100 पूर्ण बाइबल र 1400 बालबालिकाको बाइबल रहेको छ। एकपटक सोच्नुहोस् त, जुन मानिसहरूसँग पुग्न मिशनरीहरूले कुनै समय आफ्नो जीवन समेत जोखिममा राखेका थिए, आज त्यही समुदायका मानिसहरूले आफ्नो ठाउँमा परमेश्वरको वचन प्राप्त गरिरहेछन्। एउटा शक्तिशाली सम्झना हो कि कुनै पनि व्यक्ति र कुनै पनि समुदाय सुसमाचारको पहुँच भन्दा बाहिर छैन। हृदय परिवर्तन हुन सक्छ, पुस्ताहरू परिवर्तन हुन सक्छ र जुन ठाउँ कुनै समय असम्भव जस्तो देखिन्थ्यो त्यही ठाउँमा आज येशूको नाम घोषणा हुन सक्छ। येशूले आफ्नो चेलाहरूलाई भन्नुभयो, सारा संसारमा गएर हरेक प्राणीले सुसमाचार प्रचार गर, मर्कुस 16:15। अनि सुसमाचार अझै अगाडि बढ़िरहेको छ। अरूहरू जहाँ जान डराउँथे त्यहाँ सुसमाचार पुर्याउन आफ्नो सबै कुरा त्याग्न तयार भएका मिशनरीहरू कहिले पनि हाम्रो मानस पटलबाट हट्ने छैनन्। परमेश्वरको वचनको ज्योति संसारका सबैभन्दा दुर्गम ठाउँहरूमा पुगिरहोस्, आमेन भनेर उहाँले लेख्नु भएको छ। आदरणीय श्रोता, त्यसै गरी मेरो हातमा अर्को एउटा स्टाटस परेको छ जसलाई प्रेषित गर्नुभएको छ कविता मुखियाज्यूले ख्रिष्टको वचनमा जीवन छ नामको फेसबुक पेजबाट। उहाँ लेख्नुहुन्छ, एकजना मानिस जसले आफ्नो मुखलाई काबुमा राख्छ उसले आफ्नै जीवनलाई रक्षा गर्छ, तर जो मानिस केही नसम्झे अथवा बेफिक्री धेरै बोल्छ त्यसले आफैमाथि विपत्ति र विनाश ल्याउँछ। हितोपदेश 13:3 भनेर उहाँले लेख्नु भएको छ। परमेश्वर तपाईँलाई आशिष दिनुभएको होस्। र त्यसै गरी आई बिलोङ्स टु जिजस नामको फेसबुक पेजबाट लेखिएको छ, तिमीहरूले सत्यलाई चिन्नेछौ र सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ भनेर योहन्ना 8:32 उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनु भएको होस्। आदरणीय श्रोता, त्यसै गरी मेरो हातमा अर्को एउटा स्टाटस परेको छ जसलाई प्रेषित गर्नुभएको छ हिन्दी होली बाइबल वचनबाट शीतल सोलोमन लेख्नुहुन्छ, आजका दिन परमेश्वर ने बनाया है इसीलिए चिन्ता नहीं बल्कि विश्वास के साथ आगे बढ़ो। ये वो दिन है जो यहोवा ने बनाया है, हम इसमें हर्षित और आनंदित हो। भजन संहिता 118:24। आज का दिन प्रभु को समर्पित करे, परमेश्वर आपके जीवन में शांति सामर्थ्य और आशीष दे, आमीन भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईलाई आशीष दिनु भएको होस्। आदरणीय श्रोता, अर्को एउटा आशिषमय स्टाटस परेको छ जसलाई प्रेषित गर्नुभएको छ तिमोथी ज्यूले। लेख्नुहुन्छ, संसारमा धेरै भुतिया घरहरू छन् जहाँ मानिसहरू जान डराउँछन्। ख्रिस्ट विश्वासीहरू र बाइबलले यसलाई के भन्दछ? के यो यथार्थ हो कि ख्रिस्टियनहरूले यस ठाउँमा उतर धपाउन सक्छन्? यसबारे चर्चा गरौं भनेर उहाँ लेख्नु भएको छ। लेख्नुहुन्छ, बाइबल र ख्रिस्टियन विश्वास अनुसार भुतिया घर हन्टेड हाउसेसको अवधारणालाई फरक दृष्टिकोणले हेरिन्छ। संसारिक मान्यतामा मरेका मानिसहरूको आत्मा नै भूत बनेर घरमा बस्छन् भन्ने विश्वास गरिन्छ, तर बाइबलले यसलाई मानिसको आत्मा नभई दुष्ट आत्मा वा प्रेत आत्मा डेमोन्सको काम मान्दछ। ख्रिस्टियन धर्मशास्त्र बाइबलको प्रकाशमा यस विषयलाई हामी निम्न बुधामा बुझ्न सक्छौ। नम्बर 1, बाइबलले यसलाई के भन्छ? के यो यथार्थ हो? परमेश्वरको वचनको स्पष्टता बाइबलले प्रेत आत्मा वा दुष्ट आत्माको शक्तिहरूको अस्तित्वलाई पूर्ण रूपले स्वीकार गर्छ। त्यसले यस्ता घरहरूमा हुने अस्वाभाविक गतिविधिहरू जस्तै अनौठो आवाज आउनु, सामानहरू आफै चल्नु वा डरलाग्दो वातावरण हुनु यथार्थ हुन्, तर ती मरेका मानिसहरूको आत्मा होइनन् भन्दछ।
मरेका मानिसहरूको आत्मा फर्कदैन। हिब्रू 9 को 27 अनुसार मानिसको मृत्यु पछि न्याय हुन्छ। बाइबलले स्पष्ट पार्छ कि मरेका मानिसहरूको आत्माहरू पृथ्वीमा घुमेर कसैलाई पनि सताउने वा घरमा बस्न नदिने गर्न सक्दैनन्। त्यसै गरी अगाडि लेख्नुहुन्छ दुष्ट आत्माको छल। बाइबलले शैतान र उसका दूतहरूलाई छल गर्ने आत्मा भनेको छ। दोस्रो कोरन्थी 11:14 मानिसहरूलाई डराउन र परमेश्वरको सत्यताबाट भड्काउन दुष्ट आत्माहरूले मरेका मानिसहरूको रूप वा आवाजको स्वाङ गरेर घरहरूमा अड्डा जमाउन सक्छन्। अनि के ख्रिस्टियनहरूले यस्ता भूत वा दुष्ट आत्मा धपाउन सक्छन्? उत्तरमा हो, ख्रिस्टियनहरूले यस्ता ठाउँहरूबाट दुष्ट आत्माहरूलाई धपाउन सक्छन्। तर यो कुनै जादू वा कुनै शक्तिले होइन, येशु ख्रिस्टको नाम र अधिकार। बाइबलमा येशु ख्रिस्टले आफ्ना विश्वासीहरूलाई दुष्ट आत्माहरूमाथि अधिकार दिनुभएको छ। लुका 10:19 र ख्रिस्टियनहरूले येशुको नाममा र पवित्र आत्माको सामर्थ्यद्वारा दुष्ट आत्मालाई आज्ञा गरेर तपाउन सक्छन्। प्रार्थना र उपवास कतिपय पुराना र शक्तिशाली दुष्ट आत्माहरूको गढ भत्काउन गहिरो विश्वास, प्रार्थना र उपवासको आवश्यकता पर्ने कुरा बाइबलमा बताइएको छ। मर्कुस 9:29 घरको समर्पण। ख्रिस्टियन परिवार वा पास्टरहरूले त्यस्ता भुतिया भनिएका घरहरूमा गएर संगति गर्ने, भजन गाउने र येशुको रगतको सुरक्षाको दावी गर्दै हाउस ब्लेसिङ गर्छन्। ख्रिस्ट येशु सत्य र महान हुनुहुन्छ र जहाँ ख्रिस्टको ज्योति र उपस्थिति हुन्छ त्यहाँ अन्धकारको शक्ति भाग्नै पर्नुहुन्छ। 1 Peter 4:4 यसकारण ख्रिस्टियन विश्वास अनुसार संसारका भुतिया घरहरू मरेका मानिसहरूको आत्माले गर्दा होइन तर दुष्ट आत्मिक शक्तिहरूको प्रभावका कारण भएका हुन्। याकुब 4:7 भन्छ आफैलाई परमेश्वरको अधीनमा राख, डियाबोलसको विरोध गर र त्यो तिमीहरूबाट भाग्नेछ। यो अत जसलाई येशु ख्रिस्टको सामर्थ्यद्वारा पूर्ण रूपमा शुद्ध र शान्त पार्न सकिन्छ। याकुब 4:7 मर्कुस 16:18 यीशुले भन्नुभयो तिमीहरूले सर्पहरू समात्नेछन् र कुनै विषालु कुरा पिए तापनि कुनै किसिमले त्यसले तिनीहरूलाई हानि गर्ने छैन, तिनीहरूले रोगीहरूमाथि आफ्नो हात राख्नेछन् र तिनीहरू निको हुनेछन्। तसर्थ येशुमा विश्वास अनि भरोसा गर्नुहोस् र आफ्नो अधिकार प्रयोग गर्नुहोस् र दुष्ट आत्मा भूतात्माबाट मुक्ति हुनुहोस् भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। तपाईँ श्रोता भने कार्यक्रममा अर्को एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ र गीतपछि म पुनः आउनेछु। अहिलेलाई भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर भक्ति गीतपछि पुनः स्वागत छ कार्यक्रममा। यतिखेर मेरो हातमा अर्को एउटा स्टाटस आएको छ स्ट्रेन्थ इन भर्सेस नामको फेसबुक पेजबाट। बारडोन लाके लेख्नुहुन्छ, एन्ड विल नट गड ब्रिङ अबाउट जस्टिस फर हिज चोजन वान्स हु क्राई आउट टु हिम डे एन्ड नाइट, विल हि किप पुटिङ देम अफ, लुक 18:17 भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनु भएको होस्। त्यसै गरी मेरो हातमा नारायण महा सायद नारायण महर्जन हुनुहुन्छ, उहाँको स्टाटस आएको छ परिवारको लागि प्रार्थना भनेर लेख्नु भएको छ। उहाँ लेख्नुहुन्छ, प्रभु तपाईँलाई थाहा छ कि प्रत्येक परिवारको आफ्नै कठिनाई हुन्छन्, केही परिवारहरू विपदबाट गुजरिरहेका छन् भने कोही आमा बाबुहरू आफ्ना छोराछोरीको भविष्यको बारेमा चिन्तित छन् र केही मानिसहरूले आफ्ना परिवारको लागि चुपचाप दबाव सहिरहेका छन्। कृपया हाम्रा परिवारहरूमा प्रवेश गर्नुहोस्, हामीलाई एक अर्कालाई बुझ्ने हृदय दिनुहोस् र हामीलाई एक अर्कालाई सहन र एक अर्कालाई प्रेम गर्न सिकाउनुहोस्। जब हामीलाई समस्याहरू कसरी समाधान गर्ने भन्ने थाहा हुँदैन, कृपया हामीलाई बुद्धि दिनुहोस्। जब हामी थकित महसुस गर्छौ, कृपया हामीलाई सामर्थ्य दिनुहोस्, प्रत्येक परिवारमा शान्ति प्रवेश गरोस्, आमेन भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरलाई धेरै धेरै धन्यवाद भएको होस्। दादा श्रोता, त्यतिखेर मेरो हातमा सच्चा मार्ग नामको फेसबुक पेजबाट एउटा आशिषमा स्टाटस आएको छ। उहाँ लेख्नुहुन्छ, मन फिराना बाइबलको सन्दर्भमै बहुत गहरा शब्द है। इसका अर्थ है अपना गलत रास्ते, पाप और गलत सोच से मूर्ख।

0: परमेश्वर की ओर लौटना, सरल भाषा में गलत काम को पहचानना और उसे छोड़ना, गलत सोच और व्यवहार से दूर होना, दिल से परमेश्वर के सामने पश्चाताप करना, यीशु पर विश्वास करके उसके बताए हुए मार्ग पर चलना, यानी सिर्फ मुझे गलती हो गई कहना ही मन फिराना नहीं है, बल्कि जीवन की दिशा बदलना भी है। प्रेरितों का काम 3:19 में कहा गया है, इसीलिए मन फिराओ और लौट आओ कि तुम्हारे पाप मिट जाए। उदाहरण के तौर पे अगर कोई व्यक्ति झूठ बोलने की आदत छोड़कर सच बोलने लगे और परमेश्वर की इच्छा के अनुसार जीवन जीने लगे तो ये मन फिराना का एक उदाहरण है। वहाँले लेख्नु भएको छ, परमेश्वरले तपाईलाई आशिष दिनु भएको होस्। त्यसै गरी जैतिन चर्च धनकुटाबाट एउटा स्टाटस आएको छ, उहाँ लेख्नुहुन्छ, हिब्रू 12:28-29, यसकारण हामीले हल्लन नसकिने राज्य पाइरहेको हुनाले आओ हामी अनुग्रह प्राप्त गरौं, जसद्वारा हामी श्रद्धा र ईश्वरीय भएको साथ परमेश्वरलाई ग्रहण योग्य सेवा चढाउन सकौ, किनकि हाम्रो परमेश्वर भस्म गर्ने आगो हुनुहुन्छ भनेर उहाँले लेख्नु भएको छ। तदनि श्रोता, त्यसै गरी मेरो हातमा अर्को एउटा आशिषमय स्टाटस परेको छ, जसलाई प्रेषित गर्नुभएको छ एक मन्जिल नामको फेसबुक पेजबाट। लेख्नुहुन्छ, यो उदाहरण बाइबलको मत्ती 6:19-31 को नेपाली अनुवाद हो, जुन येशु ख्रिष्टको प्रसिद्ध डाँडाको उपदेशको एक अति महत्वपूर्ण अंश हो। यहाँ येशुले सांसारिक धन सम्पत्ति र आत्मिक स्वर्गीय धनको बीचको भिन्नतालाई स्पष्ट पार्नुहुन्छ र मुख्य शिक्षाको हरू र आत्मिक अर्थ यस प्रकार छन्। पहिलो, सांसारिक धन नाशवान छ, मत्ती 6:19। भौतिक सम्पत्ति, पैसा वा सांसारिक वस्तु अस्थायी हुन्छन्। येशुले तीनवटा उदाहरण दिनुभयो, किरा जसले बहुमूल्य लुगालाई नष्ट पार्छ, खिया जसले धातु र भौतिक सामानहरू बिगार्छ, चोर जसले जुनसुकै बेला चोरेर लैजान सक्छ। अर्थात् यस संसारमा जम्मा गरेका धन कहिले पनि पूर्ण रूपले सुरक्षित हुन सक्दैनन्। स्वर्गमा जम्मा गर्नु भने के हो? मत्ती 6:20, स्वर्गमा धन थुपार्नु भनेको सांसारिक बैंकमा पैसा राख्नु होइन, तर निष्कपट प्रेम, दया र सेवाको कामहरू गर्नु हो। परमेश्वरको वचन अनुसार जिउनु र असहायहरूलाई सहायता गर्नु, परमेश्वरसँग गहिरो र पवित्र सम्बन्ध गाँस्नु, यो धन यस्तो धन हो जसलाई कसैले चोर्न वा नष्ट गर्न सक्दैन, यो अनन्तसम्म रहन्छ। जहाँ तिमीहरूको धन सम्पत्ति हुन्छ त्यहाँ तिमीहरूको मन पनि हुन्छ, मत्ती 6:21 भनिएको छ। मानिसको हृदय प्राथमिकता र उसले मूल्यवान ठानेका कुराहरूसँग जोडिएको हुन्छ। यदि तपाईँको मुख्य उद्देश्य केवल धन सम्पत्ति कमाउनु मात्रै हो भने तपाईँको मन सांसारिक चिन्ता र लोभमै अल्झिन्छ। तर यदि परमेश्वर र उहाँको धार्मिकता तपाईँको जीवनको प्राथमिकता हो भने तपाईँको मनमा साँचो शान्ति र आत्मिक सन्तुष्टि रहन्छ। यसपछि येशूको उपदेश मत्ती 6:24 यसै विषयलाई अझ स्पष्ट पार्दै येशूले अगाडि भन्नुभयो, कसैले दुईवटा मालिकको सेवा गर्न सक्दैन। तिमीहरूले परमेश्वर र धन दुवैको सेवा गर्न सक्ने छैन, किनभने तिमीहरूले एउटाले अर्कोलाई घृणा गर्नेछ, अर्थात् एउटालाई प्रेम गर्छ अर्कोलाई घृणा गर्नेछ भनेर उहाँले लेख्नुभएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको छ। र अब भने यिनै आशिषमय स्टाटसहरूको साथसाथै भने आजको कार्यक्रमबाट बिदा लिने समय भइसकेको छ। र आजको कार्यक्रमलाई सुनेर तपाईँलाई कस्तो लाग्यो? तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला। जसको लागि हाम्रो ठेगाना कार्यक्रम सामाजिक सञ्जालबाट गुड न्युज एफएम प्राली, पोस्ट बक्स नम्बर 25605, अनामनगर, काठमाडौँ, नेपाल। हाम्रो इमेल jonathangiri2015@gmail.com पनि तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुनेछ। अवस्थ श्रोता, अब भने यिनै ठेगानाको साथ साथै भने आजको कार्यक्रमबाट बिदा लिने समय भइसकेको छ। प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रस्तुत जोनाथन गिरीलाई अर्को कार्यक्रमसम्मको लागि आज्ञा दिनुहोस् र तबसम्म सुन्दै रहनुहोस् गुड न्युज एफएम। अवस्था, जय मसीह।
1: टाइम चेक, यति बेला अपराह्नको 1 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: ए बाबु हजारो छ टच बालेर जाऊ।
2: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
1: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
2: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
2: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
3: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल शुरू गरौँ। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: फागुनदेखि वैशाखसम्म आग लागि बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: लौ लौ चट्याङ पर्न आँटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर सत्रकी लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हेट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सुत बदर पनि हुन्छ।
1: ए हो र।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, स्वास्थ्य श्वासमै समस्या देखियो।
3: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
3: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
2: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
3: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
0: नेपाल सरकार विज्ञापन बोर्ड। टाइम चेक। यति बेला अपराह्नको 2 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
2: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
1: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: पहिलो थेस्लोनिकी 5:11 एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। कलाती 6:2 एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार अनामनगर काठमाडौँ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सुन्नु न बजे कोता
2: सामान नभेटेर बेपत्ता
1: होइन, सामान चाहिँ के चाहिँ ल्याएको?
2: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
1: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रिस इलेक्ट्रो वर्ल्ड छोडै छ नि।
2: कहाँ छ यो?
1: कलङ्की खर्का गाउँ एलआरआ स्कुलको नजिकै।
3: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
4: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
3: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510 74236, 9510 74236
4: र फोन नम्बर 01513010 छ। 01513010 छ।
3: ग्रेट इलेक्ट्रो वर्ल्ड कलंकी खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
2: घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ठ्याक्कै पारेर।
5: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
6: लो, किन नि? के भयो, सन्चो भएन?
5: होइन, यतिकै जाने मन लागेन।
6: यतिकै पनि हुन्छ?
5: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
6: ए, कुरा त्यस्तो पो? ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
7: नमस्ते, कति कामले पाल्नु भयो?
6: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
7: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
8: हस् म्याडम।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
9: गुड न्यूज एफएम 105.1।
3: अब प्रस्तुत हुँदैछ कार्यक्रम पुस्तक पाठ, प्रस्तुता कुमार अब्राहमको साथमा।

जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्युज एफएम सँगै बसिराख्नु भएका सम्पूर्ण श्रोतालाई। कार्यक्रम पुस्तक पाठमा आदरणीय श्रोता, केही हप्तादेखि मैले निरन्तर काँडाको उद्देश्य नामक पुस्तकलाई पाठ गरिरहेको छु। लेखक रमेश गजमेरद्वारा लेखिएको यो पुस्तक अति नै अर्थपूर्ण रहेको छ र भोगाई परमेश्वरले जस्तो सुकै परिस्थितिमा पनि हामीलाई हानि र नष्ट हुन दिनुहुने छैन, उहाँको अनुग्रह हामी माथि छ भन्ने कुरालाई हामीले हेरेका छौं। र कार्यक्रम पुस्तक पाठमा आज काँडाको उद्देश्य नामक पुस्तकबाट केही अंशहरू पाठ गर्न गइरहेको छु। काँडाले हामीलाई विनम्र बनाउँछ र परमेश्वरमा निर्भर बनाउँछ। पावलले उल्लेख गरेको अनुसार उनको जीवनमा भएको काँडाले उनलाई अभिमानी हुनबाट जोगायो। दुःख पर्दा यदि हामी आफैलाई विनम्र पारेर परमेश्वरलाई पुकार्छौं भने हामीले उहाँको शक्ति र प्रबन्धक अनुभव गर्न सक्छौं। यसरी हामी उहाँको अघि आफ्नो कमजोरी स्वीकार गर्न र उहाँमा नै भर पर्न जिउन सिक्छौं। अरूहरूको विश्वासको निम्ति पनि परमेश्वरले हाम्रो जीवनमा दुःख, कष्ट, रोग, विराम, अभाव र गरिबीलाई आउने अनुमति दिनुहुन्छ। आपद विपद आउँदा जब हामीले आफ्नो भरोसा प्रभुमा राखेर स्थिर रहन्छौ, तब मण्डलीका अरू सदस्यले र प्रभुलाई नै नचिन्ने व्यक्तिले हाम्रो विश्वासको जीवन देखेर उत्साह पाउनेछ। यसरी हाम्रो दुःख पनि अरूलाई प्रेरणा दिने, सुसमाचार सुनाउने माध्यम बन्न सक्छ। हामी दुर्बल हुँदा परमेश्वर हाम्रो नजिक हुनुहुन्छ र उहाँले आफैलाई हाम्रो दुर्बलतामा प्रकट गराउन चाहनुहुन्छ। बाइबल इतिहासमा परमेश्वरले शक्तिशाली कार्यहरू त्यति बेला गर्नुभएको थियो जति बेला भयानक सतावट, कष्ट, अभाव र दुःख आइपरेको थियो। यस कुराको उदाहरण थुप्रै घटनाहरूमा हामी अध्ययन गर्न पाउँछौ। समस्या पर्दा जब मानिसले परमेश्वरलाई पुकार्थे, उहाँले आफ्नो शक्ति प्रकट गरेर जवाब दिनुहुन्थ्यो। शत्रुबाट छुटकारा, समस्यामाथि विजय, रोगबाट चंगाई आदि, यति मात्र कहाँ हो र उहाँले मृत्युको मुखमा पुगेको व्यक्तिको आयु थपिदिनुभयो अनि मरिसकेको मानिसलाई पुनर्जीवित पनि पार्नुभयो। यो सबै कुराद्वारा उनीहरूले परमेश्वरको शक्तिको अनुभव गरे, उहाँको ज्ञानलाई थाहा गर्न सके अनि त्यो कुरा अरूहरूलाई पनि गवाहीहरू प्रस्तुत गरे। हामीले पनि परमेश्वरको शक्तिलाई जान्न सकौं भन्ने उहाँको इच्छा छ, जुन शक्ति हाम्रो दुर्बलतामा नै प्रकट हुन्छ। काँडाले हाम्रो विश्वासलाई जाँच गर्छ। याकुब 1:2-4 यसरी लेखिएको छ, मेरो भाइ हो, तिमीहरूमाथि विभिन्न किसिमका आपद विपद आइपर्दा तिमीलाई पूरा आनन्दको कुरा सम्झ, किनकि तिमीहरू जान्दछौ तिमीहरूको विश्वासको जाँच धैर्य उत्पन्न गराउँछ। संघर्षहरूबाट भएर जाँदा हाम्रो विश्वासको जाँच हुन्छ र यसरी हामी झन परिपक्व हुन सक्छौ। यद्यपि काँडाहरू पीड़ादायी हुन्छन्, तर तिनीहरूबाट हामीलाई वास्तवमा फाइदा नै भएको हुन्छ। काँडाहरूको सामना गर्नुपर्दा हामीले परमेश्वरको अनुग्रह शक्ति अनुभव गर्न सक्छौ। यसकारण पावलले जब म कमजोर छु तब म बलियो छु भनेर दावी गरेका हुन्। 2 Corinthians 12:7-10 बाइबलमा पावलको काँडाको उद्देश्य स्पष्ट रूपमा बताइएको छ। परमेश्वरबाट पाएको प्रकाश दर्शनलाई लिएर घमण्ड नगरून् भनेर उनलाई शरीरमा काँडो दिएको थियो। यसले गर्दा उनले उनमा पूर्ण रूपमा परमेश्वरमा भरोसा गरेर जिउनु पर्ने भयो। त्यो काँडोको विषयमा कसैले आँखाको रोग, कसैले औलाको रोग, कसैले छारे रोग, कसैले उल्लेख गरिएको रोग भन्छन् भने कतिले जुन ठाउँमा सुसमाचार प्रचार गर्न जाँदा पनि शैतानले ल्याउने बाधा सतावट हो भने अर्थ लाउँछन्। पावलले आफैले पनि त्यो काँडो के थियो भनेर स्पष्ट रूपमा बताएका छैनन्। जे भए पनि त्यसलाई हामी कुनै न कुनै शारीरिक अथवा अन्य दुर्बलता वा कमजोरी भनेर बुझ्न सक्छौ। वास्तवमा हरेक विश्वासीको जीवनमा कुनै न कुनै प्रकारको काँडो वा शारीरिक तथा मानसिक दुर्बलता अवश्य नै हुन्छ, ताकि
परमेश्वरले हाम्रो जीवनमा राख्नु भएको उद्देश्य योजना पूरा हुन सकोस्।

हामीले यो कुरा जान्नु आवश्यक हुन्छ कि हाम्रो जीवनमा भएको काराको पछाडि पक्कै परमेश्वरको कुनै उद्देश्य रहेको हुन्छ। पावलले दिएको काँडो पनि उनको आत्मिक भलाइको निम्ति थियो, अनि हाम्रो जीवनमा आउने काँडाहरू पनि हाम्रो भलाइकै निम्ति हुन्छ। हिब्रो 12:10-11 हामी एउटा पतित संसारमा जिरहेका छौं, यसकारण जीवन सहज पटक्कै छैन र हुँदैन पनि। हाम्रो जीवनमा अनेक किसिमका उतार चढ़ावहरू आइ नै रहन्छन्। सबैले दुःख, अभाव, रोग, भोग र समस्याको सामना गर्नु नै पर्छ। तर कहिलेकाहीँ यी कुराहरू भयानक आँधीबेहरी चाहिँ आउँछन्। संघर्षबाट उम्केर चैनको सास फेर्न पनि नपाउँदै कतिपटक अर्को नयाँ चुनौती आइहाल्छ। अब त सबै कुरा ठिक होला भन्ने अपेक्षाका साथ सुन्दर भविष्यको कल्पनामा जिरहँदा अचानक हामीलाई तर्साउने विपत्ति आइलाग्छन्। तपाईँले पनि पक्कै यस्तो अनुभव गर्नुभएको होला। जीवनमा विभिन्न अवस्थाहरूमा विपत आउँछन्। रोगको विपत, अभावको विपत, पेसा व्यवसायको नोक्सानीको विपत, हामीले चाहना गरेका कुराहरू, सपनाहरू पूरा भएका हुँदैनन्। आमा बुवाले सोचेको अनुसार छोराछोरीले प्रगति गरिदिँदैनन्। वैवाहिक जीवनको कुरा गर्नुपर्दा धेरै पटक परमेश्वरको वचनको विपरीत गइरहेको हुन्छ। यसले गर्दा हामी भित्रभित्रै गलिरहेका हुन्छौं। कतिपटक हाम्रो शरीरमा दुष्ट आत्माले आक्रमण गर्दछ। कतिपटक हामीले आशा नै नगरेको समयमा हाम्रो जीवनमा, शरीरमा, परिवारमा, मण्डलीमा विपत आउँछ। धेरै पटक हामी आर्थिक चुनौतीहरू भएर जान्छौं। अनि हाम्रो जीवनमा विपत आउँदा आर्थिक अभावको कारण समयमै हामी ती कष्ट विवादहरूलाई सामना गर्न सक्दैनौं। त्यस्तो बेलामा प्राय सबैजना हत्तिन्छन्, चिन्तित हुन्छन्। ती समयहरूमा सबैले आफ्नो जीवनमा आउने समस्यासँग संघर्ष गर्न आफूले सकेको पहुँचले भ्याएसम्मको बल प्रयोग गरेका हुन्छन्। यस्तो अवस्थामा संसारमा सबैजनालाई कुनै न कुनै समयमा आउँछ। सायद आज तपाईँ आफै पनि त्यस्तै किसिमको रोग, विराम, कष्ट भएर जाँदै हुनुहुन्छ होला, अथवा तिनलाई सामना गर्नको लागि तयार गर्दै हुनुहुन्छ होला। यस्तो संकट हाम्रो जीवनको जुनै पनि क्षेत्रमा आउन सक्छ। घरयासी सम्बन्धमा, पारिवारिक जीवनमा, वैवाहिक सम्बन्धमा, व्यापार व्यवसायमा, स्वास्थ्यको क्षेत्रमा, रोजगारीको क्षेत्रमा, सेवकाईको क्षेत्रमा, अध्ययनको क्षेत्रमा आदि मानव जीवनमा कष्ट आउनु स्वाभाविक नै हो। तर कष्टहरूमध्ये रोग, विराम, दुर्बलताहरूको शिकार हुनु झन् कठिन र दुःखलाग्दो कुरा हो। पश्चिम संस्कृतिमा प्राय जीवनमा आउने रोग, विराम र कष्टलाई धेरै नराम्रो रूपमा हेरिन्छ। अधिकांश पश्चिमी ईसाईहरूले पनि मानव जीवनमा रोग, विराम आउनु असल कुरा होइन भन्ने धारणा राख्छन्। उनीहरूको विचारमा परमेश्वरमा विश्वास गरेपछि हाम्रो जीवनमा कुनै पनि समस्या, रोग, विराम आदि आउँदैन। तर वास्तविक सधैँ एउटा हुँदैन, अथवा वास्तविकता सधैँ उस्तै हुँदैन। यसकारण जीवनमा समस्याहरू आउँदा उनीहरू निराश र दुखी हुन्छन्। केही समय अगाडिको कुरा हो, एकजना विश्वासी बहिनीले मलाई भन्नुभयो, म मेरो जीवनलाई निर्णय गर्छु। मैले येशु ख्रिस्टलाई विश्वास गरेको 7 वर्ष भइसक्यो, तर पनि मेरो जीवनमा दुःखमा बितिरहेको छ, म निको हुन सकिरहेको छैन। त्यो बहिनी जस्तै आज धेरैजनाले ख्रिस्ट येशुमाथि विश्वास गरे पनि विभिन्न कारणले गर्दा आफ्नो जीवनलाई घृणा गरिरहेका छन्। परमेश्वरप्रति गनगन गरिरहेका छन्। परमेश्वरबाट, मण्डलीको संगतिबाट तर्केर गइरहेका छन्। आशा रही जीवन बिताइरहेका छन्। किनकि रोमी 5:5 भन्दछ, आशाले कहिले तपाईँलाई निराश बनाउँदैन।

यदि तपाईले 100 जनालाई जीवनको परिभाषा सोध्नुभयो भने तपाईले अवश्य नै भिन्दाभिन्दै उत्तर प्राप्त गर्नुहुनेछ। किन त? किनभने हरेक मानिसको भोगाई, उसले त्यो भोगाईलाई हेर्ने दृष्टिकोण अनि त्यसको आधारमा जीवनलाई बुझ्ने तरिका फरक हुन्छ। कसैले जीवन काँडा हो भन्छन्, कसैले जीवन फूल हो भन्छन्, कसैले जीवन काँडा बीचको फूल हो भन्छन्, अनि कसैले भन्छन् मानिसले आफ्नो आफ्नो भोगाई अनुसार जीवनलाई विश्लेषण गर्नु ठिकै पनि होला, तर वास्तवमा जीवन भनेको त काँडा कि फूल। एउटा सुन्दर फूल केही समय फुल्छ, तर त्यो सधैँभरि रहिरहन सक्दैन। अलि पछि ओइलेर झर्छ र माटोमा मिल्छ। त्यस्तै मानिस पनि जन्मन्छ, केही समयको लागि यस पृथ्वीमा रहन्छ र अन्त्यमा यो संसारबाट बिदा हुन्छ। जन्म मृत्युको बीचमा उसको जीवनमा असल रमाइला कुरा, अप्ठ्यारा परिस्थितिहरू सबै हुन्छन्। ती अप्ठ्यारा परिस्थितिहरूलाई नै बाइबलमा जीवनको काँडो भनी सम्बोधन गरिएको छ। काँडो भन्ने शब्दले शारीरिक पीड़ा, कष्ट, अपमान, कमजोरी, भेदभाव, भौतिक कुरा गुमाउनु वा मृत्युलाई जनाउँदछ। यसको अर्थ कठोर विपत्ति, तनाव वा चोट हो। अझ यसलाई थेग्नै नसकिने स्थिति हुनु, पीड़ामाथि अझ दबाव थपिनु, असह्य स्थिति हुनु भनेर पनि परिभाषित गर्न सकिन्छ। म जीवनको काँडोलाई एउटा असह्य बिरामीपन वा दरिद्रता जस्तो शारीरिक कठिनाई भन्न पनि रुचाउँछु। परमेश्वरलाई विश्वास गर्नेहरू प्राय सबैको जीवनमा उहाँले यस्तो खालको एउटा न एउटा काँडो अर्थात कष्ट आउने अनुमति दिनुहुन्छ। धेरैलाई शरीरको कुनै न कुनै अङ्गमा समस्या होला, अनि त्यो समस्या हुने व्यक्तिलाई आफूलाई मात्र त्यस्तो भएको होला भन्ने लाग्न सक्छ। तर विश्वव्यापी सत्यता हो यो कि संसारभर सबै मानिसको जीवनमा कुनै न कुनै काँडो समस्या हुन्छ नै। याकुब 1:3-4 आपद विपद आउँदा तिनमा रमाउनुपर्छ भनेर याकुबले भनेको होइनन्, तर जब आपद विपद आउँछ तिनलाई पूरा आनन्दको विषय सम्झ भनेका हुन्। काँडोको आफैलाई धेरै महत्व हुँदैन, तर त्यसलाई हामी के बनाउँछौ भन्ने कुरा महत्वपूर्ण हुन्छ। हामीले काँडोलाई व्यवस्था गरेर अर्थविहीन बनाउनु हुँदैन, बरू त्यसलाई हाम्रो विश्वासको खातिर र हामीलाई आपद विपद पनि स्वरूप परिवर्तन गर्नुहुने परमेश्वरको खातिर आनन्द उत्पन्न गर्ने थोक बनाउनुपर्छ। यसै विषयमा बाइबलका केही प्रतिनिधि पात्रहरूको उदाहरण म दिन चाहन्छु। मोसा बोल्नै सक्दैनथे, तर पनि उनले आफ्नो त्यो काँडोको कारण परमेश्वरसँग प्रत्यक्ष कुराकानी गर्ने अवसर पाए। लियाका आँखा धमिला थिए र राम्रो देख्न सक्दिन थिइन्, तरै पनि काँडोको कारण उनको वंशबाट नै ख्रिस्ट येशूको जन्म भयो। याकुब जीवनको अन्त्यतिर लङ्गड भए, तरै पनि उनको जीवनभरि परमेश्वर साथ हुनुभयो। गिदोन उनी एक डरपोक थिए, तर पनि परमेश्वरले उनलाई शक्तिशाली बनाउनु भयो। पावल शारीरिक रूपले दुर्बल थिए, तर पनि प्रभुले आफ्नो शक्ति उनको दुर्बलतामा प्रकट गर्नुभयो। तपाईँको जीवनमा भएको कमजोरी दुर्बलताको बावजुद पनि तपाईँले परमेश्वरको राज्यको लागि आफैलाई बलिदान गर्न सक्नुहुनेछ। परमेश्वरले आफ्नो जीवनका सबै काँडाहरूलाई प्रयोग गर्न सक्नुहुन्छ, कष्टलाई पनि प्रयोग गर्न सक्नुहुन्छ, अनि त्यसबाट अहिले र अन्त दुवैको निम्ति आफ्नो अभिप्राय पूरा गर्नुहुन्छ। हिब्रूको पुस्तकमा उहाँले हाम्रा मुक्तिदाता यीशुलाई कष्टद्वारा सिद्ध तुलाउनु भयो भनी उल्लेख गरेको छ। हिब्रू 5:8-9 ख्रिस्टको कष्ट नै हामीहरू निको भयौं, उहाँको मृत्युद्वारा नै हामी नयाँ जीवन प्राप्त गरेका छौं, अनि उहाँले हाम्रो पाप बोक्नु भएको कारण नै हामीले परमेश्वरको धार्मिकतालाई सित्तैमा प्राप्त गरेका हौं।

कार दुर्घटना भएको केही वर्षपछि मेरो जीवनमा सबै कुरा सामान्य भइसकेको थियो। तर फेरि अचानक पेटको समस्या आइपर्यो। मलाई पेटको समस्याले लगभग 6 महिनासम्म सतायो। अब त शारीरिक दुखाइ मात्र होइन, मानसिक तनाव पनि शुरू हुन थाल्यो। शुरूमा दुखाइ सामान्य नै होला जस्तो लागेको थियो, तर पछि समस्या झन् जटिल हुँदै गयो। विभिन्न डाक्टर कहाँ पुगे, नेपालबाट आयुर्वेदिक घरेलु औषधि सेवन गरे, तर कुनै उपायले काम गरेन। एक रात संगतिबाट म मेरो परिवारसँग घर फर्किँदै गर्दा साह्रै पीड़ा हुने गरी पेट दुख्न थाल्यो। मलाई असह्य भयो। मैले त त्यति बेला प्रभु अब म सक्दिन, मलाई उठाउनुहोस् भनेर प्रार्थना समेत गरे। त्यसै रात मैले एउटा सुन्दर सपना देखे। सपनामा एउटा मनोरम ठाउँ मैले देखे, अनि एउटा आवाजले मलाई यसो भनिरहेको सुने, मैले तँलाई देखाए झैं अब तैले पनि अरूलाई देखाउनु पर्छ। त्यो सपना देखेको 2-3 दिनसम्म पनि मनमा झल्किरहेको एउटै कुरा आइरह्यो। अनि मैले नजिकैको मण्डलीका पास्टर अगुवार परामर्श गरे। तब मलाई मेरो जीवनमा परमेश्वरको अझ महान योजना छ भन्ने कुराको अनुभूति भयो। पेट दुखाइको समस्या समाधान गर्न मैले अनेक औषधि सेवन गरे, थुप्रै रकम पनि खर्च गरे, तर अन्तमा प्रभुको समयमा नै निको भयो। मैले आफ्नो जीवनमा प्रभुको शक्तिलाई यस्तै अप्ठ्यारा परिस्थितिहरूबाट नजिकबाट देखिसकेको छु। तपाईँको जीवनमा पनि कुनै न कुनै समस्या पक्कै होला, तर प्रभुले तपाईँको कदापि एक्लै छोड्नु भएको छैन। जब जब जीवनमा कठिन अवस्थाहरू सिर्जना हुन्छन्, हामीलाई होइन परमेश्वरले मलाई वास्ता नै गर्नुहुन्न कि क्या हो, मलाई यति गाह्रो हुँदा पनि परमेश्वरले देख्नुहुन्न कि क्या हो, के मेरो जीवन सधैँ यस्तै नै हो क्या हो भन्ने जस्ता प्रश्नहरू आउँछन्। कतिपटक हाम्रो पारिवारिक जीवनमा अभाव कष्ट अवस्था यति साह्रो बलियो भएर आउँछ कि हामीलाई परमेश्वरको कामप्रति नै शंका लाग्न थाल्छ। चारैतिरबाट समस्याहरू यति साह्रो डरलाग्दो भएर आउँछन् कि हामीलाई लाग्छ परमेश्वरको दृष्टिबाट मेरो बाटो जीवन परिवार दैनिक आवश्यकताको कुरा लुकेको छ। यस्तो कुराहरू जीवनमा नहोस् भनेर हामीले चाहना गर्छौं, तर हामीले बारम्बार यी कुराको सामना गर्नुपर्छ। वास्तवमा परमेश्वर सधैँ तपाईँको साथमा हुनुहुन्छ। उहाँले आफ्नो शक्ति तपाईँको दुर्बलतामा प्रकट गर्न चाहनुहुन्छ। तपाईँले उहाँलाई चिन्न सक्नु भएको होस् भनेर उहाँले तपाईँलाई आफ्नो जीवन वचन दिनुभयो। स्पष्ट रूपमा उहाँ तपाईँले यो जानेको चाहनुहुन्छ कि उहाँसँग सबै दुःखको समाधान छ। परमेश्वरको नजरमा सुन्दर र बहुमूल्य हुनुहुन्छ। संसारका सबै हिराहरूभन्दा बढी मूल्यवान तपाईँ हुनुहुन्छ। तपाईँ र म शारीरिक रूपले दुर्बल भए तापनि जो हुन खोजेका थियौं, जो हुनुपर्ने हो, त्यसको लागि पूर्ण रूपमा उपयुक्त छौं। अझै पनि अझ राम्रो मान्छे बन्ने र ठूला सपना देखेर आफ्नो सिमाना फैलाउने हाम्रो लक्ष्य सधैँ हुनुपर्छ। म तपाईँलाई यो भन्न सक्छु कि तपाईँको परिस्थिति भौतिक मानसिक अवस्था जस्तो सुकै किन नहोस्, तपाईँ एकमुठी सास रहँदासम्म पनि तपाईँको निम्ति अकल्पनीय सम्भावनाहरू हुन्छन्। म तपाईँको काँधमा हात राखेर तपाईँलाई भन्न सक्छु, तर मैले आफ्नो जीवनमा भोगेका तिथा मिठा परिस्थितिहरूमा परमेश्वरको वचनबाट प्राप्त गरेका उत्साहका शब्द नै यसै लेखहरूबाट बोल्न सक्छु। तपाईँको जीवन जति नै निराश देखिए पनि त्यसमा अझै आशा छ। परिस्थिति जति बिग्रिएको देखिए तापनि परमेश्वरले तपाईँको सुदिन फर्काइदिन सक्नुहुन्छ। तपाईँको परिस्थिति जतिसुकै गम्भीर किन नहोस्, तपाईँ अवश्य तिनीबाट माथि उठ्न सक्नुहुन्छ। हामीले केवल परिवर्तनको चाहना राख्नेले मात्र सबै कुरा परिवर्तन हुँदैन, त्यसको निम्ति हामी आफैले सोच्ने जिउने तरिकामा परिवर्तन ल्याउनुपर्ने हुन्छ। यदि तपाईँले अहिले देखिने नै परमेश्वरको वचन अनुसार जीवन जिउने निर्णय गर्नुभयो र त्यही अनुसार जीवन पनि भयो भने तपाईँको जीवनमा परमेश्वरले अलौकिक कार्यहरू गर्नुहुनेछ। त्यसको परिणाम तपाईँले आफ्नो आँखाले कहिल्यै नदेख्नु भएको, कानले कहिल्यै नसुन्नु भएको, हृदयमा विचार नगर्नु भएको प्रकार हुनेछ। बाइबलमा यो कुरा बताइएको छ कि तपाईँ भयानक र अद्भुत रीतिले बनाउनु भएको छ, बनिनु भएको छ। यसकारण उहाँले मात्र तपाईँको जीवन हरेक कुरालाई ठिक ढंगले सम्हाल्न मर्मत गरिदिन सक्नुहुन्छ। यति हुँदाहुँदै पनि कहिलेकाहीँ दुःखमा परमेश्वर हामीबाट टाढा हुनुभएको महसुस गर्दछौ, तर यस्तो परिस्थितिमा मेरो परमेश्वर खोइ कहाँ हुनुहुन्छ,
भन्ने कुरा भन्दा पनि मैले मेरो परमेश्वर आफ्नो समस्या भन्दा बढ्दा चिनेको छु कि छैन भन्ने कुरा एकदमै महत्वपूर्ण हुन्छ।

मोसाले आफ्नो सेवकाईकै दौरानमा परमेश्वरको अनुग्रहमा आश्चर्यपूर्ण कामहरू गरिसकेपछि पनि उहाँले चिन्न सकौं भनेर अनुरोध गरेका थिए। येशु ख्रिस्टको सेवा गरेर विभिन्न ठाउँमा सुसमाचार पुर्याउने, ख्रिस्टको निम्ति अनेक सतावट कष्ट भोगेको पावलले पनि ख्रिस्टलाई अझ चिन्न सकौं भनी आफ्नो पत्रमा उल्लेख गरेका छन्। अब तपाईँ आफै विचार गर्नुहोस्, इतिहासमा परमेश्वरको लागि जीवनभर आफैलाई समर्पण गरी उहाँको सेवा गरेको व्यक्तिले त अझ प्रगाढ रूपमा उहाँलाई चिन्ने उत्कट इच्छा राख्छ भने हामीले त झन् कति वर्ता गरिकन आफ्नो दुर्बलतामा परमेश्वरलाई चिन्ने लक्ष्य राख्नुपर्ने हो। मानव जातिको खातिर येशु ख्रिस्टले संसारको सबभन्दा अप्ठ्यारो दर्दनाक भयानक कष्ट भोग्नुभयो। यसकारण उहाँको कष्टद्वारा हामीले आफ्नो पीड़ामा दुर्बलता सतावटमा ईश्वर शक्ति प्राप्त गर्न सक्छौ। संसारमा त कष्ट रोग दुर्बलता अवश्य नै हुन्छ, तर प्रभुले हाम्रो निम्ति अनन्तको घर तयार पारिराख्नु भएको छ, जहाँ कुनै दुःख कष्ट अभाव रोग विराम पीड़ा समस्या हुने छैन। त्यहाँ हामीलाई रमाहाट र आनन्द साथ अनन्तमा आराधना गरिरहेका छौ। जब मेरो जीवनलाई रोग विराम र दुर्बलता आँधी बेहरीले घेर्छ, तब म ख्रिस्टको कष्टलाई स्मरण गर्दछु, जसले गर्दा म अत्यन्त कठिन अवस्थामा पनि साहस र आनन्द साथ जीवन जिउन सक्छु, परमेश्वरलाई धन्यवाद चढाउन सक्छु। आदरणीय श्रोता, कार्यक्रममा आज लेखक रमेश गजमेरद्वारा लेखिएको पुस्तक काँडाको उद्देश्य नामक पुस्तक वाचन गरिरहेको छु। अर्को हप्ता फेरि केही बाँकी अंश लिएर आउने बाचा गर्दै प्राविधिक मित्र सरोजलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी,
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जयमसी तथा ख्रिस्टीय अभिवादन। यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौ।
1: आजको प्रवचन सेवामा परमेश्वरको जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता यीशु ख्रिस्टको पवित्र र उच्च नाउँमा ख्रिस्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवाको लागि यहाँहरूको बीचमा मैले रोमी एक अध्यायको एकदेखि सात पदहरूलाई यहाँहरूको बीचमा पाठ गर्ने योजना गरेको छु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनिकन। आउनुहोस्, हामी यसरी पाठ गर्नेछौ। म पावल, यीशु ख्रिस्टको दास, प्रेरित हुनलाई बोलाइएको र परमेश्वरको त्यस सुसमाचारको निम्ति अलग गरिएको हुँ, जुन सुसमाचार उहाँले अघिबाटै आफ्नो अगमवक्ताद्वारा पवित्र धर्मशास्त्रमा प्रतिज्ञा गर्नुभएको थियो। यो सुसमाचार परमेश्वरको पुत्रको विषयमा हो, जसको जन्म शरीर अनुसार दाऊदको वंशबाट भएको थियो। यीशु ख्रीष्ट हाम्रा प्रभु मरेकाहरूबाट पुनरुत्थान हुनुभएर पवित्रताको आत्मा अनुसार शक्तिमा परमेश्वरको पुत्र ठहरिनुभयो। उहाँको नाउँको खातिर विश्वासद्वारा आउने आज्ञा पालन सबै जातिहरूको बीचमा ल्याउनलाई हामीले उहाँद्वारा अनुग्रह र प्रेरितको काम पाएका छौं। तिमीहरू पनि तिनीहरू सँगसँगै यीशु ख्रिस्टका हुन बोलाइएका छौ। रोममा भएका तिमीहरू सबै परमेश्वरका प्रियहरू जो सन्त हुनलाई बोलाइएका छौ, तिमीहरूलाई परमेश्वर हाम्रा पिता प्रभु यीशु ख्रिस्टबाट अनुग्रह र शान्ति। पौल प्रेरितले रोमीको पुस्तकलाई लेख्दाखेरि विशेष गरेर रोमका मानिसहरूलाई, रोममा भएका मण्डलीका विश्वासीहरूलाई परमेश्वरको साँचो वचन अथवा साँचो सुसमाचार कायम होस् र सुसमाचार जुन पावलले प्रचार गरिएको थियो यीशु ख्रिस्टको बारेमा, परमेश्वरको पुत्र यीशुको बारेमा प्रचार गरिएको थियो, त्यो सुसमाचारलाई कसैले पनि नबाङ्गाओस् र यो सत्य हो र यो सुसमाचार सबै मानिसहरूले पालन गर्नुपर्छ भन्ने उद्देश्य राखेर यो पत्र रोममा भएका विश्वासीहरूलाई अथवा मण्डलीलाई लेखिएको हो। र पावलले यो पत्र लेख्नुको अर्को कारण चाहिँ विशेष गरेर रोमबाट पनि अझ टाढा पश्चिम मुलुकमा यो सुसमाचार प्रचार गर्नका लागि अवसर मिलाउन सक्नका लागि पनि रोमका मण्डलीलाई यो पत्र लेखेका हुन्। र पावलले आफ्नो जिन्दगीभरि नै यही सुसमाचार प्रचार गरेर आफ्नो जीवन अन्त्य गर्ने योजना भएको पनि हामी देख्न सक्छौ। अब यो खण्डमा पावलले भनेका केही कुराहरू हामी यहाँ हेर्नेछौ। म पावल भनिकन यस ठाउँमा पावल आफैले आफ्नो व्यक्तिगत विचारलाई अथवा व्यक्तिगत रूपमा यो कुराहरू लेखिराखेको छ। म पावल, यीशु ख्रिस्टको दास, अनि पावलले आफूलाई यीशु ख्रिस्टको दास को रूपमा प्रस्तुत गरेका छन्। दास भन्ने शब्द जुन त्यो बेला आउँछ जुन बेला मालिक हुन्छ र मालिकको अधीनमा रहेका व्यक्ति दास हुन्छन् र दास भनेर आफूलाई यीशु ख्रीष्ट चाहिँ पौलको मालिक हो भनेर स्पष्ट पार्न खोजिएको छ। दास यदि पौल हो भने यीशु ख्रीष्ट पौलको मालिक हुन्छन् र मालिक भन्नासा सबै कुरा थोकहरू मालिकको नै हुन्छन् र दास चाहिँ केवल आज्ञाकारी भएर मालिकलाई रिझाउने, मालिकले भनेका प्रत्येक कुराहरूलाई मानेर मालिकलाई रिझाउने जिम्मेवारी चाहिँ दासको हो। र यहाँ त्यति मात्र होइन, प्रेरित पनि भन्ने शब्द प्रयोग गरेको छ। पौल चाहिँ यो सुसमाचारको लागि अथवा येशु ख्रीष्टको बारेमा प्रचार गर्नका लागि येशु ख्रीष्टले जुन मुक्ति र उद्धार उपलब्ध गराउनु भएको छ परमेश्वरले येशु ख्रीष्टद्वारा, अनि येशु ख्रीष्टको यो सुसमाचार अथवा येशु ख्रीष्टको बारेमा सारा मानव जातिलाई विशेष गरेर गैर यहुदीहरूको बीचमा प्रचार गर्नका लागि यो प्रेरितको जिम्मेवारी भनेर पनि हामी बुझ्न सक्छौं। प्रेरित भनेको चाहिँ पठाउनु, नयाँ नयाँ ठाउँमा गएर सुसमाचार प्रचार गरेर मण्डलीहरू स्थापना गर्ने कुरासँग सम्बन्धित छ र परमेश्वरको त्यस सुसमाचारको निम्ति अलग गरिएको हुँ भनेर पौलले आफूलाई व्यक्तिगत रूपमा सुसमाचार प्रचार गर्नका लागि अलग गरिएको व्यक्ति हुँ भनेर स्वीकार गरेका छन्। किनभने यही सुसमाचारको लागि उनले ख्रिस्टियनहरूलाई सताएका थिए भने अब परमेश्वरले यही सुसमाचार प्रचार गर्नका लागि पौललाई चुन्नु भएको कुरा पनि हामी थाहा गर्छौ अथवा बोलाउनु भएको कुरा हामी थाहा गर्छौ। अब यो सुसमाचार चाहिँ उहाँले अघिबाटै आफ्नो अगमभक्तहरूद्वारा पवित्र धर्मशास्त्रमा प्रतिज्ञा गर्नुभएको थियो र यीशु ख्रीष्टको बारेमा पुरानो करारमा हामीले धर्मशास्त्र भन्नासाथ अगमभक्तहरू भन्नासाथ प्राय पुरानो करारका 39 पुस्तकहरूलाई पनि हामी याद गर्न सक्छौ र सबै पुस्तकहरूले यीशु ख्रीष्टको बारेमा भविष्यवाणी गरिएको थियो र अगाडि नै बोलिसक्नु भएको थियो कि येशु ख्रीष्टद्वारा मात्र मानिसहरूले उद्धार र मुक्ति प्राप्त गर्न सक्छन्। येशु ख्रीष्टबाट येशुलाई विश्वास गरेर मात्र मानिसले पापको प्रायश्चित पाउँछ, क्षमा हुन्छ भन्ने कुरा यहाँ उल्लेख गरेको देखिन्छ। यो सुसमाचार परमेश्वरको पुत्रको विषयमा हो भनेर यहाँ प्रष्टै भनिएको छ। परमेश्वरको पुत्र येशु ख्रीष्ट जो जसको जन्म शरीर अनुसार दाउदको वंशबाट भएको थियो, येशु ख्रीष्ट हाम्रा प्रभु मरेकोहरूबाट पुनरुत्थान हुनुभएर पवित्रताको आत्मा अनुसार शक्तिमा परमेश्वरको पुत्र ठहरिनु भयो र येशु ख्रीष्ट परमेश्वरको पुत्र हुनुहुन्छ र उहाँ चाहिँ पुत्र ठहरिनु भयो भनेको चाहिँ उहाँले उहाँको बारेमा परमेश्वरले येशूलाई पुत्रको रूपमा पठाउनु भयो र स्वर्गको बारेमा थाहा हुने व्यक्ति, नदेखेको स्वर्गको बारेमा बताउन सक्ने व्यक्ति केवल येशू ख्रीष्ट मात्र हुनुहुन्छ किनभने उहाँ परमेश्वरका पुत्र परमेश्वरको पुत्र ठहरिनु भयो र यही कुरा आज यहाँनिर स्पष्ट पारिएको छ। उहाँको नाउँको खातिर विश्वासद्वारा आउने आज्ञा पालन सबै जातिहरूको बीचमा ल्याउनलाई हामीले उहाँद्वारा अनुग्रह र प्रेरितको काम पाएका छौ र पौल लगायत अरू टिमहरूले यो कुरा स्पष्ट पार्न खोजेका छन् कि उहाँको नाउँको खातिर विश्वासद्वारा आउने आज्ञा पालन सबै जातिहरूको बीचमा ल्याउनलाई हामीले उहाँद्वारा अनुग्रह र प्रेरितको काम पाएका छौं। उहाँद्वारा अनुग्रह र प्रेरितको काम पाएका छौं, किनभने अनुग्रह भनेको पाउन नसक्ने कुरा पाउनु हो र प्रेरितको काम भनेको नयाँ नयाँ ठाउँहरूमा गएर येशु ख्रिस्टको बारेमा प्रचार गर्नु हो र यो चाहिँ येशु ख्रिस्टको नाउँमा विश्वास गर्ने कुरा र आज्ञा पालन गर्ने कुरासँग सम्बन्धित छ र उहाँको अनुग्रह र प्रेरितको काम हामीले पाएका छौं भनेर पावलले यो कुरा गर्दै गर्नुहुँदाखेरि चाहिँ अब यो अनुग्रहको कुरा र प्रेरितको कामको कुरा चाहिँ एकदमै महत्वपूर्ण रह्यो। अनुग्रह चाहिँ परमेश्वरले भनौ मानिस जातिले पाउन नसक्ने कुरा पाउने कुरालाई भनौ प्रचार प्रसार गर्ने कुरासँग सम्बन्धित भयो भने प्रेरितको काम चाहिँ यो सुसमाचारलाई मानिसहरूको बीचमा नसुनेको ठाउँमा गएर यो सुसमाचार सुनाउनु पर्ने कुरा हामी बुझ्छौ। त्यसकारण यहाँ अर्को कुरा छ, रोममा भएका तिनीहरू सबै परमेश्वरको प्रियहरू जो सन्त हुनलाई बोलाइएका छौ र रोममा भएका प्रत्येक विश्वासीहरू जो परमेश्वरको अगाडि पवित्र अनि परमेश्वरको सन्तान भनेर कहलाइन्छ र यो परमेश्वरको अनुग्रहबाट पाएका कुराहरू नै हुन् र तिमीहरूलाई परमेश्वर हाम्रा पिता र प्रभु यीशु ख्रीष्टको अनुग्रह र शान्ति, अनुग्रह र शान्ति। उनीहरूको जीवनमा परमेश्वरको अनुग्रह प्रशस्त रूपमा भएको होस् र शान्ति पनि उनीहरूको जीवनमा भएको होस् भनेर पौलले यस ठाउँमा स्पष्ट रूपमा बताएको देखिन्छ। त्यसकारण विशेष गरेर यस ठाउँमा चाहिँ पावलले आफूलाई सुसमाचारको लागि अलग गरेको कुरालाई स्वीकार गरेका छन्। जुन सुसमाचार परमेश्वरले अघिबाटै आफ्ना अगमभक्तद्वारा पवित्र धर्मशास्त्रमा प्रतिज्ञा गर्नुभएको थियो, यो सुसमाचार परमेश्वरको पुत्रको बारेमा हो जसको जन्म शरीर अनुसार दाऊदको वंशबाट भएको थियो। येशु ख्रीष्ट मरेकोबाट पुनरुत्थान भएर परमेश्वरको पुत्र ठहरिनुभयो र उहाँको नाउँको खातिर विश्वासद्वारा आउने आज्ञा पालन सबै जातिहरूको बीचमा ल्याउनलाई हामीले उहाँद्वारा अनुग्रह र प्रेरितको काम पनि पाएका छौं। तिमीहरू पनि येशु ख्रीष्टको हुन बोलाइएका छौ। परमेश्वरको सबै प्रियजनहरूलाई परमेश्वर हाम्रा पिता र प्रभु येशूबाट अनुग्रह र शान्ति मिलोस् पनि भनेका छन्। यसरी लेखकले यो खण्डमा पावलले प्रचार गरेको सुसमाचार परमेश्वरको पुत्रको बारेमा हो जसको जन्म शरीर अनुसार दाऊदको वंशबाट भएको थियो। पावलले आफूलाई सुसमाचारको लागि अलग गरेको कुरालाई स्वीकार गरेका छन्। अगमवक्ताहरूद्वारा धर्मशास्त्रमा प्रतिज्ञा गरेको थियो यो कुराहरू। येशू ख्रीष्ट परमेश्वरको पुत्र हुनुहुन्छ, उहाँको नाउँको खातिर अनुग्रह र प्रेरितको काम पाएका छन् मानिसहरूले। येशू ख्रीष्टद्वारा बोलाइएकाहरू सबैलाई अनुग्रह र शान्ति मिलेको होस् भनेका छन्। त्यसकारण हरेकले सुसमाचारको निम्ति बोलाइएको कुरालाई स्वीकार गरेर अघि बढ्नुपर्छ। आदरणीय श्रोता, हामी जसरी पावललाई परमेश्वरले सुसमाचारको निम्ति अलग गरेको कुरा स्पष्ट हामी यहाँ देख्छौ, त्यसरी नै आज हरेक क्रिस्चियन येशूलाई विश्वास गर्ने व्यक्तिहरूलाई पनि सुसमाचारको निम्ति अलग गरेका हुन्छन्। जो जो व्यक्तिहरूले अथवा जो जसले येशूलाई विश्वास गरिसक्नु भएको छ उहाँहरूको जिम्मेवारी भनेको सुसमाचारको निम्ति नै उनीहरूलाई बोलाइएको हो र सुसमाचारको प्रचार प्रसार उनीहरूले गर्नुपर्छ। र आज यदि यहाँहरूले पनि येशु ख्रीष्टलाई विश्वास गरिसक्नु भएको छ र येशु ख्रीष्टलाई प्रभु र मुक्तिदाता भनेर मुखले स्वीकार गरेका छन् र येशु ख्रीष्ट चाहिँ मरेकोबाट तेस्रो दिनमा जीवित हुनुभएको हो भनेर विश्वास गर्नुभएको छ भने यहाँहरूले पनि सुसमाचारलाई अब प्रचार गर्नका निम्ति सुसमाचारको निम्ति उहाँहरू पनि अलग भएको कुरा स्पष्ट बुझ्न सकिन्छ। जो जसले यीशुलाई अहिलेसम्म विश्वास गर्नुभएको छैन, यहाँहरूले यीशुलाई विश्वास गरेर उहाँको सन्तान बनेर अनन्त राज्यको भागीदार बनेर परमेश्वरको सन्तान भएर जिउँदाखेरि उनीहरू पनि सुसमाचारकै लागि अलग भएको हो भन्ने कुरा स्पष्ट बुझ्नु जरूरी छ। आज यदि जतिजनाले यीशुलाई विश्वास गर्नुभएको छैन, यहाँहरूले यीशुलाई विश्वास गर्नुहोस् र यीशुलाई विश्वास गरेर परमेश्वरको यो ठूलो जिम्मेवारी उहाँहरूले पनि लिन सकेका हुन्। जतिजनाले यीशुलाई विश्वास गर्नुभएको छ, तपाईँहरूले हजुरहरूले यो सुसमाचारको लागि अलग भएको हो भन्ने कुरा निश्चित भएर सुसमाचारको प्रचार गर्ने काम गर्नुहोला। यदि भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। परमेश्वरले अर्को समय दिनुभयो भने फेरि आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस्। धन्यवाद।

हवस् त श्रोता, तपाईलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ बिदा हुन्छ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

0: गुड न्यूज एफएम 105.1।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के तपाई वा तपाईले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्। थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98143554002, 98143554502 र 98103064006, 98103064006। फोन नम्बर 01-4392511, 01-4392511 र 01-4392510, 01-4392510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
5: ए, के भयो? के को हल्ला खल्ला हो यो?
6: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
7: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
5: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? भन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
7: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
6: हो त है, हामीले त ध्यानै नदिएको।
7: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
8: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
9: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम
10: रेडियो कार्यक्रम नयाँ आशा प्रत्येक दिन बेलुकी 7 बजेदेखि 7:30 सम्म सुन्न नभुल्नु।

0: जय मसीह म गायिका चन्दा देवान तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम खुशीका पलहरू।

0: छेमिसी साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्युज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम खुशीका पलहरूमा आदरणीय श्रोता, कार्यक्रम खुशीका पलहरू लिएर प्राविधिक मित्र सुजनजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता बुधबार 4 बजेदेखि 5 बजेसम्म हामी तपाईँलाई साथी आइरहेको छौं। विशेष गरिकन खुशी उत्साह आशिषहरू हामी बाँड्ने गर्दछौ र गवाईहरू बाँड्ने गर्दछौ। एकले अर्कालाई हामी उत्साह पनि दिने गर्दछौ र हाम्रो जीवनमा कुनै न कुनै समयमा कुनै न कुनै तवरहरूबाट हामीले परमेश्वरको कामहरूलाई महसुस गरिरहेको छौं। हामी आशिषित भइरहेको छौं, हामी आनन्दित भइरहेको छौं। कुन कुराले तपाईँलाई एकदमै आनन्दित बनाएको छ, कुन कुराले गर्दा तपाईँ एकदमै खुसी हुनुहुन्छ, कुन कुराले गर्दा तपाईँ एकदमै आशिषित महसुस गरिरहनु भएको छ, ती कुराहरूलाई कार्यक्रम मार्फत बाँड्न सक्नुहुनेछ। तपाईँको जीवनमा भएका गवाईहरू बाँड्न सक्नुहुनेछ, सँगै हुनुभएका क्षणहरू, सुरक्षा प्राप्त गर्नुभएका क्षणहरू, प्रार्थनाको उत्तर पाउनुभएको कुराहरू, परमेश्वर बोल्नुभएका कुराहरूदेखि लिएर वचनबाट, कुनै पनि सेवा संगतिहरूबाट होइन तपाईँले पाउनुभएका आशिषहरू, विविध कुराहरू हुन सक्छन् तपाईँले बाँड्न सक्नुहुनेछ। र तपाईँले रोज्नुभएका मिठा मिठा भजन गीत संगीतहरू पनि हामी तपाईँलाई सुनाएर साथ दिनेछौ र फोन गर्न सक्नुहुनेछ 01-47-70-754 01-47-70-754 हाम्रो टेलिफोन नम्बर रहेको छ र 98-023-44-646 98-023-44-646 हाम्रो व्हाट्सएप नम्बर रहेको छ र कोही श्रोता व्हाट्सएप कलमा आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो,
0: जय मसी अर्जुनजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: आरामै छु हजुरलाई, कस्तो छ नि?
0: हजुर, हामी पनि एकदमै आरामै छौ र आज कार्यक्रमबाट तपाईँले आफ्नो खुशी आशिषको कुराहरू बाँड्न सक्नुहुनेछ यो समयमा।
1: हुन्छ, खुसीका पलहरूमा आशिष भन्नुपर्दाखेरि त अब हामी हजुरहरूले बोल्नुभएको कार्यक्रमहरूमा त एकदमै आशिषित भइरहेको छु है। अन्त जति पनि श्रोताले बोल्नुभएको कुराहरूबाट, वचनहरूद्वारा, पास्टरहरूले बोल्नुभएको वचनहरूद्वारा म एकदमै आशिषित भइरहेछु यी जीवनमा, यी दिनहरूमा होइन, विगतका दिनहरूमा मैले एउटा असल मित्र भेटेको छु है हजुरको गुड न्युज एफएमद्वारा है। उहाँ ऐना थापा हुनुहुन्छ है, उहाँले हरेक मेरो लागि असल कुराहरू मात्रै बोलिदिनुहुन्छ है। कुराहरूबाट पनि म एकदमै आशिषित भइरहेछु, उसलाई धन्यवाद दिन चाहन्छु हृदयबाटै है। उसको जीवनको हरेक समस्याहरू, जति विघ्न बाधा विघ्नहरू छन्, म चाहिँ भन्छु सुखमय होस्, शान्तिमय होस्, उसको जीवनमा कहिले दुःख नहोस् भनेर भन्न चाहन्छु है। आशिषको कुरा भन्नु पर्दाखेरि हजुर,
0: हजुर हुन्छ। र गीततर्फ जाउँ हामी, कुन भजन गीत सुन्न चाहनुहुन्छ?
1: गीत भन्नुपर्दाखेरि यो मैले निश्चय गरेको छु भन्ने राखिदिनुहोस् न हजुर।
0: हजुर, यो मिठो भजन गीत तपाईँको कसलाई सुनाउन चाहनुहुन्छ?
1: हुन्छ, जति पनि गुड न्युज एफएममा फोन गर्नुहुने, अब फोन गर्नेवाला हुनुहुन्छ, सम्पूर्णको लागि सुनाउन चाहन्छु हजुर।
0: हजुर हुन्छ, धन्यवाद अर्जुनजी फोन गरेर साथ दिनुभयो, एकदमै खुसी लाग्यो र प्रभुले धेरै आशिष दिनुभएको र अहिलेलाई चाहिँ छुटौ हामी। जय मसी।
1: हुन्छ हजुर, जय मसी हजुर।
0: हजुर, अर्जुन प्रधानजी हुनुहुन्थ्यो सिक्किमबाट र आफ्नो आशिषहरूबाट जानुभएको छ। तपाईँले पनि दिनहरूमा कुनै कुराहरूबाट एकदमै आशिषित र उत्साहित महसुस गरिरहनु भएको छ, कार्यक्रम मार्फत बाँड्न सक्नुहुनेछ र मिठा मिठा गीत संगीतहरू सुन्न सुनाउन सक्नुहुनेछ। यो समयमा अर्जुनजीको रोजामा रहेको गीत राख्छौ हामी, गीतपछि उपस्थित हुने नै छौं।

गरेको रमाउन यसमा निकै नै अर्थपूर्ण गीतको साथ हामीले तपाईँलाई दिएको छौं र कार्यक्रम खुशीका पलहरू तपाईँ सुन्दै हुनुहुन्छ र अर्जुनजीको रोजामा रहेको भजन गीत रहेको थियो र तपाईँले पनि यसरी नै भजन गीत संगीतहरू सुन्न र आफ्ना प्रियजनहरूलाई सुनाउन डेडिकेट गर्न चाहनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ र सँगसँगै तपाईँले आफ्नो आशिषहरू पनि बाँड्न सक्नुहुनेछ, गवाईहरू बाँड्न सक्नुहुनेछ, कुनै पनि वचनको पदहरू बाँड्न सक्नुहुनेछ जुन पदले तपाईँलाई, जुन वचनको खण्डले तपाईँलाई आशिषित बनाएको छ। तपाईँको जीवनमा यी दिनहरूमा तपाईँलाई उत्साह दिने, यी दिनहरूमा तपाईँलाई आशिषित बनाउने कारणहरू के छ, ती कुराहरू तपाईँले बाँड्न सक्नुहुनेछ। कारण तपाईँ हामीले बोलेका कुराहरूबाट, तपाईँ हामीले व्यक्त गरेका कुराहरूबाट धेरैजना व्यक्तिहरूको जीवनमा तपाईँ हामीले एउटा उत्साह दिने काम गरिरहेको हुनेछौं र यो कुरा अति नै महत्वपूर्ण पनि छ। एकअर्कालाई उत्साह दिनु साह्रै महत्वपूर्ण छ र उत्साह दिनेको जीवनमा चाहिँ अझ धेरै उत्साह परमेश्वरले दिनु पनि हुन्छ र तपाईँले आफ्नो खुसी उत्साह बाँड्नुहोस् र हामी तपाईँले रोज्नुभएका मिठा मिठा भजन गीत संगीतहरू सुनाएर तपाईँलाई साथ दिनेछौँ। फोन गर्दै गर्नुहोला, एउटा गीतको साथ फेरि पनि दिन चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं।

0: निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं श्रोता। कार्यक्रम खुशीका पलहरू सुन्दै हुनुहुन्छ। यस्तै मिठा मिठा गीत संगीतहरूको साथ हामी तपाईँलाई कार्यक्रम मार्फत दिन्छौं, त्यो पनि तपाईँको रोजाईमा र सँगसँगै तपाईँको जीवनमा भएका आशिषहरू पनि तपाईँले बाँड्न सक्नुहुनेछ र एकले अर्कालाई उत्साह पनि दिन सक्नुहुनेछ। र आज तपाईँ हामी खुशी हुने अनि आनन्दित हुने सबैभन्दा महत्वपूर्ण कारण नै प्रभु यीशु ख्रीष्ट हुनुहुन्छ र सबै कुराहरूभन्दा माथि हामीलाई परमेश्वर नै चाहिन्छ र त्यसपछि सबै कुराहरू अवश्य पनि परमेश्वर मिलाएर दिने प्रतिज्ञा त आफ्नै उहाँले बोल्नुभएका वचनहरूले पनि हामीलाई बेला बेलामा झकझकाउने कामहरू गर्नुहुँदछ र सबै कुराहरूभन्दा माथि अथवा भनौँ पहिलो स्थानमा चाहिँ हामीले परमेश्वरलाई नै राख्नुपर्छ। कतिजना कतिचोटि हामी सबै अवस्था परिस्थिति एकदम राम्रो हुँदाखेरि त्यो परिस्थितिहरूमा हामीले परमेश्वरलाई दिनुपर्ने स्थान नदिकन त्यो परिस्थितिमा के भइरहेको छ त्यो कुरालाई एकदम पहिलो स्थानमा राखेर हामी परमेश्वरलाई दिनुपर्ने समय उहाँलाई गर्नुपर्ने भरोसा गर्न बिर्सिरहेका हुन्छौँ। तर परमेश्वरलाई हरेक अवस्थामा चाहे आशिषमय अवस्था होस् चाहे कहिलेकाहीँ निराशाको अवस्थाहरू किन नहोस् चाहे प्रशस्ततामा होस् चाहे घटीकमीमा सबै परिस्थितिहरूमा परमेश्वरलाई पहिलो स्थानमा राख्नु पर्दछ। हाम्रो जीवनमा आएका जस्तो सुकै सुन्दर र बहुमूल्य थोकहरू हामीसँग किन नहोस् तर परमेश्वर पहिलो स्थानमा हुनु पर्दछ। र फोनलाइनमा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, जय मसी म्याम।
0: जय मसी चन्द्रमायाजी, कस्तो हुनुहुन्छ तपाईँ? हजुर, हामी पनि एकदमै आरामै छौ र आज तपाईँको आशिषमय कुराहरू यो समयमा हामी सुन्न सुनाउन चाहन्छौ चन्द्रमायाजी।
1: आशिष भन्नुपर्छ भने म एकदमै खुसी छु, आनन्दित छु हजुरको आशिषमय कुराहरू हजुरको आवाजबाट सुन्नु पाउँछ, खुसी छु। अनि जतिजना फोन गर्नुहुन्छ आशिष पार्नुहुन्छ, आशिषमय कुराहरू बोल्नुहुन्छ, त्यहाँबाट पनि म धेरै खुसी छु, आनन्दित छु। सबै कुराहरू परमेश्वरले आशिष दिनुभएको छ, सहायता गर्नुभएको छ, सुरक्षा शान्तिमा राख्नुभएको छ म्याम। खुसी छु, एकदमै आशिषित छु भन्नुपर्छ
0: म्याम। यस्तै आशिष खुसी उत्साह प्रभुले निरन्तर तपाईँको जीवनमा दिनुभएको छ, हाम्रो प्रार्थना यही रहेको छ। र चन्द्रमायाजी, आज कुन भजन गीत सुन्न चाहनुहुन्छ?
1: मैले भजन रोजेको छु म्याम, सरले बजाइदिनुहुन्छ होला। मैले नम्बरको भजन रोजेको छु, एकदम मनपर्छ मलाई।
0: हजुर, यो भजन गीत कसलाई सुनाउन चाहनुहुन्छ?
1: हजुरलाई नि सुन्न चाहन्छु, एकदमै मनपर्छ होला हजुरलाई पनि है।
0: हजुर, धन्यवाद
1: सुजन सरलाई, हाम्रो विजय सरलाई, सन्ध्या म्यामलाई, अप्ताम सरलाई, ज्ञानु म्यामलाई, अनि हाम्रो सुनिता सर, अनि हाम्रो ताजन गुरु सर, अनि हाम्रो जोनाथन गिरी सरलाई, अनि जम्मै सम्पूर्ण परिवार जो जति हुनुहुन्छ जुनिय परिवार सबैलाई सुनाउन चाहन्छु, अनि मेरो यहाँ साथीहरू हुनुहुन्छ उहाँहरूलाई सुनाउन चाहन्छु, अनि अहिले फोन गर्नुहुने हाम्रो अर्जुन प्रधानजीलाई सुनाउन चाहन्छु, अनि यतिखेर जो जति खुसीका पल सुनिरहनु भएको छ देश विदेशबाट जहाँ जहाँ सुनिरहनु भएको छ मैले नाम लिनु सबैलाई नछुटाइकन सुनाउन चाहन्छु
0: हजुर। एकदमै धेरै धन्यवाद, खुसी लाग्यो। र अहिलेलाई चाहिँ हामी चन्द्रमायाजी जयमसी हजुर चन्द्रमाया मकरजी हुनुहुन्थ्यो र उहाँको रोजामा रहेको यो मिठो गीतको साथ हामी तपाईँलाई समय दिन चाहन्छौँ।

निकै नै मिठो निकै नै अर्थपूर्ण गीतको साथ हामीले तपाईँलाई दियौं चन्द्रमायाजीको रोजाईमा र कार्यक्रम खुशीका पलहरू तपाईँ सुन्दै हुनुहुन्छ। यस्तै मिठा मिठा सुमधुर भजन गीत संगीतहरू जो तपाईँलाई एकदमै सुन्न मन लागिरहेको छ, तपाईँलाई एकदमै मनपर्ने भजन गीत संगीतहरू चाहिँ तपाईँले सुन्न सुनाउन सक्नुहुनेछ यसरी नै। र सँगसँगै तपाईँको जीवनमा भएका आशिष गवाई उत्साहका कुराहरू पनि हामी राखिरहेको छौं, फोन गरेर साथ दिन सक्नुहुनेछ। 01-4770-754 01-4770-754 हाम्रो टेलिफोन नम्बर रहेको छ र 98-023-44 हाम्रो व्हाट्सएप नम्बर रहेको छ र फोन गर्न सक्नुहुनेछ र श्रोता तपाईँले आफ्नो आशिषहरू बाँड्न सक्नुहुनेछ, एकले अर्कालाई उत्साह दिन सक्नुहुनेछ किनभने उत्साह दिनेले अझै उत्साह प्राप्त गर्न सक्दछ। र निराशाका कुराहरू धेरै छन्, यदि हामीले जीवनलाई नियाल्दै जाने हो भने हामीलाई असल दिनहरूभन्दा पनि खराब दिनहरू नै धेरै याद हुन्छ। हामीले राम्रोसँग यात्रा गरेको समयहरूभन्दा पनि त्यो यात्रामा कहाँ लड्यौं हामी, कहाँ चिप्लियौं, कहाँ ठेस खायो, कहाँ जुकाले टोक्यो, कहाँ चोट लाग्यो भन्ने कुराहरू हामीलाई धेरै याद हुन्छ। तर हामीले कति मजाले त्यो यात्रालाई पूरा गर्न सफल भयौं है भन्ने कुरा चाहिँ कसरी हामीले याद गर्दैनौं भन्नुको अर्थ चाहिँ हाम्रो जीवनमा सबै कुराहरू मिलेर नै आउने गर्दछ। कारण सुख दुःख र आशिष र कहिलेकाहीँ निराशाको अवस्थाहरू यी सबै कुराहरूले हामीलाई सिकाउने काम गर्छ, बनाउने काम गर्छ र एउटा कुरा भयो भने अर्को कुरा चाहिँ अवश्य पनि कति महत्वपूर्ण छ भन्ने कुरालाई हामीलाई महसुस गराउनको लागि चाहिँ एकदम आवश्यक पनि हुँदछ। त्यो भएको कारणले गर्दाखेरि चाहिँ सबै परिस्थितिहरू हाम्रो जीवनमा आउँछ जान्छ, तर हामीले धन्यवाद दिने र हामीले आनन्दित हुने क्षणहरूलाई पनि बिर्सिनु भएन र प्रभुलाई धन्यवाद दिनुपर्दछ यी सबै परिस्थितिहरूको लागि। तर हाम्रो आशिषहरूद्वारा एकले अर्कालाई उत्साह दिन पनि हामीले एकदमै आफूले आफूलाई अग्रसर बनाउनु पर्दछ। म यो अवस्थाबाट भएर यसरी विजय भएँ भने तपाईँ पनि सक्नुहुन्छ, तपाईँ पनि निको हुन सक्नुहुन्छ, तपाईँ विजयी हुन सक्नुहुन्छ, छुटकारा पाउन सक्नुहुन्छ भनेर तपाईँले एकले अर्कालाई उत्साह दिन सक्नुहुनेछ। त्यही कार्य चाहिँ हामी कार्यक्रम मार्फत पनि गर्ने गर्दछौं र फोन गरेर तपाईँले हामीलाई साथ दिन सक्नुहुनेछ। यो समयमा अर्को एउटा मिठो गीत तपाईँको लागि हामी राख्न चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं।

निकै नै मिठो गीत सुरेश कुमारजीको आवाजमा तपाईँको लागि हामीले राखेको छौं र अवश्य पनि गीतले भने जस्तो नै अब हाम्रो बाँकी जीवन जे जति हामीसँग छ प्रभु येशू ख्रीष्टको हातमा सुम्पिदिउँ, किनभने हामी त सायद एकछिन पछाडिको कुरालाई यसो ग्यास गर्न सक्छौ, तर हाम्रो परमेश्वरले त एकछिन पछाडिको कुरा मात्र होइन, उहाँले त हाम्रो सबै फ्युचर हाम्रो भविष्य नै देख्नु भएको छ र उहाँलाई थाहा छ भोलिको दिनमा तपाईँ हामी कहाँ हुन्छौ, कस्तो हुन्छौ, हाम्रो जीवन कसरी अगाडि बढ्छ, सबै कुरा परमेश्वरलाई थाहा छ र उहाँ परमेश्वरमाथि नै भरोसा गरेर आफ्नो सबै चिन्ता पीर फिक्री वर्तमान भविष्य सबै कुराहरू चाहिँ उहाँको हातमा सुम्पिएर अगाडि बढौं, सबै कुरा उहाँलाई नै दिउँ र परमेश्वर उचित समयमा उचित कुराहरू तपाईँ हाम्रो जीवनमा दिँदै जानुहुनेछ, हामीलाई मिलाउँदै बनाउँदै आशिषित बनाउँदै लिएर जानुहुनेछ र कुनै पनि अवस्था परिस्थितिहरूमा चिन्ता नगर्न र नडराउन उहाँले भन्नुभएको छ। यस कारणले गर्दाखेरि चाहिँ परमेश्वरमा भरोसा गर्दै आफ्नो जीवनलाई अगाडि बढाउनुहोस्। कार्यक्रम खुशीका पलहरूमा हुनुहुन्छ, तपाईँले फोन गर्न सक्नुहुनेछ र आफ्नो आशिषहरू बाँड्न सक्नुहुनेछ र तपाईँको रोज हामी रहेका गीत संगीतहरू हामी तपाईँलाई सुनाइरहेको छौं, फोन गरेर तपाईँले हामीलाई साथ दिन सक्नुहुनेछ र यो समयमा फेरि पनि अर्को एउटा मिठो गीतको साथ हामी तपाईँलाई दिन चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं।

0: ठिकै नै ठिकै तपाईँको निम्ति राख्यौं र व्हाट्सएप कलमा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, जय मसिनी।
0: जय मसी, हाम्रो पम्फा गोपालीजी कस्तो हुनुहुन्छ तपाईँ?
1: म त एकदमै ठिकठाक छु, परमेश्वरको आशिष सबैजना प्रार्थनाद्वारा। हजुर कस्तो हुनुहुन्छ नि मिस?
0: हजुर, हामी पनि एकदमै आरामै छौ र आज हामी तपाईँको आशिषमय कुराहरू सुन्न चाहन्छौ यो समयमा पम्फाजी।
1: हुन्छ, परमेश्वरलाई धेरै धन्यवाद। अनि म नानीको चाहिँ आशिष बाँड्न चाहन्छु। अनि पहिला काम राम्रै भइरहेको थियो, अनि पढाइपट्टि गएपछि चाहिँ उसको कामहरू अलिकति नराम्रो भनौँ न, थोरै काम चाहिँ नजिकै अलि थोरै 8 घण्टामा पनि अलिकति त्योभन्दा पनि घटाएर पैसा दिने रे। अनि कामहरू पनि एउटा पनि नसिकाउने रे क्या, 2-3 महिना अनि कति बढी काम गरे त्यहाँ काम पनि नसिकाउने, अनि सही गरिदियो भन्दा पनि नगरिदिने, अनि सही नगरिकन चाहिँ जाँच दिन नपाउने रहेछ पढाइपट्टिको काम भएपछि। अनि नानीले चाहिँ धेरै ठाउँमा इन्टरभ्यू दिइरहेको थियो, अनि मम्मी दिक्कै लाग्यो, इन्टरभ्यू दिँदा दिँदा गाडीमा जाऊ आऊ जाऊ, अनि काम पनि त्यति छैन अहिले, अनि हामी त टट्टिटाप भइरहेछौँ भनेर चाहिँ नानीले भन्थ्यो। अनि मम्मी प्रार्थना गरिदिनु भनेर नानीले भनिरहन्थे, अनि प्रार्थना गरिरहेछ छोरी भनेर भन्थे, अनि हामी पनि गरिरहेछौँ भने, अनि पछि चाहिँ छोरीलाई पनि दिक्क लाग्यो, मम्मी मैले त प्रार्थना गर्नै छोडी, प्रार्थना गरेर छोडी मैले अहिले, म चाहिँ एकदमै धन्यवाद मात्रै दिन थाल्छ, परमेश्वरको इच्छा तिनै होला भनेर नानीले चाहिँ भने, हो नि छोरी, खान भने चिज खानुपर्छ, जान्न भने ठाउँ जानुपर्छ, तिमीलाई सायद त्यहाँ मन नपरेर नि होला नि परमेश्वरले तिनै राख्न चाहनु भएको भनेर भने मैले। खै के थाहा, अब म त परमेश्वरलाई धन्यवाद मात्रै दिने छोरी थालेको छु, अनि म त माग्नै छोडिसकेको छु मम्मी भनेर, जे गर्नुहुन्छ परमेश्वरले भलाइ गर्नुहुन्छ नि नानी भनेर भनेको थिएँ। उसले धन्यवाद दिन थालेपछि अनि केही दिन पछि नै अनि यता अर्को ठाउँमा चाहिँ काम परमेश्वरले जुटाउनु भयो, त्यहाँ चाहिँ डाकै दिनबाट कामहरू सिकाउन थाल्यो रे, त्यही पढाइको डाकको बारेमा पढेको अनि त्यही विषयमा नि, अनि त्यहाँबाट त्यो सिकाउन थाल्यो रे, अनि एकदमै राम्रो छ मम्मी, अहिले जाने बित्तिकै सिकाउन थाले, उता त 2-3 महिना हुँदा नि कामहरू नसिकाउने अनि त्यहाँ रिस गर्ने डा गर्ने, यो त त्यति बोल्दैन भनेर चाहिँ त्यस्तो अलि हेप्ने टाइपको गर्ने रे क्या त्यो म्यानेजरहरूले पनि, यता चाहिँ अहिले चाहिँ त्यस्तो छैन अनि राम्रो काम पाएको छ, अनि परमेश्वरलाई धन्यवाद, अनि सबैजनालाई धन्यवाद सुनिरहने व्यक्तिहरू सबैले प्रार्थना गरिदिनु भएको लागि। अनि मैले यसो सम्झेँ, अनि धन्यवादको कुराहरू धेरै दिएपछि चाहिँ अनि परमेश्वरले चाहिँ त्यो ढोकाहरू खोलिदिएको चाहिँ मैले अनुभव गरी, नानीले मैले माग्नै छोडेँ धन्यवाद मात्रै दिन थाले भनेपछि केही समयपछि त्यो कामहरू पाएको, अनि त्यो परमेश्वरले चाहिँ त्यसरी ढोकाहरू खोलिदिएको, धन्यवादको कुराहरू चाहिँ एकदमै ठुलो रहेछ परमेश्वरको नजरमा भनेर भन्न चाहन्छु
0: मिस। एकदमै अर्थपूर्ण कुरा पम्फाजी, धेरै धेरै धन्यवाद र तपाईँले अझै धेरै आशिष दिनुभएको छ, म विश्वास गर्छु धेरैजना हामीहरूलाई तपाईँले बाँड्नु भएको कुराहरूबाट उत्साह भएको छ, निराश भएको थियो भने पनि अब धन्यवाद दिएर हाम्रो जीवनलाई अगाडि बढाउनेछौ भन्ने एउटा हौसला मिलेको छ। र हामी गीततर्फ जाउँ पम्फाजी, कुन गीत सुन्न चाहनुहुन्छ?
1: शिखरहरू हिउँले ढाक्ने दे, यो भूमिलाई बचाउने ढाक्नै पर्छ यीशुको नाममा, यो चितवाङ गाउँको एरिया मकाखुर जिल्ला परमेश्वरको वचनले ढाक्नै पर्छ म भन्न चाहन्छु, अनि सम्झि सुनिरहने व्यक्तिहरूले नि प्रार्थना एकदमै सम्झिदिनु होला, यो ठाउँ पनि मण्डली खडा हुन सकोस् र विश्वास गर्न सकोस् यो ठाउँमा भनेर त्यही गीत म रोज्न चाहन्छु, अनि हजुरलाई अनि त्यहाँ सर मिस हो जतिजना हुन्छ अनि सुन्ने व्यक्ति सबैको निम्ति म सुनाउन चाहन्छु मिस।
0: हजुर, धेरै धेरै धन्यवाद छ पम्फाजी, र यसलाई छिटो हामी र पम्फा गोपालजी हुनुहुन्थ्यो चितलाङबाट, र उहाँले कस्तो आशिषमय कुरा बाँडेर जानुभएको छ, कतिचोटि हामी प्रभुसँग माग्छौँ एउटै विषयमा, तर हामीले एकचोटि मागिसकेपछि त्यसपछि धन्यवाद दिन शुरू गर्यौं भने प्रभुले कामहरू गर्नुहुन्छ भन्ने कुरामा हामीले विश्वास पनि गर्न शुरू गरेकौं। यस कारणले गर्दाखेरि तपाईँको जीवनमा पनि यस्तै क्षणहरू छ भने अवश्य पम्फाजीले बाँड्नुभएको कुराहरूबाट तपाईँ हामीलाई आशिष भएको छ म विश्वास गर्दछु, र उहाँको रोजामा रहेको भजन गीत हामी तपाईँको लागि राख्न चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं।

0: नेटवर्क हाम्रो पम्पा गोपालजीको रुचाइमा तपाईँको लागि राख्यौं। पोल्यान्डमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो, कोही श्रोता हुनुहुन्थ्यो तर उहाँ फोनलाइनबाट बाहिरिसक्नु भएको छ र केही छैन, तपाईँले हामीलाई फेरि पनि फोन गरेर साथ दिन सक्नुहुनेछ र तपाईँको जीवनमा भएका आशिषहरू बाँड्न सक्नुहुनेछ र कार्यक्रम खुशीका पलहरूमा तपाईँ हुनुहुन्छ। हामी यसरी नै आशिषहरू बाँड्छौं, खुशीहरू बाँड्छौं, एकले अर्कालाई उत्साह दिन्छौं र साँच्चै हामीले त्यो उत्साहलाई महसुस पनि गरिरहेको छौँ। आज जो जसले फोन गरेर उहाँहरूले आफ्नो आशिषहरू बाँड्नु भएको छ, हामी साँच्चै नै त्यो उत्साहलाई महसुस गरिरहेको छौँ। फोनलाइनमा कोही श्रोता हुनुहुन्छ, उहाँसँग कुराकानी गरौं। हेलो
1: हेलो बहिनी, जयमसी।
0: जयमसी पुनाजी, सन्चै हुनुहुन्छ तपाईँ?
1: एकदम सन्चै छु बहिनी,
0: प्रोग्राम धन्यवाद भएको होस् पुनाजी। र तपाईँको आशिषहरू यो समय बाँड्न सक्नुहुनेछ तर अलिक छोटो मिठो राखिदिनु पर्ने हुन्छ है, तपाईँ अन्तिमतिर हुनुहुन्छ। हुन्छ, सुरु गर्नु होला पुनाजी।
1: ठिकै छ, परमेश्वरलाई धन्यवाद दिएर नसक्नु छ है। अनि म एकदम बिहान भोलि पनि साँच्चै नै म झोका खोलेर चाहिँ यस्तो के भित्र चाहिँ मान्छे रमाउने हाहाहु अनि हामी सबै हुन्छौँ नि, त्यसै झै मेरो प्रभु म भित्र यति रमाको यति गदगद भएको मैले थाहा पाइरहेको छु के हे प्रभु, म त साँच्चै नै तपाईँको योजनाहरू सक्य छ म त बुझ्न चाहन्छु भन्छु। अनि मलाई चाहिँ अति उत्साह भएको के म धेरै उत्साह भयो म बिहानभरि, अनि धन्यवाद छ प्रभुलाई। मेरो हृदयमा बसेर रमाएको त्यो सानो बच्चा रमाउँछ नि त्यस्तै है, मलाई अति यो अचम्मै सबैलाई हुन्छ है, त्यस्तो भइरहेको बिहानभरि धन्यवाद। यहाँनिर म धेरै आशिषमा भएको छु है, यो कोठामा यता फर्किए नि ठुलो छ, उता फर्किए नि ठुलो, यो ढोकातिर फर्किए नि ठुलो, आमा म त अति नै यस्तो परमेश्वरलाई धन्यवाद दिएर नसक्नु छ। जहाँ बसे नि यो पुनाले प्रार्थना गरेर हिँडेको छ है, प्रभुको हातमा राखेर म हिँडेको छु प्रार्थना, किनभने परमेश्वर यति महान हुनुहुन्छ रहेछ भने त्यो सानो बच्चा रमाउँछ नि त्यस्तै है, मलाई अति यो अचम्मै सबैलाई हुन्छ है, त्यस्तो भइरहेको बिहानभरि धन्यवाद। यहाँनिर म धेरै आशिषमा भएको छु है, यो

यहाँनिर भनेको छ क्या नानी. नयाँमा को आठको यो मुख्य नौबाट नै हो है, म यो दसबाट पढ्छु ल अलिकति. अनि तब नयाँमाले म अलिक तोते बोले अझै परस्तै हुँदैन क्या, उनीहरूले तिमीहरूलाई भने अब तिमीहरू जाऊ स्वादिष्ट भोजन खाऊ र मिठो पिया पदार्थ मिठो पिया पदार्थ भनेको छ या अनि पियौ पियौ र आफ्नो निम्ति जुटाउन नसक्ने कुराहरूलाई पनि भाग आफ्नो लागि आफ्नो निम्ति जुटाउन नसक्नेहरूलाई पनि भाग पठाइदेऊ. अनि किनभने आजको दिन हाम्रा परम प्रभुको निम्ति पवित्र छ, उदास नहौ. आमामामा मलाई यहाँनिर आयो कति आशिष भयो क्या, उदास नहौ किनभने परम प्रभुको आनन्द नै तिमीहरूको बल हो है. यति के म धेरै उत्साह भए तर गुरुबाले दिशा सबै वचनहरू है मण्डलीबाट पनि अनि बिहानदेखिको उहाँ हजुरहरूले वचन बोलिरहनुहुन्छ है. तर मलाई किनभने म भन्न चाहन्छु कुनै मैले भनिरहेकै छु हजुरहरूले त्यहाँबाट दिएको वचन अनि बिहानको प्रार्थनाको वचन आउने सबै कुराबाट अनि जीवनको वचन यी सबैबाट अहिले मनमा हृदयमा घटक्कै गरेर ढोका खोलेर आएर भित्र प्रकाश नपाइदिन त मैले भन्नु सक्दिनँ. यो चाहिँ किनभने जब प्रकाश र भित्र ढोकाभित्र ढोका खोलेर भित्र पसेको वचन हुन्छ त्यहाँ मलाई हुन्छ नि त एउटा गोडेर बस्ने हुन्छ कि हृदयमा. त्यो कारणले गर्दा अनि म आशिषमा भन्छु नि त उहाँ गुडनेसबाट म धेरै आशिष पार्छु. अनि धन्यवाद अनि यहाँनिर यो भनेको छ के म अचम्म आशिषमा भएन नि है. पवित्र छ उदास नहौ किनभने परम प्रभुको आनन्द नै तिमीहरूको बल. आज मैले प्रभु विश्वास गरेको छु मैले यति बल पाएँ के. तर म आज कलङ्कीतिर गएको के नानी एउटा उहाँ मनमनमा एउटा बहिनीले उतारी गाउँबाट आएको एउटा साथी थियो अनि त्यो ऊ आएर त्यता अनि त्यता पनि पुगेर आए अनि त्यहाँ एकछिन प्रार्थना नि गरेँ. एउटा चिनेको पसल थियो है साथी थियो त्यहाँ बसेर प्रार्थना नि गरेँ. नना दिदी व्यापार बन्दैछ भने अब विश्वास त छैन तपाईँहरूलाई प्रभुले विश्वास गर्ने हेर्नु भयो तपाईँहरूलाई म प्रार्थना गरिदिन्छु भने मैले प्रार्थना गरिदिएँ. अनि आयो एकजना मान्छे आएर उसले चाहिएको सामान कति 65,000 सामान लिएर गयो कि त्यो मान्छेले है लिएर गयो. म त्यहाँ बस्दा बस्दै अनि त्यहाँ मैले फेरि बिहान अनि त्यहाँ आएँ म कलङ्की आएर त्यो बहिनीहरू उठा पारी मालपोततिर पसेँ दुईजना कहाँ प्रार्थना गरेँ कि. मेरो त हेर्न नि मेरो बहिनी मलाई त खुट्टा दुखेको थाहा छैन टाउको हे प्रभु भनेर कराएको छु प्रार्थना गरेको छु. कुनै पनि त्यस्तो आत्मा है दुःखको चालहरू कुनै नाकको आत्मा कुनै बाईको आत्मा यो गरुङ चिउ भारी बनाउने आत्मा अनि गेस्टीको आत्मा कुनै पनि प्रार्थना गर्न नदिने आत्मा कुनै पनि मानिसलाई अलक्षै पार्ने आत्मा सब निस्केर जा भनेर ढाडेर हकारेर कराएको छु. मेरो टाउको त टुक्केन है सुकेन. अनि त अनि यस्तो आनन्द भयो मलाई है. मैले मेरो प्रभुले यो नै चाहनुहुन्छ मैले यो नै गर्नुपर्छ नि त है. आज सामकोशीमा एउटा भाइ थियो ज्ञानु भाइ भन्ने त्यो भगवान् ऊबाट एउटा छोरी गराएर अब घर गएर भनेको गरिन्छ नगरी छैन यहाँ अब नगरी सिक्यो भने त अब म जान्छु भनेर कसेरै गएको आज है. अनि रहेछ नम्बर म जानु सक्दिनँ. अनि तपाईँ आज दुईठा तिनठा प्रार्थना गरेर आएँ धन्यवाद है. सुसमाचार सुनाछु त्यतिखेरि मेरो प्रभुलाई धन्यवाद आजको दिन यति असल. फेरि यहाँ बिहान घरबेटी आमा यहाँ आउनुभयो हुन्छ अनि आमालाई अर्थ लाए परमेश्वरको बारेमा म दिनले आमा यहाँ टुसुक्क भन्न आउनुहुन्छ. उहाँकै प्रचार छ उहाँकै प्रचार छ. म त आमा विश्वास नगरे अब त म त अपङ्ग हुन्थेँ. म साँच्चै नै मैले भन्यो भने म प्यारलेसमा हुने ठाउँमा अवस्थामा पुगेको थिएँ. म पुग्न नै पुगेको थिएँ क्या नानी. कलङ्कीमा गएर मकालुमा कलङ्कीमा गएर बोरा घिचार गरेर बस्छु मागेर बस्छु भनेको थिएँ. मेरो हरै नचल्ला जस्तो भएको थियो. मैले त्यति बेला किन मैले प्रभुले मलाई किन्नु भनेर मैले विश्वास गरेँ.

0: मैले आज आमालाई यही भनेर मैले बुझाउँछु यहाँ दिल्ली नै आमा आउनुहुन्छ पढ्न यही अनि मेरो प्रचार यही छ कि.
1: हुन्छ बुनाजी, धेरै धेरै धन्यवाद तपाईँलाई, खुबै धेरै आशिष दिनुभएको होस्. हुन्छ, हामी यहाँलाई छुटाउँदै मसी र हाम्रो पुनाजी हुनुहुन्थ्यो, उहाँले आफ्नो आशिषहरू बाँडेर जानुभएको छ र उहाँको रोजामा रहेको गीत एकदमै रेडी छ र अब चाहिँ हामीले विदा माग्नुपर्ने बेला पनि भइसकेको छ र आज एकदमै धन्यवाद दिन चाहन्छौ. हृदयदेखि नै अब समयको एकदमै पाउन्दीमा भएको कारणले गर्दा हामीले धेरै कुराहरू गर्न सकेनौँ अथवा धेरैजनासँग कुराकानी गर्न सकेनौँ, तर जति गर्यौं आशिषमय भएको छ र फोन गरेर साथ दिनुहुने, कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु. प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै पुनाजीको रोजामा रहेको गीत तपाईँ सम्पूर्णको निम्ति राख्दै कार्यक्रम खुशीका पलहरूबाट यो समयमा पुनः बिदा हुन चाहन्छु. धेरै धेरै धन्यवाद. जय मसीह.

आफूले भन्नुभयो बालकहरूलाई पकाउन देऊ उनीहरूलाई नरोग किनभने स्वर्गको राज्य यस्तोहरूको। त्यसपछि मेरो नाम इमानुएल टटल। अहिले तपाईँहरू

0: प्रिय श्रोता जमेशी तथा हार्दिक स्वागत छ कार्यक्रम मजुरीमा। आज पनि प्राविधिक मित्रको साथमा
1: म प्रकाश तामाङ,
0: म आयोजक राई अब आधी घण्टाको लागि उपस्थित भइसकेका छौ।
1: यस कार्यक्रमलाई हामीले बाल बालिका, किशोर किशोरी र युवाहरूलाई लक्षित गरेर तयार पारेका छौं। आजको यस श्रृंखलामा हामी तपाईँलाई अर्थपूर्ण अनि मिठा मिठा नेपाली र अंग्रेजी बालगीतहरू, विभिन्न विषयसँग सम्बन्धित जानकारीहरू, कथा, बाइबल सामान्य ज्ञान र ख्रिष्ट येशु प्रभुको जीवित वचनबाट केही कुरालाई प्रस्तुत गर्दै साथ दिनेछौ।
0: र अहिलेलाई भने हामी गीत सुनाउँछौ, छोरा छोरी हो प्रभुमा, परमेश्वरको महिमा एल्बमबाट।

0: श्रोता, यो अर्थपूर्ण अनि मिठो गीतपछि कार्यक्रम मजेरीमा स्वागत छ।
1: यस कार्यक्रमलाई तपाईँले हरेक बुधबार साँझ 5:30 बजेदेखि 6 बजेसम्म गुडन्ज एफएम 105.1 MHz काठमाडौँबाट र गुडन्ज एफएम 105.6 MHz पोखराबाट सुन्न सक्नुहुन्छ। र गुडन्ज एफएमको अनलाइन प्रसारणमा हामीलाई सुन्नको लागि चाहिँ तपाईँले www.goodnewsfm.com.np लगन गर्नुपर्ने हुन्छ। प्रिय श्रोता मित्र, मजेरी कार्यक्रमको विषयमा कुनै पनि प्रतिक्रिया सुझाव तपाईँसँग छन् वा यदि तपाईँ प्रभु येशू ख्रीष्टको बारेमा जान इच्छुक हुनुहुन्छ भने कृपया हामीलाई युट्युब, फेसबुक, इमेल वा एसएमएस मार्फत सम्पर्क गर्नुहोस्। हाम्रो फेसबुक पेज रहेको छ मजेरी प्रोग्राम MAJHERIPROGRAM अनि हाम्रो फेसबुक आइडी हो मजेरी सन्देश MAJHERISANDESH मजेरी सन्देश। हामीलाई इमेल गर्न चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना रहेको छ yesukosandesh@gmail.com yesukosandesh@gmail.com। त्यसै गरी एसएमएस गर्नको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9813037602 98130036602।
0: प्रिय श्रोता मित्र, हामीले तपाईँलाई नियमित रूपमा अङ्ग्रेजी तथा नेपाली बाल गीतहरू अनि विभिन्न विषयसँग सम्बन्धित जानकारी, कथा, बाइबल सामान्य ज्ञान र ख्रीष्ट येशू प्रभुको जीवित वचनबाट केही कुरा प्रस्तुत गर्दै आइरहेका छौँ कार्यक्रम मजेरीमा। र आज चाहिँ हामी तपाईँलाई सुरुमा केही रोचक जानकारीहरू सुनाउनेछौँ। र पहिलोमा रहेको छ,
2: नेपालमा प्रथम पुत्र पहिलो जन्मेको छोरालाई जेठो, दोस्रोलाई माइलो, तेस्रोलाई साइलो भनिन्छ।
0: एवं रीतले 9 र 10 नम्बरमा जन्मेका छोरालाई क्रमशः लखन्तरे र पानीमन्तरे भनिन्छ। त्यसै गरेर दोस्रोमा रहेको छ, विश्वको सबैभन्दा महँगो पन्छी बर्ड अफ प्याराडाइज हो। यसका पंखहरू सुनभन्दा पनि महँगा हुन्छन् अनि यो पपुवा न्यू गिनी देशको राष्ट्रिय पन्छी हो।
2: यसै गरी तेस्रोमा रहेको छ, विश्व प्रसिद्ध पत्रिका टाइमले हरेक वर्ष म्यान अफ द इयर घोषणा गर्ने गर्दछ। यसको थालनी इस्वी सम्वत 1927 भएको हो। अनि चौथोमा रहेको छ, अमेरिकी लेखक अर्नेस्ट राइटले 50,000 भन्दा बढी शब्दमा लेखेको एक उपन्यासमा कतै पनि यी अक्षर प्रयोग भएको छैन।
0: उक्त अक्षर नभएको उपन्यासको नाम चाहिँ ग्याट्सबी हो, GADSBY ग्याट्सबी। अनि त्यसै गरेर पाँचौँमा रहेको छ, दुधको परिकार मध्ये चिज पनि एउटा हो। भैँसीको दुधबाट बनाइएको चिजलाई मजरेला भनिन्छ भने, अनि यसै गरी रिकोटा चिज बनाउनको लागि चाहिँ भेडाको दुध प्रयोग गरिन्छ।
2: एभोगाडो विश्वको सबैभन्दा धेरै भिटामिन भएको फल हो। यो फललाई अर्को उपनामले पनि चिनिन्छ, त्यो नाम हो एलिगेटर पियर। नेपालमा भने यो फललाई घिउ फलको नामले चिनिन्छ।
0: सातौं रोचक जानकारी, झिङ्गाको आयु 34 दिनको मात्र हुन्छ। अनि त्यसै गरेर आठौं रहेको छ, क्युबाको मौरी अर्थात हमिङ बर्ड संसारको सबैभन्दा सानो चरा मानिन्छ।
2: नौमा रहेको छ, एउटा अस्ट्रिच 70 किलोमिटर प्रति घण्टाको दरले दौड़न सक्छ। दशौंमा रहेको छ, रिसको झोकमा उटले मानिसलाई थुकेर आफ्नो रिस देखाउँदछ।
0: त्यसै गरी एघारौं रोचक जानकारी, पृथ्वीमा सबैभन्दा लामो समय बाँच्ने चरा सुगा हो। यो करिब 100 वर्ष बाँच्छ। आजको लागि अन्तिम रोचक जानकारी, संसारमा सबैभन्दा बढी मूर्ति बुद्धको पाइन्छ, तर बुद्धले जीवनभर मूर्ति पूजाको विरोध गरेका थिए। र श्रोता मित्र, अब भने तपाईँलाई हामी कथातर्फ लान चाहन्छौ। आज कथाको शीर्षक रहेको छ,
2: स्यालको रिस र असफलता। एउटा गाउँको नजिकै रहेको जंगलमा काग र स्याल बस्दथे। उनीहरूको वासस्थान एउटै रूखमा भएकोले उनीहरू एक अर्काका मित्रहरू थिए। दिउँसो आहार खोज्दा नपाएमा उनीहरू दुवै कहिलेकाहीँ साँझतिर सँगै मानिसहरूको आँखा छल्दै आफ्नो निम्ति खानेकुरा खोज्न जान्थे। नभन्दै खानेकुराहरू पनि उनीहरूले भेटाउँदथे अनि आफ्नो पेट भरेर फर्कन्थे।
0: एक साँझ उनीहरू दुवै एउटा यस्तो घरमा पुगे जुन घरको भान्सामा थुप्रै मुसाहरू थिए र भान्साको ठिक सामनेमा चाहिँ दुईवटा डोकाले 4-5 वटा कुखुराहरूलाई छोपेर राखिएका थिए। मुसाहरू त्यही घरको मालिकले मार्नलाई राखिएको बिखाएर छपटाउँदै बाहिर निस्कँदै गरिरहेका थिए। प्राय जसो ती मुसाहरू झ्यालबाट बाहिर निस्केर आई मरिरहेका थिए। यो दृश्य देखेर काग निकै खुसी भयो र थुक मिल्दै स्याललाई भन्यो, स्यालजी, पहिला म यी सब मुसाहरूलाई एक एक गर्दै हाम्रो वासस्थानसम्म पुर्याएर आउँछु, अनि तपाईँले ती ढोकाभित्र भएका कुखुराहरूलाई लानुहोला नि। ल, होइन, पहिला म केही कुखुराहरूलाई लान्छु, तपाईँ यहीँ बस्दै गर्नुहोस्, स्यालले जिद्दी गर्दै भन्यो।
2: म उडेर जाने हो, तपाईँ दौडेर जानुहुन्छ, त्यसैले म नै छिटो हुन्छु, जिद्दी नगर्नुहोस् न मित्र, कागले भन्यो। तब स्याललाई झनक्क रिस उठ्यो र मलाई तपाईँले उड्न नसक्ने प्राणी भनेर ओच्याउँदै ढिलो छु भनेर आफूलाई चाहिँ उच्च र छिटो छु भनेर देखाउन खोज्ने, ल हेर्नुहोस् म कति छिटो छु तपाईँ भन्दा, यति भन्नसाथ स्यालले रिसकै झोकैमा डोका ढलाएर एउटा ठूलो चाहिँ कुखुरालाई च्यापेर जंगलतिर दौड्यो। काग पनि स्यालकै पछि पछि, मैले त्यसो भन्न खोजेको होइन मित्र, एकछिन त मेरो कुरा सुन्नुहोस् भन्दै उड्न थाल्यो। काग कराएको ठूलो आवाज र कुखुराहरूको हल्लाखल्लीले गर्दा घरको मालिक पनि के भएछ आज कुखुराहरूलाई भनी छिटो छिटो हेर्न निस्के। स्यालले कुखुरा लिएर गएको देखेपछि तिनी आत्तिएर कराउन थाले र गाउँलेहरू पनि निस्के। मानिसहरूको एक हुल नै तुरन्त जम्मा भयो।
0: त्यसपछि त हाम्रो गाउँको कुखुरा लगेर खाने स्याल बल्ल आज फेला पर्यो भन्दै ती मानिसहरूले लौरो र ढुङ्गाले हान्दै स्याललाई जंगल पुर्याउन्जेलसम्मै लखेटे। मानिसहरूले गरेको ढुङ्गाको एउटा प्रहारले स्यालसँग सँगै उडिरहेको कागलाई पनि टाउकोमा नै लाग्यो र बिहोस भयो। स्याललाई भने रक्ताम्मे होन्जेलसम्म ढुङ्गा र लौरोले प्रहार गरी अब त यो मर्यो होला भनी छुटेर गए। भोलिपल्ट जब काग र स्याललाई होस आयो, उनीहरू दुवैले आफूलाई घायल अवस्थामा पाए। त्यस घटनाबाट उनीहरूले यो पाठ सिके कि यदि कसैले मिलेर कुनै काम गर्न लागिरहेको छ र त्यहाँ एउटा अर्कालाई रिस उठाउने कुरा उत्पन्न हुन्छ भने त्यस रिसलाई काबु गर्दै झगडा उत्पन्न हुन नदिई चुपचाप आफ्नो कार्यलाई जसरी भए पनि एक आपसी मिलापमा रहेर पूरा गर्नु पर्दछ। होइन भने त्यहाँ दुष्ट आत्मा शैतानले मौका पाउनेछ, कलह र हल्ला मचिनेछ, अनि आफूलाई होइन अरूलाई नै फाइदा पुग्नेछ। आफूले चाहिँ ठूलो नोक्सानी बेहोर्नु पर्ने हुन्छ र असफलता हात पर्नेछ।
2: यही कुरालाई मनन गर्दै अबदेखि उसो स्यालले आफ्नो रिसलाई काबुमा राख्ने र कागले पनि आफ्नो बोली वचनमा सुधार ल्याउँदै कलहको निम्ति दुष्टात्मा शैतानले मौका नदिने दृढ प्रण गरे, अनि उनीहरूको मित्रतामा झन परमप्रभु परमेश्वरको आशिष थपिँदै गयो, सफलता उनीहरूको हातमा पर्दै गयो।
0: प्रिय श्रोता मित्र, आजको लागि कथा स्यालको रिस र असफलता यतिमै टुङ्गिएको छ र भने हामी तपाईँलाई बाइबल सामान्य ज्ञानतर्फ लान चाहन्छौँ र बाइबल सामान्य ज्ञानमा हामीसँग 10 प्रश्न र उत्तर रहेका छन् र सुरुको प्रश्न रहेको छ,
2: युसुफका दाजुहरूले तिनीबाट छुटकारा पाउन तिनलाई के गरेका थिए?
0: तिनलाई एउटा गहिरो खाल्डोमा फालिदिए र त्यसपछि इस्माइलीहरूका हातमा बेचिदिए। उत्पत्ति 37:24-27 पद।
2: यसैका दोस्रो प्रश्न रहेको छ, पवित्र बाइबलको नयाँ करार खण्डमा रहेको धेरै जसो पत्रहरूलाई परमेश्वरको प्रेरणाद्वारा कसले लेखेका थिए?
0: परमेश्वरको प्रेरणाद्वारा पावल प्रेरितले पवित्र बाइबलको नयाँ करारमा रहेका धेरै जसो खण्डलाई लेखेका थिए। उनले रोमी 1:1 यहुदा 1:25 पुस्तकहरूलाई लेखेका थिए।
2: तेस्रो नम्बरमा रहेको छ, परमप्रभु मेरो गोठालो हुनुहुन्छ, कुन भजनको शुरूमा उल्लेखित वाक्य हो?
0: भजन संग्रह 23:1।
2: दुई जासुसहरूलाई लुकाएर इजरायलीहरूलाई मदत गर्ने स्त्री को थिइन्?
0: दुई जासुसहरूलाई लुकाएर इजरायलीहरूलाई मदत गर्ने स्त्रीको नाउँ राहाब थियो। योशु 2:1-5 पदमा यो कुरा उल्लेख गरिएको छ।
2: र आजलाई पाँचौं प्रश्न रहेको छ, परमप्रभु परमेश्वरलाई प्रार्थना गरिएको कारणले गर्दा दण्ड स्वरूप कुन अगमवक्तालाई सिंहको खोरमा फालिएको थियो?
0: अगमवक्ता दानियललाई प्रार्थना गरिएको दण्ड स्वरूप चाहिँ सिंहको खोरमा फालिएको थियो। हामी दानियल 6:7 पदमा यस कुरालाई हामी पाउँदछौ।
2: यसै गरी छैठौं प्रश्न रहेको छ, येशूलाई धोका दिने चेलाको थिए?
0: यसुलाई धोका दिने चेला चाहिँ एउटा स्क्रुट थिए। अनि मत्ती 26 अध्यायको 14 16 यस कुरालाई हामी पाउँदछौ। र त्यसै गरेर 7 प्रश्न रहेको छ, येशु क्रुसमा टागिनु भएको ठाउँको नाम के थियो? यसको उत्तर रहेको छ खप्परे डाँडा, मत्ती 27:33 पदमा यस कुरालाई हामी पाउँदछौँ। यस कुरालाई खप्परे डाँडाको विषयमा लेखिएको छ। त्यसै गरेर 8 प्रश्न रहेको छ, इलोइ इलोइ लामा सबकथनीको अर्थ के हो? यसको उत्तर हो हेमेरा परमेश्वर तपाईँले मलाई किन त्याग्नुभयो? मत्ती 27:46 पद, इलोइ इलोइ लामा सबकथनीको अर्थ हामीले मत्ती 27:46 पदमा यस कुरालाई हामी पाउन सक्दछौ। त्यसै गरेर 9 प्रश्न र उत्तर रहेको छ, ख्रिस्ट येशूको मृत शरीरलाई आफ्नो चिहानमा लगेर गाड्ने व्यक्ति को थिए? यसको उत्तर हो अर्मथियाका योसेफ, मत्ती 27:27 पदमा हामी यस कुरालाई पाउँदछौ। र त्यसै गरेर आजको लागि अन्तिम प्रश्न रहेको छ, येशूले मृत्युबाट बोली उठ्नु भएपछि बोल्नु भएको शब्दहरू मध्ये पहिलो शब्द कुन थियो?
2: पहिलो शब्द चाहिँ शान्ति थियो। यसलाई हामी मत्ती 28:9 पदमा पाउन सक्छौ।
0: र श्रोता मित्र, अब भने हामी तपाईँलाई गीत सुनाउनु तर्फ लान्छौ, त्यसपछि हामी तपाईँलाई सामान्य ज्ञान सुनाउनेछौ। डु यु लभ माई जिजस।

0: प्रिय श्रोता मित्र, अहिले तपाईँ कार्यक्रम मजेरीमा हुनुहुन्छ र अब हामी तपाईँलाई सामान्य ज्ञानतर्फ लान चाहन्छौ। र शुरूको प्रश्न रहेको छ, विश्व स्वास्थ्य संगठनबाट नेपालले कहिले पोलियो मुक्त प्रमाणीकरण प्रमाणपत्र पाएको थियो?
1: विक्रम सम्बत 2070 साल चैत 13 गते पाएको थियो।
0: त्यसै गरेर दोस्रो प्रश्न, कालाजार सार्ने पोथी पुसुना कति फिट भन्दा माथि उड्न सक्दैन?
1: 9 फिट भन्दा माथि उक्लिन सक्दैन।
0: त्यसै गरेर तेस्रो प्रश्न, स्वास्थ्य परीक्षण गरेर मात्र पशुजन्य उत्पादन भित्र्याउन पाइनेलाई के भनिन्छ?
1: क्वारेन्टाइन भनिन्छ। अनि चौथो प्रश्न रहेको छ, कुन भिटामिनको कमीले मुख तथा ओठमा घाउ आउने गर्छ?
0: भिटामिन बी को कमीले मुख तथा ओठमा घाउ आउने गर्दछ।
1: पाँचौंमा रहेको छ, अन्तिम किराती राजा गस्तीले पराजित गरेपछि नेपालमा कसले शासन गरे?
0: सोमवंशी राजाले शासन गरेका थिए।
1: छैठौंमा रहेको छ, नेपाली मौलिक संस्कृतिको निर्माण काल भनेर कुन शासनकाललाई भनिन्छ?
0: लिच्छवी शासनकाललाई भनिन्छ।
1: सातौंमा रहेको छ, लिच्छवी कालमा नेपालको शासन पद्धति कुन ढाँचाको थियो?
0: गणतन्त्रात्मक थियो।
1: मल्ल कालमा संयुक्त परिवारका मुख्य मानिसलाई के भनिन्थ्यो?
0: थकाली भनिन्थ्यो।
1: नौ प्रश्न रहेको छ, प्रकृतिमा हालसम्म पाइएका 92 प्रकारका परमाणुमा सबैभन्दा ठूलो आकारको परमाणु कुन हो?
0: युरेनियम हो।
1: दशौंमा रहेको छ, महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विशेष सापेक्षताको सिद्धान्त कहिले प्रकाशमा ल्याएका थिए?
0: ईस्वी सम्वत 1905 सालमा।
1: एघारौं प्रश्न रहेको छ, मानव शरीरमा सानो आन्द्राको औसत लम्बाई कति हुन्छ?
0: 5 मिटर।
1: र आजको लागि अन्तिम सामान्य ज्ञान, पिउने पानीलाई सुरक्षित बनाउन कम्तीमा कति मिनटसम्म उमाल्नु पर्दछ?
0: 5-10 मिनटसम्म पिउने पानीलाई उमाल्नु पर्दछ। र प्रिय श्रोता मित्र, कार्यक्रम मजेरीमा यस समय हामी तपाईँलाई याद दिलाउन चाहन्छौ कि परमप्रभु परमेश्वरको जीवित वचन पवित्र शास्त्र बाइबलले रोमी 3:23 भन्दछ, किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। त्यसै गरी रोमी 6:23 हामी पढ्छौ, किनकि पापको ज्याला मृत्यु हो तर परमेश्वरको सित्तैको वरदान ख्रिस्ट येशु हाम्रा प्रभुमा अनन्त जीवन हो। मित्र, तपाईँको निम्ति येशु क्रुसमा मर्नुभयो र फेरि बौरी उठ्नुभयो। तपाईँको पापहरूका मूल्य चुकाउनको लागि येशु ख्रिस्टले आफ्नो रगत बगाउनुभयो। त्यसैले जब तपाईँले प्रभु येशु ख्रिस्टमाथि तपाईँका पापहरूदेखि छुटकारा पाउनको लागि पूर्ण रूपमा भरोसा साथ विश्वास गर्नुहुन्छ, तपाईँका पापहरू क्षमा हुनेछन्, नरक दण्डबाट तपाईँ स्वतन्त्र हुनुहुनेछ र परमप्रभु परमेश्वरको राज्य स्वर्गको एक नागरिक बन्नुहुनेछ।
1: प्रभु येशूलाई आफ्नो जीवन सम्पन्नको लागि तपाईँले यसरी पनि प्रार्थना गर्न सक्नुहुन्छ, अथवा यदि तपाईँ चाहनुहुन्छ भने अहिले नै मेरो पछि यो प्रार्थनालाई दोहोर्याउन पनि सक्नुहुन्छ। आउनुहोस्, हामी सँगै प्रार्थना गरौं। हे परमेश्वर, म एक पापी हुँ, म मेरो पापहरूको पश्चाताप गर्दछु, म विश्वास गर्दछु येशु ख्रिस्टले मेरो सारा पापको निम्ति उहाँको अमूल्य रगत बगाएर अनन्त नरक दण्डको मूल्य चुकाउनु भएको छ। म तपाईँ येशुलाई यही घडी मेरो जीवनको प्रभु र मुक्तिदाता भनी हृदयदेखि नै स्वीकार गर्छु, म निम्तो गर्छु मेरो जीवन र हृदयमा, येशु प्रभु आउनुहोस्, आमिन।
0: प्रिय श्रोता मित्र, अब भने हामी तपाईँलाई विज्ञान प्रश्नोत्तरतर्फ लान चाहन्छौ। सुरुमा रहेको छ, मरूभूमिमा बालुवाको पहाड कसरी बन्छ? पानी नपर्ने हुँदा मरूभूमिमा बालुवा धेरै नै सुक्खा हुन्छ, त्यसैले कुनै बाधा नहुने हो भने बालुवा हावासँगै धेरै टाढासम्म उड्न सक्छ, तर भूमिको ससाना ढुङ्गा बुट्यान तथा अन्य केही अनियमितता हुँदा हावासँगै उड्दै आउने सुक्खा बालुवाहरू यस्ता ठाउँको चारैतिर जम्मा हुन थाल्छन्। तब बिस्तारै बिस्तारै यसको आकार बढ्दै जाँदा बालुवाको थुप्रोले पहाडको रूप लिन्छ, तर यस्ता बालुवाका पहाडहरूको आकार त्यस ठाउँमा बहने वायुको वेग र दिशामा भर पर्दछन्।
1: दोस्रोमा रहेको छ,
0: अश्रु ग्यास अर्थात टियर ग्यास भनेको के हो? यो ग्यासले नाक, घाँटी, आँखा आदिमा नराम्रो असर पुर्याउँछ। खास गरी आँखामा बढी असर गरी आँसु आउने भएकोले यसलाई अश्रु ग्यास भनिएको हो। कुनै प्रकारको भीड़भाड़ प्रदर्शन वा र्याली तितरबितर पार्न प्रहरी वा सुरक्षा सैनिकले प्रयोग गर्ने यो ग्यासबाट निस्कने बेन्जाइन ब्रोमाइड नामक ग्यासले विभिन्न अंगहरूमा असर गर्दछ र फलस्वरूप मानिसहरू तितरबितर हुन्छन्। श्रोता मित्र, अब नि हामी तपाईँलाई एउटा गीत सुनाउँछौ, डाउन इन माई हार्ट।

0: प्रिय श्रोता मित्र, हामी आशा गर्छौ आज प्रस्तुत गरिएका कुनै न कुनै विषयद्वारा अवश्य पनि तपाईँले आत्मिक आशिष र ज्ञान प्राप्त गर्नुभएको छ। सो विषयमा तपाईँले हामीलाई जानकारी दिनुभयो भने हामी अत्यन्तै खुशी र उत्साहित हुनेछौ। कृपया हामीलाई फेसबुक, इमेल वा एसएमएस मार्फत सम्पर्क गर्नुहोस्।
1: अनि श्रोता, तपाईँ अहिले कस्तो अवस्थामा हुनुहुन्छ? यदि तपाईँ निराशाजनक अवस्थामा हुनुहुन्छ भने हामी भन्न चाहन्छौ कि आफ्नो हृदयमा नियाल्नुहोस्। साँचो खुशी र आनन्द तपाईँको हृदयको मजुरीमा परमप्रभु यीशु ख्रीष्टले हालिदिइसक्नु भएको छ, किनभने उहाँले मात्र कुनै पनि मानिसलाई निराशामा आशा, दुःखमा शान्ति, समस्या पर्दा उम्कने उपाय र समाधान दिनुहुन्छ र तपाईँलाई पनि अवश्य दिनुहुन्छ। हामीले त यस कुरालाई आफ्नो जीवनमा नियमित रूपमा अनुभव गर्दै आएका छौं र अब तपाईँले पनि सो कुरालाई अनुभव गर्नुहोस् भन्ने हाम्रो चाहना छ। परमप्रभु परमेश्वरले तपाईँको जीवनमा साँचो शान्ति र आनन्द दिनुभएको होस्।
0: र श्रोता हो भने हाम्रो सम्पर्क ठेगाना बताउने बेला भइसकेको छ। हाम्रो इमेल ठेगाना रहेको छ yesukosandesh@gmail.com yesukosandesh@gmail.com र हाम्रो फेसबुक पेज रहेको छ मजेदी प्रोग्राम MAJHERIPROGRAM मजेदी प्रोग्राम। यसै गरी हाम्रो फेसबुक आइडी रहेको छ मजेदी सन्देश MAJHERIPROGRAM मजेदी सन्देश। अनि यदि तपाईँ हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्न तथा हामीलाई एसएमएस गर्न चाहनुहुन्छ भने हाम्रो मोबाइल नम्बर रहेको छ 9813037602 9813034602।
1: अब जाँदाजाँदै हामीलाई सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता र प्राविधिक मित्रलाई पनि धन्यवाद दिन चाहन्छौ। हामी आशा गर्छौं कि तपाईँले हामीलाई फेरि पनि मजेर कार्यक्रमको अर्को श्रृंखलामा साथ दिनुहुनेछ। तबसम्मलाई
0: म प्रकाश तामाङ
1: म आज कार्यलाई बिदा दिनुहोस्।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: परमेश्वरलाई तपाईँको जीवनको लेखक बन्न दिनुहोस्। जय मसीह तथा नमस्कार, म जमुना तामाङ, कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 54 यहाँहरूलाई स्वागत छ। परमेश्वर यस संसारको सृष्टिकर्ता हुनुहुन्छ र उहाँले यसको लागि निरन्तर आफ्नो कथा लेखिरहनु भएको छ र तपाईँ र म उहाँले लेखिरहनु भएको पुस्तकको केन्द्रमा छौं। उत्पत्तिको पुस्तक 1:25। परमेश्वरले पृथ्वीका जात जातिका वन पशुहरू, जात जातिका फाल्तु पशुहरू र जमीनमा घस्रने जात जातका जन्तुहरू बनाउनुभयो अनि उहाँले हेर्नुभयो, त्यो असल थियो। सूर्य, निलो आकाश, हरियो घाँस, फूलहरू, रूखहरू, उड्ने र सुन्दर गीत गाउने चराहरू, यी सबै परमेश्वरको कथाको पृष्ठभूमि हुन्। तर हामी केन्द्र आकर्षण हौ। उत्पत्तिको पुस्तक 1:26-27। अनि परमेश्वरले भन्नुभयो, मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऊ, तिनीहरूले समुद्रका माछाहरू, आकाशका पंक्षीहरू, फाल्तु पशुहरू र जमीनमा हलचल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरून्। यसै कारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो। नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो। पृथ्वीमा मानिस जतिको अद्भुत र बहुमूल्य अरू कुनै जीवित प्राणी छैन। परमेश्वरले मानिसलाई ठूलो तर्क क्षमता सहित सृष्टि गर्नुभयो। हामी हाम्रो भविष्यको योजना बनाउन सक्छौ। हामीसँग गहिरो भावनाहरू व्यक्त गर्ने क्षमता छ। र सबैभन्दा महत्वपूर्ण कुरा, हामी परमेश्वरबाटको प्रेमलाई धेरै गहिरो तरिकाले अनुभव गर्न सक्षम छौ र हामी उहाँको प्रेम अरूसँग बाँड्न सक्छौ। पहिलो योहन्नाको पुस्तक 4:16। यसरी हामी प्रति भएको परमेश्वरको प्रेम हामी जान्दछौ र विश्वास गर्छौ। परमेश्वर प्रेम हुनुहुन्छ र जो प्रेममा रहन्छ त्यो परमेश्वरमा रहन्छ र परमेश्वर उसमा रहनुहुन्छ। प्रिय श्रोता, प्रेम नै परमेश्वरको सबैभन्दा ठूलो कुरा हो। यो परमेश्वरले मानिसलाई दिनुभएको सबैभन्दा ठूलो उपहार हो अनि उहाँको प्रेमको अनुभव गर्नु नै तपाईँ र मैले भविष्यमा हेर्नुपर्ने सबैभन्दा ठूलो उपहार हो। पहिलो कुरन्तीको पुस्तक 13:3। यदि मैले सारा सम्पत्ति बाँडिदिए र मेरो शरीर जलाउनलाई दिइहाले तर मसित प्रेम छैन भने मलाई केही लाभ हुँदैन। यस संसारमा हामीले गर्ने सबै काम, हामीले भन्ने सबै कुरा, हामीले निर्माण गर्ने सबै कुरा, यदि हामीले यी कुराहरू प्रेमले गरेनौ भने यसले हामीलाई फाइदा गर्दैन। परमेश्वरको प्रेमलाई जान्नु र अनुभव गर्नुले नै हाम्रो जीवनलाई साँच्चै अर्थपूर्ण बनाउँछ। पहिलो कोरन्थीको पुस्तक 13:11-12। जब म बालक थिए तब बालक जस्तै बोल्थे, बालकले जस्तो विचार गर्थे, बालकले जस्तै तर्क गर्थे, तर जब म जवान भए तब बालकको चाल छोडिदिए। अनि हामी ऐनामा जस्तै धमिलोसँग देख्छौ तर त्यस बेला चाहिँ छलङ्ग देख्नेछौ। अहिले म थोरै मात्र बुझ्दछु, त्यस बेला चाहिँ पूरै बुझ्नेछु, जसरी म पनि पूर्ण रूपले चिनिएको छु। प्रिय श्रोता, हामी मध्ये जसले यीशु ख्रीष्टद्वारा मुक्ति पाएका छौ, अब हामीले परमेश्वरको प्रेमको सानो झलक अनुभव गरिरहेका छौ। तर भविष्यमा एक दिन यीशु ख्रीष्ट फर्कनुहुनेछ र उहाँले यहाँ पृथ्वीमा आफ्नो राज्य स्थापना गर्नुहुनेछ। त्यस समयमा हामीले परमेश्वरको प्रेमलाई धेरै हदसम्म अनुभव गर्नेछौ। पहिलो कोरन्थीको पुस्तक 13:13। अब विश्वास, आशा, प्रेम यी तीन रहन्छन् तर यिनमा सर्वोत्तम चाहिँ प्रेम नै हो। प्रिय श्रोता, जीवनमा परमेश्वरको प्रेमभन्दा ठूलो वास्तविकता अरू केही छैन। तपाईँप्रति परमेश्वरको प्रेमलाई अनुभव गर्नुहोस् र यसलाई अरूसँग साझा गर्नुहोस्। परमेश्वरलाई तपाईँको कथाको लेखक बन्न दिनुहोस्। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
5: आछि नेनादीको दोनी छ्या आत्मिकी ज्याजो स्पार्क माई फेथ जुगु विश्वास के चमक हया बिउ। त दङ्गु सफलता या नीति अप दया थे त दङ्गु तयारी यामा जयमसी जोजलपाजी अमृता महर्जन कार्यक्रम स्पार्क माई फेथ यु जीवन या छेन श्रृंखला भाग 23 के छि सकसिता न लसकुछ सकसित जीवन ने सफल जुइगु इच्छाजु सकसित पुवंकुगु व सन्तुष्ट दुगु जीवन हनेगु इच्छाजुए जी सकसिया मंगसे दु गुगु जिस वास्तविक ताइके हिले मास्ते वो अले अछे खसा वास्तविक थगु मंगस पुवंकीगु व पुवंके मफुगु दथुई छुपा यको अवस्था सफलताया नीति थत तयार याइगु इच्छा हे मु विभेदक ख जीवन या आज पुवंकीगु व पु मवंकेगु तयारी छुटेलाई सफलता प्राप्त या त मागु योजना अनुशासन मेहनत आत्मविश्वास या त तोते फैमो हो परमेश्वर छित छुयाए मागु ख व क्या त तयारी मदेक मगा अले गुब्ले छि जीवने चुनौती व अवसर सामना याई थो छगु तयारी ख गुकी प्राय उगु खत छिगु नीति सकारात्मक व नकारात्मक जुई धका निर्णय याई ना जाम प्रशिक्षक भीष्म लोबर्टी छक दयादी गुख ना जाम प्रशिक्षक भीन्स लोबर्टी छक दयादी गुख भाग्य धैगु तयारी अवसर लिसे नापलाई गुख थो थगु पुछ या त लगातार निगु अमेरिकी फुटबल च्याम्पियनसिप खेल त्याके त प्रशिक्षण बिल वेकल थगु सफलताया श्रेय थ खेलाडी पिन्स प्रतिस्पर्धा या नीति थ त तयार यागु नीति यागु अनुशासन व मेहनत या त तया दिगुदु जीवने सुसफल जुई व सु असफल जुई धैगु परिस्थिति निर्धारण याई धका योगको मनोदेश विश्वास याई तर सत्य थोहे ख कि छ सफल जुइगु व मजुइगु धैगु छि हे निर्धारण याई संसारे यक्कु हे गरीब व थाकुगु परिस्थिति हुर्के जुपे मनुदेश जीवने त दङ्गु सफलता प्राप्त यागु बाखदु इमगु संकल्प तयारी व जोस इम त सफलताया शिखरे ठेङ्किगुदु लुका चिङपेङ्गु अध्यायु निचागु सुइगु पत्के धा दगुदु सुनान तरहरा देखितेन धासा नाप्लाक गुली खर्च जुई अले ढिबा गाला कि मगा नि सोई जग दे ढुङ्गा सिरे कि मफुत कि वया त फुक्कसिन थथे धका गिजे याई थो मनु न देखे तला देखल ए न सिरे कि भा मखन छिगु भविष्य आज छुख धका विचार याए त मागु यी व कुत लगानी याएगो तस्क महत्वपूर्ण जुई छिगु भविष्य उपलब्धि हासिल याए त छिगु नीति छु महत्वपूर्ण ख उगु यसया लिस सिके दुङ्गा थ त महत्वपूर्ण लक्ष्य प्राप्त याए त गुहाली जुइगु निश्चित योजना देखेमा व उकिया त पालन याए त झिगु जीवने तथ्य सफल जुइगु खसा झि प्रत्येक गथो हे याएमा योको मनोदेश धाई जी धाथे हे बालाम गिटार थाइम जुइगु इच्छा दु व मंस ख तर व मंस या त साकार याए त मागु त्याग याए त गुली बनु त तयार दु छि छिगु मेहनत कमे यागु ढेबा मुङ्के त तयार दुला अले छि गीता न्याय त दया दुला छि त गीता छेने त प्रिया त जेवा बी त दया दुला गीता छागु अभ्यास याय त छि थगु व्यक्तिगत ई यक्कु ही बी त इच्छुक प्रिया दिएला व मंसया त वास्तविकता या रूपे क्या त थोहे माली हितोपदेश नि पेगु अध्यायु नि नेगु पत्के धातगुदु नापा थगु बुझ्या नि सिदेकी अले थगु नसा तोसा या व्यवस्था या अले जक्क छेदने गुज्याया यपि नियनमिपि छि सकसिया त पुङ्के त ज्याया मया तले मंस सत्य जुइमुखु दक्ले महत्वपूर्ण ज्या धरिगु छिके छुछु मंस दु गुखिया त छि जीवने हनेगु इच्छा दु धका निर्णय यामा अले उबु मंस या त सत्य या त मागुकु त यामा छि ताथे हे छिगु मंस पुवङ्केगु पुमोङ्केगु धैगु संकल्प कोछि तयारी या विकल्प मधु मेहनत छि त सफलता पाखे यङ्की यो पिङ्गेन मेपि थौया वचन येना दिगुने छि त परमेश्वर सुभाविमा जयमसे नमिपि छिम्स नकतिनी हे जक बाइबलीय प्रभावशाली शिक्षकको आत्मिकी लपु केना दिम सोमन भिक्टर चोयादीको हसना जिगु हे नेपाल भाषाया रेडियो ज्याजो स्पार्क माई फेथ जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर 2 98 68 55 33 39 98 68 55 33 39 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुबा परमेश्वर छित सवाबीमा जयमसी।

0: गुड न्यूज एफएम 105.1
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौ कि तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो परिवार साथीभाइको साथमा आफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। र आउनुहोस् अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। दाई, आजको हाम्रो यो अध्ययनमा प्रवेश गर्नुभन्दा अगाडि एउटा कुरा सोध्न मन लाग्यो। सुन्नु र विश्वास गर्नु भन्ने कुरा किन यति महत्वपूर्ण छ?
2: किनभने सुसमाचार नै उद्धारको सन्देश हो। मानिसले ख्रिष्टको बारेमा सुन्नुपर्छ, उहाँले गर्नुभएको उद्धारको काम बुझ्नुपर्छ र विश्वासद्वारा उहाँमा आउनुपर्छ। आजको अध्ययनले पनि यही क्रम देखाउँछ। पहिले सत्यको वचन अर्थात उद्धारको सुसमाचार सुन्नु, त्यसपछि ख्रिष्टमा विश्वास गर्नु, अनि विश्वास गर्ने मानिसले पवित्र आत्माको छाप पाउँछ।
1: भनेपछि दाई, त्यसो भए उद्धार केवल सुसमाचार सुनेर मात्र हुँदो रहेनछ नि त? सुसमाचार सुनेपछि ख्रिष्टमा विश्वास पनि गर्नुपर्ने रहेछ।
2: हो नि त भाइ, सुसमाचार सुन्नु आवश्यक छ, तर त्यसलाई विश्वासद्वारा ग्रहण गर्नु पनि अति नै आवश्यक छ। ख्रिष्टले हाम्रो निम्ति गर्नुभएको काममा भरोसा राख्नु नै विश्वासको मुख्य कुरा हो। अनि जब मानिस ख्रिष्टमा विश्वास गर्छ, परमेश्वरले उसलाई पवित्र आत्माद्वारा छाप लगाउनुहुन्छ।
1: भनेपछि दाई, पवित्र आत्माको छाप लगाइनु पनि एकदमै महत्वपूर्ण कुरा रहेछ नि त? अनि यो छाप लगाउनुको अर्थ चाहिँ के हो?
2: भाइ, छापले स्वामित्व, पहिचान र सुरक्षाको विचार दिन्छ। प्राचीन समयमा कुनै वस्तु वा कागजातमा छाप लगाइँदा त्यसको स्वामित्व वा आधिकारिकता देखिन्थ्यो। त्यसै गरी विश्वासीमा पनि पवित्र आत्माको छाप हुनु भनेको ऊ परमेश्वरसँग सम्बन्धित भएको प्रमाण हो। आजको अध्ययनमा पनि पवित्र आत्माको यो छापले विश्वासीको उद्धारको निश्चितता र परमेश्वरले आफ्नो काम पूरा गर्नुहुने आश्वासनसँग सम्बन्ध राख्छ।
1: त्यसो भए ख्रिष्टमा विश्वास गरेपछि हामी परमेश्वरका हौ भन्ने कुरा पवित्र आत्माले पुष्टि गर्नुहुन्छ भन्ने कुरा रहेछ नि त, होइन त दाई?
2: अवश्य पनि हो भाइ। हामी आफ्ना भावनामा मात्र निर्भर भएर उद्धारको निश्चितता खोज्ने होइन। परमेश्वरले आफ्नो प्रतिज्ञा दिनुभएको छ र पवित्र आत्मालाई हाम्रो जीवनमा दिनुभएको छ। त्यसैले हाम्रो भरोसा परमेश्वरको प्रतिज्ञामा हुनुपर्छ। यही सत्यलाई मनमा राखी आउनुहोस् हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
3: मित्र, आज हामी वचन अध्ययन एफिसी 1 अध्याय 13 र 14 पदबाट देख्न गइरहेका छौं। आज हाम्रो अध्ययनको मुख्य विषय हुनेछ चर्च, कलिसिया ख्रिष्टको शरीर हो, अनि यस विषय अन्तर्गत आज हामी देख्छौ परमेश्वर पवित्र आत्माले कलिसियाको यानि चर्चको रक्षा गर्नुहुन्छ। जब हामी पवित्र आत्माको काममा हेर्छौ, हामी यी कुरा देख्छौ। पहिलो, पवित्र आत्माले हामीलाई नवजन्म दिन्छ, रिजेनेरेट गर्छ। दोस्रो, उहाँ हाम्रो लागि शरण हुनुहुन्छ। तेस्रो, उहाँले हाम्रो जीवनहरूमा वास्तविकताहरू दिनुहुन्छ। हामी पहिलो कुरा रिजेनेरेसन, नवजन्मको देख्छौ। एफिसी 1 अध्याय 13 पदमा भनिएको छ, उहाँमा नै तिमीहरूले सत्यको वचन अर्थात तिमीहरूको मुक्तिको सुसमाचार सुनेपछि भरोसा गर्यो। उहाँमा नै तिमीहरूले विश्वास गरेपछि प्रतिज्ञाको पवित्र आत्माले तिमीहरू छाप मारियो। म विश्वास गर्छु कि यो खण्ड एक शास्त्रमा अद्भुत पद हो। कसैले सोध्ला, यहाँ त रिजेनेरेसन, नवजन्मको बारेमा केही कुरा देखिँदैन त? वास्तवमा पावले यो यहाँ उल्लेख गर्छन्, अनि यो अचम्म तरिकामा उसले उल्लेख गर्छन्, किनभने हामी अहिले हाम्रो निम्ति परमेश्वरको काम देखिरहेका छौं। हामीमा पवित्र आत्माको काममा सरिरहेका छौं, मतलब अहिले हामी परमेश्वरको कामदेखि हाम्रो निम्ति परमेश्वरको कामदेखि हामीमा पवित्र आत्माको काममा सरिरहेका छौं। चर्चको योजना बनाउने काममा परमेश्वर पिताको काम र आफ्नो रगतद्वारा परमेश्वर पुत्र येशूको कामद्वारा चर्चको उद्धार गर्ने काम कर्म थिए भने चर्चको रक्षा गरिरहने काममा पवित्र आत्माको काम बिल्कुलै भिन्नै हो, किनभने यो कर्ता हो, यो हामीमा छ। यो नवजन्म वा नवनिकरणको काममा पवित्र आत्माले पापीलाई सुन्न र आफ्नो हृदयमा विश्वास गर्न विवश गराउँछ र उसलाई परमेश्वरको सन्तान बनाउँछ। प्रभु येशूले भन्नुभयो युहन्ना 3:7, तिमीले नयाँ जीवन पाउनै पर्छ। हामी कसरी नयाँ जन्म लिनु? युहन्नाले वर्णन गर्छन् युहन्ना 1:12, जतिजनाले उहाँलाई ग्रहण गरे उहाँले तिनीहरूलाई परमेश्वरको पुत्र बन्ने अधिकार दिनुभयो, अनि उहाँको नाउँमा विश्वास गर्नेहरूलाई पनि। हामीले खालि उहाँको नाउँमा विश्वास मात्र गर्नुपर्छ। यहाँ 13 पहिलो खण्डमा लेखिएको छ, उहाँमा नै तिमीहरूले सत्यको वचन अर्थात तिमीहरूको मुक्तिको सुसमाचार सुनेपछि भरोसा गर्यो। सुन्नु भनेको केवल शब्दहरूको आवाजलाई मात्र सुन्नु भनेको होइन, तर समसँग सुन्नु हो। पावलले लेखे 1 Corinthians 1:23-24, तर हामी त क्रूसमा टंगाइनु भएको ख्रीष्टको प्रचार गर्दछौ, जो यहुदीहरूको निम्ति ठक्करका कारण र ग्रीकहरूका निम्ति मूर्खता हुनुहुन्छ, तर बोलाइकाहरूका निम्ति दुवै यहुदी र ग्रीकहरूका निम्ति ख्रीष्ट परमेश्वरका सामर्थ र परमेश्वरका बुद्धि हुनुहुन्छ। बोलाइकाहरू को हुन्? के खालि शब्द वा वचनहरूको आवाज सुन्नेहरू मात्र हुन्? होइन, यसको मतलब हो समसँग सुन्ने व्यक्तिहरू। परमेश्वरले तिनीहरूलाई बोलाउनुभयो। यो खालि सुनिने वचन वा शब्दहरूको बोलावट थिएन, तर त्यो बोलावट हो जहाँ पवित्र आत्माले ती शब्दहरू वचनहरूलाई वास्तविकता बनाउनुभयो। रोमी 10:17 अनुसार विश्वास सुनाईबाट र सुनाइ परमेश्वरको वचनबाट आउँछ। ती बोलाइएका व्यक्तिहरूले परमेश्वरको वचन सुन्छन् र तिनीहरूले त्यसको व्यावहारिकतामा प्रतिजवाब दिन्छन्, प्रतिक्रिया जनाउँछन्। तब त्यहाँ के हुन्छ भन्दा पत्रुसले यो यस तरिकामा राख्छन्। 1 Corinthians 1:23, किनकि नाश हुने होइन तर नाश नहुने बिउबाट परमेश्वरको जिउँदो र सधैँभरि रहने वचनद्वारा तिमीहरूले नयाँ जन्म पाएका छौ। परमेश्वरको वचन बाहिर जान्छ अनि यो छापिएको पानद्वारा गइरहेको छ। हामी यो भनिरहेका छौं, परमेश्वरको पुत्र तिम्रो निम्ति मर्नुभयो र यदि तिमी उहाँलाई विश्वास गर्छौ भने तिमीले उद्धार पाउनेछौ। कसैले भन्ला मैले ती वचनहरू पढे तर तिनीहरूले मलाई केही पनि अर्थ दिँदैनन्, कति पनि वास्तविकता अर्थभाव दिँदैन। तर कसैले यो सन्देश पढ्छ वा सुन्छ र परमेश्वरको आत्मा यसलाई उसको हृदयमा लागू गरिदिनुहुन्छ, जसले गर्दा उसले विश्वास गर्छ, उसले भरोसा गर्छ अनि उसले ख्रीष्टमा विश्वास गरेकै क्षणमा ऊ नव जन्म पाएको हुन्छ। विश्वास गर्ने काम सुनेपछि तर्क अनुसारको कदम हो। यो अर्को कालक्रम अनुसारको कदम हुन सक्दैन, तर यो तर्क अनुसारको कदम हो। उहाँमा तिमीहरूले सत्यको वचन अर्थात तिमीहरूको मुक्तिको सुसमाचार सुनेपछि भरोसा गर्यो। यो परमेश्वरको वचनमा मैले जानेको नयाँ जन्मको अर्थको एक उत्तम व्याख्या हो। तपाईं सत्यताको वचन सुन्नुहुन्छ, सत्यको वचन सुन्नुहुन्छ, तपाईँको मुक्तिको सुसमाचार, तपाईँको उद्धारको शुभ सन्देश, अनि तपाईँ ख्रीष्टमा आफ्नो भरोसा गर्नुहुन्छ। आगे दोस्रो खण्डमा भनिएको छ, उहाँमा नै तिनीहरूले विश्वास गरेपछि प्रतिज्ञाको पवित्र आत्माले तिनीहरूमा छाप मार्यो। पवित्र आत्माले तिनीहरूलाई छाप मार्यो। अमित्र, यो त्यस समयमा हुनेछ जब पवित्र आत्माको बप्तिस्माले स्थान लिन्छ। तपाईँ त्यो क्षणमै पवित्र आत्माले बप्तिस्मा पाउनुहुन्छ जुन क्षणमा तपाईँले ख्रीष्टमा भरोसा विश्वास गर्नुहुन्छ आफ्नो उद्धारकर्ता मुक्तिदाताको रूपमा। अनि ख्रीष्टमा विश्वास गरेको क्षणमै तपाईँ पवित्र आत्माले छाप मारिनुहुन्छ। पवित्र आत्माले सबभन्दा पहिले सुन्नलाई कानको ढोका खोल्नुहुन्छ अनि त्यसपछि विश्वासको रोप्नुहुन्छ। अनि अर्को तर्क अनुसार कदम हो विश्वासीलाई छाप मार्नु। त्यहाँ कोही कोहीले यो प्रश्न गर्दछन् कि परमेश्वर पिताले वा परमेश्वर पुत्रले पवित्र आत्माले छाप मार्ने काम गर्नुहुन्छ कि पवित्र आत्मा स्वयं नै छाप मार्ने काम गर्नुहुन्छ। अन्यत्र मेरो विचार अनुसार यो पदमा स्पष्ट छ कि पवित्र आत्मा स्वयं नै छाप हुनुहुन्छ। परमेश्वर पिताले पुत्रलाई क्रूसमा मर्न दिनुभयो तर पुत्रले आफै स्वयंलाई स्वैच्छिक रूपमा अर्पण गर्नुभयो। यसरी दुवै पिता र पुत्रले दिनुभयो। परमेश्वर पिता र परमेश्वर पुत्रले निश्चित काम गर्न पवित्र आत्मा पठाउनुभयो तर यो आत्मा हुनुहुन्छ जसले काम गर्नुहुन्छ। उहाँले पापीहरूलाई नवजन्म दिनुहुन्छ, रिजेनेरेट गर्नुहुन्छ र उही समयमा उहाँले पापीलाई छाप मार्नुहुन्छ र म सोच्दछु कि आत्मा स्वयंले त्यो छाप हुनुहुन्छ। आत्मा स्वयं नै त्यो छाप हुनुहुन्छ। पवित्र आत्माको छाप मार्ने कामको लागि त्यहाँ दुई उद्देश्यहरू छन्। उहाँले परमेश्वरको रूपको छापको विश्वासीहरूलाई वास्तविकता दिन हृदयमा रोप्नुहुन्छ। तपाईँलाई थाहै होला कि मोहर लगाउने वस्तुमा छाप हुन्छ। मलाई लाग्छ बिल्कुल त्यही नै कुरा पवित्र आत्माले गर्नुहुन्छ। युहन्ना 3:33 पदले भन्छ, जसले उहाँको गवाहीलाई ग्रहण गरेको छ उसले परमेश्वर सत्य हुनुहुन्छ भनी छाप लगाइएको छ। निश्चय नै यो नै यहाँ खास विचार हो। परमेश्वरले आफ्ना निरूपणको विश्वासीमाथि राख्नु भएको छ। अनि छाप लगाउने कामको दोस्रो उद्देश्य हो न्याय सम्मत उचित स्वामित्वको सूचित गर्दछ। दोस्रो तिमोथी 2:19 पदमा भनिएको छ, तरै पनि परमेश्वरको जग दृढतापूर्वक खड़ा रहन्छ जसमा यो छाप लागेको छ, प्रभुले उहाँका आफ्ना जनहरूलाई चिन्नुहुन्छ अनि ख्रीष्टको नाम लिने हरेक जन अधर्मबाट अलग रहोस्। मित्र, उहाँले तपाईंलाई सुरक्षित राख्नुहुन्छ। यसको मतलब यो होइन कि तपाईँ पापमा रहन सक्नुहुन्छ। यदि तपाईँ ख्रीष्टको नाम लिने व्यक्ति हुनुहुन्छ भने तपाईँ अधर्मबाट अलग रहनुहुनेछ। यदि तपाईँको जीवनमा यो कुरा छैन भने मित्र, तब तपाईँ नवजन्म भएको र छाप लगाइएको जन हुनुहुन्न थियो र हुनुहुन्न। पवित्र आत्मा छाप मोर हुनुहुन्छ र त्यस छापले यो कुराको ग्यारेन्टी निश्चय दिन्छ कि परमेश्वरले हामीलाई सुरक्षित दिनुहुनेछ। हामी उद्धारको दिनसम्म छाप लगाइएका छौं। त्यो दिन आउनेछ पवित्र आत्माले हामीलाई ख्रीष्टका सुम्पिदिनुहुनेछ। हामीलाई त्यसरी छाप लगाइनु नै अति नै असल कुरा हो। त्यसरी छाप लगाइने कुरा अति नै असल कुरा हो। हामी त्यो रजिस्ट्री पत्र जस्तै हौ जुनले पूर्ण ग्यारेन्टी दिन्छ निश्चित स्थानमा पुर्याउन सुम्पिदिन, किनकि त्यस पत्रमा विशेष रजिस्ट्रको छाप लगाइएको हुन्छ र हुलाक कार्यालयले पोस्ट अफिसले यसको ठिक स्थानमा सुरक्षित रूपमा पुर्याउन सुम्पिदिन ग्यारेन्टी दिन्छ, निश्चय दिन्छ। अहिले हामी चर्च कलिसियाको सुरक्षा गर्ने काममा पवित्र आत्माको तेस्रो र अन्तिम कामको देख्छौं। बैना भनेको त्यो कुरा हो जुन कुनै चीजलाई पूर्ण रूपमा अधिकार गर्नभन्दा पहिले त्यो चीजको निम्ति दिने कुरा हो, चिन्हको रूपमा कि त्यो तपाईँको हो। जुनले यो निश्चित गर्दछ कि त्यो चीज तपाईँको हो, तपाईँले लिइसक्नु भएको छ र केही समय बाद त्यसलाई लानुहुनेछ। अर्को शब्दमा बैना भनेको कुनै चीज मेरो हो भन्ने कुरालाई सूचित गर्ने स्वामित्वको कुरा हो, सूचित गर्न दिने स्वामित्वको कुरा हो, चिन्ह हो। अनि यसको मतलब यो पनि हो कि त्यहाँ अझ केही कुरा पैसा दिनलाई या केही कुरा दिनलाई बाँकी छ। पवित्र आत्मा हाम्रो बहिनी हुनुहुन्छ, यो कुरा हामी पद 14 देख्छौ र उहाँलाई हाम्रो चिन्ह र प्रतिज्ञाको रूपमा दिइएको छ कि आत्मिक आशिषहरूको रूपमा आउनलाई अझ धेरै बाँकी कुराहरू छन्। हामीले पहिले देखिसक्यौं कि हामीसँग पैतृक अधिकार सम्पत्ति छ, त्यहाँ अझ धेरै कुरा आउनलाई बाँकी छ। हामीले सम्पूर्ण आत्मिक आशिषहरू पाइसकेका छैनौ। जब हाम्रो आखिरमा अन्त्यमा सम्पूर्ण उद्धार हुन्छ, हामीले सम्पूर्ण आत्मिक आशिषहरू पाउँदछौ, तब हामीले यो सम्पूर्ण रूपमा पाउनेछौ। त्यो त्यस बेला हुनेछ जब हामी महिमित शरीरमा प्रभु येशू ख्रीष्टसँग स्वर्गमा लगिनेछौ। तबसम्मलाई पवित्र आत्मा हाम्रो बहिनी हुनुहुन्छ जो हाम्रो ग्यारेन्टी हुनुहुन्छ। यो सबै उहाँको महिमाको प्रशंसाको निम्ति हो। भनिएको छ उहाँमा नै तिनीहरूले सत्यको वचन अर्थात तिनीहरूको मुक्तिको सुसमाचार सुनेपछि भरोसा गर्यो। उहाँमा नै तिमीहरूले विश्वास गरेपछि प्रतिज्ञाको पवित्र आत्माले तिमीहरू छाप मार्यो, जो चाहिँ किनिएको सम्पत्तिको छुटकाराको समयसम्म हाम्रो पैतृक सम्पत्तिको बहिन हुनुहुन्छ उहाँकै महिमाको प्रशंसाको लागि। यो सबै उहाँको महिमाको प्रशंसाको निम्ति हो। अनित्र यो अध्यायमा यो तेस्रो स्तुति प्रशंसाको गीत हो। हामीले देख्यौं कि पाउले त्रिएकको हरेक सदस्यको कामको विचार गरेपछि यो स्तुति प्रशंसा गर्दछन्। यहाँ परमेश्वरको महिमाको प्रशंसा छ कि पवित्र आत्माले हामीलाई नयाँ जन्म दिनुहुन्छ, उहाँ हाम्रा शरण र छाप बन्नुहुन्छ र हामीलाई वास्तविकता दिनुहुन्छ। अहिले यी सारा महिमित सत्यताहरूले पाउलाई प्रार्थनामा लाँदछ। अर्को दिनमा हामी देख्छौं एफिसियन विश्वासीहरूको लागि शक्ति र ज्ञानको निम्ति पावलको प्रार्थना। प्रभु आफ्नो यो वचन अध्ययनद्वारा आशिष दिउन्।
1: आजको अध्ययनले चाहिँ हामीलाई विशेष रूपमा यो कुरा सिकाएको छ कि ख्रीष्टमा विश्वास गर्ने मानिस आफ्नो उद्धारको विषयमा चाहिँ निराश हुनुपर्ने कुनै पनि कारण छैन र परमेश्वरले उसलाई चाहिँ पवित्र आत्माद्वारा छाप लगाउनु भएको छ भन्ने कुरा चाहिँ आज हामीले थाहा पाएका छौं।
2: यो अध्ययनले हामीलाई सम्झाउँछ कि हामीले सत्यको वचन अर्थात उद्धारको सुसमाचार सुन्यौं, ख्रीष्टमा विश्वास गर्यौं र प्रतिज्ञा गरिएको पवित्र आत्माद्वारा छाप लगायौं। यो परमेश्वरको महान अनुग्रह हो भन्ने सत्यलाई आजको अध्ययनमा हामी थाहा गर्यौं।
1: हजुर, साँच्चै नै दाई, र पवित्र आत्मालाई चाहिँ हाम्रो उत्तराधिकारको बैना भन्नु अझै आश्वस्त पर्ने कुरा चाहिँ रहेछ। र अहिले हामीले पवित्र आत्मा पाएका छौं भने भविष्यमा परमेश्वरले दिनुहुने पूर्ण उत्तराधिकार पनि निश्चय चाहिँ रहेछ।
2: बिल्कुलै सही कुरा भाइ। अहिले पवित्र आत्माको उपस्थितिमा हामीले अनुभव गर्ने आत्मिक जीवन भविष्यको महिमाको पूर्णता होइन तर त्यसको बैना हो। परमेश्वरले दिनुभएको पवित्र आत्मा उहाँको प्रतिज्ञा पूरा हुने कुराको निश्चयता हो।
1: हजुर, साँच्चै नै राई। र आज हामीले आफूलाई सोध्नुपर्ने प्रश्नहरू चाहिँ के रहेछन् भने, के हामी सत्यको वचन अर्थात सुसमाचारमा चाहिँ विश्वास गरिरहेका छौं? के हामी ख्रिस्टमा आफ्नो भरोसा राखिरहेका छौं? के हामी पवित्र आत्माको उपस्थितिलाई चाहिँ गम्भीरतापूर्वक लिइरहेका छौं? अनि के हामी परमेश्वरले दिनुहुने भविष्यको उत्तराधिकारको आशामा चाहिँ जिइरहेका छौं त?
2: र आदरणीय श्रोताहरू, आउनुहोस् ख्रिस्टमा विश्वास गरेर उहाँमा स्थिर रहौं, पवित्र आत्माको छाप पाएका मानिसहरूका रूपमा आफ्नो पहिचान सम्झौं। पवित्र आत्मा हाम्रो उत्तराधिकारीको बैना हुनुहुन्छ भन्ने सत्यमा भरोसा गरौं। वर्तमान परिस्थितिले हाम्रो आशा कमजोर नबनाओस्, किनकि परमेश्वरले हाम्रो भविष्य आफ्नो हातमा राख्नु भएको छ।
1: हजुर, साँच्चै नै हाम्रो उद्धारको निश्चयता चाहिँ आफ्नो भावनामा होइन, तर परमेश्वरको प्रतिज्ञा, ख्रिस्टको काम र पवित्र आत्माको छापमा चाहिँ आधारित छ भन्ने सत्य कुरालाई चाहिँ आज हामीले थाहा गर्न पाएका छौं। र यी सबै कुराहरूलाई चाहिँ हाम्रो हृदयमा हामीले एक गार्दन चाहिँ राखौं।
2: साँच्चै नै, त्यसैले आउनुहोस् पवित्र आत्माको अगुवाईमा जिउँ, उहाँले दिनुभएको आत्मिक जीवनमा बढौं र भविष्यमा पूरा हुने हाम्रो उत्तराधिकारीको आशामा स्थिर रहौं। यी सबै कुराको अन्तिम उद्देश्य परमेश्वरको महिमा हो। त्यसैले आदरणीय श्रोताहरू, आजको अध्ययनका लागि यति नै। फेरि अर्को अध्ययनमा हामी भेट्नेछौ। तबसम्म परमेश्वरको प्रतिज्ञामा भरोसा गर्दै पवित्र आत्माको अगुवाईमा र ख्रिस्टमा स्थिर भएर जीवन बिताऊ।
1: आजको हाम्रो यो एफिसीको अध्ययनलाई यहीँ नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ। र साथै हामी हजुरको माझमा एउटा खुशीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौं। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौ र यसमा विजेता हुनुहुने पहिलो, दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 97 0420 97 97 97 97 97।

आजको हाम्रो यो एफिसीको अध्ययनलाई यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ र साथै हामी हजुरको माझमा एउटा खुशीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौं। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 को दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौं र यसमा विजेता हुनुहुने पहिलो, दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 97 0 420 97 97 97 97 97

0: उहाँले थकितहरूलाई बल दिनुहुन्छ र कमजोरीहरूको शक्ति बढाइदिनुहुन्छ। युवक पनि दुर्बल र थकित हुन्छन् र जवान मानिसहरू थाकेर लोट्छन्, तर परम प्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरुड चाहिँ माथि माथि उड्नेछन् र दगुरेर पनि तिनीहरू थाक्ने छैनन्। तिनीहरू हिँड्नेछन् तापनि मूर्छा पर्ने छैनन्। यसैया 40:29-31।
1: टाइम चेक। यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम
3: नयाँ आशा। आशा
2: नयाँ आशा
3: नयाँ आशा
2: नयाँ आशा रेडियो सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन मतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। श्रोता मित्र, के तपाईँले थकानको महसुस गरिरहनु भएको छ? के तपाईँ आत्मिक र शारीरिक कमजोरीबाट ग्रस्त हुनुहुन्छ? के निराशाहरूले तपाईँलाई गाँजिरहेको छ? यदि त्यस्तो हो भने कृपया एकैछिन पवित्र धर्मशास्त्र पुस्तक बाइबलको यशैयाको 40:29-31 मनन गर्नुहोस्, जहाँ यस्तो लेखिएको छ, वहाँले थकितहरूलाई बल दिनुहुन्छ र कमजोरहरूको शक्ति बढाइदिनुहुन्छ। युवकहरू दुर्बल र थकित हुन सक्लान् अनि जवान मानिसहरू थाकेर लोटलान्, तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। यी पवित्र र सत्य करारका वचन सँगै हामी नयाँ आशाको आजको प्रस्तुतिमा हाम्रो प्रिय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछौ। यी पवित्र र सत्य करारका वचन सँगै हामी नयाँ आशाको आजको प्रस्तुतिमा हाम्रा प्रिय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछौ। आउनुहोस् कार्यक्रमको शुरूवातमा एउटा ख्रिस्टीय भजन।

0: श्रोता, भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ मदन।
2: आदरणीय श्रोताहरू, नयाँ आशा रेडियो कार्यक्रममा यहाँहरू सम्पूर्णलाई न्यानो स्वागत तथा अभिवादन। श्रोताहरू, आजको अध्यायमा हामीहरूले धर्मशास्त्रबाट कसरी येशू ख्रीष्टको बलिदान मार्फत अपमान र तिरस्कारको सट्टा हामीले महिमा प्राप्त गर्यौं भन्ने बारेमा जानकारी लिनेछौ। श्रोताहरू, आउनुहोस् एउटा प्रार्थनाबाट आजको अध्यायलाई शुरूआत गरौं। स्वर्गमा विराजमान हुने हाम्रो परमेश्वर बुवा, हामी तपाईँलाई धन्यवाद दिन्छौ। आजको यस वचन अध्ययन कार्यक्रममा तपाईँको उपस्थिति होस्, तपाईँले हामीलाई सहायता गर्नुहोस्, किनकि हामी जान्दछौ साँचो ज्ञान र बुद्धि केवल स्वर्गबाट मात्र आउन सक्छ। र साँच्चै नै प्रभु, हामी जो अपमानित थियौं, अपमान तपाईँले लिनुभयो, तपाईँले सहनुभयो र हामीलाई महिमाको अवस्थामा पुर्याउनु भयो। धन्यवाद यीशु, यीशुको नाममा आमेन। मित्रहरू, अब हामी क्रुसमाथि पूरा भएका ईश्वरीय पक्षहरूमा आउँछौ। यिनले अपमान र तिरस्कारका चोटहरूको निम्ति भावनात्मक सँगै प्रदान गर्दछ। हामीले धर्मशास्त्रमा धेरै पटक पढेका छौँ, उसको खोर्राको चोटले हामी निको भयौं, यसैया 53:5। यो भौतिक राज्यमा साँचो ठहरिएको छ भने भावनात्मक राज्यमा पनि उत्तिकै साँचो छ। निश्चय नै धेरै किसिमका भावनात्मक चोटहरू छन्। क्रुसद्वारा ती सबैको सँगाईको व्यवस्था गरिएको छ। तर मानवले भएको अति सामान्य तर अति गहिरो भावनात्मक चोटहरू अपमान र तिरस्कार हो। पहिले अपमान हेर। अपमानको उल्टो के हो? महिमा। क्रुसमाथि येशूले अन्तिमसम्म अपमानको चोट सहनुभयो ताकि हामी यसबाट निको हुन सकौं, अर्थात् हामीले यसलाई भोग्नु नपरोस्, हामी उहाँको महिमामा सहभागी हुन सकौं भनी येशूले हाम्रो अपमान सहनुभयो। क्रुसमा टाँगिँदा येशूले सहनुभएको अपमानको बारेमा हामीले यस अध्यायमा छलफल गर्नेछौँ। त्यसपछि अहिलेका मानिसहरूले भोग्नु परेका अपमानका कारणहरू र तिनका उपचारहरूको बारेमा केलाउनेछ। मैले गरेका सेवाकाईमा अपमान र त्यागको चोटबाट निको भएका मानिसहरूलाई देख्न पाउनु जस्तो खुसी म अरूमा पाउँदिन। परमेश्वरको उपचार सैद्धान्तिक वा धार्मिक मात्रै होइन, यसले काम पनि गर्छ। मलाई विश्वास छ, येशूको बलिदानले चङ्गाईको व्यवस्था गरेको छ भने तपाईँले सिद्धान्त स्वीकार गर्नुभयो भने तपाईँ आफै चङ्गाई पाउन योग्य हुनुहुन्छ। तपाईँ सेवकाई गर्दै हुनुहुन्छ भने तपाईँले अरूलाई निको तुलाउन सक्नुहुन्छ। परमेश्वरको जनले भोग्नुपर्ने अति सामान्य भावनात्मक दुःख कष्ट अपमान हो। यस कुरोलाई मैले आफ्नो सेवकाई गर्ने अनुभवबाट सिकेको छु। फेरि आफूहरूले यो समस्यालाई भोगिरहेको कुरा अरूहरूलाई जानकारी दिनमा विश्वासीहरू लज्जाबोध गर्दछ। एक अर्थमा अपमानले तपाईँलाई एउटा कैदी झै बनाउँछ। यस कुराको धर्मशास्त्रीय आधार हामी हिब्रू 2:10 अध्यायमा पढ्न सक्छौँ। यहाँ लेखिएको छ, यो उचित थियो कि परमेश्वर अर्थात् परमेश्वर पिता, जसको निम्ति र जसद्वारा सबै थोकको अस्तित्व छ, उहाँले नै धेरै सन्तान तपाईँ र मलाई महिमामा ल्याउनु हुँदा तिनीहरूका मुक्तिका कर्ता येशूलाई कष्टहरूद्वारा सिद्ध तुलाउनु भयो। उहाँको पूर्णतामा हामी आउन सकौं भने परमेश्वरले येशूलाई कष्टहरूद्वारा सिद्ध तुलाउनु भयो। परमेश्वरको उद्देश्यमाथि ध्यान दिनुहोस्। धेरै सन्तानलाई महिमामा ल्याउनु हुँदा तपाईँ परमेश्वरको विश्वासी पुत्र हुनुहुन्छ भने तपाईँले महिमा निश्चय नै पाउनुहुनेछ। तपाईँ उहाँको महिमामा सहभागी हुन सक्नुहोस् भने येशूले क्रुसमाथि तपाईँको अपमान सहनुभयो। ख्रीष्टले हाम्रो अपमान सहनुभएको विषयलाई हिब्रू 12:2 पनि व्याख्या गरिएको छ। यसले हामीलाई निम्न कुराहरू गर्न चेतावनी दिएको छ। यहाँ लेखेको छ, हाम्रो विश्वास शुरू गर्नुहुने र पूरा गर्नुहुने हाम्रो विश्वासको उत्थानकर्ता र सिद्धकर्ता येशूलाई हेर, जसले उहाँको सामुन्ने राखिदिएका आनन्दका निम्ति अपमानलाई केही जस्तो नठानी क्रुसको कष्ट भोग्नुभयो र परमेश्वरको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्छ। क्रुसमा येशूले अपमानको कष्ट पाउनुभयो। हामीले अपमानै गर्न नसक्ने अपमानको त्यो कष्ट थियो, तर त्यसले आफूलाई विचलित गराउन उहाँले दिनुभयो। आफ्नो उद्देश्य पूरा गरेर प्राप्त गर्ने आनन्दमा नै उहाँको सारा ध्यान केन्द्रित थियो। साँचो अर्थमा उहाँलाई उहाँको बाटोबाट विचलित गराउने लक्ष्यबाट टाढा लैजाने केही थोक नै थियो। धेरै सन्तानहरूलाई महिमित तुल्याउने उहाँका सामुन्ने स्थापित आदर आनन्द यही थियो। तपाईँ म र हामी जस्ता अरू लाखौंलाई महिमित तुल्याउन उहाँले क्रुसमा अपमानको कष्ट पाउनुभयो। दोस्रो तिमोथी 2:10 पदले भन्दछ, यसकारण चुनिएकाहरूका खातिर म हरेक कुरा सहन्छु ताकि तिनीहरूले पनि अनन्त महिमा सहित ख्रिष्ट येशूमा भएको मुक्ति प्राप्त गर्न सकुन्। श्रोताहरू, यस पदको स्मरणपछि मैले अनुभव गरे येशूले क्रुसमा भोग्नुभएका कष्टहरूको तुलनामा म अति थोरै सहँदैछु। त्यो प्रकाश म भित्र आएको लगतै म विनीत हुन पुगे। क्रुसमा मर्नु जतिको अपमान अरू कुनै किसिमको मृत्युमा छैन। अति तुच्छ अपराधीहरूलाई दिइने साह्रै तल्लो स्तरको सजाय यो थियो। तिनीहरूले येशूको शरीरबाट सबै कपडा खोसेर निकाले अनि उहाँ मानिसहरूका सामुन्ने टाँगिनुभयो। पटुहरूले उहाँको गिल्ला गरे। उहाँले क्रुसमा त्यसरी ठूलो अपमान सहनुभयो किनभने त्यस कष्ट भोगद्वारा उहाँ हामीमा महिमा ल्याउन सक्नुहुन्छ भन्ने उहाँलाई थाहा थियो। मित्रहरू, येशूले क्रुसमा भोग्नुभएको कष्टका बारेमा नयाँ करारले हामीलाई थोरै आत्मगत सूचना दिन्छ। तपाईँ साँच्चीकै यसलाई छोटकरीमा भन्न सक्नुहुन्छ। तिनीहरूले उहाँलाई क्रुसमा झुन्ड्याए। सबै चारवटा सुसमाचारले त्यति मात्रै भन्छ, तर पुरानो कराका भजन रचयिताहरू र अगमवक्ताहरूले त्यस समयमा येशूको हृदयभित्र के थियो सो आश्चर्यजनक प्रकाश दिएका छन्। यसका लागि हामीले एकपल्ट फेरि प्रायश्चितको महत्वपूर्ण अध्याय यसैया 53 जानुपर्दछ। त्यहाँ हामी येशूले अनुभव गर्नुभएको अपमानमाथि जोड दिएको देख्छौ। यसैया 53 3 पदले भन्छ, ऊ मानिसहरूबाट घृणित थियो र इन्कार गरियो, अफसोसमा अर्थात पीड़ामा परेको मानिस र कष्टसित परिचित। ऊ त्यो जस्तो थियो जसलाई देखेर मानिसहरू आफ्नो मुख फर्काउँछ। ऊ घृणित थियो र हामीले उसलाई केही मोलको गनेन। श्रोताहरू, क्रुसमाथिको उहाँको दृश्य नै भयानक थियो, त्यसैले हामीले आफ्ना आँखा उहाँको अनुहारतिर फर्काउनुको साटो अन्त्यतिर फर्कायौं। माथिको पदको अर्थ यसरी नै हामी बुझ्दछौं। यसभन्दा पहिलो पदले भन्छ, येशूको अनुहारमा न केही सुन्दरता न महत्व थियो। उहाँसँग मानव प्राणीको रूप पनि थिएन। उहाँका रगत बहिरहेका थिए। सारा घाउहरू, डामहरू र चोटहरू उहाँलाई घृणा गर्नेहरू, उहाँलाई झुन्डाउनेहरू र उदासीन बटुहरूका आँखाका सामुन्ने नाङ्गो भएको थियो। भजनको पुस्तकको 69 अध्यायले यस अध्यायको रचयिता दाऊदको बारेमा मात्र बोल्दैन, तर मसीह स्वयंको बारेमा पनि बयान गर्छ। पद 7 भनिएको छ, किनभने तपाईँकै खातिर मैले तिरस्कार सहेको छु र लाजले मेरो अनुहारलाई ढाकेको छ। यसरी क्रुसमा कस्ता कष्टहरू सहनुभयो। शोकको केही झलक हामी माथिको पदमा पाउँछौ। लाजले भुतुक्क भएको मानिसले तपाईँको अनुहार मुस्किलले हेर्न सक्छ। के यस कुरोमा तपाईँले कहिले ध्यान दिनुभएको छ? यहाँ पनि कष्टहरू भोगिरहेका दासको अनुहारहरू शरमले ढाकिएको छ। भजन संग्रह 69 शुरूका 2 पदहरूमा हामी यस्तै खालका दृश्यहरू पाउँछौ। हे परमेश्वर, मलाई बचाउनुहोस् किनकि पानी मेरो गर्दनसम्म अर्थात आत्मासम्म आइसकेको छ। उभिने ठाउँ नभएको गहिरो दलदलमा म डुब्दैछु। मित्रहरू, मलाई समाचारका लेखकहरूले क्रुसको वर्णनमा गरेका कन्जुसाई प्रति आश्चर्य लाग्छ, किनकि तिनीहरू सामान्य रूपमा यति मात्रै भन्छ। तिनीहरूले उहाँलाई क्रुसमा टाके। तिनीहरू हामीलाई त्यहाँ बगेको रगत र भोगेको कष्टहरूको तस्विर दिँदैन, कुनै आधुनिक लेखकलाई क्रुसको चित्रण गर्न भनिएको भए उसले त्यसको वर्णनमा कैयौं पानाहरू लेख्नेछ। तर त्यस बारेमा हामीले जे जान्नु छ सो सम्बन्धमा हामीले थप जानकारी गराउने जिम्मा नयाँ करारले पवित्र आत्मालाई सुम्पिएको छ। अब येशूको पोसाकलाई चिट्ठा हालेर आफूहरूमा बाँडफाँड गरिरहेका सेनाहरूको तस्विर हामी आफ्नो मनभित्र ल्याउनुहोस्। त्यस समयमा मानिसले आफ्नो शरीरमा चारवटा वस्त्रहरू लगाउँथे। त्यहाँ चारजना सैनिकहरू थिए, त्यसैले हरेकले एउटा एउटा वस्त्र लिए। तर धेरै सुन्दर भएकोले हरेकले त्यो आफैले लिन चाहन्थे, त्यसकारण तिनीहरूले उहाँका वस्त्रहरूको लागि चिट्ठा हाल्नु पर्यो। त्यस कुरा उल्लेखा धर्मशास्त्रले साह्रै राम्रोसँग राखेको छ। वस्त्र त्यसरी बाँडिएपछि परिणाम के भयो? यसु क्रुसमा नै पुरै नाङ्गिनु भयो। यसुको पछि पछि गइरहेका स्त्रीहरूको बारेमा के त? उहाँका पछि पछि जाने स्त्रीहरू मध्ये एकजना उहाँकी आमा मरियम हुनुहुन्थ्यो भने दोस्रो उहाँकी आमाकी बहिनी क्लोपासकी पत्नी मरियम र तेस्री मरियम मग्दलिन थिए। यो ना 19:25 हेर्न सक्नुहुन्छ। यिनीहरू क्रुसको नजिकै उभिरहेका थिए, अरू बाँकी टाढा रहेका थिए। फेरि म विश्वास गर्दछु यसले के देखाउँछ भने येशु संसारको सामुन्ने अपमान हुनुभएको थियो। उहाँले लङ्गोटी लगाएको, उहाँका हात र खुट्टामा केही रगत लागेको र उहाँको शिरमा सुन्दरता साथ काँडाको मुकुट जोडिएको हामीले पनि क्रुसमा टाँगिनु भएको येशुको यस्तै खालको सुन्दर तस्विर बनाएका छौँ। श्रोताहरू, त्यही पनि हामीले अपमानबाट छुटकारा पाउन सकौं र उहाँको महिमामा सहभागी हुन सक्छौं भनी येशुले हाम्रो अपमान सहनुभयो। यही नै सत्यता हो। आमेन। परमेश्वरले तपाईँहरूलाई प्रशस्त आशिष दिउन्। जय मसीह।
0: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम न

0: श्रोता मित्र, भर्खरै मदनबाट आत्मिक वचन सुन्नुभयो।
1: यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

श्रोता साथीहरू, यशैया 40:8 यसो भन्दछ, घाँस ओइलाउँछ, फूलहरू झर्दछन्, तर हाम्रा परमप्रभु परमेश्वरको वचन सधैँभरि अटल रहनेछ। साँच्चै प्रेम, आनन्द, शान्ति, सद्भाव, मिलाप, भाइचारा र मुक्तिको सन्देश दिने ख्रिस्टीय वचन सधैँ अटल, जीवित, सत्य र पवित्र छ। नयाँ आशाका यी सन्देशहरू सुनाउने क्रमलाई भने आजको निम्ति हामीले यही रोक्नु पर्नेछ, कारण घड़ीको सुईले हामीलाई विदाईको संकेत गरिसकेको छ। यदि आजको प्रस्तुतिबाट आत्मिक रूपमा लाभान्वित हुनु भएको महसुस गर्नु भएको छ भने कृपया हामीलाई हाम्रो इमेल ठेगाना newhope4all2013@yahoo.com वा पोस्ट बक्स नम्बर 12950 यहाँहरूको सुझावका साथसाथै टिक्का टिप्पणीहरू अनि उत्साहका सन्देशहरूले हामीलाई अझै धेरै मेहनत गरी कार्यक्रम प्रस्तुत गर्न ऊर्जा प्रदान गर्नेछ। हवस् त प्रिय श्रोता मित्र, आजको निम्ति हामीलाई बिदा दिनुहोस् अनि भोलि फेरि यही स्टेशन यही समयमा हाम्रो भेट हुने नै छ। धन्यवाद।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम द ब्लेस्ड लाइफ।
2: सबैजनालाई प्रभु येशू ख्रीष्टको नाउँमा जय मसीह अनि नमस्कार। कस्तो हुनुहुन्छ? आशा छ यहाँहरू सबैजना सन्चै हुनुहुन्छ होला। परमेश्वरको उत्साहजनक वचन तथा व्यावहारिक सन्देशहरूबाट यहाँहरू पनि आशिषित होस् भन्ने उद्देश्यको साथ प्रसारण हुने यो नौलो नेपाली रेडियो कार्यक्रम द ब्लेसेड लाइफलाई प्रतीक्षा गरिरहनु भएका सम्पूर्ण श्रोताबिनहरूलाई आजको यस कार्यक्रममा म स्वागत गर्न चाहन्छु। यो कार्यक्रम यहाँहरूले प्रत्येक हप्ताको बुधबार साँझ 8 बजे गुड न्यूज एफएम 105.1 MHz सुन्न सक्नुहुनेछ र यस कार्यक्रमको पुनः प्रसारण यहाँहरूले हाम्रो युट्युब च्यानल द ब्लेसेड लाइफमा गएर पनि सुन्न सक्नुहुनेछ। आउनुहोस् हामी सुरु गर्नेछौ आजको हाम्रो कार्यक्रमलाई। र आजको कार्यक्रमको शीर्षक रहेको छ हिब्रू अध्याय 3 भाग 1। हामी हिब्रूको पुस्तकको अध्ययनलाई अध्याय 3 जारी राख्दैछौ। हिब्रूको अध्याय 1 र 2 परमेश्वरका पुत्र स्वर्गदूतहरू भन्दा कसरी सर्वोच्च हुनुहुन्छ भन्ने विषयमा तुलना गरिएको थियो। नयाँ करारमा अब पिताले आफ्ना पुत्र येशूद्वारा आफूलाई पूर्ण रूपमा प्रकट गर्नुभएको छ। अध्याय 3 शुरूआत येशू मूसा भन्दा कसरी सर्वोच्च हुनुहुन्छ भन्ने तुलनाबाट हुन्छ। मूसा प्रभुको घरमा विश्वासयोग्य सेवक थिए। येशू ख्रीष्ट पनि उहाँलाई नियुक्त गर्नुहुने परमेश्वरप्रति विश्वासयोग्य हुनुहुन्थ्यो। उहाँले हाम्रो लागि अझ महान बलिदान दिनुभयो। परमेश्वरका पुत्रको रूपमा येशू परमेश्वरको सम्पूर्ण घरमाथि अधिकार राख्नुहुन्छ। यदि हामी अन्त्यसम्म आफ्नो विश्वासमा दृढ रह्यौं भने हामी परमेश्वरको घर हौं। हिब्रू अध्याय 3 पहिलो 6 पदको रूपरेखा यस प्रकार छ। पहिलो बुदा मूसा भन्दा महान प्रेरित र प्रधान पुजारी 3:1-4 र यसका 3 उपबुदाहरू छन्। कमा पवित्र दाजुभाइ तथा दिदी बहिनीहरू। ख उपबुदामा धर्मशास्त्रले येशूलाई जसरी प्रस्तुत गर्छ उहाँलाई त्यसरी नै विचार गर्नुहोस्। र ग उपबुदामा रहेको छ ख्रीष्टको प्रकाशमा मूसालाई विचार गर्नुहोस्। दोस्रो बुदा परमेश्वरको घरको आशा 3:5-6 र यस बुदाको पनि 3 उपबुदाहरू छन्। कमा रहेको छ घरको सेवक। ख उपबुदामा रहेको छ घरको उत्तराधिकारी र ग उपबुदामा रहेको छ हाम्रो विश्वासमा दृढ रहनु। अब पहिलो बुदाबाट सुरु गरौं। येशू मूसा भन्दा महान प्रेरित र प्रधान पुजारी हिब्रूको पुस्तक 3:1-4 यसरी लेखिएको छ। यसकारण स्वर्गीय बोलावटमा सहभागी भएका पवित्र भाइ हो हामीले दृढ स्वीकार गरेका प्रेरित तथा प्रधान पुजारी येशूलाई विचार गर। उहाँलाई नियुक्त गर्नुहुने प्रति येशू विश्वस्त हुनुहुन्थ्यो जसरी मूसा पनि परमेश्वरको परिवारमा विश्वस्त थिए। मूसा भन्दा येशू अझ बढी गौरवशाली ठहरिनुभयो जसरी घरभन्दा घर बनाउनेको बढी आधार हुन्छ। किनभने हरेक घर कुनै न कुनै मानिसबाट बनाइएको हुन्छ तर सब थोक बनाउने त परमेश्वर नै हुनुहुन्छ। आमेन। अब हामी हाम्रो पहिलो उपबुदालाई अध्ययन गर्नेछौ जुनको शीर्षक छ पवित्र दाजुभाइ तथा दिदीबहिनीहरू। पवित्र दाजुभाइ तथा दिदीबहिनीहरू भन्ने शब्दले अध्याय 2 गरिएको छलफललाई फेरि सम्झाउँछ जहाँ येशू ख्रीष्टले हामीलाई आफ्ना दाजुभाइ तथा दिदीबहिनी भन्न लाज मान्नुहुन्न भन्ने कुरा हामीले अध्ययन गरेका थियौं। हामी येशूका दाजुभाइ तथा दिदीबहिनी हौ र मण्डलीमा पनि हामी एकअर्काका दाजुभाइ तथा दिदीबहिनी हौ। हामी सबै परमेश्वरको परिवारका सदस्य हौ। पहिलो पत्रुसको पुस्तक 2:5 यसरी लेखिएको छ तिमीहरू पनि येशू ख्रीष्टद्वारा परमेश्वरको दृष्टिमा ग्रहण योग्य आत्मिक बलिदान चढाउने पवित्र पुजारी गिरीको निम्ति जीवित पत्थरहरू जै आत्मिक घर बन्दै जाओ। आमेन। परमेश्वरका मानिसहरूलाई पवित्र भनेर सम्बोधन गर्नुको अर्थ येशू ख्रीष्टको रगतले मण्डलीलाई पवित्र र शुद्ध बनाएको छ भन्ने कुरालाई जोड दिनु हो। पवित्रता मानिसको आफ्नै प्रयास वा उपलब्धिबाट आउँदैन। त्यसैले लेखकले उनीहरूलाई अभिवादन गर्दा उनीहरूले आफ्नै प्रयासद्वारा पवित्रताको स्थान प्राप्त गरेका कारण प्रशंसा गरेका होइनन्। येशू ख्रीष्टले उनीहरूको लागि दिनुभएको पुजारीको बलिदानको कारण उनीहरू पवित्र भएका हुन्। त्यसैले उनले उनीहरूलाई पवित्र भनेका हुन्। विश्वासीहरूले पाएको स्वर्गीय बोलावटले परमेश्वरले नै हामीलाई आज हामी जे छौं त्यो बनाउनुहुन्छ भन्ने कुरालाई जनाउँछ। हामी आफैलाई परिवर्तन गरेर पहिले केही बन्दैनौं र त्यसपछि परमेश्वरका मानिस हुँदैनौ। परमेश्वरले नै हामीलाई परिवर्तन गरेर आफ्ना मानिस बनाउनुहुन्छ। यी शब्दहरूले विश्वासीहरू मिलेर मण्डली बन्छ भन्ने कुरा पनि हामीलाई सम्झाउँछन्। यसको अर्थ येशु ख्रीष्टको रगतले तपाईँलाई धोएर शुद्ध बनाएको छ र तपाईँ उहाँका पवित्र मानिस हुनुहुन्छ जो उहाँको बहुमूल्य र महिमित उत्तराधिकारी हुनुहुन्छ। एपिसीको पुस्तक 1:18 यसरी लेखिएको छ, म यो पनि प्रार्थना गर्दछु कि तिमीहरूको हृदयका आँखा उज्यालो होस् र कुन आशाको निम्ति उहाँले तिमीहरूलाई बोलाउनु भएको छ र सन्तहरूमा उहाँको महिमित उत्तराधिकारीको सम्पत्ति के हो सो तिमीहरूले जान्न सक। आमेन। अब हामी हिब्रू 3:1 भागमा आइपुग्छौ। हामीले स्वीकार गरेका प्रेरित र प्रधान पुजारी ख्रीष्ट येशूलाई विचार गर्नुहोस्। यहाँ विचार गर्नुहोस् भन्नाले उहाँको बारेमा सोच्नुहोस्, गहिरो रूपमा हेर्नुहोस् वा मनन गर्नुहोस् भन्ने अर्थ लाग्छ। येशू हाम्रो प्रेरित र प्रधान पुजारी दुवै हुनुहुन्छ। हामी येशू ख्रीष्टलाई हाम्रो प्रेरित भनेर प्राय सम्बोधन गर्दैनौ। प्रेरित भन्नाले साधारण रूपमा पठाइएको व्यक्ति भन्ने बुझिन्छ। यसलाई यसरी बुझ्नुहोस्, येशूले 12 प्रेरितहरूलाई जिम्मेवारी दिनुभयो र आफ्नो तर्फबाट पठाउनु भयो। त्यसरी नै येशू ख्रीष्ट पिताद्वारा पठाइनु भएको प्रेरित हुनुहुन्छ। उहाँ एउटा विशेष उद्देश्य पूरा गर्न स्वर्गबाट पठाइनु भएको व्यक्ति हुनुहुन्छ। येशू हाम्रो प्रधान पुजारी पनि हुनुहुन्छ। हिब्रूको पुस्तकका बाँकी अध्यायहरूमा लेखकले येशू हाम्रो प्रधान पुजारी हुनुहुन्छ भन्ने विषयलाई अझ विस्तार गर्दै लैजानेछन्। अब हामी दोस्रो उपबुधलाई अध्ययन गर्नेछौ र यसको शीर्षक छ, धर्मशास्त्रले येशूलाई जसरी प्रस्तुत गर्छ उहाँलाई त्यसरी नै विचार गर्नुहोस्। हिब्रूको पुस्तक 3:2 यसरी लेखिएको छ, उहाँलाई नियुक्त गर्नुहुने प्रति येशू विश्वस्त हुनुहुन्थ्यो जसरी मोसा पनि परमेश्वरको परिवारमा विश्वस्त थियो। आमेन। जब हामी ख्रीष्ट येशूको बारेमा सोच्दछौ र मनन गर्छौ तब बाइबलले उहाँलाई जसरी प्रस्तुत गरेको छ हामीले पनि उहाँलाई त्यसरी नै बुझ्नुपर्छ। यदि येशू ख्रीष्टको बारेमा मानिसले दिने व्याख्या परमेश्वरको वचनमा आधारित र जरा गाडिएको छैन भने त्यसले मानिसलाई गलत बाटोमा लैजान सक्छ। उहाँ हाम्रो विश्वासको शुरूआत गर्नुहुने र त्यसलाई पूरा गर्नुहुने व्यक्ति हुनुहुन्छ। त्यसैले हाम्रो सोचको शुरूआत र अन्त्य पनि उहाँबाटै हुन दियौं। पद 2 भने झैं येशू उहाँलाई नियुक्त गरेर यस पृथ्वीमा विशेष उद्देश्यका लागि पठाउनुहुने परमेश्वरप्रति विश्वासयोग्य हुनुहुन्थ्यो। परमेश्वरको वचनमा पद 2 यस सत्यलाई देखाउने धेरै उदाहरणहरू छन्। ती मध्ये 2 उदाहरण नै हेरौं। 1 सामुएलको पुस्तक 12:6-7 यसरी लेखिएको छ, सामुएलले मानिसहरूलाई भने, परमप्रभुले नै तिमीहरूलाई मोसा र हारून दिनुभयो र तिमीहरूका पिता पुर्खाहरूलाई मिश्र देशबाट निकालेर ल्याउनु भयो। अब यहाँ खडा हो किनकि परमप्रभुको उपस्थितिमा तिमीहरूका अघि म तर्फ पेश गर्नेछु र म तिमीहरूका निम्ति र तिमीहरूका पिता पुर्खाहरूका निम्ति उहाँले गर्नुभएका सबै धार्मिक कार्यहरू म सुनाउनेछु। आमेन। अब नयाँ नियमबाट एउटा उदाहरण हेरौं। यहोन्नाको पुस्तक 6:38-40 यसरी लेखिएको छ, आफ्नो इच्छा पूरा गर्न म स्वर्गबाट ओर्लिएको होइन तर मलाई पठाउनुहुनेको इच्छा पूरा गर्नलाई आएको हुँ र मलाई पठाउनुहुनेको इच्छा यो हो कि उहाँले मलाई दिनुभएकाहरू मध्ये कसैलाई पनि म नगुमाऊ तर तिनीहरूलाई अन्त्यको दिनमा जीवित पारू, किनभने मेरो पिताको इच्छा यो हो कि पुत्रलाई हेर्ने र उसमाथि विश्वास गर्ने प्रत्येकले अनन्त जीवन प्राप्त गरोस् र म त्यसलाई अन्त्यको दिनमा जीवित पार्नेछु। आमेन। त्यसै गरी पद 2 अन्तिम भाग गन्तीको पुस्तक 12:7 लिइएको हो र यहाँ यसरी लेखिएको छ, तर मेरो दास मोसासित त म त्यसो गर्दिन, त्यो त मेरो सबै घरानामा विश्वासी छ। आमेन। यसले हामीलाई उपबुधा गतर्फ लैजान्छ र यसको शीर्षक हो, ख्रीष्टको प्रकाशमा मोसालाई विचार गर्नुहोस्। हिब्रूको पुस्तक मुख्य रूपमा येशू ख्रीष्टमा विश्वास गर्ने यहुदी विश्वासीहरूका लागि लेखिएको थियो। त्यसैले हिब्रूको पुस्तकको मुख्य धार्मिक पृष्ठभूमि पुरानो नियम र मोसाको व्यवस्था थियो। यहुदीहरू पुरानो नियमका धर्मशास्त्रसँग राम्ररी परिचित थिए। उनीहरूले आफ्ना इतिहासका प्रमुख व्यक्तिहरूलाई अत्यन्तै आदर गर्थे, विशेष गरी मोसालाई। हिब्रूका लेखकले आफ्ना श्रोताहरूलाई येशू ख्रीष्ट यहुदी धर्मभन्दा महान हुनुहुन्छ र त्यसको स्थान उहाँले लिनुभएको छ भन्ने कुरा स्पष्ट पार्न चाहन्थे। पुरानो करार भन्दा ख्रीष्ट सर्वोच्च हुनुहुन्छ भन्ने कुरा देखाउन लेखकले धेरै आधारहरू प्रस्तुत गर्छन्। हिब्रूको पुस्तक 3:3 यसरी लेखिएको छ, मोसा भन्दा येशू अझ बढी गौरवशाली ठहरिनुभयो, जसरी घर भन्दा घर बनाउनेको बढी आदर हुन्छ। आमेन। जकरियाको भविष्यवाणीमा आगा भनिनु भएको येशू ख्रीष्टले मन्दिर निर्माण गर्नुहुनेछ र आफ्नो सिंहासनमा पुजारी भएर बस्नुहुनेछ भन्ने कुरा बताइएको छ। जकरियाको पुस्तक 6:12-13 यसरी लेखिएको छ, त्यसलाई भन, सर्वशक्तिमान परमप्रभु यसो भन्नुहुन्छ, हेर यो मानिस जसको नाउँ आगो हो त्यो आफ्नो ठाउँमा बढ्नेछ र परमप्रभुको मन्दिर बनाउनेछ, त्यसले नै परमप्रभुको मन्दिर बनाउनेछ र त्यो महिमाले पहिरिनेछ र आफ्नो सिंहासनमा विराजमान भएर राज्य गर्नेछ र त्यो सिंहासनमा एकजना पुजारी हुनेछ अनि दुवैको बीचमा मिलाप हुनेछ। आमेन। यही सत्यलाई कलसी अध्याय एकमा फेरि यसरी बताइएको छ। कलसीको पुस्तक एकको अठारमा यसरी लेखिएको छ, उहाँ शरीर अर्थात मण्डलीका शिर हुनुहुन्छ, उहाँ नै सुरु हुनुहुन्छ, मरेकाहरूबाट जीवित हुनेहरूमा उहाँ ज्येष्ठ हुनुहुन्छ, ताकि प्रत्येक कुरामाथि उहाँ सर्वोच्च हुन्। आमेन। हामी अर्को सन्देशको भाग दुईमा यस विषयको अध्ययनलाई जारी राख्नेछौ। हिब्रूका लेखकले हामीलाई येशु ख्रीष्टको बारेमा ध्यानपूर्वक सोच्न र गहिरो रूपमा मनन गर्न आग्रह गरिरहेका छन्। यसको पछाडि एउटा विशेष कारण छ जुन हिब्रूको पुस्तकको अध्ययनलाई अगाडि बढाउँदै जाँदा हामी अझ स्पष्ट रूपमा देख्नेछौ। यदि तपाईँले येशु ख्रीष्टलाई आफ्नो मुक्तिदाताको रूपमा चिन्नु भएको छैन भने अहिले मेरो पछि पछि यो प्रार्थना दोहोर्याउनुहोस्। हे प्रभु, म विश्वास गर्छु कि तपाईँ मेरा पापहरूबाट मलाई बचाउन मर्नुभयो। मेरो हृदय, मेरो प्राण र मेरो मनमा आउनुहोस् र मलाई तपाईँको उपस्थितिले भरिदिनुहोस्। तपाईँ मेरा प्रभु र मेरा मुक्तिदाता हुनुहुन्छ। हे येशु, मलाई अनन्त जीवन दिनुभएकोमा धन्यवाद। आमेन। हस्त श्रोताबिन, आजलाई यति नै। आजको यस सन्देशहरूबाट यहाँहरूले के कस्ता आशिषहरू पाउनुभयो सो हामीलाई लेख्न नभुल्नुहोला। यहाँहरूको सल्लाह, सुझाव र प्रतिक्रियाहरूले हामीलाई पनि आशिषित बनाउनेछ। यहाँहरूलाई हामीलाई हाम्रो इमेल ठेगाना arrow.kcc2020@gmail.com मार्फत सम्पर्क गर्न सक्नुहुनेछ। हस्त श्रोताबिन, आजलाई म बिदा दिन चाहन्छु। यस हप्ताभरि नै यहाँहरूलाई परमेश्वरले प्रशस्तै आशिष दिनुभएको होस्। सबैजनालाई जय मसीह, नमस्कार अनि शुभरात्री।

0: जय मसी साथै नमस्कार सम्पूर्ण श्रोताहरूमा, साथै मेरा प्यारा प्यारा भाइ बहिनीहरू, कार्यक्रम यिपी लेसिङ लिएर उपस्थित भइसकेकी छु म यहाँहरूकै प्यारी दिदी सारा लामा। यहाँहरूकै आफ्नै बाल कार्यक्रम आउने गर्दछ हरेक बुधबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म र पुनः प्रसारण बेलुकी 8:30 देखि 9 बजेसम्म आउने गर्दछ, मात्र गुड न्यूज एफएम 105.1 MHz। र पोखरामा बस्नुहुने भाइ बहिनीहरूले पनि यस कार्यक्रमलाई गुड न्यूज एफएम 105.6 MHz यही समयमा सुन्न सक्नुहुनेछ। र आज भने कार्यक्रममा मैले एउटा पाहुनालाई निम्ताएकी छु र उहाँ चाहिँ टिचर एजुकेटर पनि हुनुहुन्छ र साथसाथै उहाँ बाल संगति शिक्षिका पनि हुनुहुन्छ र विगतमा उहाँले मण्डलीमा चाहिँ क्वेयरमा पनि सहायता पुर्याउनु भएको थियो र उहाँ हुनुहुन्छ सोनु नेपाली महर्जनज्यू र उहाँ चाहिँ कोइनोनिया पाटन मण्डलीबाट हुनुहुन्छ। म उहाँलाई ढिला नगरिकन स्वागत गर्न चाहन्छु। जयमसी।
1: जयमसी सायाजी,
0: कस्तो हुनुहुन्छ?
1: एकदम आरामै छु।
0: यहाँलाई स्वागत छ है कार्यक्रममा।
1: हुन्छ, धेरै धन्यवाद।
0: यहाँलाई मैले धेरै समयदेखि चाहिँ यो कार्यक्रमको लागि रिक्वेस्ट गरिरहेको थिएँ है, एकदम व्यस्त हुनुहुन्छ। थोरै आफ्नो परिचय भनिदिनुहोस् न, अहिले केमा इन्गेज हुनुहुन्छ, होइन के गर्दै हुनुहुन्छ?
1: हुन्छ, फेरि पनि जयमसी, मेरो नाम सोनु नेपाली महर्जन भनि नै हाल्नुभयो अघि साराजीले। सो अहिले केमा व्यस्त छु भन्दाखेरि चाहिँ म टिचर एजुकेटर नै हो। सो अहिले चाहिँ म इसिसी भन्ने एउटा अर्गनाइजेसनमा चाहिँ आबद्ध छु। सो त्यहाँ पनि रहेर म नानीहरूको बारेमा नै कुराकानी गरिरहेको हुन्छु अनि चर्चको बारेमा भन्नुहुन्छ भने चाहिँ चर्चमा पनि म नानीहरूसँग नै अहिले काम गरिरहेको छु। सो 7 इयर्सको नानीसँग चाहिँ काम गर्दैछु।
0: अनि यहाँले भन्नुभयो इसिसीमा आबद्ध हुनुहुन्छ एजुकेटरको रूपमा, यहाँको भूमिका चाहिँ त्यहाँ के छ?
1: मेरो भूमिका त्यहाँ चाहिँ अब धेरै नै छ, धेरैवटा कामहरू हामीले गर्नुपर्ने हुन्छ, तर विशेष गरी भन्नुपर्दाखेरि चाहिँ मैले चाहिँ ट्रेनिङहरू दिने काम गर्छु अनि त्यहाँ चाहिँ टिचरहरू आउनुहुन्छ विभिन्न स्कुलहरूबाट अनि हाम्रो धेरै कोर्सेसहरू पनि हुन्छ। सो सर्ट कोर्स, लङ कोर्स है, 1 इयरको कोर्सेसहरू पनि हुन्छ। सो त्यसमा नै आबद्ध छु। सो त्यहाँ नै ट्रेनिङ दिने काम छ अनि त्यो सँगसँगै चाहिँ म कतिवटा स्कुलमा चाहिँ एज कन्सल्टेन्ट पनि आबद्ध छु।
0: कतिको इन्जोय गरिरहनु भएको छ आफ्नो प्रोफेसनलाई?
1: सो यो भन्नुपर्दाखेरि चाहिँ म एकदमै इन्जोय गरिरहेको छु किनकि मेरो होल अहिलेसम्मको एक्सपिरियन्स भनेको नै नानीहरूसँग नै हो, किनकि मैले 10 इयर्ससम्म पनि नानीहरूसँग स्कुलमा काम गर्ने मौका पाएको थिएँ। सो त्यो कुराहरू चाहिँ अहिले केही पनि खेर गएको छैन अनि जुन चाहिँ मैले आफ्नो काममा पनि त्यो अप्लाई गर्न पाएको भएर चाहिँ सो आई एम रियली थ्याङ्कफुल टु गड, आई इन्जोय माई वर्क।
0: भनेपछि पहिला यहाँ टिचरको रूपमा काम गर्नुभयो, अहिले ट्रेनरको रूपमा काम गर्दै हुनुहुन्छ है, र यहाँ बालबालिकाकै बीचमा काम गर्ने भएकोले अब यो प्रश्न सोध्दै गर्दा फेरि अलि हाँस उठ्दो पनि हुन्छ है, यहाँलाई बालबालिका चाहिँ कतिको मनपर्छ?
1: ओके, सो बालबालिकाको बारेमा भन्नुपर्दाखेरि मैले जब फर्स्टमा स्टार्ट गरेँ त्यति बेलामा चाहिँ मैले कहिले पनि सोचेको थिइनँ कि म हुन्छ नि टिचिङ सेक्टरमा नानीहरूसँग काम गर्छु भने, किनकि मलाई त्यति बेला चाहिँ मन पर्दैन थियो क्या नानीहरू, अनि ओफो टिचिङ चाहिँ गर्न नपरे हुन्थ्यो भन्ने जस्तो चाहिँ लाग्थ्यो। तर जब मैले काम गर्दै गर्दै जाँदाखेरि चाहिँ मैले उनीहरूलाई बुझ्न थालेँ, उनीहरूले पनि मलाई बुझ्यो क्या, अनि त्यो बुझ्दै गर्दाखेरि चाहिँ मलाई आफैले भित्रबाट मोटिभेसन पनि आयो कि ओके मैले चाहिँ के गर्न सक्दो रहेछु नानीहरूसँग, उनीहरूले मलाई बुझ्यो भने त मैले उनीहरूलाई सिकाउन सक्दो रहेछु भन्ने एक प्रकारको आयो। सो त्यसरी नै एकअर्कालाई बुझ्दै गर्दाखेरि नै मलाई उनीहरूको माया पनि लाग्न थाल्यो अनि मन पनि पर्न थाल्यो। सो अहिले म उनीहरूलाई धेरै माया गर्छु, मेरो नानीहरू मसँग एकदम क्लोज छन्।
0: र बालबालिका मनपर्छ भन्नुभयो र मलाई थोरै यहाँको आफ्नै बाल्यकालको बारेमा जान्न मन लाग्यो कि, जान्न चाहिँ मन लाग्यो। सोनु नेपाली महर्जन चाहिँ सानोमा कस्तो हुनुहुन्थ्यो?
1: म भन्नुपर्दाखेरि चाहिँ म चाहिँ त्यस्तो त्यो चञ्चले टाइपको चाहिँ थिइनँ, म एकदमै ज्ञानी काम नेचरको नै थिएँ भनेर भन्नुहुन्छ मेरो मम्मीहरूले भन्दाखेरि चाहिँ। जस मेरो दाईको र मेरो फरक हेर्नु पर्दाखेरि चाहिँ मेरो दाई चाहिँ अलिकति चञ्चले टाइपको हुनुहुन्थ्यो भने म चाहिँ त्यस्तो थिइनँ भनेर चाहिँ भन्नुहुन्थ्यो. सो मेरो बाल्यकाल चाहिँ एकदमै राम्रो नै बित्यो जस्तो लाग्छ किनकि मेरो धेरैजना सिब्लिङ्सहरू हुनुहुन्थ्यो. सो मैले रोल प्लेहरू गर्ने मौकाहरू त्यति बेलामा पाएको थिएँ अनि मेरो धेरै सर्कलमा साथीहरू पनि धेरैजना हुनुहुन्थ्यो त्यति बेलामा. सो एकदमै राम्रो भयो जस्तो लाग्छ मेरो बाल्यकाल.
0: यहाँको अब बाल संगति चाहिँ कसरी बित्यो हुन्छ नि, बाल संगतिमा कसरी हुर्कनु भयो अथवा भनौँ कसरी प्रभुलाई पाउनु भयो त्यो थोरै भन्न मिल्छ?
1: मिलिहाल्छ नि. सो बाल्यकालमा मैले सन्डे स्कुलमा चाहिँ जोइन गर्दै गर्दाखेरि मलाई चाहिँ त्यहाँको गीतहरू एकदमै मनपर्ने गीतहरू अनि त्यो सँगसँगै एक्सन सङहरू गर्दाखेरि अनि नयाँ नयाँ कुराहरू हाम्रो टिचरहरूले सिकाउनुहुन्थ्यो जुनमा चाहिँ मलाई रेबेका मिस भन्ने चाहिँ एकदमै याद आउँछ. सो उहाँले चाहिँ यति राम्रोसँग सिकाउनुहुन्थ्यो कि मलाई पनि उहाँ जस्तै हुन मन लाग्ने है, त्यस्तो खालको चाहिँ मैले एउटा इन्सपिरेसन चाहिँ लिइरहेको थिएँ. तर म रेगुलरली नै सन्डे स्कुल चाहिँ मम्मीसँग नै गइरहेको थिएँ. मम्मीले पसलमा यो खानिदिन्छु त्यो खानिदिन्छु भनेर फकाएर चर्च लानुहुन्थ्यो अनि त्यसरी नै गइराखेको थिएँ. तर त्यति बेलासम्म नि प्रभुलाई चाहिँ पाएको थिएन जस्तो लाग्छ मलाई, किनकि जब मैले याद गर्दाखेरि वेन आई वाज लाइक 22 इयर्स त्यति बेलामा चाहिँ मैले प्रभुलाई पाएको हो है. सो बाल्यकालमा चाहिँ आई वाज इन्जोइङ होइन, मेरो सन्डे स्कुल मैले इन्जोय चाहिँ गरिरहेको थिएँ भने अनि के खान पाउँछु रमाइलो छ नयाँ कुरा सिक्न पाउँछ भनेर जान्थेँ भने त्यति बेला चाहिँ प्रभु खासै पाएको मैले अनुभव गरिनँ. तर म जब 22 इयर्सको थिएँ त्यति बेलामा चाहिँ एउटा बाइबल स्टडी गर्दै गर्दाखेरि चाहिँ प्रभु भनेको चाहिँ को हुनुहुँदो रहेछ मेरो लागि भन्ने कुरा चाहिँ मैले त्यति बेलामा थाहा पाएको हो. सो त्यही नै हो.
0: ओके, एकदम इन्ट्रेस्टिङ रहेछ. यहाँले भन्नुभयो बाल संगतिमा हामीलाई एक्सन सङ सिकाउनुहुन्छ हुन्थ्यो भनेर, कुनै याद छ जस्तो रमाइलो आफूलाई मनपर्ने एक्सन सङ?
1: एक्सन सङहरू त धेरै नै छ. सो मनपर्ने भन्दाखेरि चाहिँ एउटा चाहिँ त्यो चाहिँ कहिले पनि पुरानो हुँदैन जस्तो लाग्छ, त्यो दाल दिने गोली यादको भन्नेवाला चाहिँ, सो त्यो चाहिँ कहिले पनि पुरानो हुँदैन जस्तो लाग्छ, रमाइलो पनि छ. सो त्यही नै छ एउटा चाहिँ.
0: ओके, अनि अर्को चाहिँ तपाईँ विवाहित पनि हुनुहुन्छ सायद, हाम्रो इन्फर्मल टक हुँदै गर्दाखेरि घरमा को को हुनुहुन्छ परिवारमा थोरै भनिदिनुहोस् न.
1: मेरो परिवारमा चाहिँ अहिले मेरो हस्बेन्ड, म अनि मेरो सासू ससुरा हुनुहुन्छ अनि मेरो देवर देवरानी पनि हुनुहुन्छ तर उहाँहरू चाहिँ आउट अफ कन्ट्री बाहिर हुनुहुन्छ अनि हामी चारजना चाहिँ छौँ अहिले घरमा.
0: अनि अब यहाँ बाल संगतिमा पनि आबद्ध हुनुभएको कारणले गर्दाखेरि यो बाल संगतिको सेवकाई चाहिँ कस्तो सेवकाई रहेको छ त?
1: अब यो बाल संगतिको सेवकाई भन्ने बित्तिकै हेर्दाखेरि चाहिँ अब अरूले हेर्दाखेरि चाहिँ नानीहरू खेलाउने हो बस्ने हो एकछिन संगतिमा डिस्टर्ब गर्छ यिनीहरूले भन्ने त्यस्तो टाइपको हुन्छ होइन. तर मलाई चाहिँ कस्तो लाग्छ भन्दा यो चाहिँ एउटा जबको रूपमा चाहिँ हामीले लिन सक्छौँ किनकि सन्डे स्कुलको नानीहरू नै पछि गएर चाहिँ चर्च सम्हाल्ने व्यक्तिहरू बन्न जान्छन् नि त. सो त्यो भएको कारणले हामीले चाहिँ यो जगमा नै हामीले काम गरिरहेछौँ जहाँनिर चाहिँ उनीहरूले सिक्नुपर्ने उमेरमा नै कति कुराहरू चाहिँ प्रभुको बारेमा सिक्यो भने चाहिँ उनीहरू ठुलो हुँदै गएपछि त्यो कुराहरू प्र्याक्टिस गर्दै गइरहेको हुन्छ.
0: जस्तै कि
1: उनीहरूले हामीले भन्छौँ नि बाइबलमा एउटा ठुलो आज्ञा पनि छ महान आज्ञा कि आफ्नो छिमेकीलाई आफैले झैँ प्रेम गर, त्यो कुरा चाहिँ हामीले भनिरहन्छौँ तर त्यो कुरा चाहिँ हाउ होइन, हाउ वी हेभ टु प्र्याक्टिस भन्ने कुरा चाहिँ सन्डे स्कुलमा चाहिँ सिक्न एकदमै धेरै जरुरी छ. अब कसरी चाहिँ सिक्ने भन्दाखेरि चाहिँ उनीहरूले आफ्नो साथीलाई एकअर्कालाई प्रेम गर्नु पर्यो, उनीहरूलाई हेल्प चाहिएको छ भने हेल्प गर्नु पर्यो हो, त्यो कुराहरू चाहिँ उनीहरूले सन्डे स्कुलमा नै एकअर्काबाट सिक्नुपर्ने हुन्छ. अनि जब ऊ बढ्दै जान्छ बढ्दै गइसकेपछि चाहिँ उनीहरू मेबी लिडरसिप पोजिसनमा पनि पुग्न सक्छ, त्यति बेलामा पनि उनीहरूले कसरी हेल्प गर्ने अनि कसरी आफ्नो छिमेकीलाई प्रेम गर्ने भन्ने कुरा चाहिँ उनीहरूले त्यहाँ चाहिँ देखाउन सक्छन् अनि त्यो प्र्याक्टिस गर्ने उमेर चाहिँ सन्डे स्कुलमा हो. सो यो चाहिँ यस्तो खालको सेवकाई हो भनेर चाहिँ मैले चाहिँ लिएको छु.
0: अब यसमा टिचरको बाल संगति टिचर र पेरेन्ट्सको चाहिँ कतिको भूमिका हुन्छ त?
1: टिचर र प्यारेन्ट्सको बारेमा भन्नुपर्दाखेरि त मोस्ट अफ द टाइम त प्यारेन्ट्ससँग नै हुन्छ. अब सन्डे स्कुल त जम्मा एक दिन हुन्छ होइन, स्याटरडे हुन्छ त्यसमा पनि 2 घन्टा हुन्छ, दुई घण्टामा पनि एक घण्टा चाहिँ अब हाम्रो पाटन चर्चको हेर्ने हो भने चाहिँ होल फेलोसिप हुन्छ एक घण्टा सबै नानीहरू एकै ठाउँमा बसेर सङ्गति गर्नुहुन्छ एक्सन सङहरू गर्नुहुन्छ स्टोरी टेलिङ हुन्छ अनि त्यसपछि चाहिँ बल्ल एक घण्टाको समय छुट्टिन्छ भनेपछि एक घण्टाको समय मात्र टिचरसँग हुन्छ है तर टिचरले त्यो एक घण्टामा पनि धेरै कुराहरू गर्न सक्नुहुन्छ क्या जस्तै रिलेसन बिल्डअप गर्ने कुराहरू नानीसँग समयहरू बिताउने कुराकानीहरू गर्ने फर्स्टमा चाहिँ यो गर्नु चाहिँ एकदमै जरुरी छ बिब्लिकल कुरामा जानुभन्दा पनि अगाडि है किनकि हामीले बाइबलको कुराहरू चाहिँ धेरै गर्छौँ तर हाउ कसरी चाहिँ प्र्याक्टिस गर्ने भन्ने कुरामा अनि रिलेसन बिल्डअप गर्ने कुरामा चाहिँ अलिकति कम भएको जस्तो मेरो क्लासमा चाहिँ मलाई चाहिँ त्यस्तो महसुस भएर चाहिँ सो मैले त्यो कुराहरू चाहिँ प्र्याक्टिस गर्दैछु.
0: तपाईँले चाहिँ कसरी बालबालिकासँग रिलेसनसिप बिल्डअप गर्दै हुनुहुन्छ कसरी कस्तो खालको क्रियाकलापद्वारा चाहिँ बिब्लिकल नलेजहरू दिँदै हुनुहुन्छ थोरै भन्नुहोस् न.
1: सो फर्स्टमा चाहिँ अब मैले र मेरो जो पार्टनर हुन्छ उहाँहरूले चाहिँ कसरी हामीले प्लानिङ गर्छौँ भन्दाखेरि चाहिँ फर्स्टमा उनीहरू आउने बित्तिकै चाहिँ उनीहरूलाई के कुराहरू सेयर गर्न मन छ भने चाहिँ उनीहरूलाई सेयर गर्न दिने त्यो बाइबलकै कुरा हुनुपर्छ भन्ने छैन. उनीहरूको मनमा कति धेरै कुराहरू हुन्छ जस्तै स्कुलमा के भयो उनीहरूले स्कुलमा के गर्यो तिमीलाई चाहिँ के कुरा एकदमै मन परेको थियो हप्ताभरि गएको हप्ताभरि अथवा तिमीलाई के कुराले चाहिँ एकदम चित्त दुख्यो त्यो कुरा चाहिँ हामी सेयरिङ गर्न लाउँछौँ जसले गर्दाखेरि चाहिँ उनीहरूको मनमा भएको कुराहरू उनीहरूले खुलेर हामीसँग भन्न सक्यो अनि नेक्स्ट टाइमदेखि चाहिँ उनीहरूलाई अड लाग्दैन क्या डर लाग्दैन. सो त्यसरी चाहिँ मैले चाहिँ रिलेसन बिल्डअप गर्ने काम गर्दैछु अनि मैले यो प्र्याक्टिस गर्दै गर्दाखेरि हुन त जम्मा एक वर्ष भयो मैले यो कुरा सिक्स इयर्समा हुँदाखेरि प्र्याक्टिस गरेको थिएँ अहिले म सेभेन इयर्सको नानीहरूलाई हेर्दैछु अनि त्यही नानीहरू अहिले सेभेन इयर्समा आउँदाखेरि चाहिँ उनीहरू एकदम ओपन छ क्या मसँग अनि मैले जब उनीहरूलाई लिसनिङमा प्र्याक्टिस गर्न थालेँ जब मैले उनीहरूलाई सुन्न थालेँ उनीहरूले पनि मलाई सुन्न थालेँ क्या अनि त्यो चाहिँ मैले उनीहरूमा देखेको चेन्जेस हो. सो यो चाहिँ एकदमै हुनुपर्छ एकअर्कालाई सुन्ने काम चाहिँ हुनुपर्छ टिचरले एकोरो बोलिराख्ने मात्रै होइन सिकाउने काम मात्रै होइन तर ऊबाट पनि सुन्ने आफूले पनि सिकाउने काम चाहिँ हुनुपर्छ भन्ने चाहिँ लाग्छ.
0: अब अहिले नेपालको शिक्षालाई हेर्दै गर्दाखेरि पनि एक्टिभिटी बेसमा जानुपर्छ भन्दै गर्दाखेरि यहाँ आफै पनि ट्रेनर हुनुभएको कारणले गर्दा यो कुरा अरूलाई सिकाउनुहुन्छ नि त त्यही भएर यहाँले चाहिँ त्यो कुरालाई चर्चको बाल सङ्गतिमा चाहिँ कसरी त्यो टिचिङमा प्रयोगमा ल्याइरहनु भएको छ एक्टिभिटी बेसमा कुनै उदाहरण.
1: त्यो चाहिँ अब मैले म बिङ ट्रेनर होइन त्यसरी आएको भन्नुभन्दा पनि अगाडिदेखि नै प्र्याक्टिसमै थियो. कोइनिया पाटो चर्चमा चाहिँ यस्तो छ एउटा टपिक भयो भने चाहिँ दुई हप्तासम्म त्यो टपिक जान्छ. सो एक हप्तामा चाहिँ उहाँहरूले स्टोरी टेलिङ अथवा कुनै बाइबलको कुरा सिकाउनुहुन्छ भने नेक्स्ट विक चाहिँ एउटा एक्टिभिटी गर्ने विक भनेर चाहिँ राख्नुभएको छ अनि मैले यसलाई चाहिँ अलिकति मोडिफाई गरेको छु मेरो क्लासमा चाहिँ. सो मैले चाहिँ कसरी गर्छु भन्दा बिब्लिकल कुरा थोरै उसलाई स्टोरीहरूबाट भन्नुपर्ने छ भने चाहिँ स्टोरी भन्छु अनि त्योसँग नै रिलेटेड एक्टिभिटीहरू गराउँछु जुन चाहिँ स्मल ग्रुप एक्टिभिटी जुनमा चाहिँ उनीहरूलाई सानो सानो समूहमा राखेर एउटै मात्रै एक्टिभिटी होइन तर डिफ्रेन्ट डिफ्रेन्ट एक्टिभिटीहरू चाहिँ गराउँछु अनि जसले गर्दाखेरि चाहिँ उसले त्यो एउटा स्टोरीलाई नै डिफ्रेन्ट ठाउँबाट चाहिँ कस्तो देख्दो रहेछ. जस्तै एउटा एक्टिभिटीमा मैले उसलाई कलरिङ गर्न दिएँ भने चाहिँ ओके कलरिङ गर्दै गर्दाखेरि उसले त्यो एक्टिभिटीलाई कस्तो देख्दो रहेछ भन्ने कुरा उसले बुझिरहेको हुन्छ भने अर्को स्मल ग्रुपमा चाहिँ मैले उनीहरूलाई गेम गराइरहेको हुन्छु अनि त्यो गेमबाट पनि उनीहरूले त्यो कुरालाई बुझ्ने मौका पाइरहेको हुन्छ अनि फेरि अर्को विक पनि त्यसरी नै जान्छ. सो डिफ्रेन्ट एक्टिभिटी चाहिँ हुन्छ. सो मैले आफूले सिकेको कुरा चाहिँ यसरी अप्लाई गरिरहेको छु अहिले.
0: अब यहाँले भन्नुभयो नि यति धेरै एक्टिभिटीहरू प्लान गर्दै गर्दाखेरि त अब चाहिने सामग्रीका कुराहरू पनि त हुन्छ नि त त्यो सामग्रीका कुराहरू चाहिँ हुन्छ नि बच्चालाई हामीले बाल सङ्गति भन्ने बित्तिकै एउटा कक्षा खाली हुनु पर्छ कि अथवा त्यहाँ पनि धेरै प्रकारका बालबालिकालाई चाहिने खेलका सामग्रीहरू हुनु आवश्यक छ कस्तो हुनुपर्छ.
1: यो चाहिँ अब हामी टिचरकोमा नै भर पर्छ. सो तपाईँले कसरी प्लान गर्दै हुनुहुन्छ मेन त तपाईँले हेर्नु पर्यो तपाईँको चर्चमा नानीहरूको लागि चाहिँ के सामग्रीहरू अलरेडी नै छ त्यो कुराहरूलाई नै तपाईँले अझै सानो समूहमा राख्नुभयो भने चाहिँ धेरै सामग्री चाहिएन किनकि सानो समूहलाई अलिकति सामान भए पनि पुग्यो तर तपाईँले एकैचोटि गराउँदाखेरि चाहिँ धेरै सामान चाहिन सक्छ नि त होइन त्यो भएको कारणले टिचरले आफैले प्लान गर्नु पर्यो तपाईँकोमा के अभाइलेबल छैन भने चाहिँ एकदमै लो कस्टमा हामीले कसरी काम गर्न सक्छौँ होइन अब कतिवटा फ्याँक्न राखेको सामग्रीहरूलाई पनि हामीले क्रिएटिभ भएर प्रयोग गर्न सक्छौँ
0: खेलको कार्यमा युज गर्न
1: मिल्यो मिल्यो है. सो टिचर चाहिँ अलिकति क्रिएटिभ पनि हुनुपर्ने हुन्छ, अनि प्लानिङ गर्दाखेरि पनि अलिक केयरफुल हुनु पर्यो, वाइज हुनु पर्यो कि कुन सामग्री चाहिँ मैले यो एक्टिभिटी गर्दै गर्दाखेरि चाहिँ मेरो लेसनमा चाहिँ हेल्प हुन्छ भन्ने कुरा चाहिँ टिचरले चाहिँ सोच्नु पर्यो.
0: कतिपय अब चर्चहरूमा चाहिँ अब बालबालिकाको निम्ति पनि अब प्ले मटेरियल्सहरू हुन्छ नि, त्यसमा पनि लगानी गर्नुपर्छ है, त्यसमा पनि थोरै स्पेन्ड गर्नुपर्छ उहाँहरूको नानीहरूको खेलौनाको लागि भन्ने कुराहरू. धेरैजनालाई त्यो आइडिया नहुन सक्छ कि होइन, अथवा अलिकति आर्थिक रूपमा इच्छा भएर पनि अलिकति आर्थिक कुराहरू जुटाउन गाह्रो भएर पनि हुनसक्छ. तपाईँलाई के लाग्छ बालबालिकाको निम्ति त्यो बजेट छुट्याउनु खेलौनाहरूको निम्ति त्यो सही हो कि गलत हो?
1: एकदमै राम्रो प्रश्न है. सो यो कुरा चाहिँ थाहा हुँदैन क्या. अब हुन त सन्डे स्कुल नानीहरूको लागि भनेर राख्नु चाहिँ हुन्छ, तर नानीले कसरी सिक्छ भन्ने चाहिँ थाहा हुँदैन क्या. अब मेबी ठुलो लिडरहरूलाई पनि थाहा हुँदैन. त्यो भएको कारणले गर्दाखेरि म चाहिँ के भन्न चाहन्छु भन्दा चाहिँ, सानो नानीहरूले सिक्ने भनेको नै उनीहरूको पाँचवटा इन्द्रियबाट हो, जुन चाहिँ फाइभ सेन्स अर्ग्यान्स भनेर भनिन्छ नि होइन. उनीहरूले छोएर सुनेर चलाएर अनि गरेर नै सिक्ने हुन्छ क्या. उनीहरू काइनेस्थेटिक लर्नर हुन्छ. त्यो भएको कारण
0: भनेको चाहिँ
1: काइनेस्थेटिक भनेको चाहिँ उनीहरूले छोएर गरेर नै
0: हेर्नुपर्ने, गर्नुपर्ने,
1: खेलेर चाहिँ सिक्ने उमेर हो क्या यो भनेको चाहिँ. है मैले अघिदेखि फाउन्डेसन भनिरहेको थिएँ नि होइन. सो यो उमेरको नानीहरूले चाहिँ छोएर गरेर नै गर्नुपर्ने हुन्छ. त्यो भएर हामीले एउटा ठोस वस्तु चाहिँ उनीहरूको हातमा दियो भने चाहिँ उनीहरूले अझ राम्रोसँग सिक्न सक्छ है. तर धेरै थ्योरीहरू दिने, धेरै प्रश्नहरू सोध्ने गर्यो भने चाहिँ उनीहरूलाई एकदम इरिटेसन हुन्छ क्या. अनि त्यो सन्डे स्कुल बोरिङ पनि हुन जान्छ. तर जब तपाईँले सामग्री प्रयोग गरेर गर्नुहुन्छ भने चाहिँ त्यो क्लास चाहिँ एकदम इन्ट्रेस्टिङ हुन्छ, अनि नानीहरू पनि रेगुलर आउन थाल्छ. तर तपाईँ त्यो प्रयोग गर्नु नै भएको छैन, खालि थ्योरीबाट बोल्ने, म अर्को हप्ता तिमीहरूलाई क्वेसन सोध्छु है भनेर हुन्छ नि, यस्तो
0: पदहरू कण्ठ पाना लगाउने होइन,
1: त्यसले चाहिँ स्ट्रेस हुनसक्छ नानीलाई, प्रेसर हुनसक्छ.
0: अनि यो चाहिँ अब हामी पनि त्यही वेबाटै हुर्केको हो नि त. अब टिचर भएपछि चाहिँ छडी लगाउनु पर्छ हुन्छ नि, बच्चालाई अलिकति स्ट्रिक्टमा राख्नुपर्छ होइन, माया गर्यो भने त हुन्छ नि टिचरलाई टेर्दैन भन्ने कुराहरूमा तपाईँलाई चाहिँ के लाग्छ होइन, स्ट्रिक्ट टिचर हुनुपर्छ कि होइन, अथवा अलिकति मायाले सिकाउनु पर्ने तरिका के लाग्छ?
1: अब हामी पनि त्यसरी नै हुर्केको हो, किनकि हामीलाई पनि स्ट्रिक्टली नै सिकाउनुहुन्थ्यो, गाली गर्नुहुन्थ्यो, पदकण्ठहरू भएन भने मार्क्सहरू काट्ने कुराहरू पनि हुन्थ्यो, अनि कहिलेकाहीँ पिटाइ पनि खाइन्थ्यो होला. तर सन्डे स्कुलमा चाहिँ त्यति साह्रो हुँदैन होला, स्कुलहरूमा चाहिँ त्यस्तो हुन्छ होला है. सो छडी लाउने कुराहरू गर्दै गर्दाखेरि चाहिँ आई थिङ्क बिङ टिचर चाहिँ अलिकति आफ्नो बााउन्ड्री चाहिँ सेट गर्नुपर्ने नै हुन्छ, नत्र भए चाहिँ उनीहरूले तपाईँलाई सुन्दैन होइन. अलिकति बााउन्ड्री सेट चाहिँ गर्नु पर्यो, तर नानीलाई डर चाहिँ हुनु भएन क्या. उनीहरूले पनिसमेन्ट पायो भने पनि किन पनिसमेन्ट पाए त भन्ने कुरा चाहिँ टिचरले अलिकति क्लियरली नै भन्नुपर्छ होला.
0: ओहो आज त सोनु मिसको क्लास हो भनेर त्यो डर हुनु भएन होइन. र यो हुँदा हुँदै चाहिँ कहिलेकाहीँ बाल बालिकाहरूलाई बाल संगति आउनको लागि के कुराले रोकावट गर्छ जस्तो लाग्छ?
1: अब बाल संगतिमा आउनलाई रोकावट चाहिँ अहिले मैले रिसेन्टली देखेको चाहिँ कस्तो छ भन्दाखेरि, हामी प्यारेन्ट्सहरू नै धेरै बिजी हुन्छौँ क्या. प्यारेन्ट्सहरू नै धेरै बिजी हुन्छौँ, अनि सन्डे स्कुललाई खासै प्रायोरिटी नदिएको पनि हो कि जस्तो पनि लाग्छ. अरू कुराहरूले प्यारेन्ट्सले गर्दाखेरि नै आउन नपाएको पनि हुनसक्छ. एउटा कारण चाहिँ प्यारेन्ट्सको आफ्नै काम हुन्छ, त्यो कारणले आउन नपाएको पनि हुन्छ, त्यस्तो कारणहरू पनि छ. अनि अर्को चाहिँ त्यही
0: हुँदा हुँदै चाहिँ कहिलेकाहीँ बाल बालिकाहरूलाई बाल संगति आउनको लागि के कुराले रोकावट गर्छ जस्तो लाग्छ?
1: अब बाल संगतिमा आउनलाई रोकावट चाहिँ अहिले मैले रिसेन्टली देखेको

0: नानीलाई आउन मन नलाग्ने
1: भनेपछि प्लानिङको पनि धेरै महत्व रहेको छ है. तपाईँको कक्षामा चाहिँ कतिजना नानीहरू हुनुहुन्छ अहिले? उमेर सातको लागि हेर्दै हुनुहुन्छ भन्नुभयो है.
0: हजुर, मेरो चाहिँ टोटलमा 12 हुनुहुन्छ नानीहरू 7 उमेरकोमा चाहिँ. तर उहाँहरू पनि कतिजना रेगुलर आउने, प्राय चाहिँ रेगुलर आउनुहुन्छ, तर कहिले काहीँ चाहिँ मिस हुन्छ उहाँहरू.
1: कतिपय मण्डलीहरूमा चाहिँ सबै उमेरका नानीहरूलाई चाहिँ एकै ठाउँ राखेर बाइबलीय शिक्षाहरू दिने कुराहरू रहेको छ. यहाँको चर्चमा चाहिँ कुन कुन उमेर समूहलाई क्याटेगोराइज गरेर अब बाल संगति बस्ने उमेर चाहिँ कतिदेखि कतिसम्म छ यहाँको चर्चमा?
0: मेरो चर्चमा भन्नुपर्दाखेरि चाहिँ 5 बिलोको एउटा ग्रुप नै हुन्छ, जुनमा चाहिँ हामीले छुट्टै छुट्टै नै राख्छौँ. जस्तै 5 त सँगै नै भइहाल्यो, 5 बिलोको चाहिँ. तर 6, 7, 8, 9, 10 गरेर चाहिँ हाम्रो 18 चाहिँ नानीहरू छुट्टै छुट्टै नै बस्नुहुन्छ. अनि तर अब हाम्रो चाहिँ क्लासेसहरू पनि धेरै नै छ नि त, सन्डे स्कुलको लागि भनेर छुट्टै नै छ. त्यो भएको कारणले हामीले चाहिँ त्यसरी नै राखेका छौँ.
1: भनेपछि 18 उमेर समूहको छ है. अनि मैले तपाईँलाई एउटा प्रश्न गर्न मन लाग्यो है. अब यति धेरै व्यस्त हुनुहुन्छ, कहिलेकाहीँ आफूलाई पनि रिफ्रेसमेन्ट चाहिन्छ नि त. अनि छुट्टीको समयमा अथवा फुर्सदको समयमा चाहिँ तपाईँलाई के गर्न मनपर्छ? रुचिको विषयहरू चाहिँ के होला त?
0: अब अहिले चाहिँ मेरो अलिकति चेन्ज भएको छ. पहिला चाहिँ मेरो ट्राभलिङ एकदम धेरै थियो होइन, ट्राभलिङ चाहिँ मलाई एकदम गर्न मनपर्थ्यो. तर अहिले चाहिँ मेरो काम नै ट्राभलिङ भएको कारणले अहिले चाहिँ मलाई घरमा नै बस्न मनपर्छ. अनि घरमा सरसफाइहरू गर्ने, अनि त्यसपछि खाली समयमा चाहिँ यत्तिकै पल्टेर बस्ने, अनि गीतहरू सुन्ने, कहिलेकाहीँ मुभीहरू हेर्ने, जस घरमा नै बस्न मनपर्छ अहिले चाहिँ मलाई.
1: अहिले चाहिँ अलिकति
0: चेन्ज भएको छ,
1: चेन्ज हुनुभयो प्रोफेसनले गर्दाखेरि. र अघि यहाँले भन्नुभयो नि एकदम यो चाहिँ सिरियस कुरा नै हो. अब उमेर 5-18 नानीहरू हुँदै गर्दाखेरि अहिले चाहिँ तपाईँले टिनेजको नानीहरू सँगसँगै हुन्छ नि, विभिन्न नानीहरूमा चाहिँ कस्तो खालको समस्याहरू देखिरहनु भएको छ के? जस्तै उनीहरू अलिकति इमोसनली पनि अलिकति डाउन भइरहेको होइन, अब इन्स्ट्रक्सनहरू दिइरहँदाखेरि पनि नानीहरूले चाहिँ नबुझ्ने हुन्छ नि, अलिकति मन नदेखाउने कुराहरू हुन्छ, यसमा चाहिँ कसरी तपाईँले डिल गरिरहनु भएको छ?
0: यो चाहिँ अब अहिलेको नानीहरूको चाहिँ एकदमै ठुलो प्रब्लम नै भन्छु म चाहिँ. अनि प्राय नानीहरू चाहिँ अहिले एकदम टेक्नोलोजी फ्रेन्डली छन् नि त. सो प्राय नानीहरूको आफ्नै मोबाइल हुन्छ, आफ्नै ट्याबहरू हुन्छ, अनि उनीहरू प्राय त्यसमा नै समय बिताउने भएको कारणले गर्दाखेरि चाहिँ उनीहरूको त्यो टाइम स्प्यान, मैले अघि भने नि उनीहरूको अटेन्सन स्प्यान हुन्छ, सो त्यो चाहिँ एकदमै घट्दो छ क्या अहिले. अनि त्यो भएको कारणले गर्दाखेरि चाहिँ हामीले जब उनीहरूलाई इन्स्ट्रक्सन दिइरहन्छौँ, उनीहरूलाई चाहिँ छिटो दिए हुन्थ्यो, छिटो भने हुन्थ्यो भन्ने हुन्छ क्या, किनकि उनीहरूले मोबाइलमा जे पनि एकदम छिटो पाउँछ नि त. सर्ट रिल्सहरू हेर्छ उनीहरूले, गेमहरू खेल्दाखेरि ठ्याक्क उनीहरूले भनेको टाइममा नै हुन्छ नि त. त्यही भएर उनीहरूले ह्युमन बिङसँग पनि त्यस्तै नै एक्सपेक्ट गर्छ क्या. जस्तै आफ्ना मम्मी बाबाबाट पनि त्यही एक्सपेक्ट गरिरहेको हुन्छ, टिचरबाट पनि त्यही एक्सपेक्ट गरिरहेको हुन्छ. अनि सो उनीहरूलाई धेरै त्यो सुन्न मन पर्दैन क्या, धेरै बसिराख्नु चाहिँ मन पर्दैन. अनि सो अहिले चाहिँ त्यही नै जस्तो लाग्छ मलाई प्रब्लम चाहिँ. त्यो भएको कारणले छिट्टो रिसाउने, उनीहरूले भनेको टाइममा दिने भने सामानहरू फाल्ने, हो त्यो कुराहरू चाहिँ मैले देखिरहेको छु.
1: अहिले चाहिँ मैले धेरै पेरेन्ट्सहरूबाट पनि सुनिरहेको हुन्छु कि मेरो नानीले त मोबाइल नदेखाएसम्म भातै खाँदैन होइन, अथवा जतिखेर नि मोबाइल मात्रै चलाउँछ, कसरी उसलाई चाहिँ यो बानीबाट छुटाउने होला भन्ने कुराहरू छ के, यसमा चाहिँ तपाईँको केही आइडियाजहरू?
0: अब मैले ठ्याक्कै यही नै गर्नु भनेर भन्न सक्दिनँ, तर मैले चाहिँ के प्र्याक्टिस गरिरहेको छु भन्दाखेरि, मेरो पनि दाइको छोरी छ जो चाहिँ 5 भयो, अनि उसलाई पनि त्यस्तै मोबाइल भएन भने उसले खाना खाँदैन, अनि जति बेला नि मोबाइल भएन भने टिभी भए पनि चाहिन्छ उसलाई है. अनि त्यसको लागि चाहिँ अहिले चाहिँ मैले रुल्स बनाएको छु. सो रुल्स चाहिँ के फलो हुन्छ भन्दाखेरि, उसले अब चाहिँ तिम्रो यति मिनट मात्रै बाकी छ है टिभी हेर्ने, नत्र भए त ऊ रिसाइहाल्छ अहिले नै टिभी बन्द गर्यो भने त. त्यही भएर उसँग नै बसेर हामी दुवैजना मिलेर चाहिँ रुल्स बनायौँ. ओके ल, तिमीले त धेरै टिभी हेर्न थालेछ आजकल, अब यसलाई कम गर्नुपर्छ, सो लेट्स मेक रुल्स होइन, हामी दुईजना मिलेर बनाऊ भनेर चाहिँ हामी बनाउँदाखेरि चाहिँ उसको चाहिँ टाइमर सेट हुन्छ. सो त्यो टाइमरसम्म उसले हेर्छ अनि त्यसपछि आफै बन्द गर्छ है. सो यस्तो कुराहरू पनि हामीले गर्न सक्छौँ. अनि अर्को भनेको चाहिँ फ्यामिलीहरू

0: बसेर सँगै बसेर कतिवटा कुराकानीहरू गर्ने, किनकि प्यारेन्ट्सहरू पनि यति बिजी हुनुहुन्छ कि नानीको कुरा सुन्नलाई समय नै छैन क्या. अनि खालि खाना खान्थ्यो, खाना खाँदैपछि होमवर्क गर्न लगायो अनि त्यतिकै मात्रै हुन्छ. तर नानीलाई कति धेरै कुराहरू सेयर गर्न मन लागिरहेको हुन्छ, त्यो कुराहरू सुनेर उसलाई कुनै कुरामा डर लागिरहेको छ भने सँगै बसेर प्रार्थना गर्ने हो कि हो, त्यो कुराहरू चाहिँ घरमा पनि प्र्याक्टिस गर्नुपर्छ जस्तो लाग्छ. जसले गर्दा चाहिँ नानीले पनि तपाईँलाई सुन्न सक्छ कि यस्तो नगर है, धेरै मोबाइल नचलाऊ है भन्दाखेरि चाहिँ उसले सुन्न सक्छ, किनकि उसको पनि मनमा कति धेरै कुराहरू होला अनि त्यो हामीले पनि समय नदिएको कारणले त्यस्तो भएको पनि हुन सक्छ.
1: भनेपछि पेरेन्ट्स र नानीहरू बीच चाहिँ एउटा क्वालिटी टाइमको समय हुन पर्यो होइन. र अहिले चाहिँ अब हामीले यसो हेर्छौँ भने चाहिँ प्राय हुन्छ नि मानिसहरूले चाहिँ नानीहरूलाई हुन्छ नि कस्तो चकचके बच्चा, कस्तो बदमास बच्चा होइन, अब मण्डलीहरूमा पनि देखिरहेको हुन्छ नि त, अब बच्चाहरू अलिकति उफ्रिने हुन्छ नि चल्ने भयो भने ओहो यो बच्चा त यस्तो बदमास छ भन्ने त्यो वेबाट हामीले उहाँहरूलाई त्यो नाम दिइरहेका हुन्छौँ. त्यो नाम दिनु चाहिँ सही हो कि होइन, अथवा बच्चाहरू चकचके नै हुने हो कि के हो?
0: अब अहिलेको नानीहरूलाई हेऱ्यो भने चाहिँ नानीलाई हेरेर चाहिँ हामीले नाम राख्ने गरेछौँ होइन. कोही चाहिँ एकदम बाँदर जस्तो चकचके भन्ने कुराहरू चाहिँ हामी गर्छौँ. अनि अब जस्तै बाइबलमा चाहिँ एउटा भनाइ पनि छ कि हाम्रो बोलीमा चाहिँ शक्ति हुन्छ भन्ने कुरा है. अनि झन् हामी अब नानीहरूलाई पढाउने टिचर भइसकेपछि चाहिँ त्यस्तो वर्डहरू चाहिँ हामीले बोल्नु हुँदैन, किनकि जति हामीले त्यो वर्डहरू बोल्दै जान्छौँ त्यो नानीले चाहिँ साँच्चीकै त्यही नै महसुस गर्छ क्या, ऊ चाहिँ चकचके नै हो, ए म चाहिँ बाँदरै हो, मलाई चाहिँ जहिले पनि टिचरले यही नै भन्नुहुन्छ म चाहिँ बाँदरै हो भनेर उसले विश्वास गर्न थाल्छ क्या है. सो चकचके भन्ने बित्तिकै उसले हेर्न पनि थाल्छ है. सो इट मिन्स कि उसले त्यो कुरालाई बिलिभ गरिसकेको छ है. त्यही भएर सकेसम्म चाहिँ हामीले नाम दिने काम चाहिँ यो चाहिँ एकदमै राम्रो होइन है. नाम दिने काम चाहिँ एकदमै राम्रो होइन. हामीलाई पनि सानो बेलामा कति धेरै नामहरू दिएर बोलाउनुहुन्थ्यो, तर अहिले मात्रै थाहा भयो कि त्यो चाहिँ गलत हो रहेछ, जस्तो भने त्यस्तै नै हुने रहेछ भन्ने कुरा चाहिँ.
1: तर अब हामी ठुलो मान्छे भन्दा नानीहरू चाहिँ एकदम उफ्रेको उफ्रै हुन्छ नि, एकछिन बस्न नसक्ने, त्यो चाहिँ किन हुन्छ?
0: त्यो चाहिँ अब उमेरको हिसाबले नै हो, किनकि उनीहरूसँग एकदमै धेरै एनर्जी हुन्छ, एकदमै धेरै ऊर्जा चाहिँ उनीहरूमा आइरहेको हुन्छ अनि त्यो चाहिँ रिलिज हुनु नै पर्छ क्या. अनि त्यो रिलिज हुने खालको एक्टिभिटी चाहिँ तपाईँले प्लान गर्नै पर्छ है, जसले गर्दा ऊ उफ्रिएर दौडेर चाहिँ उसले त्यो जब रिलिज गर्छ भने चाहिँ बल्ल ऊ काम भएर तपाईँको क्लासमा बस्न सक्छ है. यदि ऊ चलिरहेको छ भने चाहिँ उसँग धेरै एनर्जी छ भन्ने कुरा चाहिँ तपाईँले बुझ्नु पर्यो. अनि क्लासमा पनि त्यस्तै खालको एक्टिभिटीहरू गराउनु पर्यो अनि धेरै गाह्रो पनि गराउनु पर्दैन, खालि तपाईँले ट्रान्जिसन एक्टिभिटी सर्ट एक्टिभिटीहरू क्या, उठ बस होइन, उता छोएर आऊ, रातो कलर छोएर देखाऊ, हो यस्तो खालको एक्टिभिटी मात्रै एकछिन तपाईँले 2 मिनट गराउनु भयो भने पनि त्यो नानीहरू चाहिँ काम भएर बस्न सक्छ क्या क्लासमा.
1: आजभोलि अब त्यो त बाल संगतिमा हुँदाखेरि अब बाँकीको 24 घण्टा त अब बामासँगै बिताउने हो नानीले होइन, त्यो हुँदै गर्दा कहिलेकाहीँ चाहिँ पेरेन्ट्सहरू नै एकदम हार मानिरहेको म देख्छु के, ओहो मेरो बच्चा कति चकचके कसरी तह लाउने होला भन्ने खालका कुराहरू होइन. अब उनीहरूको त्यो एक्टिभनेसलाई एकदमै हुन्छ नि अलिकति काम डाउन गर्नको लागि घरमा चाहिँ पेरेन्ट्सले के गराउन सक्नुहुन्छ त?
0: अब हामीले साइन्टिफिकल्ली हेर्ने हो भने त नानी जति उनीहरू चल्यो त्यति नै उसको ग्रोथ हुने हो है. ऊ मेन्टल्ली पनि त्यतिकै ग्रोथ भइरहेको हुन्छ अनि त्यो सँगसँगै फिजिकल्ली पनि ग्रोथ भइरहेको हुन्छ. अनि नानीले सिक्ने पनि त्यसरी नै हो, जब उसले काम बिगार्छ त्यति बेला मात्र उसलाई थाहा हुन्छ कि उसको काम बिग्रियो भनेर.
1: हामी जब सानो हुन्थ्यौँ त्यो बेलामा चाहिँ हात बाँधेर चुपो लाएर बस्यो भने चाहिँ ओहो कस्तो ज्ञानी बच्चा भन्ने खालको कुरा हुन्थ्यो नि त होइन.
0: हो, तर जब हामीले धेरै उसलाई एक्टिभिटीहरू गर्न दिन्छौँ, उसलाई चल्ने मौका दिन्छौँ, एक्सप्लोर गर्ने मौका दिन्छौँ, त्यसरी नै उसको लर्निङ भइरहेको हुन्छ, उसले त्यसरी नै सिकिरहेको हुन्छ. तर जब हामीले त्यसलाई बाँधेर राख्छौँ भने चाहिँ उसलाई अलिकति एक्सप्लोर गर्नलाई त्यो क्वेसनहरू सोच्नलाई पनि उसलाई गाह्रो हुन्छ. कसरी क्वेसनहरू सोद्धाखेरि पनि उसलाई प्रश्न गर्न पनि गाह्रो हुन्छ, किनकि उसले सोच्नै सक्दैन ला के भन्ने होला होइन भन्ने कुराहरू पनि हुनसक्छ.
1: यहाँहरूलाई आजको कार्यक्रम कस्तो लाग्यो? अवश्य नै आजको कुराकानीबाट यहाँहरूले पनि आशिष पाउनु नै भयो होला. आज मसँग कार्यक्रममा हुनुहुन्थ्यो एकदमै विशेष अतिथि, उहाँ हुनुहुन्थ्यो सोनु नेपाली महर्जन र उहाँ चाहिँ क्वैनोनिया पाटन मण्डलीबाट बाल संगति शिक्षिका पनि हुनुहुन्थ्यो र उहाँ ECECमा कार्यरत एक टिचर एजुकेटर पनि हुनुहुन्थ्यो. र साथसाथै उहाँ बालबालिकाको क्षेत्रमा काम गर्ने एक व्यक्ति हुनुहुन्थ्यो, प्रभुको छोरी हुनुहुन्थ्यो। र यति भन्दै अब आजको कार्यक्रमबाट मैले विदा माग्ने समय पनि भइसकेको छ र सम्पूर्ण भाइ बहिनीहरू र सम्पूर्ण श्रोताहरूलाई खुशी रहनुहोस्, स्वस्थ रहनुहोस् भन्दै विदा माग्छु। हस्त, जय मसीह, नमस्कार, साथै न्यानो माया।

0: तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ट्ज।
1: अब प्रस्तुत छ कार्यक्रम अन्तरबिन्ती। जयमिसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम अन्तरबिन्तीमा। आदरणीय श्रोता, कार्यक्रम अन्तरबिन्ती लिएर म पुनः उपस्थित भइसकेकी छु र आज तपाईँलाई दोहोरो मन भएको मानिस नबन्नुहोस् भन्ने शीर्षकमा केही उत्साह दिन गइरहेको छु। याकुबको पुस्तक 1:7-8 पदमा हामीले पाउँदछौ, दोहोरो मन भएको मानिस उसको सबै चाल चलनमा अस्थिर हुन्छ। दोहोरो मन भएको मानिस नबन्नुहोस् र एकै समयमा दुई फरक तरिकाले सोच्ने प्रयास नगर्नुहोस्। उदाहरणको लागि, हामी जुन बुद्धि स्वर्गबाट आउँछ त्यो प्राप्त गर्न मण्डलीमा आउँछौ, त्यसपछि मण्डली छोडेर जुन बुद्धि तलबाट आउँछ त्यो प्राप्त गर्छौ अनि तिनलाई संयोजन गर्ने प्रयास गर्छौ, तर यसले काम गर्दैन। तपाईँले पेट्रोल र डिजल मिसाउन सक्नुहुन्न, त्यसो गर्ने बित्तिकै तपाईँले डिजलको कारण पेट्रोललाई रद्द गर्नुभएको हुन्छ। इन्धन जस्तो देखिनुको अर्थ यसले तपाईँलाई मदत गर्नेछ भन्ने हुँदैन। इसाईको रूपमा हामी शनिबार पेट्रोल पाउन मण्डलीमा जान्छौ भने सोमबार संसारमा गई डिजल लिन्छौ, त्यसपछि हामी किन थकित भएर परिश्रम गरिरहेका छौ भनी सोच्दछौ। यसलाई यसरी चित्रण गरौं, हाम्रा रेडियोहरूमा एएम र एफएम फ्रिक्वेन्सीहरू छन्। यी दुवै फरक र बेग्ला बेग्लै हुन्। कारमा चढ्दा तपाईँ कुन सुन्ने भनेर छनौट गर्नुहुन्छ। दुवै विकल्प भए तापनि तपाईँले एकै समयमा दुवै सुन्न सक्नुहुन्न। बाइबलले भन्दछ, तर यदि तिमीहरू मध्ये कसैलाई बुद्धिको अभाव छ भने उदार चित्तसँग नजर्किदिनुहुने परमेश्वरलाई त्यसले मागोस् र त्यसलाई त्यो दिइनेछ, तर त्यसले कति पनि शंका नगरी विश्वास साथ मागोस्। शंका गर्ने चाहिँ हतासले उचाल्दै पछार्दै गर्ने समुद्रका छाल समान हुनेछ। त्यस्तो मानिसले यो नसम्झोस् कि उसले प्रभुबाट केही पाउनेछ, किनकि दोहोरो मन भएको मानिस उसको सबै चाल चलनमा अस्थिर हुन्छ। याकुब 1:5-8। परमेश्वरले स्थिर हृदय भएको र उहाँको वचन केन्द्रित विश्वासको जवाफ दिनुहुन्छ। त्यसैले आज तपाईँको लागि यो उत्साह सहितको वचन छ कि दोहोरो मन भएको मानिस नबन्नुहोस् भन्ने। यही उत्साह सँगै कार्यक्रम अन्तरबिन्तीबाट यो समय म पुनः बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

श्री साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुन्नु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम वरदानमा। आदरणीय श्रोता, कार्यक्रम वरदान लिएर प्राविधिक मित्र सुजन र म ब्राह्म उपस्थित भइसकेका छौं र हामी विशेष गरिकन कलाकारहरूसँग कार्यक्रममा जोडिने गर्छौं र आज भने मैले कुनै पनि कलाकारलाई निन्दा भने गर्न सकिन। अब भने म तपाईँलाई एक घण्टा भने कार्यक्रममा साथ दिनेछु र तपाईँले पनि हामीलाई कार्यक्रम सुनेर साथ दिनुपर्ने हुन्छ र अहिलेलाई भने कार्यक्रमको शुरूआत यो अर्थपूर्ण संगीतबाट हुन्छ।

तिर्खा लाग्दा पानी दियो, भोका लाग्दा रोटी, त्यो क्रुसको बलिदाना मै पापीको लागि निकै नै अर्थपूर्ण संगीतको साथ तपाईँको निम्ति मैले राखे र आज केही महत्वपूर्ण कुराहरू नै म तपाईँको निम्ति राख्दैछु र तपाईँ र मेरो निम्ति रहनेछ यी कुराहरू। मान्छेले पैसा मात्रै कमाएर हुँदैन नि, होइन, मान्छेले अथा सम्पत्ति छ तर मिठो निन्द्रा छैन, निन्द्रै लाग्दैन, पैसा कमाएर निन्द्रा लाग्दो रहेछ त। कति मान्छे त निदाउनको लागि स्लिपिङ ट्याब्लेटहरू खाएर पनि निदाइरहेको अवस्थाहरू छ, छटपटिँदा छटपटिँदै उज्यालो हुन्छ कतिको जीवनमा। तर परमेश्वरको वचन स्पष्ट रूपले भन्दछ, सन्तुष्टि सहितको भक्ति नै ठूलो लाभ हो। हामी संसारमा धेरै घटनाहरू देखिरहेका छौ नि, मानिसहरूसँग अथाह सम्पत्ति तर आज हातमा केही छैन। त्यो भएर मान्छेले घमण्ड गर्ने भनेको नि परमेश्वरमा मात्रै हो, परमेश्वरले नि फेरि हामीलाई पुनः स्थापना पनि गर्न सक्नुहुन्छ। अय्युबको जीवनमा हेर्यौं भने सबै कुरा सिद्धिएको थियो, उनी यति धेरै धनी मानिस थिए, छोराछोरी थिए, धन सम्पत्ति थिए, पूर्वका सबैभन्दा धनी मान्छेमा अय्युबलाई चिनिन्थ्यो। तर उनले सबै कुरा गुमाए, छोराछोरी गुमाए, सारा सम्पत्तिहरू गुमाए, एउटा त्यति मात्र होइन, ऊ जिरोमा गए क्या, ऊ जिरोमा गएर परमेश्वरबाट टाढा हुनुपर्ने थियो। यस्तो अवस्था थियो कि आ होस् अब परमेश्वरले मेरो जीवनमा कुनै कामै गर्नु भएन, मेरो अथा सम्पत्ति म शून्यमा आए, मेरो छोराछोरी हराए, सबै गयो, अब छोडिदिन्छु भनेर ऊ परमेश्वरबाट भाग्नु पर्थ्यो। तर उनी कहिले पनि परमेश्वरबाट भागेनन्, झन् परमेश्वरसँग उपवास बसे, परमेश्वरसँग समय बिताए। उसको जीवनमा नि यस्तो रोग, यस्तो घाउ, यस्तो पीड़ा, कति विज्ञहरूले भन्नुहुन्थ्यो पिप निस्किन्थ्यो अरे क्या, यति धेरै कनाउनु पर्थ्यो अरे, चिलाउनु कनाउँथ्यो अरे उसलाई, उसले कनाउनु पर्थ्यो। तर त्यो देखेर उसको श्रीमती दिक्क भएर खै त तेरो परमेश्वरले के गर्यो, श्राप र मर भनेको कुरा पाउँछौ। श्रीमतीले श्रीमानलाई उत्साह दिनुपर्ने हो नि त, होइन केही छैन हजुर, अब परमेश्वरमा प्रार्थना गरिराख्नु भएको छ, प्रभुले एक दिन निको पार्नुहुन्छ होला नि भन्नुपर्ने ठाउँमा उसले त उल्टै सफाएर सरापेको छ, अनि त्यस साथी सङ्गी पनि उबाट टाढा भएको छ। सबैले छोडे उसलाई, सबै कुरा रित्यो, तर परमेश्वरले कहिले पनि छोड्नु भएन, अनि परमेश्वरले सबै कुरा फिर्ता दिनुभयो। होइन, परमेश्वरले जिरोबाट हिरो बनाउनुहुन्छ र कहिलेकाहीँ हिरोलाई जिरो पनि बनाउनुहुन्छ, कतिचोटि परमेश्वरले गर्ने तरिका फरक हुन्छ। त्यो भएर तपाईँ र म आत्तिनुपर्ने कुरा छैन, निरुत्साहित हुनुपर्ने कुरा छैन, परमेश्वरले चाहनुभयो भने अझै शक्तिशाली रूपमा हामीलाई पुनर्निर्माण गर्नुहुन्छ। आशा गरौं परमेश्वर नै हाम्रो आशा, हाम्रो भरोसा हुनुहुन्छ र उहाँप्रतिको आशा, उहाँले मलाई पूर्ण निर्माण गर्नुहुन्छ, उहाँले मलाई अझै धेरै शक्तिशाली बनाउनुहुन्छ, अझै उहाँले त्यो भन्दा धनी मलाई बनाउनुहुन्छ, अझै त्यो दिनभन्दा अझै प्रभावकारी बनाउनुहुन्छ भन्ने आशा चाहिँ हामीले कहिले पनि मार्नु हुँदैन। रोमी 5:5 भन्छ, आशाले तिमीलाई कहिले पनि निराशा बनाउँदैन। रोमी 12:12 भन्छ, तिमी आशामा आनन्द गर, संकटमा धैर्य धारण गर र निरन्तर प्रार्थनामा लागिरह। अहिले भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र हामीले सबैभन्दा महत्वपूर्ण कुरा आमदानी भन्दा कम खर्च गर्नुहोस्। कहिलेकाहीँ हामी यति धेरै खर्च गर्छौं, हाम्रो तलब हुन्छ 30,000 तर हामी खर्च गर्छौं 50,000, त्यसरी त हाम्रो बचत कहिले पनि हुँदैन नि त, होइन? त्यो भएर तपाईँ र मैले विचार गरेर आमदानी भन्दा कम खर्च गर्नुहोस्। जहिले पनि कति कुरा चाहिँ हामी चाहिने भन्दा बढी सामानहरू किनिरहेका हुन्छौँ क्या, जस्तो कसैलाई कुनै कलर यति मनपर्छ, मानिलिउँ एउटा कुनै पनि कलर तपाईँसँग अलरेडी त्यो कलरमा सामानहरू घरमा छ, कपडाहरू तपाईँसँग छ, बाटोमा हिँड्दै गर्दा त्यो कलर तपाईँले देख्नुभयो भने तपाईँ कस्तो स्वभाव हुन्छ नि, यो मेरै लागि हो, यो कलर मलाई मेरो फेभरेट हो, मैले यो किन्नै पर्छ भने, त्यस्ता कति सामानहरू थुपारेको छ त्यो चाहिँ चाहिने भन्दा बढी खर्च भयो नचाहिने कुरा। अब तपाईँ सोच्नुहोस्, गएको वर्ष तपाईँले जाडोको लुगाहरू किनिराख्नु भएको होला, छ तपाईँले राखेको छ, अब तपाईँ यतिखेर फेरि जाडोको लुगा फेरि किन्नुपर्छ भन्ने छैन क्या, गएको वर्षको लुगै छ त, राम्रा छन् भने त्यसलाई धोएर यो वर्ष त गइहाल्छ नि, होइन? 3 महिना त हो नि, बढीमा 2 महिना 3 महिना त हो जाडो, फेरि अब एउटा ज्याकेट, राम्रो ज्याकेट किन्न तपाईँलाई 4-5 हजार लागिहाल्छ, अनि किन खर्च गर्ने? त्यो पैसालाई त के गर्ने, हामी सेभ गर्ने हो नि त। त्यो भएर यो कुराहरू पनि एकदमै महत्वपूर्ण लाग्छ मलाई चाहिँ। हामी कतिचोटि चाहिँ कस्तो गर्छौँ भने चाहिने भन्दा बढी कुराको के गर्छौँ, खर्च गरिरहेको हुन्छौँ। यो कहिले पनि नगर्नुहोस्, होइन? जस्तो मैले एकजना साथीको घरमा देखिरहेको थिएँ, अलरेडी उहाँको कुकुर छ एउटा, होइन, राम्रो कुकुर छ, उहाँले फेरि अर्को कुकुर थप्नुभयो। भन्न खोजेको कुरा के भने, खर्च त बढो नि त, एउटा कुकुरलाई महिनाको 10,000 लाग्छ भने अर्को कुकुर थपेपछि 10,000 लाग्यो। कुकुर पालेर मात्रै भएन, कहिलेकाहीँ बिरामी हुन्छ, मान्छे जत्तिकै औषधि उपचार गर्नुपर्ने हुन्छ, अनि किन यसरी बढी मात्रामा बढी खर्च होइन गर्ने त हामी? त्यो कुरा पनि एकदमै महत्वपूर्ण कुरा हुन्छ। गाडी र बाइकको कुरा गरौँ न, कुनै घरमा मान्छे पछि बाइक हुन्छ, मान्छे पछि गाडी हुन्छ क्या, गाडी त सधैँ चढ्ने त होइन, कहिलेकाहीँको लागि हो, होइन? त्यो भएर त्यतिकै हामीले कर तिर्नुपर्छ, नकुदाए पनि कर तिर्नुपर्छ, होइन? हाम्रो घरमा कतिवटा गाडीको आवश्यक छ अथवा कतिवटा बाइक स्कुटीको खाँचो छ, त्यही अनुसार म्यानेज गर्दा हुन्छ नि। तर हामी कति यस्तो घरमा पुग्छौँ, मान्छे पछि गाडी छ, मान्छे पछि बाइक छ, अनि त्यो थन्किरहेको हुन्छ, धुलै धुलो हुन्छ, कुदेको हुँदैन, कुदाएको हुँदैन, होइन? त्यो बढी क्या चाहिने भन्दा बढी कुराहरू कतिचोटि हामी देखिरहेका हुन्छौँ। त्यो भएर कुनै पनि कुरा खरिद गर्दा एकचोटि सोच्नुहोस्, यो घरमा छ कि छैन, बारम्बार किन किनिराख्ने, होइन? त्यो कुरा पनि एकदमै महत्त्वपूर्ण कुरा हुन्छ। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु। केही महत्वपूर्ण कुरा नै मैले राखिरहेको छु र ऋणलाई सोचेर व्यवस्थापन गर्नुहोस्। कतिचोटि हामीसँग यति धेरै ऋणहरू हुन्छ, आमदानी हुँदैन, तर हामी एकदमै लोन लिन ऋण लिन चाहिँ डराउँदैनौँ क्या। तर तपाईँसँग आमदानी छ, तपाईँले त्यसलाई पूरा गर्न सक्नुहुन्छ, त्यो ऋण तिर्न सक्नुहुन्छ भने मात्रै हात थाम्नु छैन भने त्यसमा एकदमै सोचेर विचार गरेर मात्रै ऋण लिनुहोस्। र अर्को महत्वपूर्ण कुरा, आफ्नो खर्चको हिसाब राख्नुहोस्। तपाईँ कति खर्च गर्नुहुन्छ होइन, एउटा हिसाब राख्नुहोस्। कहाँ कहिले काहीँ यति धेरै खर्च भइरहेको हुन्छ नि, चाहिने भन्दा बढी नै खर्च भइरहेको हुन्छ। अनि कहिलेकाहीँ परिवारमा यस्तो पनि हुन्छ, तपाईँ जोइन्ट फ्यामिलीमा बसिराख्नु भएको छ भने कहिलेकाहीँ बढी मात्रामा सामानहरू आइदिन्छ। जस्तो दाईले आज मासु लिएर आउनुभयो, भाइलाई थाहा हुँदैन, अनि भाइले पनि मासु नै लिएर आएको हुन्छ, तर परिवारमा के भन्नुहोस् भने भरे म मासु लिएर आउँछु है भन्यो भने भाइले ल्याउँदैन नि त। अनि भाइले सब्जी ल्याउँछ, दाईले पनि सब्जी ल्याउँछ, सब्जी सब्जी धेरै सब्जी हुन्छ, अनि धेरै सब्जी भएपछि के हुन्छ, बिग्रिन्छ, नाश हुन्छ होइन। त्यो भएर सरसल्लाह हिसाब भन्ने कुरा पनि एकदमै महत्वपूर्ण कुरा हुन्छ। र स्पष्ट रूपमा आर्थिक लक्ष्य बनाउनुहोस् होइन, आर्थिक योजनाहरू बनाउनुहोस्। यो वर्ष चाहिँ म यो यो गर्छु, यो वर्ष यो गर्छु, अर्को वर्ष यो गर्छु, यो वर्ष मैले के गर्न सकिनँ त्यसलाई चाहिँ पूरा गर्नुहोस् क्या। तपाईँले सोच्नुहोस्, विचार गर्नुहोस्। यो कुराहरू पनि एकदमै महत्वपूर्ण कुरा हुन्छ हाम्रो जीवनमा। र आर्थिक ज्ञान चाहिँ बढाउँदै जानुहोस्। आर्थिक कुराबाट कसरी हामी सम्पन्न हुन सक्छौँ, थोरै लगानीबाट कसरी धेरै कहाँनिर चाहिँ इन्भेस्ट गर्दा राम्रो हुन्छ होइन, आर्थिक कुराहरू आइरहन्छ होइन। धेरैले भन्नुहुन्छ बुढेसकालको लागि केही कुरा बचत गर्नुपर्छ भन्नुहुन्छ, बचत गर्नुपर्छ किनभने भोलि कसैलाई थाहा छैन। आज मान्छेहरू देख्छौँ हामी बुढाबुढीहरू के गर्नुहुन्छ, औषधि खाने पैसा छैन भनेर मागिराख्नु भएको हुन्छ। छोराछोरी देश विदेश विभिन्न ठाउँमा हुन्छन् र उनीहरूलाई पनि कतिचोटि परिस्थितिले गाजिरहेको हुन्छ होइन। त्यो भएर त्यति बेलाको समयमा पनि आफ्नो लागि चाहिँ हामीले सोच्ने हो कि अबको 50 वर्षपछि, अबको 20 वर्षपछि, अबको 30 वर्षपछि भन्ने कुरा पनि त एकदमै महत्वपूर्ण कुरा हुन्छ नि त। त्यो भएर तपाईँ र म वृद्ध अवस्थामा कसैसँग हात माग्नु नपरोस्, हात फैलाउनु नपरोस्, आफैले त्यो समयको लागि पनि हामी बचत गर्नुपर्छ जस्तो लाग्छ मलाई। भोलि तपाईँलाई गाह्रो साह्रो पऱ्यो भने त्यो पैसाहरू निकालेर आफ्नो उपचार गर्न सक्यो, मन हुँदाहुँदै कतिलाई दिन सक्यो, यो कुरा पनि त एकदमै महत्वपूर्ण कुरा हुन्छ नि होइन र। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत छ र केही महत्वपूर्ण कुरा तपाईँ र मेरो निम्ति नै मैले राखिरहेको छु र अर्को महत्वपूर्ण कुरा भनेको भावनामा आएर खर्च नगर्नुहोस्। कतिचोटि मान्छे यसरी भावनामा बहकेर खर्च गर्छन् होइन, अनि भरे फुर्सदमा चाहिँ फेरि पछताउँछन् क्या। एकजना साथी यात्रा गर्दै गर्नुहुँदो रहेछ अनि त्यसपछि एउटा मान्छे त्यस्तै क्या अलिक दुःख पाएको जस्तो मान्छे देख्नुभएछ अनि उहाँले जे होस् पैसा दिनुभयो अनि उहाँले हेर्नु भएन म त अब बाहिर ठाउँबाट आएको भरे घर जानुपर्छ भनेर त्यो भावना मारेर उहाँले टक्क सबै पैसा उहाँलाई दिनुभयो क्या। अनि भरे पर गएर हेर्दा त एक रुपियाँ पैसा छैन, म त घर फर्किनु पर्यो, घर फर्किन त उसलाई हजार रुपियाँ भन्दा बढी पैसा लाग्थ्यो, उसले भएको सबै पैसा लगाए तपाईँलाई भनेर दियो होइन, एउटा भावनामा बकेर सायद ऊ रुयो होला होइन, उसले दियो क्या उसले, तर उसले सोचेन कि म घर पनि फर्किनुपर्छ भन्ने कुरा उसले त्यतिखेर सोचेन। अनि भरे त्यो मान्छेले त अब टन्न पैसा पाए खुसी भएर गयो, तर भरे फर्किने बेलामा पैसा नभएपछि उहाँलाई निकै नै गाह्रो भएको थियो। हो दिनुपर्छ नदिनु भनेको होइन, तर भावनामा आएर चाहिँ हामी कहिलेकाहीँ बहकिनु हुँदैन होइन। धेरै त्यस्तो देखेको छु मैले, भावनामा आएर धेरै मान्छेले बोली पठाउँछन् अनि पुरा गर्दैनन्। कहिले पनि बोलिसकेपछि चाहिँ पुरा गर्नुपर्छ मान्छेले, कि बोल्दै नबोल्नु बोलिसके पुरा गर्नुपर्छ। त्यो भनेको आफैलाई एक प्रकारको मैले कस्तो परिचय दिइरहेको छु आफूलाई भन्ने कुराको पनि यसले चाहिँ नजर राख्छ, अलिकति मध्य नजर राख्छ। त्यो भएर तपाईँ र म कहिलेकाहीँ भावनामा आएर कोही मान्छे उहाँमा गएर रोइदियो मेरो यो छैन त्यो छैन भनौँ भने हामी दिइहाल्छौँ, तर यस्तो पनि देखेको छु मैले जुन मान्छेलाई मान्छेले सहायता गरेका छन् नि, हजुर मलाई गाह्रो भयो औषधि उपचार गर्न पैसा छैन भनेर त्यो मान्छे माग्दै हिँड्छ, भरे बेलुकामा पुरा रक्सी खाएर होइन ओ खेल्ने हो त जति आइज भन्ने पनि कयौँ त्यस्तो मान्छेहरू देखेको छु मैले, अनि दुःख रुयो रुएर माग्ने क्या, अनि त्यही मान्छे बेलुका चाहिँ पुरा भट्टीमा होइन मजाले खाइरहेको देखिन्छ जाँड रक्सी, अनि त्यसपछि होइन आइज खेल्ने हो भने जसले पैसा दियो नि दिउँसो त्यही मान्छे सुन्ने खोजिरहेको हुन्छ। त्यो भएर तपाईँ र मैले धेरै कुराहरू सोच्नुपर्छ, भावनामा बकिएर ठुलो डिसिजनहरू कहिले पनि गर्नु हुँदैन। हामी देख्छौँ भावनामा बकिएर अथवा भावनामा आएर होइन मान्छेले यति ठुलो ठुलो डिसिजन गर्छन् क्या, अनि भरे फुर्सदमा चाहिँ फेरि रुनु बाहेक पछताउनु बाहेक केही पनि हुँदैन। त्यो भएर तपाईँ र मैले धेरै कुरा सोच्नुपर्छ अनि मात्रै अगाडि बढ्नुपर्छ र जहिले पनि हामीले कमाईबाट पहिलो कुरा चाहिँ बचत गर्नु। हुनसक्छ तपाईँ महिनाको 20,000 कमाउनुहुन्छ, हुनसक्छ तपाईँ महिनाको 50,000 कमाउनुहुन्छ, तर बचत चाहिँ गर्नुभएको छ कि छैन भन्ने कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हुन्छ। बचत पनि एकदमै महत्त्वपूर्ण कुरा छ, बचत गर्नुहोस् होइन। कहिलेकाहीँ हामीलाई आपत पर्छ, जस्तो मैले भन्दै गर्छु नि आपतकालीन कोष खडा गर्नुहोस् होइन, कहिलेकाहीँ 10,000-20,000 च्यापेर राख्नुहोस् त्यो कतै, किनभने कहिलेकाहीँ यस्तो अचानक पैसा चाहिन्छ नि, योसँग मागो छैन भन्छ त्योसँग मागो छैन भन्छ, कहिलेकाहीँ यति धेरै आपत पर्छ घरमा, एउटा मान्छे फ्याट बिरामी भइदिन्छ होइन, अनि एकदमै गाह्रो हुन्छ, हस्पिटल लानुपर्ने हुन्छ, ट्याक्सी ल्याउनु पर्ने हुन्छ, हस्पिटलमा भर्ना गर्नुपर्ने हुन्छ, सित्तैमा भर्ना गरिदिँदैनन् होइन, सित्तैमा औषधि पनि दिँदैनन्, हस्पिटलले पनि कति कुरा बुझ्दैन हाम्रो, आपतकालीन लिएको छ तुरुन्तै यो ले त्यो ले भन्छ होइन, गर्दै गर्नुहोस् भन्दैन क्या, अनि कतिचोटि यो समस्याहरू पनि छ। त्यो भएर तपाईँ र मैले आपतकालीन पैसाहरू पनि बचत गर्नुपर्छ, कहिलेकाहीँ अचानक कसैलाई के पर्छ त्यो थाहा हुँदैन, तपाईँलाई मात्रै तपाईँको फ्यामिलीमा नभए पनि अरूलाई परेको बेलामा सहायता गरियो भने पनि त त्यो ठुलो कुरो हो नि त होइन, कसैको लागि हामी उदाहरण पनि भन्नुपर्छ, कहिलेकाहीँ आपतमा परेको मानिसहरूलाई सहायता गरेको गुण उसले कहिल्यै पनि बिर्सिँदैन, कयौं त्यस्ता घटनाहरू छन्। अहिलेलाई पनि यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। हामी सधैँ हामी अमर पनि रहँदैनौ, सधैँ हामी स्वास्थ्य पनि रहँदैनौ। एक दिन मान्छे मर्नै पर्छ। हामी म कहिले बिरामी हुन्छु भनेर मान्छेले नभन्ने पनि हुन्छ। त्यतिखेरको लागि हामीले के गर्ने त? तपाईँ अचानक म बिरामी भए, मलाई पैसा चाहियो, होइन, कहाँबाट ल्याउने? त्यो भएर कहिले काहीँ सोचेको बेलामा नि एक रुपियाँ पैसा पाउन पनि गाह्रो हुन्छ। त्यो एउटा बचत भन्ने कुरा एकदमै महत्त्वपूर्ण कुरा हुन्छ, त्यो जोसुकैले होस्। एकजना पास्टरको गवाई मैले सुनिरहेको थिएँ, एकदम राम्रो लाग्यो उहाँको गवाई। उहाँले चाहिँ जस विदेशमा अमेरिकामा के गर्नुहुँदो रहेछ भने फुर्सदको समयमा हप्तामा एक दिन चाहिँ यो बोतलहरू भेला पार्नुहुँदो रहेछ, एकदमै स्पेसल बोतलहरू जुन चाहिँ खरिद हुन्छ र कसैले किन्छ राम्रो पैसाले किन्दो रहेछ। अनि त्यस्तो चाहिँ उहाँले अब जति पनि चिने जानेको मान्छेले सबैलाई उहाँले त्यो बोतल ल्याइदिनुहुँदो रहेछ। अनि उहाँको उद्देश्य भनेको त्यो बोतल बेचेर, खाली बोतल बेचेर आएको पैसाले अनाथ बच्चाहरूलाई एडमिसन गरिदिने, उहाँहरूलाई कपी किताब किनिदिने। कस्तो राम्रो त्यो लाग्यो क्या मलाई। उहाँले केही समय अगाडि बाँड्दै हुनुहुन्थ्यो कुराहरू, त्यो त राम्रो कुरा हो नि। एकजनालाई हेल्प गर्ने कुराहरू, होइन, सहायता गर्ने कुराहरू, तपाईँ र मैले केही गरेर कसैलाई हुन्छ भने गर्नै पर्ने रहेछ। त्यो मन तपाईँ र ममा हुनुपर्छ, एकअर्कालाई सहायता गर्ने हृदय, जस्तो पाए अथवा जोसँग हुँदैन क्या, हजारजना मध्येबाट पाँचजनालाई होला त्यो सहायता गर्ने हृदय। त्यो हृदय चाहिँ असल हृदय हो, जसले पाए त्यसले सहायता गर्न सक्दैन, मान्छेलाई सपोर्ट गर्न सक्दैन। त्यही भएर तपाईँ र म यो कुरामा एकदमै सोचेर अघि बढ्नुपर्छ। जस्तो अब अहिले रसुवाको बाढीले विभिन्न ठाउँमा प्रभाव पार्यो, त्रिशुली, नुवाकोट, होइन, विभिन्न ठाउँमा विदुर, त्यहाँनिर मान्छेलाई यति गाह्रो छ। सम्पन्न व्यक्तिहरू उनीहरू, तर अहिले एउटा सानो टरोमा प्लास्टिकले भाडेर बस्नुपर्ने अवस्था छ। त्यो भएर यतिखेर मान्छेले के सकिन्छ गरौं? हुन त सरकारले चाँडो भन्दा चाँडो उनीहरूलाई घर बनाइदिने कुरा गरिरहेको छ, एउटा बस्ती बसाल्ने कुरा गरिरहेको छ, तर यो कुरामा ढिला गर्नु हुँदैन जस्तो लाग्छ मलाई। चाँडो भन्दा चाँडो मान्छेलाई घर बनाइदिएर व्यवस्थापन गर्नु पर्यो, किनभने मान्छे एकदमै त्यो डिप्रेसनमा गइसकेका छन्। नत्र भने ठुलो ठुलो घटनाहरू हुनसक्छ नि मान्छे, होइन। त्यही भएर सरकारले चाँडो भन्दा चाँडो एक परिवार, कति परिवार विस्थापित भएका छन् त, होइन, के सकिन्छ? सरकारले नसकेको ठाउँमा प्राइभेट मान्छेहरूले पनि गर्ने भनिरहेका छन्, उनीहरूको लागि पनि गरिरहेको छ, एउटा बस्ती बसाल्ने कुरा गरिरहेको छ, तर यो कुरामा ढिला गर्नु हुँदैन जस्तो लाग्छ मलाई। चाँडो भन्दा चाँडो मान्छेलाई घर बनाइदिएर व्यवस्थापन गर्नु पर्यो,

त्यहाँ बाढी पनि नआओस्, पहिरो पनि नजाओस्, त्यहाँ बस्ती बस्ने योग्यको जमिन होस्, अनि त्यहाँनिर पानी होस्, अनि यी कुराहरू एकदमै महत्वपूर्ण कुरा छ। यो बेलामा सरकारले लगाएको गुण जनताले कहिले पनि बिर्सँदैन। सरकारलाई पनि एउटा जनताको लागि काम गर्ने एउटा मौका हो। सरकार छ, अभिभावक छ भन्ने कुरा महसुस गराउनु पर्ने हुन्छ। र अब नै लगभग समयले पनि मलाई विदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै, र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट विदा हुन्छु। धन्यवाद। जय मसी। नमस्कार।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।